0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद।

धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँझैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ वंशावलीले सत्य प्रकट भन्ने चाहिँ आजको वचनको शीर्षक रहेको छ। र जब मैले प्रभु येशूलाई मुक्तिदाता भनेर चिने र पवित्र बाइबल मैले पढ्न शुरू गरेँ, शुरू गर्दाखेरि जब जब वंशावली आयो मलाई एकदमै बोर लाग्ने गर्थ्यो अनि मैले चाहिँ वंशावली

पौलीले चाहिँ सत्य प्रकट गर्दछ। प्रियहरू, पुरानो समयमा अहिलेको जस्तो अदालतहरू, कानुनी प्रक्रियाहरू त्यति डेभलप, त्यति विकसित थिएन। गाउँमा लेखान दासहरू हुनुहुन्थ्यो र त्यो समयमा एक व्यक्तिले अर्को व्यक्तिसँग ऋण लिनुभयो यानि जग्गा किन्नुभयो भने त्यहाँ लेखापढी गरिन्थ्यो। लेखापढी गर्दाखेरि यसरी लेखिएको देखिन्थ्यो तमसुकमा, लिखितम धनीका नाम फलानाको छोरा, फलानाको नाति, यो ठाउँ बस्नुहुने, यति उमेरको, यस्तो यस्तो यस्तो यस्तो भनेर त्यो प्रकारले वर्णन गरिन्थ्यो। किनकि त्यसो गर्दाखेरि पक्का हुँदो रहेछ। र जुन वंशावली टाइपले त्यहाँ तमसुक लेखेको देखिन्थ्यो र त्यो तमसुक लेखिसके पछाडि अनि त्यहाँ सही छाप गराउने कुराहरू गरिन्थ्यो। भने जस्तै पवित्र बाइबलमा किन परमेश्वरले येशूको वंशावली भन्ने प्रकारले त्यहाँ वंशावली दिनुभयो भन्ने कुरा चाहिँ, उहाँ सृष्टिकर्ता परमेश्वर मसीहा येशू, पुत्र येशू ख्रीष्ट भएर धरतीमा आउनुभएको साबितै हो। उहाँ दाउदका पुत्र भएर आउनुभएको कुरा साबितै हो भन्नको लागि, त्यो प्रकट गराउनको लागि र त्यो ठोस प्रमाण सहित छ भन्ने कुरा देखाउनको लागि त्यो प्रकारले वंशावली पवित्र बाइबलमा दिएको छ। मैले एउटा घटना सुन्दै थिएँ। भारतको कलकत्तामा एकजना साधुलाई बाटोमा कसैले पवित्र बाइबल नयाँ करार दिनुभएछ, नयाँ करार दिनुभएपछि नयाँ करार उगार्ने बित्तिकै येशूको वंशावली भनेर चाहिँ अब्राहमको पुत्र, दाउदका पुत्र, येशू ख्रीष्टका वंशावली भनेर चाहिँ त्यसरी, अनि फेरि दुई पदमा अब्राहम इसाकका पिता थिए, इसाक याकुबका पिता थिए, याकुब यहुदा र तिनका दाजुभाइहरूका पिता थिए, यहुदा फारेस र जायरका पिता थिए, तिनीहरूको आमा तामर थिइन्, फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, आरम अभिनादाबका पिता, अभिनादाब नहसोनका पिता, नहसोन सलमोनका पिता, सलमोन बोजका पिता थिए, तिनकी आमा राहब थिइन्, बोज ओबेदका पिता थिए, तिनका आमा रुथ थिइन्, ओबेद यसैका पिता थिए, यसै दाउद राजाका पिता थिए, दाउद सोलोमनका पिता थिए, सोलोमनको आमा उरियाकी पत्नी थिइन्, सोलोमन रहबामका पिता थिए, रहबाम अबियाका पिता थिए, अबिया आशाका पिता, आशा योसापातका पिता, योसापात योरोरामका पिता थिए, र योरोराम उजियाका पिता थिए, उजिया योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनस्येका पिता, मनस्ये अमोनका पिता, अमोन ओसियाका पिता, ओसिया यकोनियासका र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहुदीहरूलाई बन्दी बनाएर लगिने समय अघि जन्मेका थिए। बेबिलोनमा बन्दी बनाएर लगिएपछि यकोनियास साल्तियलका पिता थिए, साल्तियल यरुबाबेलका पिता थिए, यरुबाबेल अबियुदका पिता, अबियुद एल्कियमका पिता, एल्कियम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलियुदका पिता, एलियुद एलाजारका पिता, एलाजार मतानका पिता, मतान याकुबका पिता थिए, याकुब तिनै योसेफका पिता थिए जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो जो ख्रीष्ट कहलाइन्छन्। यसरी अब्राहमदेखि दाउदसम्म 14 पुस्ता थिए र दाउदको समयदेखि बेबिलोनमा निर्वासन हुने समयसम्म 14 पुस्ता, बेबिलोनमा निर्वासित भएको समयदेखि ख्रीष्टको समयसम्म 14 पुस्ता थिए भने चाहिँ उहाँले यसरी पढ्नु भएछ। पढे पछाडि उहाँले भनिहाल्नु भएछ, यो पक्कै पनि सत्य धर्मशास्त्र हो। अब म यहाँ लेखिएको कुरा जो परमेश्वरको विषयमा लेखिएको छ उहाँलाई म विश्वास गर्छु। ईश्वर सम्बन्धी त यसरी प्रमाणित हुनुपर्छ त भनिकन चाहिँ उहाँ साधुले प्रभु येशूको वंशावली पढ्नु भए पछाडि चाहिँ प्रभु येशूलाई मुक्तिदाता भनेर चाहिँ उहाँले विश्वास गर्नुभयो अरे भने चाहिँ मैले एउटा घटना सुनेको थिएँ। र ख्रीष्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जब जब हामीले वंशावली आउँदछ हामीलाई अलिकति कन्फ्युजन हुन्छ, किन वंशावली यसरी राखिएको होला, फलानाको पिता, फलानाको पिता, फलानाको पिता, फलानाको पिता, र उहाँ यो ठाउँमा बस्नुहुन्थ्यो र यसो भएको त्यसो भएको भनेर जो दिइएको छ त्यो चाहिँ उहाँ मसीहा येशू साँचो नै उहाँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्थ्यो र उहाँ दाउदको पुत्र भएर चाहिँ धरतीमा जन्म लिनुभयो भन्ने कुराहरूको प्रमाणित चाहिँ
यहाँ वंशावलीले

0: गर्दछ र वंशावलीले सत्य प्रकट गर्दछ। पहिला सुरु सुरुमा तमसुकहरू लेखेर एउटा व्यक्तिले कसैबाट ऋण लिएको ठिक नै हो, त्यही व्यक्ति हो, उसको बाजेको नाम पनि त्यही हो, उहाँको बुवाको नाम पनि त्यही हो र उहाँको नाम पनि त्यही हो र उहाँ बसोबास गर्नु भएको पनि त्यही नै हो, उहाँको वर्ष पनि यति नै हो भन्छ। त्यो प्रकारले तमसुकहरू लेखनदास सरले बनाउनुहुन्थ्यो। त्यही प्रकारले यहाँ ख्रिस्ट येशूको जन्म जसरी आदमदेखि अब्राहमसम्म, अब्राहमदेखि दाउदसम्म, त्यस्तै गरेर दाउददेखि प्रभु येशू ख्रिस्टसम्म भनेपछि जुन प्रकारले त्यहाँ प्रकट गरिएको छ, त्यो सबै वंशावलीले चाहिँ हामीलाई उहाँ चाहिँ मसिहा येशू मसिहा हुनुहुन्थ्यो भन्ने कुराहरूलाई प्रकट गर्दछ। र यो जो पवित्र बाइबल राजाहरूद्वारा लेखियो, गोठालाहरूबाट लेखियो, विदेशी लेखकहरूबाट लेखियो, यी सबै प्रकारको अवस्थाहरूमा धेरै लामो समयसम्म लगाएर चाहिँ यी कुराहरू लेखियो र परमेश्वरको अनुग्रह मानिसहरूको जीवनमा चाहिँ कहिले पनि असफल भएन। उहाँको जीवनमा उहाँले जे प्रतिज्ञा गर्नुभयो त्यो कुरा उहाँले गरेरै छोड्नुभयो र उहाँ त्रिएक परमेश्वरको दोस्रो शिर मसिहा येशू मुक्तिको कार्यको लागि आउनै भयो भन्ने कुराहरूलाई पनि यो वंशावलीले प्रकट गर्दछ। र यी सबै कुराहरूले हामीले जो मसिहा येशूलाई विश्वास गरेका छौँ उहाँ सत्य हुनुहुन्छ र उहाँ चाहिँ कथा कथित कसैले कथा बनाएको जस्तो कसैले कल्पना गरेर लेखे जस्तो त्यो प्रकारको कुराहरू होइन। र जसरी प्रभु येशूले मत्तयको पुस्तक 24:35 भन्नुभयो, स्वर्ग अनि पृथ्वी बितेर जानेछ तर मेरो वचन बितेर जाने छैन भनेर चाहिँ भन्नुभए जस्तो नै ती कुराहरूको पूरा भएको हो भन्ने कुराहरूलाई यथार्थ दिँदछ। यो खण्ड पनि म पढ्दिँदछु, मत्तयको पुस्तक 24:34। साँच्चै म तिमीहरूलाई भन्दछु कि यी सबै कुरा नहुन्जेल यो पुस्ता बिति जाने छैन। 35 स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो वचन बितेर जाने छैन भनिकन प्रभु येशूले यस खण्डमा भन्नुभयो। त्यसले गर्दाखेरि प्रिय दाजुभाइ दिदीबहिनीहरू, जो यहाँ पवित्र बाइबलमा उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म लेखिएको छ ती कुराहरू सबै सत्य छन्। साथै यहाँ जो प्रभु येशूको वंशावली हामी उहाँलाई विश्वास गर्ने मानिसहरूले पवित्र बाइबल पढ्दाखेरि हामीलाई अलिकति बोर लाग्छ र कति समय चाहिँ त्यो खण्डलाई चाहिँ हामी छोडिदिन्छौँ, तर वास्तवमा त्यो वंशावलीले त सत्य प्रकट गरिरहेको छ कि उहाँ सृष्टिकर्ता परमेश्वरले मानवहरूलाई यति धेरै प्रेम गर्नुभयो र जो परमेश्वरले उत्पत्तिको पुस्तकदेखि नै उहाँले प्रतिज्ञा गर्दै गर्दै आउनुभयो, उहाँ दाउदको पुत्र भएर उहाँ धरतीमा जन्मनुहुनेछ भनेर चाहिँ जुन प्रकारले प्रतिज्ञा गर्दै आउनुभयो, यानि एउटा कन्या मरियम मार्फत उहाँको जन्म हुनेछ भन्ने जो प्रतिज्ञा गर्दै आउनु भएको थियो त्यो सत्य हो भन्ने कुरा चाहिँ उहाँको वंशावलीले प्रकट गर्दछ र वंशावलीले खासमा सत्य प्रकट गर्दछ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। मेरो नाम चाहिँ विष्णु रिमाल हो। मेरो पाई ठेगाना चाहिँ धादिङ गजुरी हो। अहिले हाल म थानकोट बस्छु। गेस्ट मण्डलीको म एक सदस्य हो र मेरो गवाईको यस प्रकारका छन्। जसरी 2051-52 सालतिर म जुन हाम्रो गजुरीमा चाहिँ आइतबारको दिन संगति हुन्थ्यो, मेरो एकजना चिनेको दाई हुनुहुन्थ्यो अनि यहाँ कोटेश्वरबाट दाई कहाँ यहाँ गुरुबार जानुहुन्थ्यो अनि त्यहाँ आइतबारको दिन अनि हामी चाहिँ भजनहरू गाउँथ्यौँ अनि कोरसहरू गाउँथ्यौँ अनि वचनहरू सुन्थ्यौँ होइन। अनि त्यतिखेर चाहिँ मलाई मेरा बुवा आमाले, त्यहाँको छिमेकीहरूले अनि मेरो आफ्नै श्रीमतीजीले यो अमेरिकाको धर्म हो, त्यो धर्म बाबुआमाको क्रिया गर्दैन, कुनै देउता स्यौता मान्दैन भनेर चाहिँ सारा विरोध गरे मलाई त्यतिखेर। साँच्चै हो क्यारे त भनेर चाहिँ अनि मैले त्यतिखेर फेरि संसारतिरै कै ढाँचामा हिँडियो। त्यसपछि गएर अनि एकचोटि 2057 सालतिर मेरो आमा बिमारी हुनुभयो। पहिला भाइ बिमारी हो, मुटुको रोग थियो 55 सालमा। भाइ 21 वर्षको उमेरमा भाइ बित्यो, त्यसपछि फेरि 55 साल साउन महिनामा, अनि त्यसपछि फेरि आमा 57 सालतिर बिमारी हुनुभयो। आमा फेरि बिमारी हुँदाखेरि आमालाई लास्टमा क्यान्सर भएर बित्नुभयो। त्यसपछि पसल थियो मेरो गजुरीमा, अनि छिमेकीहरूले त्यतिखेर सबैले छिची दुदुर जस्ता गरे। अब त्यसखेर त्यतिखेरै अनि छोरा बाबु एउटा छोरालाई हामी काखी च्यापेर अनि काठमाडौँ पस्यौँ। काठमाडौँ पसेपछि 1-1.5 महिना त गणेचा कारखानातिर नि काम गर्न बाध्य भयौँ। अनि त्यसपछि जनशिक्षामा जागिरी मिल्यो मलाई चाहिँ, अनि जनशिक्षातिर मैले जागिर सुरु गरेँ। अनि त्यहाँ 2062 सालतिर स्थायीको लागि फर्म खुलेको थियो, स्थायी फर्म भर्यौँ। हर्षि आखिर थाहै हुन्छ भन्दा भन्दै 67 सालमा त्यहाँबाट निकालिदियो हामीलाई। त्यसपछि अब हामी चाहिँ अनि 2062 सालमा मेरो सानो कान्छो छोरा 1.5 वर्षको उमेरदेखि छोप्न थाल्यो, छोप्न थालेपछि दुनियाँ हामी झाँक्री डक्टरहरू देखाउन देखायौँ, भएन। त्यसपछि गएर म चाहिँ अफिस जाने, अनि मेरो श्रीमती चाहिँ कान्छो छोरालाई बोकेर कहिले कुन हस्पिटल, कहिले कुन हस्पिटल, कहिले कुन धामी, कोही कोहीले उता माता कोटेश्वरतिर, त्यो माता झाँक्री भाततिर कता कता पुर्याउने, कहीँ जाँदा पनि ठिक भएन है। नभएसी गुरुबाले वचन बाँध्दाखेरि इसाईहरू कहाँ गयो भने उहाँले प्रार्थना गर्यो भने निको हुन्छ अरे यीशुको नाउँमा। अनि त्यही एउटा हाम्रो यता लोकन्थली चर्चतिर बस्ने मिना बहिनी हामीसँगै ओल्लो कोठा पल्लो कोठा बस्थ्यौँ, हामी यहीँ ओडा कार्यालयनिर बस्थ्यौँ त्यतिखेर। अनि एउटा झापातिरको पुष्प अधिकारी भन्ने दाई हुनुहुन्छ, उता बनेपा चरतिर बस्नु हुँदो रहेछ, तर हामी जानु हुँदो रहेछ। हामी ओल्लो कोठा ओल्लो घर पल्लो घरमा एउटै दाजु पराजुलीको घरमा एउटै दाजुको घरमा बस्थ्यौँ। अनि त्यहाँबाट चाहिँ अनि उहाँले आएर म प्रार्थना गरिदेऊ भनेर भन्नुभयो। प्रार्थना त गरिदिनुहोस्, केही भयो भने चाहिँ मैले अब फेरि त्यही जानु छु भन्न खोजे। मतलब मैले त्यतिखेर के भने, मेरो छोरालाई तपाईँहरूले प्रार्थना गर्दा गर्दै मऱ्यो भने म तपाईँलाई जेल लान्छु भन्ने कुराहरू मैले त्यस्तो कुरा गरे। अनि त्यसपछि गएर उहाँहरूलाई परमेश्वरले अगुवाई गर्नुभएछ, अनि तर त उहाँहरूले प्रार्थना गर्न सुरु गर्नुभयो। प्रार्थना गर्न सुरु भइसकेपछि बाबु त एकछिन पछि त्यो सेतो पुरा आँखाको भागै देखिन्थेन क्या, कालो पुरै सेतो सेतो भाग मात्रै। एकछिन पछि त अनि 5-7 मिनट उहाँहरूले यीशुको नाउँमा यीशुको नाउँमा यीशुको नाउँमा लिएर प्रार्थना गरेपछि चल्न थाल्यो, अनि एकछिन पछि उठ्यो, अनि तर त माम खाने भन्यो है, एक कचौरा खाना खायो कि दाल र भात है, खायो खाइसकेपछि। अब त्यो हाम्रो हिन्दू धर्मशास्त्रमा चाहिँ पहिला के छ भने, खाना बिमारी मान्छे ऊ भएर खाना धेरै खायो भने अब भोलिको लागि बाटो मानो लियो भन्ने त्यस्तो कुराहरू गर्थे नि त। मैले त्यस्तो पापी मन त्यस्तो सोचेँ कि है, सोचिसकेपछि अनि त्यही मिना बहिनी र तिन पुष्प दाईले भोलिपल्ट पनि प्रार्थना गरिदिनु भयो। अनि बाबुलाई निको हुँदै निको हुँदै निको हुँदै निको हुँदै गयो। असोज महिना कुरो, असोज कार्तिक मङ्सिर पुष माघ फागुन महिनातिर मलाई थाहा नहुने गरी, अनि मेरो मिसेस पनि चर्च आउनु थाले रहेछ शनिबार है, अनि चर्च आउने यताउति गर्दा गर्दै गर्दा गर्दै कति 4-5 महिना त विक्रम बाबु माइल छोराले उता लोकन्थाली चर्च बोकेर जान्थ्यो त्यो बाबुलाई शनिबार शनिबार। सङ्गीताले चाहिँ घरमा त्यो भित्ताभरि क्या के फोटो टाँसे हो। 4-5 महिनासम्म छोरा निको भइसक्यो, तै पनि उसले पूजा गर्न छोडेको छैन, त्यस्तो गर्ने के। पछि लास्टमा हरेक कुरा परमेश्वरको इच्छा हुँदो रहेछ कि, चजाउन थालिछन्। अन्त असार महिनामा गरिसकेपछि 64 असारतिर होला गरन गरिसकेपछि, अनि हाम्रो श्रीमान श्रीमतीको दुष्टले चलाउनु थाल्यो, मलाई दुष्टले चलाउने। अब त्यो परमेश्वरको विश्वास भइसकेपछि त्यो मान्छेलाई देखिन सक्ने क्या, झगडा गर्ने, अन्त अफिसबाट आउने मलाई रिस उठ्ने, कहिले म पिएर आउने, अनि कुल्ला कुट्न थाल्ने, त्यस्तो झगडा आउने, दुनियाँ थारी हुन थाल्यो। अनि फेरि हाम्रै चर्चमा अनि यतापट्टि घरमा बस्नुहुन्थ्यो बम्जन आमा बम्जनी आमा बा भन्ने, उहाँहरूले मलाई एक दिन सम्झाउनु भयो है, सम्झाउनु भयो। सम्झाएपछि अनि मलाई पनि एक दिन त केही इच्छा जाग्यो भने ठ्याक्क बदौला है, शुक्रबार अफिसबाट आउँ गाडीमा आउँदा आउँदै, अफिसको गाडी थियो नि त हाम्रो त्यहाँ त, गाडीमा आउँदा आउँदै शनिबार दिन आराधना सामग्री दिन जाने भने चाहिँ त्यो मेरो हृदयदेखि क्या, ल भोलि चाहिँ म पनि चर्च जाने, बेलुका आएर घरमा भने हेलो म पनि भोलिदेखि चर्च जाने, अनि ऊ पनि खुसी भयो, सङ्गीता पनि खुसी भयो। अनि त्यहाँबाट भोलिपल्ट हाम्रो परिवारै चर्च आउनु थाल्यौँ है, अनि शनिबार शनिबार चर्च आउनु थाल्यौँ। बिचबिचमा बिङमा बाह्र त आइ नै हाल्दो रहेछ है, अब त्यो पहिला धामी देखाउँ तेरो छोरा मर्यो मनोर खोला लगेर पुर्दे गाड्दै भनेको त्यो धामीले, अब त्यो छोरा अहिले जवान छोरा छ, 19 वर्ष भयो, गाडीको लाइसेन्स ल्याए 9 महिना चामचुन कति भयो, र अब अहिले चाहिँ हामी श्रीमान श्रीमती कुनै दिन भन्छु म होइन, तिमी मात्रै जाऊ म जान्न, तिमी बिहान गए म दोस्रो सभामा जान्छु, तिमी दोस्रो सभा जाने म पहिलो सभा जान्छु भन्छ, यसो के भन्दै रहेछ नि भनेर ऊ गर्छु। अनि आखिरी मेरो आत्माले त परमेश्वर बोलिरहनु भएको छ, यसले ठट्टा गरे हो यो श्रीमान श्रीमती, यिनीहरू एकदम प्रेमिलो छन् भनेर चाहिँ मेरो बुढाले भन्नुभयो मात्रै, मलाई हृदयदेखि नै तपाईँले मलाई छोडेर जानु पनि हुन्न र म तपाईँलाई छोडेर नि जान्न भनेर भन्छन्। अनि हामी अघिल्लो दिनै शुक्रबार बेलुकै गफसफ हुन्छ होइन, जसरी हो गुरुबाले प्रार्थना गर्नुभएको, हाम्रो मण्डली परिवारले प्रार्थना गर्नुभएको र हामी अरू प्रार्थना अनुसार मेरो पनि जागिर थाहै हुँदैन। अब 3 वर्ष पुगेपछि उपदान चाहिँ हुन्छ, सञ्चय कोष हुँदैन, जागिर थाहै हुँदैन भनेको थियो। 7 वर्ष अस्थायी नै काम गरेँ मैले, त्यो जनशिक्षाबाट निकालेपछि यो आरबी कम्प्लेक्समा गाने, अहिले 14 वर्ष लाग्यो है सेक्रेटरी गरेको। जागिर थाहै हुँदैन, उपदान चाहिँ हुन्छ, 3 वर्ष पुगेपछि सञ्चय कोष हुँदैन भनेको थियो। परमेश्वरको इच्छा हरेक कुराको समय आउँदो रहेछ ती भन्ने, जुन प्रशासन प्रमुख हाकिम अहिले गए अस्ति माघमा 1 वर्ष भयो बित्नु भएको, पुगेर यति आउनुभयो। अब हाम्रो जागिर चाहिँ 6 वर्ष भयो सञ्चय कोष काटेर जागिर थाहै भएको। परमेश्वरलाई धेरै धेरै धन्यवाद। अब अहिले फेरि 10 वर्ष लागि थपेर आइसके। प्रभुलाई धेरै धेरै धन्यवाद, मण्डली परिवारलाई धेरै धेरै धन्यवाद, गुरुबा गुरुआमालाई धेरै धेरै धन्यवाद है, आशिष दिनुभएको छ परमेश्वरले। अहिले आधा किलो चामलमा बिकेको मान्छे अहिले जतासुकै जोसँग पनि म बोलिसि परमेश्वरै मेरो आत्मामा बोल्नु भएको होला, जसले मलाई आज ल्याउन 1-2 हजार रुपियाँ सापट ल्याऊ, तलब आइसी मिलाउँला ल लैजानुहोस्। त्यस्तो त्यस्तो कामहरू अहिले राम्रो यता आदान प्रदानहरू भइरहेको छ र बाबुहरूलाई पनि अब अहिले राम्रै छ है। अब माइल छोराले पनि हेभी थपेको, अब 1 वर्ष पुग्नु 3-4 महिना बाँकी छ। मेरो गवाही चाहिँ यही नै हो, परमेश्वरलाई धेरै धेरै धन्यवाद। कुनै न कुनै मार्फतबाट मात्रै परमेश्वरलाई चिनिरहेछ क्या मान्छेले, कुनै न कुनै मार्फतबाट। त्यो 51-52 साला मलाई विरोध नगरे भए, अथवा मैले पनि शक्तिशाली आत्मा मलाई त्यतिखेर परमेश्वरले दिनुभएको भए, जसले बाबुले आमाले इष्टमित्रहरूले श्रीमतीले त्यसो भन्दा नि, त्यतिखेर म संसारमा कति मजा लाग्थ्यो क्या। आइतबार आयो कि मादल, हामी त्यतिखेर मादल बजाउँथ्यौँ अनि मजिरा क्या बजाउने, यस्तो आनन्द आउँथ्यो कि। बाइबल पढ्थे, अमेरिकाको धर्म पढायो भन्थे, हेर्नुहोस् त्यतिखेर त्यतिखेर संसार नत्र। अब जब अनि समय आयो सानो छोराको मार्फतबाट हाम्रो परिवारलाई नै प्रभुले डोर्याउनु भयो, प्रभुले चुन्नु भयो, मलाई धेरै धेरै खुसी छ यसमा। यति भन्दै मेरो छोटो गवाई यहीँ समाप्त गर्छु। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: लामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भो भन त
2: के होइन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org आटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
6: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
6: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
6: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जय मसी, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
4: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
6: के तपाईँले यसको बारेमा प्रार्थना गर्नु भएको छ? जयमसी, आज सोमबार जुलाई 6 तारीक असार 22 गते। आजको बाइबल खण्ड याकूबको पुस्तक 4 अध्यायको 2 पदबाट रहेको छ र यसरी लेखेको छ, तिमीहरूसित छैन किनकि तिमीहरू माग्दैनौ। बाइबलको शुरूआतदेखि अन्त्यसम्म हामी परमेश्वरले प्रार्थनाको जवाब दिनुहुन्छ भन्ने पूर्ण प्रमाण देख्छौ। हामीले असम्भव ठानेका कुराहरू मानिसहरूले प्रार्थना गर्दा परमेश्वरले गर्नुहुन्छ। जब हामी प्रार्थना गर्छौं, हामी आफूलाई परमेश्वरको उद्देश्यसँग मिलाउँछौ र सर्वशक्तिमानको शक्तिबाट बल पाउँछौ। हामीले प्रार्थना गरेको कारण परमेश्वरले हामी मार्फत त्यो काम गर्नुहुन्छ जुन उहाँले अन्यथा गर्नुहुने थिएन। परमेश्वरले कतिपय कुराहरू प्रार्थनामा निर्भर बनाइदिनु भएको छ जुन कुरा हामीले प्रार्थना नगरेसम्म कहिले पनि गर्न सकिँदैन। के हाम्रो प्रार्थना बिना पनि परमेश्वरले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ? अवश्य पनि। तर परमेश्वरले आफ्ना उद्देश्यहरू पूरा गर्न उहाँका मानिसहरूको प्रार्थना प्रयोग गर्नुहुनेछ भनी तोक्नु भएको छ। जब हामी प्रार्थना गर्दैनौ, हामी परमेश्वरले हाम्रो जीवनमा जे गर्नुहुनेछ त्यसलाई सीमित तुल्याउँछौ। कतिपयलाई यो कुरा मन नपर्न सक्छ, तर यदि यो सत्य नभएको भए याकूबले यस्तो लेख्दा उनको आशय के थियो होला? तिमीहरूसित छैन किनकि तिमीहरू माग्दैनौ। यदि उनले तिनीहरूको प्रार्थनामा उनको परिस्थिति परिवर्तन गर्ने शक्ति छ भन्ने विश्वास गर्दिनथे भने पाउलले किन केही साथीहरूलाई यस्तो अनुरोध गरे, हाम्रा निम्ति प्रार्थना गर ताकि प्रभुको वचन शीघ्रता साथ फैलियोस् र विजय होस्, जसरी तिमीहरूका माझमा भएको पनि थियो, र भ्रष्ट र दुष्ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं। यो कुरा तपाईँले दोस्रो थिसलोनिकीको पुस्तक 3 अध्यायको 1-2 पदमा हेर्न सक्नुहुन्छ। याकूब र पाउल दुवैले विश्वास गर्थे कि यदि तिनीहरूले प्रार्थना गर्न व्यवस्था गरे भने परमेश्वरले उनीहरूमाथि आफ्नो आशिषको हात नराख्न सक्नुहुन्छ। तिनीहरू उपलब्ध सबै आशिष चाहन्थे, त्यसैकारण उनीहरूले आफैले मात्र प्रार्थना गरेनन्, उनीहरूले अरूलाई पनि आफ्नो लागि प्रार्थना गर्न लगाए। परमेश्वरले उनीहरूमा र उनीहरू मार्फत जे गर्न चाहनुहुन्थ्यो त्यसलाई उनीहरूले प्रार्थना गर्न चुकेर कहिल्यै सीमित गर्न चाहेनन्। यसकारण यदि तपाईँ परमेश्वरसँग उपलब्ध सबै आशिष चाहनुहुन्छ भने तपाईँले पनि प्रार्थना गर्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
4: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
9: मोबाइल नम्बर 98082048 70।
4: इमेल ठेगाना mos.radioministry@gmail.com।
9: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
4: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नदराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको

0: अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।
3: धन्यवाद बिहानी लिएर म ज्ञान उपस्थित भइसकेकी छु र अबको केही समय म तपाईँहरूको बीचमा धन्यवाद सम्बन्धी कुराकानी गर्नेछु र यो सुन्दर बिहानी अवश्य पनि तपाईँहरू धन्यवादी हुनुभयो भन्ने म विश्वास गर्दछु। कारण हामी चाहिँ एकदमै धन्यवादी हुनुपर्दछ। धन्यवाद भन्ने कुरा यस्तो कुरा हो जसले हाम्रो हृदयलाई परिवर्तन गर्ने गर्दछ। आउनुहोस् हामी एकजना व्यक्तिबाट चाहिँ उहाँकै शब्दमा धन्यवाद भनेको के हो र कस्तो अवस्थामा उहाँ चाहिँ धन्यवादी हुनुहुन्छ भन्ने विषयमा चाहिँ सुन्नेछौँ।

पक्कै पनि धन्यवादी म हुन्छु यसकारण कि मलाई परमेश्वरले नयाँ जीवन दिनुभएको छ। अनि जब म बेलुका सुत्छु र परमेश्वरलाई धन्यवाद दिन्छु, हे परमेश्वर मलाई दिनभरि सुरक्षा दिनुभयो, यसको लागि म तपाईँलाई धन्यवाद दिन्छु। अब राति सुत्नलाई पनि मलाई मिठो निन्द्रा मिठो सपनी दिनुहोस्, फेरि भोलि बिहान उठेर तपाईँकै महिमा गर्न सकौँ भनेर जसरी बेलुका सुत्छु म प्रार्थना गरेर, र बिहान जब म बिहान उठ्छु र बेडमै उठेर घुँडा टेकेर परमेश्वरलाई भन्छु, हे परमेश्वर पिता म तपाईँलाई धन्यवाद दिन्छु किनभने तपाईँले मलाई आजको सुन्दर दिन देखाउनु भयो है। कति मानिसले चाहिँ आजको यो सुन्दर दिन पनि देख्ने मौका पाएका छैनन्, कतिजना चाहिँ बिरामीहरू छन्, कतिजना चाहिँ मृत्युसँग लडिरहेका छन्, कतिजना मरिसकेका छन्, तर मलाई चाहिँ परमेश्वरले आजको यो सुन्दर दिन देखाउनु भयो भन्ने यसकारण धन्यवाद दिन्छु। अनि धन्यवाद दिन्छु परमेश्वरलाई मलाई चाहिँ हर समय हर पल हर क्षण सुरक्षा दिनुभयो, उहाँको बाहुलीले मलाई डोर्याउनु भयो, यसकारण पनि परमेश्वरलाई म धन्यवाद दिन्छु। धन्यवाद यसकारणले दिन्छु परमेश्वरले मलाई हर समय चाहिँ मेरा आफन्तहरूको बीचमा, मेरा छिमेकीहरूको बीचमा, मेरो मण्डलीहरूको बीचमा चाहिँ मलाई परमेश्वरले उठाउनु भएको छ। हरेक कुरामा मलाई चाहिँ एउटा जिम्मा दिनुभएको छ, एउटा परिवारको जिम्मा, मण्डलीको जिम्मा, घरको जिम्मा, यसकारण पनि परमेश्वरलाई धन्यवाद दिन्छु र विशेष त धन्यवाद दिन्छु उहाँले दिनुभएको नयाँ जीवनको लागि। म आज मेरो जीवनलाई, व्यक्तिगत जीवनलाई चाहिँ विगतको दिनहरूलाई सम्झना गर्छु भनेदेखि एकदमै सोच्न नसक्ने अवस्थामा थिएँ, तर परमेश्वरले आज मलाई चाहिँ एउटा सम्मानित जीवन दिनुभएको छ है। आज हामी चाहिँ परमेश्वरमा विश्वास गरेको कारण हामी धेरै ठाउँमा चाहिँ हामी सम्मानित पनि भएका छौँ र हाम्रो जीवनलाई हेरेर विशेष गरेर प्रभुलाई विश्वास गर्ने बित्तिकै मान्छेहरूले चाहिँ नराम्रो नजरले हेर्छ, तर हाम्रो कामहरूद्वारा चाहिँ यदि हामी परमेश्वरलाई विश्वास गरे पश्चातको हाम्रो जीवनमा भएको परिवर्तन र सुधारको लागि चाहिँ मान्छेहरू चाहिँ हाम्रो प्रशंसा गर्छन्। यसकारण परमेश्वरलाई धन्यवाद दिन्छु म।

हजुर धन्यवाद बिहानी सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता मित्रलाई पनि धन्यवाद दिँदै प्राविधिक कक्षबाट मलाई सहायता पुर्याउनु हुने प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम धन्यवाद बिहानीबाट म ज्ञान बिदा हुन चाहन्छु। जय मसी नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: यसो कहाँ आए.
1: And now their life are changed.
0: तिनको अहिले तिनको जीवन परिवर्तन छ.
1: Some of them become pastor.
0: कोही कोही मानिसहरू पास्टर भए.
1: Some become missionary.
0: कोही मिशनरी भएर गएका छन्.
1: Some become teacher.
0: कोही शिक्षक भएका छन्.
1: Some become lawyer.
0: कोही वकिल भएका छन्.
1: Some become director of big company.
0: ठुलो ठुलो कम्पनीको कोही डाइरेक्टर भएका छन्.
1: Oh, many life were changed.
0: धेरै जीवनहरू परिवर्तन भए.
1: And the government did not happy.
0: अनि सरकार चाहिँ खुसी भएन.
1: They sent me to a girl prostitute.
0: उनले मलाई एउटा बेसब्रति गर्ने ठाउँमा जेलमा मलाई
1: यदि
0: पोलिटिसियनहरूले उसको जीवन परिवर्तन गर्न सकेन भने
1: पक्कै
0: पनि ग्याङ्स्टरले जीवन चेन्ज गरिदिन्छ होला.
1: अनि
0: त्यसपछि तिनीहरू त्यो पनि नसकेर तिनीहरूले मलाई देह व्यापार गर्ने जेलमा मलाई हालिदिए. तर मैले त्यहाँको स्त्रीहरूलाई भने जो मानिसहरू ख्रिस्टमा
1: हुन्छ
0: नयाँ सृष्टि हुनेछन्.
1: Prostitute,
0: जब तिमी यहाँ देह व्यापार गरिरहेका छौ भने तिमीले आफ्नो जीवन यसैमा
1: गुमाउने
0: तिम्रो पुरानो जीवनलाई
1: तपाईँलाई
0: नयाँ हृदय तिमीलाई दिनुहुनेछ. नयाँ जीवन
1: यु आर न्यू क्रिएसन
0: तपाईँलाई नयाँ सृष्टि गराउनुहुनेछ.
1: यु हेभ होप एन्ड फ्युचर
0: तपाईँसँग आशा र भविष्य हुनेछ.
1: सिक्स मन्थ लेटर
0: छ महिना पछि
1: धेरै
0: केटीहरू प्रभु जीवन पूर्ण रूपमा परिवर्तन भयो.
1: अनि
0: कम्युनिस्टको सरकार धेरै निराश भयो.
1: They want to kill me.
0: उनीहरूले मलाई मार्न चाहे.
1: But United Nation.
0: तर यो युनाइटेड नेसनले
1: State of America.
0: अनि अमेरिकाको सरकारले.
1: They come together.
0: उनीहरू एकठा भए.
1: And they asked them to release me.
0: तिनीहरूले मलाई छोडिदिनको लागि तिनीहरूले भियतनामको सरकारलाई भने.
1: So Vietnam communists not happy with me.
0: अनि भियतनामको कम्युनिस्टहरू मसँग खुसी भएनन्.
1: They kicked me out of the country.
0: मलाई देशबाट तिनीहरूले निकाले.
1: So now I'm travel around the world.
0: अहिले म सारा संसारभर यात्रा गरिरहेको छु.
1: And tell people.
0: अनि मानिसहरूलाई बताइरहेको छु.
1: God changed my life.
0: परमेश्वरले मेरो जीवनलाई चेन्ज गर्नुभएको छ.
1: He gave me a new life.
0: उहाँले नयाँ जीवन दिनुभएको छ.
1: My grandparents.
0: अनि मेरो हजुरबा हजुरआमाहरू.
1: My parents.
0: मेरो अभिभावक बुवा आमाहरू.
1: Many witch doctors.
0: धेरै झाँक्रीहरू.
1: They saw my new life.
0: तिनीहरूले मेरो न्यू नयाँ जीवनलाई देखेका छन्.
1: They come to believe in Jesus.
0: र त्यसपछि तिनीहरूले प्रभुलाई विश्वास गर्न आए.
1: And now God changed the life of my grandparents.
0: अहिले परमेश्वरले मेरो हजुरबा हजुरआमाको जीवनलाई परिवर्तन गर्नुभएको छ.
1: God changed the life of my parents.
0: मेरो बुवा आमाको जीवन परमेश्वरले परिवर्तन गरिदिनु भयो.
1: He changed the life of my brother and sister.
0: मेरो दाजुभाइहरूको दिदी बहिनीको जीवनलाई पनि परमेश्वरले चेन्ज गर्नुभयो.
1: He changed the life of many witch doctors.
0: धेरै लामा झाँक्रीहरूको जीवनलाई परमेश्वरले चेन्ज गर्नुभयो.
1: Experience.
0: हामीले अनुभव गरेका छौँ.
1: A new life.
0: नयाँ जीवन.
1: The life of peace.
0: अनि यो जीवन शान्तिको जीवन.
1: The life of hope.
0: अनि आशाको जीवन.
1: And the life of better future.
0: अनि भविष्यको असल भविष्यको जीवन.
1: I am traveling 92 countries around the world.
0: 92 भन्दा बढी देशमा यात्रा गरिरहेको छु.
1: And tell people.
0: र मानिसहरूलाई बताइरहेको छु.
1: God loves you.
0: परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ.
1: He has a plan for you.
0: परमेश्वरको तपाईँको प्रति योजना छ.
1: He planned not to harm you.
0: तपाईँलाई श्राप दिने तपाईँलाई दुःख दिने कष्ट दिने होइन.
1: He plan to bless you.
0: तपाईँलाई आशिष दिनको निम्ति.
1: He plan to prosper you.
0: तपाईँलाई समृद्धि ल्याउनको निम्ति.
1: He plan to give you hope.
0: तपाईँलाई आशा दिनको निम्ति.
1: He plan to give you brighter future.
0: तपाईँलाई उज्यालो भविष्य दिनको निम्ति.
1: He did it for me.
0: उहाँले मेरो लागि गर्नुभयो.
1: He did it for my family.
0: मेरो परिवारमा उहाँले गर्नुभयो.
1: He did it for you.
0: तपाईँको लागि पनि परमेश्वरले गर्दै हुनुहुन्छ.
1: He respect of no one.
0: उहाँले कसैलाई पनि आदरको कसैलाई पनि ठुलो सानो गर्नुहुन्न.
1: He did for me in Vietnam.
0: म भियतनाम हुँदा पनि उहाँले मलाई चिन्नुहुन्थ्यो.
1: He did for many people around the world.
0: सारा संसारभरि उहाँले धेरै मानिसहरू चिन्नुहुन्छ.
1: He will go to do for you.
0: उहाँले तपाईँको लाइफमा उहाँले गर्नुहुन्छ.
1: I pray.
0: म प्रार्थना गर्दछु.
1: That you come to Jesus.
0: यीशु ख्रीष्टमा तपाईँ आउनुहोस्.
1: To receive his new life in your life.
0: अनि उहाँको नयाँ जीवन तपाईँमा नयाँ जीवनमा ग्रहण गर्नको
1: निम्ति. Receive his blessing.
0: उहाँको आशिष तपाईँले प्राप्त गर्नको निम्ति.
1: Receive your bright future.
0: अनि भविष्य उज्जवल भविष्य प्राप्त
1: गर्नको निम्ति. And you can sing happy song.
0: र तपाईँले नयाँ आशाको गीतहरू गाउन पाउनुहुनेछ.
1: Because you have hope.
0: ताकि तपाईँसँग अहिले नयाँ आशा छ.
1: Your future will be brighter and brighter.
0: तपाईँको भविष्य चाहिँ उज्यालो भन्दा उज्यालो हुँदै हुँदै जानेछ.
1: May you make your decision today.
0: आजको दिनमा तपाईँले निर्णय बनाउनु.
1: Invite Jesus come into your life.
0: तपाईँको जीवनमा येशूलाई बोलाउनु हो.
1: He forgive all your sins.
0: उहाँले तपाईँको पुरा पापलाई क्षमा दिनुहुन्छ.
1: And he receive you.
0: उहाँले तपाईँलाई ग्रहण
1: गर्नुहुन्छ. As a child of God.
0: परमेश्वरको सन्तानको रूपमा.
1: You become a prince and princess of heavenly kingdom.
0: स्वर्गीय राज्यको तपाईँ राजकुमार राजकुमारी हुनुहुनेछ
1: एन्ड यू हैव अ बेटर फ्युचर
0: तपाईँसँग भविष्य उज्जवल हुनेछ
1: मेगा ब्लेस यू
0: परमेश्वरले तपाईँलाई सबैलाई आशीष दिनुभएको होस्

0: Thank you for hearing our program. यदि तपाईँले प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न चाहनुहुन्छ या त तपाईँसँग कुनै प्रार्थना निवेदनहरू छ, कुनै समस्या छ, हामीले प्रार्थना गरिदिनु भएको गरिदिएको चाहनुहुन्छ भने प्लिज डोन्ट हेजिटेट टु कन्ट्याक्ट अस। हामीले सम्पर्क गर्नलाई तपाईँ म हिचकिचाउनुहोला। मिशन चर्च गङ्गबु काठमाडौँ, हाम्रो फोन नम्बर रहेको छ 9857045446. Once again, 9857045446. हाम्रो इमेल रहेको छ scmnepal@gmail.com। धन्यवाद हाम्रो कार्यक्रम सुन्नुभएको लागि। हामी फेरि अर्को हप्ता यही समयमा भेटौँ। जय मसीह। Have a wonderful
1: God bless you.
0: God bless you.
1: We love you.
0: One of the
1: we love you too.
0: I'm going to pray.

0: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश कजवीरको साथमा।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह। साथै नमस्कार, अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: मलाई एउटा भनाई औधी मन पर्यो, जुन भनाईले यसरी भन्दछ, जो बहाना बनाउनमा राम्रो हुन्छ त्यो अरू कुनै कुराको लागि थोरै मात्र राम्रो हुन्छ। वास्तवमा यो भनाई मलाई सत्य लाग्यो, किनभने जो मानिस काम गर्नु भन्दा पनि बढी बहाना बनाउँछ त्यो मानिस मैले थोरै कुरामा मात्र राम्रो देखेको छु। सायद तपाईँले पनि त्यस्ता व्यक्तित्वहरू देख्नु भएको होला, जो चाहिँ काम गर्नु भन्दा पनि बढी चाहिँ बहाना बनाउँछ, बढी चाहिँ ऊ एक्सक्युजलाई उसले बनाउँछ। त्यो व्यक्ति थोरै कुरामा मात्रै राम्रो हुन्छ, किनभने बहाना एउटा यस्तो रोग हो जसले तपाईँको राम्रो चिज हुन खोज्दैछ, राम्रो योजना चाहिँ थालनी हुन खोज्दैछ भनेदेखिलाई बहानाले तपाईँलाई लडाउँछ, बहानाले तपाईँलाई राम्रो कुरा गर्नबाट ड्र्याग गरिदिन्छ। त्यही कारणले गर्दाखेरि यो बहाना भन्ने शब्दमै पनि नराम्रो सुनिन्छ, अनि यसले तपाईँको जीवनमा पनि यदि तपाईँले यो बहानालाई बनाउनुहुन्छ, तपाईँको यो कतिवटा योजनाहरूमा तपाईँले कुनै कुरा गर्न खोज्दै हुनुहुन्छ त्यो कुरामा तपाईँ बहाना बनाउनुहुन्छ भनेदेखिलाई यही बहानाले तपाईँलाई राम्रो कुरा गर्नबाट तपाईँलाई रोक्दछ। अब हामीले यसलाई स्पिरिचुअल तौडमा हेरौँ, आत्मिकी तौडमा हेरौँ। यदि तपाईँ बहाना बनाउनमा तपाईँ एकदम राम्रो हुनुहुन्छ भनेदेखिलाई याद गर्नुहोस्, यो बहाना एक्सक्युज भन्ने कुरा तपाईँको लागि रोग हो प्रिय। तपाईँको स्पिरिचुअल लाइफमा तपाईँले यी कुराहरूलाई मौका दिँदै हुनुहुन्छ भने यो हाम्रो लागि रोग हो, जुन रोगले हामीलाई अगाडि बढ्न दिँदैन, जुन रोगले तपाईँ र मलाई परमेश्वरको काम गर्न दिँदैन, जुन रोगले तपाईँ र मलाई परमेश्वरको लागि हामी के गर्छौँ भनेर योजना बनाएको हुन्छौँ तर त्यो कुरा गर्नबाट हामीलाई वञ्चित बनाउँदछ। तर धेरै विश्वासीहरूले आज यो कुरालाई उनीहरूले राम्रोसँगले नियाल्न सकेको छैन कि बहानाले नै उनीहरूलाई ड्र्याग गरिराखेको छ। जब तपाईँ परमेश्वरको काम भन्दा पनि बढी तपाईँ बहाना बनाउनुहुन्छ नि, यो कुराले तपाईँलाई मलाई अगाडि बढ्न दिँदैन प्रिय। कतिजनाको बानी कस्तो हुन्छ भनेदेखिलाई प्रभुको लागि म यो गर्छु भनेर हामी कतिचोटि प्रमिस गर्छौँ, प्रभुको लागि म त्यो गर्छु भनेर हामी प्रमिस गर्छौँ, तर आज गर्ने दिनमा चाहिँ हामी एक्सक्युज बनाउँछौँ। कति दुःख लाग्दो कुरा। विडम्बना यस्ता व्यक्तिहरू पनि मैले देखेको छु, ठुल्ठुलो प्रेयर टावरहरू खोल्छन्, उनीहरूले विभिन्न प्रकारको सेवकाहरूलाई खोलेका छन्, अनि कतिचोटि उनीहरूको जीवनमा अपुग हुँदाखेरि, अभाव हुँदाखेरि, आज उनीहरूको जीवनमा उतर चढावहरू आउँदाखेरि, आज उनीहरू त्यो उतर चढावबाट उनीहरू लडिगएका छन्, अनि कसैले उनीहरूलाई सोद्धाखेरि मेरो जीवनमा यस्तो भयो उस्तो भयो भनेर बहाना बनाइराखेको कतिजना प्रभुको सेवकहरू पनि मैले देखेको छु। तर प्रिय, परमेश्वरमा भरोसा गर्ने व्यक्ति, यदि तपाईँ परमेश्वरमा सही तरिकाले तपाईँले त्यो विश्वास र भरोसालाई राख्नु भएको छ भने तपाईँले जीवनमा कहिले पनि बहाना बनाउनु पर्दैन प्रिय। यो बहानाले नै हाम्रो क्रिस्चियन लाइफलाई, यसले साँच्चै नै एक प्रकारले भन्ने भनेदेखि हाम्रो स्पिरिचुअल लाइफलाई, हाम्रो क्रिस्चियन जीवनमा यसले नै हामीलाई लडाउन खोज्छ। यो बहाना जब तपाईँ बनाउनुहुन्छ हाम्रो स्पिरिचुअल लाइफमा, यसले समस्या ल्याउँदछ प्रिय। त्यही कारणले गर्दाखेरि यो बहाना एक्सक्युज परमेश्वरबाट आएको होइन, यो चाहिँ दुष्टबाट आएको। दुष्टले जहिले पनि परमेश्वरको काम हुन दिँदैन, दुष्टले जहिले पनि परमेश्वरको कामलाई पेन्डिङमा राख्न खोज्छ। अनि आज कतिजना हामी क्रिस्चियनहरूले यो कुरालाई बुझेका छैनौ। त्यही कारणले गर्दाखेरि म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले तपाईँलाई केही काम गर भन्दै हुनुहुन्छ, केही कुरा गर भन्दै हुनुहुन्छ भनेदेखिलाई सुरु गरिहाल्नुहोस्। मानिसलाई नहेर्नुहोस्, कसैलाई नहेर्नुहोस्, मात्रै परमेश्वरको कामको लागि तपाईँ दौडनुहोस्। तर कतिजनाको बानी चाहिँ बढी बहाना बनाउने हुन्छ, परमेश्वरलाई त्यो कुरा मन पर्दैन है प्रिय। विशेष गरेर हामी उत्पत्ति 3:11-13 हेरौँ, वचनमा हामी यहाँ अझै स्पष्ट हुन सकिन्छ। यहाँ तपाईँले 11 पाउनुहुन्छ, उहाँले सोध्नु भयो, तँ नाङ्गै छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ, के तैँले त्यो खाइस्? 12 भन्दछ, मानिसले भने, जुन स्त्री तपाईँले मलाई मसँगै रहन भने दिनुभएको थियो, त्यसैले मलाई त्यो रुखको फल दिएर मैले खाएँ। अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, तैँले यो के गरिस्? स्त्रीले भनिन्, सर्पले मलाई छल गरेर मैले त्यो खाएँ। हेर्नुहोस्, यहाँनिर आदम र हब्बालाई परमेश्वरले यति सुन्दर बगैँचामा राखिदिनु भयो, अनि यति सुन्दर बगैँचामा रहँदा रहँदै पनि उनीहरू परमेश्वरको विरुद्धमा काम गरे। परमेश्वरले जुन रुखको फल चाहिँ नखानु है भनेर चाहिँ परमेश्वरले आज्ञा दिनुभएको थियो, त्यही रुखको फल टिपेर चाहिँ खायो। अनि यहाँनेरि तपाईँले 12 हेर्नुहुन्छ भनेदेखिलाई परमेश्वरले आएर प्रश्न गर्नुभयो, अनि यहाँनिर मानिसले के भन्दैछ, जुन स्त्रीले तपाईँले मलाई मसँगै रहन भने दिनुभएको थियो त्यसले मलाई त्यो रुखको फल दिएर मैले खाए। परमेश्वरले यहाँनेरि आदमलाई प्रश्न गर्नुभयो, तैले यो रुखको फल किन खाइस् भन्दै गर्दाखेरि चाहिँ यहाँनेरि चाहिँ आदमले चाहिँ के उत्तर दिए, तपाईँले मलाई जुन स्त्री दिनुभएको थियो त्यही स्त्रीले मलाई चाहिँ त्यो रुखको फल टिपेर दिए र मैले खाएँ भनेर चाहिँ यहाँ आदमले बहाना बनाउँदैछ। र 13 के भन्दछ, अनि फेरि परमेश्वर चाहिँ यता हब्बातिर जानुभयो, तैले यो किन यस्तो गरिस् भनेर प्रश्न गर्दै गर्दाखेरि स्त्रीले भनिन् कि सर्पले मलाई छल गरेर मैले त्यो खाएँ। अब यहाँ हेर्नुहोस्, परमेश्वरलाई यहाँनेरि आदमले पनि अर्काको टाउकोमा लगाइदियो, मतलब हब्बाको टाउकोमा लगाइदियो, हब्बाले मलाई तपाईँले जुन स्त्री मलाई दिनुभएको थियो त्यसले नै मलाई यो खानको लागि उत्प्रेरित गरिन्, त्यसले नै मलाई यो खानको लागि चाहिँ दिइन् भनेर चाहिँ उसले बहाना बनाउँदैछ। यहाँ स्त्रीको साइडमा फेरि परमप्रभु जानुभयो र प्रश्न गर्नुभयो, तँलाई त मैले यो फल नखानु भनेर तँलाई आज्ञा दिएको थिएँ, तर तैले यो के गरिस् भनेर परमेश्वरले फेरि पनि हब्बालाई सोध्नुभयो। तर यहाँ हब्बाले पनि फेरि के गर्ने, सर्पलाई लगाइदिएको छिन् त्यो दोष। वास्तवमा परमेश्वरले बोलिसक्नु भएको कुरालाई उनीहरूले लिनु पर्थ्यो, परमेश्वरको आज्ञा उनीहरूले पालन गर्नु पर्थ्यो, जुनै दुष्ट आए तापनि जुनसुकै परिस्थितिमा उनीहरू चाहिँ विश्वास योग्य भएर आज्ञाकारितामा रहेर उनीहरूले चाहिँ परमेश्वरले भनेको कुरालाई मान्न पर्थ्यो। तर यहाँनिर ठिक विपरीत भयो कि आदमले चाहिँ हब्बालाई लगाउने, हब्बाले चाहिँ यहाँ सर्पलाई लगाउने, बहाना यहाँनिर तपाईँले भेटाउनुहुन्छ। वास्तवमा उनीहरू त्यतिखेर विश्वास योग्य हुन पर्थ्यो, परमेश्वरको आज्ञालाई पालन गर्नु पर्थ्यो, परमेश्वरले भन्नुभएको जुन त्यो फल चाहिँ नखाए भनेको फल चाहिँ उनीहरूले खानु हुँदैन थियो, चाहे सर्प होस् चाहे जुनसुकै कुरा किन नहोस्, उनीहरू चाहिँ त्यतिखेर चाहिँ विश्वासयोग्य भएर बस्नु पर्थ्यो। तर यहाँनिर मानिस चुकेको छ, कारण एउटै कुराले गर्दाखेरि यहाँनिर चाहिँ दुवैजनाले बहाना बनाएको छ। एउटाले भन्छ तपाईँले दिनुभएको स्त्रीले मलाई यो खाना दिन भनेर चाहिँ एउटाले बहाना बनाए, अनि स्त्रीले फेरि बहाना बनाइन् कि मलाई सर्पले दियो। यो बहाना भन्ने चिज चाहिँ नि प्रिय उत्पत्तिदेखि नै सुरु भएको छ, यो रोग हो प्रिय, यो रोगले अझै पनि विश्वासीको जीवनमा अझै पनि यसले काम गरिराखेको छ। तर धेरैजना अझै पनि यो बहानालाई अझै पनि उनीहरूले प्राथमिकता दिइराखेको छ, तर वास्तवमै यो बहाना भन्ने कुराले कहिले पनि तपाईँको जीवनमा फलिफाप ल्याउँदैन प्रिय। यहाँनिर आदम र हब्बाले परमेश्वरलाई ढाट्ने प्रयास गर्यो, बहाना त बनाउने प्रयास त गर्यो, तर चुक्यो, किनभने परमेश्वरले बोलिसक्नु भएको थियो यदि तैँले यो खाइस् भने चाहिँ राम्रो हुँदैन है, त मर्छस्। उनीहरूले बहाना बनाउने विभिन्न ट्रिकहरूलाई बनायो, तर वास्तवमै मानिस जातिमा त्यो पाप सृजना सुरुवातदेखि नै भयो। जबदेखि मानिस जातिले परमेश्वरको विरुद्धमा काम गर्यो, परमेश्वरको वचनलाई उल्लङ्घन गर्यो, त्यहाँदेखि उता मानिस जातिको जीवनमा पापले प्रवेश गर्यो, मृत्यु आयो, गरिबी आयो, आज मानिस जातिको जीवनमा त्यो श्राप आयो। उनीहरूले बहाना त बनाए तर अन्तिममा रिजल्ट चाहिँ भोग्नै पर्यो, त्यो रिजल्टलाई चाहिँ पाउनै पर्यो। प्रिय मित्र, आज म तपाईँलाई बताउन चाहन्छु, हुन सक्छ तपाईँले पाप गर्नु भएको होला, तपाईँ कुनै कुरामा चुक्न भएको होला, तर तपाईँ भन्नुहुन्छ त्यो कुराले गर्दाखेरि मात्र चुकेको भनेर तपाईँले बहाना बनाउँदै हुनुहुन्छ, ए फलनाले पो मलाई यो कुरा सिकाएको त मैले गरेको होइन भनेर तपाईँ यस्ता खालका बहाना बनाउँदै हुनुहुन्छ भने प्रिय, यो बहानाले तपाईँको जीवनमा उन्नति ल्याउँदैन। यो बहाना भन्ने कुराले सधैँ तपाईँलाई परमेश्वरदेखि ड्र्याग गर्छ, परमेश्वरसँगको सम्बन्धदेखि तपाईँलाई विच्छेद गराउने काम गर्छ। सुरुवातमै आदम र हब्बाले प्रयास त गरेको हो बहाना बनाउनको लागि, तर बहानाले काम गरेन। वास्तवमै उनीहरूले त्यतिखेर पश्चाताप गर्नुपर्ने, परमेश्वरलाई चाहिँ भन्नुपर्ने, हामीले पाप गर्यौं, गल्ती गर्यौं, प्रभु हामीलाई क्षमा गर्नुहोस् भन्नको सट्टा चाहिँ यहाँनिर चाहिँ मानिस जातिले सुरुवातमै बहाना बनायो, एक्सक्युज बनायो, अनि त्यो एक्सक्युज त काम पटक्कै पनि लागेन। परमेश्वरलाई सबै कुरा थाहा थियो, यिनीहरू चाहिँ पक्कै पनि केही कुरामा बहक्यो। मानव जातिले विभिन्न प्रयास गरे तापनि बहानाले वास्तवमै काम गरेन। सो त्यसरी नै प्रिय मित्र, म तपाईँलाई बताउन चाहन्छु, हाम्रो जीवनमा हामीले हुन सक्छ विभिन्न प्रभुको लागि म यो गर्छु त्यो गर्छु, प्रभुको लागि त्यो कुरा गर्छु भनेर हामीले जति नै धाक देखाए तापनि यदि तपाईँ र मैले चाहिँ आज परमेश्वरको त्यो कामलाई गरेन भने त्यो व्यर्थको छ। कतिजनाको बानी बढी एक्सक्युज बनाउने हुन्छ, कतिजना संगति पनि जानु मान्दैन अनि पास्टरले सोध्छ के भयो आज तिमी त मण्डली आएनौ त, संगति आएनौ त, प्रार्थनाको संगतिमा आएनौ, यो संगतिमा आएनौ भनेर प्रश्न गर्दै गर्दा पास्टर भिजिटिङको लागि जाँदै गर्दाखेरि कतिजनाले बहाना बनाउँछ, ए मेरो लुगा धुनु थियो, मेरो त्यो गर्नु थियो, हेन गर्नु थियो, टेन गर्नु थियो। हामी कतिचोटि छिटो हामी बहाना देखाउँछौँ, बहाना बनाइहाल्छौँ, तर प्रिय परमेश्वरको राज्यमा यो बहाना भन्ने कुरा चाहिँ चल्दैन। प्रिय जति नै तपाईँले बहाना बनाउनुहोस् तर त्यो बहाना परमेश्वरले स्वीकार्नुहुन्न। प्रिय मलाई दुःख लागेको कुरा चाहिँ म अहिले अमेरिकामा छु अनि मैले धेरै मेरो आफ्नो मित्रहरू जो चाहिँ प्रभुमा भएका मित्रहरूलाई देखेको छु, उनीहरू सातै दिन काम गर्न खोज्छ कतिजना, जस्तै आइतबार चाहिँ अलिकति धेरै रकम दिइन्छ, ओभर टाइमको अलिक राम्रो आय स्रोतहरू अलिक राम्रो हुन्छ, अनि कतिजना चाहिँ सातै दिन काम गर्न खोज्छ अनि मण्डलीमा कतिचोटि अब आवश्यक पर्छ, कतिचोटि लिडरहरू पनि यो कुरामा अलिकति ध्यान नदिएको जस्तो लाग्छ, कतिजना सातै दिन काम गर्नु खोजिराखेको हुन्छ अनि पास्टर अब कतिचोटि भिजिटिङमा त जानुपर्ने हुन्छ अनि भिजिटिङमा जाँदै गर्दाखेरि त्यो मण्डलीका विश्वासीहरूलाई सोद्धाखेरि ए मेरो त 12 घण्टा काम थियो, रातिको काम थियो, सकिन हिँड्दैन भनेर एक्सक्युज बनाइराखेको हुन्छ। तर प्रिय म तपाईँलाई बताउन चाहन्छु, जति हामी एक्सक्युज बनाउँछौ, जति हामी बहाना बनाउँछौ, त्यति यसले तपाईँ र मलाई परमेश्वरदेखि बाहिर तपाईँ र मलाई लग्छ। त्यही कारणले गर्दा हामी होसियार हुन पर्छ। बहानाले वास्तवमै हाम्रो जीवनमा उन्नतिलाई ल्याउँदैन प्रिय, वास्तवमा यसले हाम्रो जीवनमा फलिफापलाई ल्याउँदैन र यसले जहिले पनि तपाईँ र मलाई परमेश्वरदेखि बाहिर जीवन जिउने कुराहरूमा मात्रै र दुष्टका कुराहरूमा बहकाउने कुराहरू हामीलाई गर्दछ। त्यही कारणले गर्दाखेरि हाम्रो जीवनमा हामीले बहाना एक्सक्युज भन्ने कुरालाई हामीले ननिम्ताउँ, भरिसक हामी बोलीमा पक्का हौ र त्यो कामलाई गर्ने प्रयास गरौं। परमेश्वरले त्यो कुराहरूलाई आजको दिनहरूमा खोज्नुहुन्छ, त्यो कुरालाई मन पराउनुहुन्छ। तर दुष्टले जहिले पनि तपाईँलाई मलाई बहाना एक्सक्युज बनाएको त्यो मन पराउँछ। तर प्रिय मित्र, यदि तपाईँ ख्रिस्टमा तपाईँ परिपक्व हुन मन छ, आत्मिक जीवनमा तपाईँ बलियो हुन मन छ, तपाईँको परिवारमा तपाईँ राम्रो कुरा देख्न चाहनुहुन्छ, सेवकाईमा तपाईँ राम्रो कुरा देख्न चाहनुहुन्छ, तपाईँको आफ्नो व्यक्तिको जिन्दगीमा तपाईँ सही व्यक्ति बनिन चाहनुहुन्छ भनेदेखिलाई एक्सक्युज भन्ने कुरालाई तपाईँले रोक्नुहोस्। तपाईँ बहाना भन्ने यो कुरालाई तपाईँले रोक्नुहोस्। बहानाले तपाईँको जीवनमा, फेरि पनि म तपाईँलाई बताउन चाहन्छु, जहिले पनि तपाईँलाई राम्रो कुरा हुनबाट यसले रोक्दछ। कुनै कुरा तपाईँको जीवनमा तपाईँले राम्रो कुरा गर्न खोज्दै हुनुहुन्छ भनेदेखिलाई त्यो कुरा बहानाले नै रोक्दछ प्रिय। त्यही कारणले गर्दाखेरि मलाई औधी मन पर्ने एउटा अर्को भनाइ छ, वासिङटन कार्वरले भन्नुहुन्छ, 90% असफलताहरू बहाना बनाउनबाट आउँदछ। हो नि, वास्तवमै 90% असफलताहरू चाहिँ बहाना बनाउनबाट नै आउँदछ। किनभनेदेखिलाई तपाईँ योजना त बनाउनुहुन्छ तर बहाना बनाउनुहुन्छ भनेदेखिलाई तपाईँको योजना तपाईँले जति नै ठुलो ड्रिम कोरे तापनि वास्तवमै तपाईँ असफलताको असफलतामै हुनुहुन्छ। तर यदि तपाईँले कुनै संकल्प गर्नुभयो केही काम गर्नको लागि अनि त्यो काममा तपाईँ एकदम 100% स्टेबल हुनुभयो, स्थिरतामा तपाईँ बस्नुभयो भनेदेखिलाई त्यो काम बन्छ। तर असफलताहरू यही कारणले पनि आउँदछ कि जब तपाईँ बढी मात्रामा एक्सक्युज बनाउनुहुन्छ, त्यो पो छैन त, यो पो छैन त भनेर तपाईँ बहाना बनाउनुहुन्छ भनेदेखिलाई वास्तवमै तपाईँ असफलतामा खस्नुहुन्छ। त्यही कारणले गर्दाखेरि परमेश्वरको राज्यमा यो असफलता जति पनिहरू आउँदछ, जति पनि यो विभिन्न प्रकारका उतार चढावहरू आउँछ, यी एक्सक्युजको कारणले हो। त्यही कारणले गर्दाखेरि आज तपाईँलाई बताउन चाहन्छु, एक्सक्युजलाई नबनाउनुहोस्। यसले तपाईँको जीवनमा आशिषलाई लिएर आउँदैन, तर यसले तपाईँलाई परमेश्वरदेखि बाहिर यसले लाने प्रयास गर्छ। त्यही कारणले अन्तिममा म तपाईँलाई यही प्रोत्साहन गराउन चाहन्छु, एक्सक्युज भन्दा पनि बरु प्रमिस गरेर परमेश्वरको सेवकाईमा अगाडि बढौं। परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। कतिचोटि हाम्रो जीवनमा अभाव भयो भनेर हामी एक्सक्युज गर्छौँ, प्रभुको लागि मैले यो कुरा गर्न खोजेको थिएँ तर मेरोमा त्यो कुरा नै छैन, कसरी गर्नु भने हामी कतिचोटि बहाना बनाउँछौँ। तर विश्वास भरोसा परमेश्वरमा हामीले राख्यौँ भनेदेखिलाई त्यो भरोसा गर्ने व्यक्तिलाई, विश्वास गर्ने उहाँको जनहरूलाई उहाँले कहिले पनि व्याकुल बनाउन दिनुहुन्न। उहाँले जहिले पनि त्यो व्यक्तिलाई सफलतामा, उन्नतिमा, प्रगतिमा, आशिषहरूमा उहाँले डोर्याउनुहुन्छ। आमेन। हुन्छ, परमेश्वरको जीवित वचनलाई यतिमै राख्न चाहन्छु। फेरि पनि सम्पूर्णलाई जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुले दिदी, ए बाटुले दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत हामी विभिन्न विषयवस्तुहरूमा नाटकीय प्रस्तुति यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामीले धेरै सुनिरहेको विषय तर अलिकति हामीले विचार गर्नुपर्ने एउटा महत्वपूर्ण विषयमा रहेर केही प्रस्तुतिहरूद्वारा सन्देश र उत्साह दिने हामीले जमर्को कसिरहेको छौं र विषयवस्तुतर्फ जानुभन्दा अगाडि चाहिँ कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज कार्यक्रम बाटुलीका कुरा मार्फत सम्मान कि एउटै भन्ने शीर्षकमा केही महत्वपूर्ण कुराहरू चाहिँ तपाईँको लागि हामी प्रस्तुत गर्न गइरहेको छौं। आजको नाटकको पात्र हुनुहुन्छ अजी र माया। अजी र माया बीचको कुराकानीहरूबाट नै आज हामी केही सन्देश तपाईँलाई दिन गइरहेको छौं। विशेष गरिकन हामी महिला र पुरूष भन्ने कुराहरू अनि बीच धेरै प्रकारको कतिवटा विभिन्न विवादहरू होइन र महिला पुरूषहरू एउटै हुन् अथवा फरक हुन् अथवा को भन्दा को बढी छ को भन्दा को कम छ भन्ने प्रकारका विवाद विभाजन अनि विभेद यी विविध कुराहरूलाई हामीले सुन्छौं। तर वचनले हामीलाई के भन्दछ, हामीले चाहिँ कसरी बुझ्नुपर्छ, यो कुरालाई कसरी मिलाएर लिएर जानुपर्छ। हामी अहिलेको समयका मानिसहरू हौं र हामी परमेश्वरका जनहरू पनि हौं। यसकारणले गर्दा यो विषयलाई समेटेर केही प्रस्तुतिहरू आज हामी तपाईँ समक्ष राख्न गइरहेको छौं। र आजको संसारमा चाहिँ एउटा शब्द धेरै सुनिन्छ, महिला र पुरूष बराबर हुन्। कतिले भन्छन् महिलाले पनि पुरूषले जस्तै सबै गर्न पाउनुपर्छ, कतिले भन्छन् अहिले पनि महिलामाथि विभेद छ, कतिले फेरि सोच्छन् यदि बराबर हौं भने किन फरक फरक भूमिका, साँच्चै कि महिला र पुरूष एउटै हुन् कि उनीहरूको मूल्य समान हो, तर परमेश्वरले उद्देश्य फरक दिनुभएको हो कि। यही विषयमा चाहिँ आज हामी अवश्य पनि अजी र माया बीचको कुराकानीहरू प्रस्तुत गर्न गइरहेको छौं कार्यक्रम बाटुलीका कुरामा। अजी अजी सुन्नु न,
1: ए नानी आयो, ल बस न बस, बसेर कुरा गरौं।
0: के गर्दै हुनुहुन्छ अजी तपाईँ?
1: तिमीलाई मनपर्ने सेलरोटी तरकारी बनाउँदैछ नि नानी तिम्रो लागि। अब तिमी आउँदैछ भनेर मलाई थाहा भएकोले तिमीलाई मनपर्ने कुराहरू पकाउँदैछु।
0: अनि कसरी थाहा पाउनुभयो म आउँदैछु भनेर? मैले त के भनेकै थिएन त, मलाई नबोलाइकन नै पकाउँदै हुनुहुन्छ, म सघाउँथे नि त तपाईँलाई।
1: नानी बोलाउनै लागेको थिएँ, तिमी टुप्लुक आइपुग्यो, कस्तो ठ्याक्कै मिल्यो हेर न, खुसी लाग्यो।
0: अजी पनि अब के गर्नु, यो बोलाउनै लागेको थिएँ भनेर त्यो सबै हामी भन्दा ठुला आमाहरूले भन्ने कुरा नै हो, अजीले पनि त्यही भन्नुभयो ठ्याक्कै।
1: हो नानी हो। अनि नानी तिमीहरू त खोइ आजकलको जमानाको केटाकेटीहरू है, म त के हो के हो बुझ्दै बुझ्दैन। अनि मैले चाहिँ के पकाएर खुवाउन खोज्छ, खाऊ न नानी बाबुहरू तिमीहरूलाई नै हो, खाऊ अनि स्वास्थ्य हौ राम्रो हौ भन्छु है। अहिलेको बच्चाहरू के भएको होला, अब म डाइटिङमा छु भनेर डाइलग हानेर ल्याउँछ या नानी, के गर्ने होला। अनि फेरि डाइटिङमा छु भन्छन् फेरि चार पाँचवटा रोटी पनि खाएर ल्याउँछन् या नानी, हाँसो लागेर ल्याउँछ या मलाई त नानीको त्यस्तो चाहिँ हेर न।
0: हजी आज एउटा कुरा सोध्नु मन लागिरहेको छ क्या मलाई, यसरी नहसाउनु त तपाईँ साह्रै हँसाउने कुरा गर्नुहुन्छ बेला बेलामा।
1: यस्तै त हो नि नानी, के गर्ने, दुःख सुख आफ्नै ठाउँमा छ, हाँसो मजाक पनि गर्नै पर्छ, रमाइलो पनि गर्नै पर्छ। नानी सोध न सोध, के सोध्न मन छ भनेको।
0: तर रिसाउनु पो हुन्छ कि,
1: तिमीले प्रश्न गर्दा म कहिले रिसाएको छु? अहिलेसम्म हामीले कति कुराकानीहरू गर्यो, के सोध्यो होला तिमीले मलाई। रिसाएको छु त म, चिन्तै नगर, ढुक्क हुन भन त।
0: त्यो पनि हो हुन त। त्यही त हजुर, आजकल क्या यो सामाजिक सञ्जालहरू होइन, यो फेसबुकहरूमा टिकटकहरूमा युट्युबहरूमा रेडियोमा जेमा पनि क्या जहाँ सुने पनि हेरे पनि एउटै कुराहरू मात्रै पाउँछु क्या म। अंग्रेजीमा भन्छ के अजी,
1: भन न भन सुन्दैछु,
0: त्यो वुमेन एन्ड म्यान आर इक्वल यसो धेरैजनाले भनिरहेको हुन्छ।
1: त्यो भनेको चाहिँ नानी
0: महिला र पुरूष चाहिँ एक समान हुन्, महिलाले पुरूषले जस्तै सबै कुराहरू गर्न पाउनुहुन्छ कि। बाइबलले पनि यस्तै नै भन्छ अजी, मलाई त यही कुरा खास सोध्न मन लागेको।
1: पहिला म तिमीलाई एउटा प्रश्न सोध्छु ल, यसको जवाब दिनुभन्दा अगाडि।
0: हुन्छ नि हजुर, हुन्छ नि सोध्नुहोस् न।
1: आकाशमा छ नि, आकाशमा हुने सूर्य, सूर्य ठुलो कि चन्द्रमा ठुलो?
0: सूर्य नै ठुलो हुने हजी।
1: त्यसो भए चन्द्रमा काम नलाग्ने कुरा हो?
0: होइन नि हजी, त्यस्तो पनि कहाँ हुन्छ त।
1: किन किन भन त किन?
0: ल उसको पनि आफ्नै काम छ त, सूर्यको आफ्नै काम छ, चन्द्रमाको आफ्नै काम छ।
1: वो त्यही उत्तरभित्र तिम्रो प्रश्नको पनि उत्तर लुकेको छ या नानी।
0: कसरी हजी कसरी?
1: परमेश्वरले सूर्यलाई सूर्य बनाउनु भयो, चन्द्रमालाई चन्द्रमा बनाउनु भयो, महत्व र दुवै समान नभए पनि आवश्यकता र महत्व त दुईटाकै फरक फरक छ नि त। एकदम महत्वपूर्ण कुरा हो नि दुईटै, होइन त? त्यसो भए महिला र पुरुष पनि त्यस्तै हुन् त अझै? ठ्याक्कै कुरा गरेर ल्यायो तिमीले, ठिक भनेर ल्यायो।
0: तर नि अझै कति पहिले त भन्छन् पुरुष एकदमै ठुलो हो, पुरुष शक्तिशाली हो, महिला चुप लागेर बस्नुपर्छ, महिलाले बोल्नु हुँदैन, महिलाले नेतृत्व गर्न हुँदैन, महिलाले यति मात्रै गर्नुपर्छ, उति मात्रै गर्नुपर्छ, यस्तो विविध कुराहरू अनि सुनिन्छ। अनि त्यो चाहिँ के हो त
1: नानी? मानिसले भनेको र परमेश्वरले भनेको सधैँ एउटै हुँदैन नि।
0: त्यसो भए परमेश्वरले चाहिँ के भन्नुभएको छ त हजी?
1: यर उत्पत्तिको पुस्तकमा त्यहाँ लेखिएको छ, परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, पुरुष र स्त्री दुवैलाई सृष्टि गर्नुभयो।
0: त्यसको अर्थ चाहिँ हजी?
1: अर्थ चाहिँ परमेश्वरले महिला बनाउँदा पनि आफ्नो स्वरूपमा बनाउनु भएको थियो भने पुरुष बनाउँदा पनि आफ्नै स्वरूपमा बनाउनु भएको थियो।
0: अनि त्यसपछि
1: परमेश्वरले कतै पनि भन्नुभएन कि पुरुष धेरै मूल्यवान र महिला चाहिँ कम मूल्यको छ भनेर भन्नुभयो त?
0: छैन नि। ओहो, साँच्चै हो हजी?
1: ओ नानी, हो, मानिसहरूले विभेद गरे हो, परमेश्वरले कहिले पनि विभेद गर्नु भएको छैन।
0: तर इतिहासभरि त महिलालाई धेरै दुःख दियो नि त हजी?
1: त्यो सत्य हो, पापले संसार बिगारेको हो, परमेश्वरको योजना त्यस्तो होइन नि नानी।
0: अनि यसोको समयमा नि हजी?
1: अब त्यो त यहाँ अचम्मको कुरा र रोचक कुरा छ त नानी।
0: भन्नु न हजी, भन्नु।
1: यसुले सबैभन्दा पहिले पुनरुत्थान पछि आफूलाई प्रकट गर्नुभयो, कसको अगाडि पहिलोचोटि देखा पर्नु भयो भन त?
0: मरियमलाई?
1: ठ्याक्कै मिलायो तिमीले,
0: त्यो त मैले सोचेकै पनि थिएन। हुन त बाइबलमा पढेको कुरा हो, तर मतलब यस्तो हिसाबले चाहिँ मैले सोचेको थिएन हजी।
1: त्यो समयमा अदालतमा महिलाको साक्षी समेत धेरै ठाउँमा मानिँदैन थियो, महिलालाई साक्षी बस्ने पनि अधिकार थिएन या नानी। तर यसुले आफ्नो पुनरुत्थानको पहिलो सन्देश एउटी महिलालाई दिनुभयो। हेर त, कस्तो आशिषमय कुरा।
0: वाओ।
1: अनि सोच त, यदि यसु महिलालाई कम ठान्नुहुन्थ्यो भने किन उहाँले यति ठूलो जिम्मेवारी दिनुहुन्थ्यो होला त?
0: हजी, यो कुरा त मैले सोसियल मिडियाहरूमा खासै त्यस्तो कसैले भनेको नै पाएको छैन, सुनेकै छैन, न टिकटकमा न फेसबुकमा।
1: नानी, टिकटकमा सबै कुरा पाइँदैन नि, कहिले काहीँ सत्य कुरा खोज्नलाई त बाइबलमै हेर्नु पर्छ, त्यही भएर त बाइबल पढ्नु पर्छ, बाइबलमा खोज्नु पर्छ भनेको त।
0: हो रहेछ हजी, हो रहेछ। अझै आज मैले एउटा ठुलो कुरा बुझे, समान हुनु भनेको चाहिँ एउटै हुनु भन्ने कुरा चाहिँ होइन रहेछ। हुन त कतिचोटि अब महिला र पुरुष हो, हामीलाई बराबर अधिकार चाहिन्छ भन्दै गर्दाखेरि त्यसो भए कतिचोटि पुरुषहरूले त्यसो भए तिमीहरूले पनि हामीले जति नै भारी बोकेर देखाऊ, होइन, हामी जत्तिकै बलियो भएर देखाऊ, कुस्ती खेल हामीसँग जितेर देखाऊ भन्ने प्रकारको मानसिकता राखेको हामीले पाउँदछौ। महिला पुरुषलाई एक समान राख्ने भन्दै गर्दाखेरि शारीरिक बल शक्तिमा चाहिँ एक समान भन्ने बुझेको हामी देख्छौ, तर वास्तवमा परमेश्वरले हामीलाई उहाँकै सृष्टिमा अनि कहिल्यै पनि उहाँले न महिला तिमी यस्तो न पुरुष तिमी त्यस्तो भनेको कुराहरू हामीले पाएको छौ। तर परमेश्वरले त आफ्नो वचनमा पनि मैले चाहिँ दुईवटा जाति सृष्टि गरेको छु, नर र नारी, होइन, पुरुष र महिला भनेर भन्नुभएको कुराहरू हामी पाउँदछौ। त्यहाँ कहिले पनि तिमीहरू फरक छौ, तिमीहरू एक समानको छैनौ, तिमीहरू एकजना चाहिँ एकदम बलवान एकजना कमजोर भनेर कहिले पनि छुट्याएको कुराहरू चाहिँ परमेश्वरबाट हामीले पाउँदैनौ, तर मानिसहरूबाट नै यस्तो कुराहरू कसरी बाउने भएको कारणले गर्दा कतै पुरुषहरूलाई मर्का परेको छ भने कतै महिलाहरूलाई मर्का परेको छ। अनि त्यही भएर पनि यो कुरा मलाई बुझ्न मन लागिरहेको थियो क्या अझै, तर तपाईँले मलाई साधारण उदाहरण दिनुभयो, तर पनि एकदमै महत्वपूर्ण उदाहरण दिनुभएको छ, मैले ठूलो कुरा बुझिरहेको छु। र यही कुरा चाहिँ धेरैजना दिदी बहिनीहरूलाई पनि साधारण तर महत्वपूर्ण तरिकाले बुझाउनु पर्छ कि जस्तो लागेर आज केही कुरा तपाईँबाट बुझौं भनेर नै आएको थिएँ क्या म अझै। र समान हुनु भनेको चाहिँ एउटै हुनु रहेन छ, होइन, यो एकदमै महत्वपूर्ण कुराहरू रहेछ भन्ने कुरालाई नै म बुझ्दैछु।
1: हो नानी, हो, परमेश्वरले कहिल्यै पनि पुरुषलाई ठूलो र महिलालाई सानो भन्नु भएन, अघि तिमीले भने जस्तै नै। उहाँले दुवैलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, दुवैलाई प्रेम गर्नुभयो, दुबईलाई जिम्मेवारी दिनुभयो, दुबईलाई सम्मान गर्न सिकाउनु भयो। अनि यदि कसैले महिलालाई हेप्छ भने त्यो परमेश्वरको इच्छा होइन रहेछ है हजी? ओ नानी व, र यदि कसैले पुरुषलाई पनि केवल तिमी त पुरुष हौ, तिमीले रुनु हुँदैन, तिमीलाई दुःख हुँदैन भनेर दबाब दिन्छ भने त्यो पनि परमेश्वरको प्रेमको तरिका होइन। परमेश्वरले हामीलाई एक अर्कालाई सम्मान गर्न सिकाउनु भयो, प्रतिस्पर्धा गर्नु होइन नानी।
0: अझै अहिले त मलाई यस्तो लागिरहेको छ कि हामीले को ठुलो भनेर होइन, म कसरी परमेश्वरले चाहनु भएको असल मानिस बन्न सक्छु भनेर चाहिँ सोच्नु पर्ने अथवा सोध्नु पर्ने रहेछ है।
1: ओ नानी, बस आज तिमीले सबैभन्दा राम्रो कुरा भन्यो। घरमा पति पत्नी एक अर्काको प्रतिस्पर्धी होइन, दाजुभाइ दिदी बहिनी एक अर्कासँग प्रतिस्पर्धा गर्ने होइन, मण्डलीमा पनि पुरुष र महिला प्रतिस्पर्धी होइनन्। हामी त एउटै शरीरका फरक फरक अङ्ग हौ। जसरी आँखा र कानको काम फरक हुन्छ तर दुवै उत्तिकै आवश्यक हुन्छ, त्यसरी नै परमेश्वरको राज्यमा प्रत्येक व्यक्ति बहुमूल्य छ।
0: हजी, अबदेखि कसैले भन्यो कि तिमी चाहिँ महिला भएको कारणले गर्दा तिमीले सक्दैनौ भने नि, म रिसाउन चाहिँ रिसाउँदिन तर मुस्कुराएर भन्नेछु कि परमेश्वरले मलाई उहाँको स्वरूपमा सृष्टि गर्नु भएको हो, उहाँले दिनुभएको जिम्मेवारी म विश्वासका साथ पूरा गर्नेछु।
1: र कसैले पुरुष भएकोले तिमीले मात्रै सबै गर्नुपर्छ भन्यो भने हामीले सम्झिनु पर्ने कुरा चाहिँ के छ भन्दा, परमेश्वरले हामीलाई एक अर्काको भार बोक्न सिकाउनु भएको छ, एक अर्कालाई दबाउनु होइन उठाउन सिकाउनु भएको छ भन्ने कुरा चाहिँ हामीले बुझेर ल्याउनु पर्छ।
0: धन्यवाद अजी, धन्यवाद। आज मैले धेरै राम्रो कुरा सिके। अब म सामाजिक सञ्जालहरूमा अनि विभिन्न ठाउँहरूमा देखेको सुनेको कुराहरूलाई चाहिँ पत्याउँदिन, तर पहिला चाहिँ बाइबलले के भन्छ, वचनले के भन्छ, परमेश्वरले के भन्नुहुन्छ।
1: तिमीले मात्रै सबै गर्नुपर्छ भन्यो भने हामीले सम्झिनु पर्ने कुरा चाहिँ के छ भन्दा, परमेश्वरले हामीलाई एक अर्काको भार बोक्न सिकाउनु भएको छ, एक अर्कालाई दबाउन

0: आदरणीय श्रोता, महिला र पुरूष बीच तुलना होइन, सम्मान हुनुपर्छ, प्रतिस्पर्धा होइन, सहकार्य हुनुपर्छ, अहंकार होइन, प्रेम हुनुपर्छ। बाइबलले सिकाउँछ हामी सबै परमेश्वरको स्वरूपमा सृष्टि गरिएका हौं, हामी सबै उहाँका नजरमा बहुमूल्य छौं। हाम्रो मूल्य महिला अथवा पुरूष हुनाले होइन, हाम्रो सृष्टिकर्ताले निर्धारण गरिदिनु भएको कारणले चाहिँ हाम्रो मूल्य छ। त्यसैले छोरी जन्मिँदा निराश नहुनुहोस्, छोरालाई विशेष र छोरीलाई कम नठान्नुहोस्। घरमा, समाजमा, कार्यस्थलमा र मण्डलीमा एक अर्कालाई परमेश्वरले दिनुभएको गरिमा र सम्मानका साथ व्यवहार गरौं, किनकि प्रेमले विभेद गर्दैन, सत्यले अपमान गर्दैन र परमेश्वरले आफ्नो सबै सन्तानलाई समान प्रेम गर्नुहुन्छ। यही सन्देशका साथ आजको हाम्रो रेडियो नाटक यतिकैमा हामी समाप्त गर्न चाहन्छौ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस् र अर्को श्रृंखलामा फेरि पनि यसरी भेट्ने आशाका साथ कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ, जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: मेरो परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। आजको दिन आज फेरि तपाईँहरूको बीचमा परमेश्वरको वचन लिएर आउने मौका मलाई उहाँले दिनुभएको छ। म उहाँलाई धन्यवाद दिन चाहन्छु यो समयको निम्ति। म आज तपाईँहरूको बीचमा परमेश्वरको बहुमूल्य वचन लिएर उपस्थित भइसकेको छु। म विश्वास गर्दछु तपाईँको हृदयमा परमेश्वर आफ्नो वचनद्वारा बोल्नुहुनेछ र तपाईँले आशिष पाउनुहुनेछ। आज म तपाईँलाई परमेश्वरको गजबको वचन सुनाउनेछु। हाम्रो आजको बाइबल पाठ हुनेछ लुकाको पुस्तक 19 अध्यायको 10 पद। यस वचनमा यसरी लेखिएको छ, किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। यहाँ उल्लेखित वचन येशु ख्रीष्टद्वारा बोलिएको वचन हो। यो यस्तो अवस्थामा प्रभु येशुले बोल्नुभयो जति बेला कर उठाउने जखायासले आफ्नो मुक्तिको लागि प्रभु येशु कहाँ आएका थिए। यो उल्लेखको वचन हामीले देखिरहेका छौं। गत हप्ता मैले तपाईसँग एउटा उत्कट इच्छाको बारेमा भन्दै थिएँ। इच्छा गर्नु पर्दछ हामीले मुक्ति पाउनको लागि। जोसित प्रभु येशूलाई भेट गर्ने इच्छा जाग्दछ अनि उसले मुक्ति पाउँदछ। हामीले देख्दछौ मुक्तिको निम्ति तिनले येशूलाई खोजी गरे। हामीले तिनको प्रबल इच्छा तीन पदमा देखिरहेका छौ। तिनी एक कर उठाउनेहरूमा प्रमुख मानिस थिए अनि उनी एक धनी मानिस थिए। यद्यपि तिनीसित संसारको धन सम्पत्ति प्रशस्त थियो, तर पनि तिनले संसारको धन सम्पत्तिलाई कुनै मूल्यवान ठान्न सकेनन्। तिनले आफ्नो आत्मा र मुक्तिदाताको महत्वलाई निकै महत्वपूर्ण अनि बहुमूल्य महसुस गरे। तसर्थ तिनी ख्रिष्टको खोजीमा हिँडिरहे। तिनले येशूलाई हेर्न चाहन्थे, ती येशूलाई भेट्न चाहन्थे, येशूलाई देख्न चाहन्थे, तर पनि भीड़को कारणले गर्दा उनी येशूलाई देख्न सकेनन्। बाइबलले भन्छ उनी पुड्का थिए अर्थात होचा थिए। हामी चार पदमा देख्दछौ तिनी दौड़िँदै अघि आए र बाटो छेउमा एउटा नेवाराको रूपमा चढे जहाँबाट तिनले येशू ख्रिष्टलाई देख्न सक्थे। हामीले तत्कालीन वचनहरू देख्न सक्छौ। हामीले तिनको समस्यालाई स्पष्ट रूपमा देख्न सक्छौ। तिनको शारीरिक बनावटले गर्दा तिनलाई येशूलाई हेर्ने इच्छा बाधा पुर्याएको छ। तिनले यस बाधामाथि विजय प्राप्त गर्नु पर्दथ्यो किनकि उनी पुड्का थिए। भीड़ले गर्दा तिनले येशूलाई देख्न सकेनन्। येशू एरियोको बाटो भएर जाँदै हुनुहुन्थ्यो। यो कुरा मानिसहरूले उनलाई भनिरहेका थिए। तसर्थ मानिसहरूले बाटो जाम गरेको कारण, बाटोलाई एकदमै व्यस्त राखिएको कारण जखायासले ख्रिष्ट येशूलाई देख्न सकेनन्। तिनले मानिसका शिर देख्न सकेनन्। हामीले यहाँ समस्याहरू देखिरहेका छौ। पहिलो समस्या भीड़ थियो अनि दोस्रो समस्या चाहिँ शारीरिक समस्या थियो। यस कारणले गर्दा प्रभु येशूलाई हेर्ने इच्छामा समस्या थियो। यी कुराहरूमा हामीले थाहा गर्नुपर्छ उहाँलाई हेर्ने उत्कट इच्छा उनले जाहेर गरेका छन्। तिनी पापी मानिस थिए। तिनलाई उद्धारको खाँचो थियो। तिनलाई उद्धारकर्ता ख्रिष्ट येशूको आवश्यकता थियो। तिनलाई पाप क्षमाको खाँचो थियो। त्यसैले कुनै पनि कुराले येशूलाई भेट गर्ने रहरलाई छेक्न सकेन। हामीले यहाँबाट एउटा पाठ सिक्न सक्छौ। जब मानिसहरूले उद्धारकर्ता येशूलाई खोजी गर्न शुरूआत गर्दछन् तब दियावलसले तिनीहरूलाई बाधा दिन थाल्छ। त्यसले विभिन्न किसिमका समस्याहरू ल्याइदिन थाल्छ। हामीले यो संसारमा मानिसका जमातहरूलाई देख्दछौ, भीड़हरूलाई देख्दछौ। ती सबै पापीहरूका रूपमा खड़ा हुन्छन्। बाइबलले बताउँछ सबैले पाप गरेका छन्। धर्मी कोही पनि छैन, एकजना पनि छैन, बुझ्ने कोही पनि छैन, परमेश्वरलाई खोजी गर्ने कोही छैन। संसारमा धेरै थोकहरू छन् प्रिय मित्र, जसले पापीहरूलाई येशूलाई भेट्नबाट बाँझो हाल्दछ अर्थात बाधा ल्याउँदछ। संसारमा धेरै मनोरञ्जनका साधनहरू छन् जसले गर्दा मानिसलाई प्रभु येशूमा पुग्नबाट अल्झ्याउँछ। जे होस्, हामीले यहाँ जखायासको बारेमा हेरिराखेका छौ। उनले येशूलाई भेट गर्ने प्रबल इच्छा देखाइरहेका छन्। संसारका थोकहरूले ख्रिष्टबाट अलग गर्न आकर्षण गर्दछ। जब मानिसहरूले मुक्तिदातालाई भेट गर्न चाहन्छन् तब यी सबै संसारका कुराहरूले बाधा गर्दछन्। हामीलाई थाहा छ कि मानिसहरूले उहाँलाई देख्न चाहेर मात्र हुँदैन, किनकि तिनीहरू आत्मिक रूपले अन्धा छन्। तिनीहरूलाई संसारको देवले अन्धो तुल्याएको छ। तसर्थ तिनीहरूले परमेश्वरलाई चिन्न सकिरहेका छैनन् र तिनीहरूले परमेश्वरका कुराहरूमा मन लगाउन सकिरहेका छैनन्। पापीहरूका हृदय अन्ध्यारो भएको छ। तिनको पनि हृदय अन्ध्यारो तुल्याएको थियो, तर तिनको हृदयबाट अन्धकार हटाइयो। तिनले येशू ख्रिष्टलाई देख्न सके। तसर्थ हामीले पनि येशू ख्रिष्टलाई भेट गर्न उत्कट इच्छा राख्नु पर्दछ। उहाँले हाम्रो इच्छामा आशिष दिनुहुन्छ। हाम्रा वरिपरि आउने सबै प्रकारका समस्यालाई हामीले चिर्नु पर्दछ, हटाउनु पर्दछ। हामी यहाँ जकायसलाई देखिरहेका छौँ प्रिय मित्र। तिनले आफ्नो अगाडि आएका बाधा अडचनहरूलाई हटाए र अघि बढे। तिनले मौकामा पनि सदुपयोग गरे। हामीले पाँच पदमा देख्दछौ येशू त्यही बाटो भएर त्यहाँ आइपुग्नु भयो। मौका सीमित रहेको हुन्छ, हामीले सबै कुरा समयमा गर्नु पर्दछ। हामीले एक पदमा पढ्न सक्छौ येशू एरियोको बाटो भएर जाँदै हुनुहुन्थ्यो। हामी यहाँ देखिरहेका छौँ येशूले त्यस बेलामा पहिलो पटक एरिहोमा यात्रा गर्दै हुनुहुन्थ्यो। योभन्दा अघि उहाँले यात्रा गर्नु भएन, उहाँ त्यहाँ एक रात पनि बस्नु भएन, उहाँ आफ्नो यात्रामा हुनुहुन्थ्यो। प्रभुलाई भेट गर्ने समय छोटो रहेको छ, उहाँले हरेकलाई मुक्तिको निम्ति समय दिनुभएको छ। हामीले समय वा अवसरलाई चिन्न सक्नु पर्दछ। येशूले भन्नुभयो आज यस घरमा उद्धार आएको छ। हाम्रो जीवन पनि छोटो छ प्रिय मित्र। प्रभुलाई विश्वास गर्ने मौका तपाईँलाई यस समयमा पनि दिएको हुन सक्छ। समय छिटो बित्छ, समयलाई हामीले चिन्नु पर्छ। हामीले यहाँ देख्दछौ कि तिनले ठिक समयमा थाहा गरे, तिनले मौका पाए र त्यो मौकाको सदुपयोग गरे र येशूलाई हेर्न भनी आए। तिनले आफूलाई ठिक बाटोमा ल्याएका छन्। तपाईँहरूको निम्ति पनि आज एउटा सीमित समय दिएको छ। जसले यो कार्यक्रम सुन्दै हुनुहुन्छ आदरणीय श्रोता मित्र, समयलाई ख्याल गर्नुहोस्। यो मौका तपाईँको लागि फेरि आउने छैन। यो संसारमा येशू प्रभुलाई चिन्ने समय निकै सीमित छ, यो याद गर्नुहोस्। तपाईँले यो कुरालाई विचार गर्नुहोस् कि प्रभु येशू ख्रिस्ट तपाईँको छेउ भएर आउनुहुन्छ र जानु पनि हुन्छ। उहाँले तपाईँलाई फर्खिएर बस्नुहुन्न। हामी यहाँ जखायास भन्ने व्यक्तिलाई अध्ययन गरिरहेका छौ कि जब प्रभु येशू आउनुभयो तिनले हतार हतार गरेर उहाँलाई हेर्न भनी आए। तिनले प्रभुलाई हेर्ने निर्णय गरे। यो निर्णयले उनको जीवनमा परिवर्तन ल्यायो। उहाँलाई विश्वास गर्ने वा नगर्ने हामी स्वयंले निर्णय गर्नु पर्दछ। उद्धारको निम्ति हामीले निर्णय गर्नु जरुरी छ प्रिय मित्र। तपाईँको उद्धारको निर्णय येशूले गर्नुहुन्न। तपाईँको विवेकले, तपाईँको इच्छाले, तपाईँको बुद्धिपूर्वक निर्णय आफै गर्नुपर्ने हुन्छ। आफ्नो उद्धारको निम्ति हामीले व्यक्तिगत निर्णय गर्नुपर्छ। जब एउटा पापीले आफ्नो पाप स्वीकार गरेको समय हुन्छ त्यति बेला उसले उद्धारलाई महसुस गर्न सक्छ। उद्धार सबैको निम्ति खाँचो छ, सबैले उद्धार पाउनुपर्छ। त्यसैले यहाँ तपाईँहरूको छेउमा भएर ख्रिस्ट येशू जाँदै हुनुहुन्छ। आज नै विश्वास गर्नुहोस्, नत्र त तपाईँहरू उद्धार नपाइकन नै छोडिनुहोला है। हामी यहाँ इच्छा मात्र पाउँदैनौ तर निर्णय पनि त्यत्तिकै महत्वपूर्ण छ। छ पदमा हेर्नुहोस्, उनी तुरन्तै ओर्लिएर आए र रमाउँदै येशूलाई आफ्नो घरमा लगे। उद्धारको निम्ति हामीले इच्छा मात्र गरेर पुग्दैन तर निर्णय समेत गर्नुपर्छ। जब हामीले इच्छा गर्दछौ तब हामीले ख्रिस्ट प्रति आफूलाई सुम्पिनु पर्दछ। येशूले पाँच पदमा भन्नुभयो, उहाँले मासतिर हेर्नुभयो अनि तिनलाई देखेर भन्नुभयो, जकायास ओर्लेर तल आऊ, आज म तिम्रो घरमा बस्नु परेको छ। जकायास रुखमा चढेका थिए तर येशूले उनलाई देख्नुभयो। हामीले परमेश्वरको दृष्टिबाट आफैलाई लुकाउन सक्दैनौ। उहाँले हामीलाई जहाँ भए तापनि देख्नुहुन्छ। उहाँले माथितिर अथवा तलतिर जहाँ भए पनि हामीलाई देख्नुहुन्छ। हामी भजन संग्रहको पुस्तक 149 को 7 पदमा देख्न सक्छौ, तपाईँका आत्माबाट को अलग जान सक्छ र अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र। हामी परमेश्वरको नजरबाट लुक्न सक्दैनौ। उहाँले हामीलाई जहाँ भए पनि देख्नुहुन्छ। उहाँले हाम्रो हृदयलाई देख्नुहुन्छ। हाम्रा हृदयका सबै कुराहरू उहाँले थाहा गर्नुहुन्छ। उहाँ हाम्रो हृदयमा आउन चाहनुहुन्छ। जकायासले येशूलाई विश्वास गर्ने निर्णय गरे। तिनले येशूलाई आफ्नो घरमा लगे। जकायासले विश्वास गरेपछि तिनी परिवर्तन भएका छन्, किनकि तिनले भने, म आफूले आर्जन गरेको आधा सम्पत्ति गरीबहरूलाई बाँडी दिनेछु। तिनको हृदय परिवर्तन भएको थियो। तिनले आफ्नो धन सम्पत्ति गरीबहरूलाई दिन तयार भएका छन्। यो साँचो जीवन परिवर्तनको एउटा चिन्ह हो। तिनी नम्र भए, तिनी लोभीबाट दानी अनि उपकारी बन्न सके, यो तिनको साँचो जीवन परिवर्तनको चिन्ह थियो। तिनी पूर्ण रूपले परिवर्तन भए। तपाईँहरूले आफूलाई प्रभुको अघि नम्र पार्नुभयो भने उहाँ तपाईँहरूको जीवनमा आउनुहुनेछ र तिनले पहिलेको जीवन शैलीलाई परिवर्तन गरे जस्तै तपाईँले पनि नयाँ हुनुहुनेछ र नयाँ जीवन पाउनुहुनेछ। जसरी जकायास नयाँ सृष्टि बने त्यसरी तपाईँ पनि नयाँ सृष्टि हुन सक्नुहुनेछ। तर महत्वपूर्ण प्रश्न आदरणीय श्रोता मित्र, तपाईँको लागि के छ भने, के तपाईँले आज येशूलाई हेर्न चाहनुहुन्छ? के तपाईँले आज येशूलाई आफ्नो जीवन सुम्पन चाहनुहुन्छ? त्यसकारण मेरो विन्ती छ, ख्रिस्ट येशूमा आज नै विश्वास गर्नुहोस् र तपाईँले जखायसले जस्तै मुक्ति पाउनुहुनेछ। मुक्ति सबैको लागि आवश्यक छ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। जब कुरा वर्ता गरिन्छ पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई वशमा राख्छ त्यो बुद्धिमान हो। धेरै कुराले मानिसको जीवनलाई नष्ट पार्छ भन्ने तपाईँलाई थाहा छ। यस विषयमा आज हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ पालि कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, नेपाली आवाज नेपाली प्रयास। तपाईँले लेख्नुभएका पत्रहरूको निम्ति म धन्यवाद दिन चाहन्छु र सम्पर्कको निम्ति तपाईँले फोन नम्बरहरू पठाउनु भएको छ र कतिसित मैले सोझै सम्पर्क गर्ने कुराकानी गर्ने सौभाग्य प्राप्त गरेको छु। धन्यवाद, तपाईँप्रति म कृतज्ञ छु। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नु।

निन्दा चर्चा कसैको विषयमा गरिने निरर्थक र दुर्भावनापूर्ण कुरा हो, जुन कुनै पनि प्रकारले तिनीहरूलाई चोट पुर्याउने इच्छा वा उद्देश्यले वा त्यसले उनीहरूको कति ठूलो हानि पुर्याउँछ भनी वास्ता नराखी गरिएको हुन्छ। अरूको कुरा सायद कुनै खराब मनाशयले नगरिएको हुन सक्छ वा त्यो कसैलाई चोट पुर्याउने नियतले जानी जानी गरिएको हुन सक्छ। निन्दा चर्चा गर्ने व्यक्तिले सत्य कुरालाई बङ्ग्याउने वा झुटो जानकारी दिने कार्य गर्दछ। यसमा सत्य कुरा बताउने, वास्तविक सत्यता बताउने कार्य पनि हुन सक्छ, तर बनाउने होइन तर भत्काउने उद्देश्यले त्यसो गरिन्छ। निन्दा चर्चा नीच व्यवहारबाट प्रेरित हुन्छ। दुष्ट त्यसले सुन्नेहरूलाई गलत निष्कर्षमा पुर्याउँछ र अबाइबलीय तरिकाले प्रतिक्रिया गर्ने बनाउँछ। निन्दा चर्चा वा दुष्ट कुराहरू बोली वचन, अनुहारको भाव, शारीरिक भाव वा स्वरको ढाँचाद्वारा पनि व्यक्त गर्न सकिन्छ। कहिलेकाहीँ दुष्ट कुरा चिन्ताको विषयको रूपमा फैलिन्छ, कहिले भने त्यसको पछि रहेको दुर्भावना स्पष्ट देखिन्छ। एकपल्ट हवाई द्वीपमा अति नै विनाशकारी ज्वालामुखी विस्फोट भएको खबर सारा संसारमा फैलिएको थियो। ज्वालामुखी विस्फोट हुँदा अति नै गरम तापले गलेको लावा बग्छ अनि त्यसले छुने सबै थोकलाई नाश पार्छ, चाहे त्यो चट्टान, रूख वा मानिसहरू नै किन नहुन्। के तपाईँ कुनै व्यक्तिले मूर्ख भन्दै यसो भनेको कल्पना गर्न सक्नुहुन्छ? म ज्वालामुखीको मुखभित्र हाम फाल्न गइरहेको छु किनकि त्यसले अति धेरै मात्रामा तरल आगो उकेलिरहेको छ। यो त कसैले यसो भनेको जस्तो हो, म खाली खुट्टा सूर्यमा टेकेर हिँड्ने छु। त्यसो गर्नु चाहिँ अति पीड़ादायक रूपमा आफ्नै विनाश र जलेर मर्न खोज्नु हो। यस्तो कुरा सोच्दा मात्र पनि डर उत्पन्न हुन्छ अनि त्यसले डर उत्पन्न गर्नु नै पर्छ। विचार गर्नुहोस् त, सर्वशक्तिमान परमेश्वर जसले अरबौं आकाश गंगाहरू, सूर्य चन्द्रमा नक्षत्रहरू, पृथ्वी र यसमा भएका दृश्य र अदृश्य सबै थोक सृष्टि गर्नुभयो, उहाँले ठोस शब्दहरूमा हामीलाई कुनै पनि प्रकारको निन्दा चर्चा वा कुरौटेपनको हिस्सा नहुनु भन्नुभएको छ। मानिसहरूको माझमा निन्दा नफैलाऊ, तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार, म परम प्रभु हुँ। लेवी 19:16 पद। हामीले किन निन्दा चर्चा गर्नु हुँदैन? कारण यही हो, परमेश्वर भन्नुहुन्छ, किनकि म परम प्रभु हुँ। हामीलाई त्यो भन्दा बढी अरू कारण चाहिनु हुँदैन। उहाँ परमेश्वर हुनुहुन्छ र हामीले उहाँको भय मान्नुपर्छ। अर्को शब्दमा, जब तपाईँ अरू कसैको निन्दा चर्चा गर्नुहुन्छ, तपाईँले जानी जानी परमेश्वरको आज्ञा भंग गर्नुभएको हुन्छ। यो तपाईँले यसो भनेको जस्तो हो, मलाई परमेश्वर र उहाँले भन्नुभएको कुराको कुनै वास्ता छैन। तपाईँको जीवनको हरेक पल उहाँको कृपाद्वारा थामिएको छ भनी तपाईँ भुल्नुहुन्छ। परमेश्वरको भय मान्नुहोस्। एउटा अरबी उखानले भन्छ, बोली वचनले लागेको चोट बाणले पारेको चोट भन्दा धेरै शक्तिशाली हुन्छ। एउटा जापानी उखानले भन्छ, एकपल्ट मुखबाट छुटेको बोली चारवटा घोडाले पनि पक्रन सक्दैन। क्यारिटेन बुमले भनिन्, निन्दा चर्चाद्वारा आलोचना हुन्छ, आलोचनाले प्रेमलाई मार्छ। बाइबलले भन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, हितोपदेश 18:21। परमेश्वरको वचनमा लेखिएको छ, खराबी बोल्नलाई त आफ्नो मुख चलाउँछस् र तेरो जिब्रोलाई छली कुराको लागि काममा लगाउँछस्। त निरन्तर आफ्नै भाइ बहिनीको विरूद्धमा बोल्छस् र तेरो साक्खै दाजुभाइ दिदी बहिनीको निन्दा गर्छस्। तैले यी सब काम गरेको छस् र म चुप लागे। तैले सोचिस, म सर्वथा त जस्तै छु, तर म तलाई हप्काउने छु र तेरै मुखको अघि तेरो दोष देखाउने छु। भजन संग्रह 50:19-21 खण्ड। मानिसको जिब्रोले एक दिनमा 10,000 शब्दहरू बोल्दछ भनिन्छ। तपाई र म पनि सायद यत्तिकै शब्दहरू बोल्छौ होला, होइन त? तर हामी कस्ता शब्दहरू वचनहरू बोल्दछौ, कस्ता शब्दहरू हामी आफ्नो मुखबाट निकाल्दछौ? हामी आफ्नो मुखबाट निकाल्ने शब्दहरूद्वारा मानिसहरूलाई उत्साह र ढाडस दिन्छौ कि उनीहरूलाई पूरै निराश पार्छौ वा नचाहिने कुरा बोल्छौ? हामी अरूहरूलाई उत्साह दिने मानिस बन्नुपर्छ। राम्रो कुराको निम्ति
उत्साह दिनुपर्छ। नराम्रो कुराका निम्ति होइन, चोरी गर्ने, झुटो बोल्ने, निन्दा चर्चा गर्ने कुराउटे मानिसलाई स्याबास भाइ, स्याबास बहिनी, तिमीले त राम्रो काम गरेछौ, राम्रो छौ भन्नु भएन। तर जसले राम्रो काम गर्छ, जसले राम्रो व्यवहार गर्छ, उनीहरूलाई हामीले शब्दहरूद्वारा उत्साह दिनुपर्छ। यसरी हामी उनीहरूको जीवनमा ऊर्जा भर्न सक्छौ। कुनै पक्षपात भेदभाव नगरी सामाजिक कार्य गर्नेहरूलाई, गरीब दुखीहरूलाई सेवा सहायता गर्ने मानिसहरूलाई उत्साहको ठूलो आवश्यकता हुन्छ। शब्दहरूको कति ठूलो शक्ति हुन्छ त्यो परिस्थितिले मानिसलाई बताउँदछ। जसले यसको अनुभव गरेको छ उसैले बुझ्दछ। कुनै गाउँमा एउटा मानिस रहेछ जो गाउँका घर घर घुमि हिँड्दा रहेछन्, यताको कुरा उता र उताको कुरा यता गर्दा रहेछन्। पल्लो घरे काइलाले उसकी स्वास्नीलाई किन गाली गर्यो, डाँडा गाउँका जेठाबाले रक्सी खाएर कसलाई कराएको, फलानुको छोरा र ढिस्काको छोरीको सम्बन्धको चर्चा गर्दो हिँड्दो रहेछ। उसले कुनै तलब तन्खा पाउँदैन, कुनै ज्याला पाउँदैन, तापनि अरूहरूको समाचार बोकेर हिँड्छ। ऊ चाहिँ गाउँ घरको भनौ न मोबाइल खबर कागज जस्तै, जसले नराम्रो कुरा मात्र गर्छ। त्यस्तो गर्दा ऊ सन्तुष्ट हुन्छ। अरूको निन्दा चर्चा गर्नु कति मानिसहरूका निम्ति भोजन खाएकै जतिको उनीहरूको हुन्छ। त्यति नगरे उनीहरूलाई निद्रै लाग्दैन, मनमा चैन नै हुँदैन। अघि परमेश्वरको वचनमा पढ्दा मैले तपाईलाई भने जस्तै आफ्नै सहोदर दाजुभाइ दिदी बहिनीको पनि निन्दा गर्दै हिँड्ने मानिसहरू हुन्छन्। हामी त्यसो नगरौं है। अरूको जीवन बनाउन सक्दैनौ भने निन्दा गरेर उनीहरूको जीवन किन भत्काउने प्रयास गर्ने? अरूलाई उत्साह दिन सक्दैनौ भने उनीहरूलाई निराश किन पार्ने? के भन्नुहुन्छ तपाईँ? परमेश्वरको वचनले हामीलाई कसैको निन्दा चर्चा नराम्रो कुरा नगर्नु भन्नुभएको छ। परमेश्वरले हप्काउनुहुन्छ। पवित्र बाइबलमा लेखिएको छ, घरिघरि हप्की पाएर पनि कोही हटिनै भइरहन्छन् भने त्यो एक्कासी नाश हुनेछ, तर किबै नहराने गरी। हितोपदेश 29:1 परमेश्वरको वचनमा हामीलाई यसो पनि भनिएको छवटा कुरा छन् जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातवटा जो उहाँको नजरमा घृणित छन्, अहंकारी आँखा, झुटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्ने झट्टे अग्रसर हुने खुट्टा, असत्य बोल्ने झुटो साक्षी र दाजु भाइहरूको माझमा झगडा उठाउने मानिस। हितोपदेश 6:16-19 प्रिय मित्र, यो जीवन हाम्रो हो। हाम्रो एउटा संस्कार छ, हाम्रो परिवार छ, हाम्रो पृष्ठभूमि छ। तपाईँ र म परमेश्वरको वचन र उहाँको अनुग्रहमा ओतप्रोत भइकन हाम्रो जीवनबाट अरूलाई हामीले ढाडस दियौं, साहस दियौं। हेर्नुहोस् त, पातै नभएको रुखको मुनि कुनै पनि व्यक्ति गएर विश्राम लिँदैन, किनभने त्यहाँ छहारी हुँदैन। तपाईँ र म पातै पातले भरिएको रुख बन्न सकौं, ताकि हाम्रो छेउमा आएका मानिसहरू हाम्रो जीवनबाट शान्ति, दया, माया, कृपा र आशिष पाउन सकुन्। याद गर्नुहोस्, यो जीवन तपाईँको। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य

हामीले गल्ती गर्छौं, भूल गर्छौं, तर हामीलाई सुध्रिने मौका छ। हाम्रो निम्ति परमेश्वरमा ठूलो आशा छ। तपाईँहरू मेरो जीवन अरूहरूको निम्ति आशिषको कारण बनोस्। आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छ अथवा तपाईँ मसित कुराकानी गर्न चाहनुहुन्छ भने व्हाट्सएप मार्फत आफ्नो नाम र टेलिफोन नम्बर पठाउनुहोस्। म आफ्नो समय मिलाएर तपाईँसित अवश्य नै कुराकानी गर्नेछु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूलाई माया गर्न सिक्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 55 यहाँहरूलाई स्वागत छ। आज म तपाईँहरूसँग बाँड्न चाहन्छु कि परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ। उहाँले तपाईँलाई यति धेरै माया गर्नुहुन्छ कि उहाँले तपाईँको सट्टा आफ्नो एकमात्र छोरालाई क्रुसमा मर्न दिनुभयो। पहिलो योहन्नाको पुस्तक 4:9-10 पद, परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्नो पुत्र पठाउनुभयो। तपाईँको जीवनमा अहिले भइरहेको हरेक ठूलो र महत्वपूर्ण कुराको परमेश्वरले वास्ता गर्नुहुन्छ र उहाँले तपाईँको जीवनमा साना कुराहरूको पनि वास्ता गर्नुहुन्छ। लुकाको पुस्तक 12:7 पद, तर तिमीहरूका त शिरका केस समेत गनिएका छन्, यसकारण नडराउ, तिमीहरू धेरै भँगेरा भन्दा बढी मूलका छौ। यो परमेश्वरले तपाईँको बारेमा जान्नुभएका सानो कुराहरूको उदाहरण हो। यी कुराहरू जसले तपाईँ प्रति उहाँको गहिरो प्रेम प्रदर्शन गर्दछ र अब उहाँको प्रेमलाई स्वीकार गर्दै उहाँले तपाईँलाई प्रेम गर्नुभए झैं तपाईँले आफूलाई प्रेम गर्ने निर्णय गर्नु तपाईँको हातमा छ। परमेश्वरको लागि तपाईँ कति अद्भुत र बहुमूल्य हुनुहुन्छ भनेर तपाईँले चिन्नु धेरै महत्वपूर्ण छ। जब उहाँले तपाईँलाई तुच्छ ठान्नुहुन्छ, उहाँले तपाईँलाई सृष्टि गर्नुभएको अद्भुत व्यक्ति देख्नुहुन्छ र तपाईँ उहाँद्वारा प्रेम पाउन योग्य हुनुहुन्छ, किनभने तपाईँका सबै पापहरू येशु ख्रीष्टको रगतले धोइएका छन्। घमण्डले भरिने तरिकाले होइन, तर आफूमा ठूलो विश्वास देखाउने तरिकाले तपाईँ आफ्नो पिता परमेश्वरका लागि कति बहुमूल्य हुनुहुन्छ भन्ने कुराको तपाईँको बुझाइमा आधारित आत्मविश्वासले आफ्नो शिर माथि उठाउनुहोस्। गलातीको पुस्तक 3:26-27 पद, किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ, किनकि तिमीहरू मध्ये जतिको ख्रीष्टमा बत्तीसमा भयो तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। प्रिय श्रोता, तपाईँ परमेश्वरको प्यारो सन्तान हुनुहुन्छ। उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ, यसकारण तपाईँले नकारात्मक विचारहरू मनमा राख्नु हुँदैन। जब तपाईँ आफ्नो बारेमा बोल्नुहुन्छ, स्वस्थ शब्दहरू बोल्नुहोस् र जब तपाईँ काम गर्नुहुन्छ, स्वस्थ कार्यहरू गर्नुहोस्। आफूले सोच्ने विचार, आफूले बोल्ने शब्द र आफूले गर्ने सबै काम परमेश्वरले तपाईँलाई कसको रूपमा सृष्टि गर्नुभएको छ भन्ने कुरासँग मिल्दोजुल्दो बनाउनुहोस्। तपाईँलाई परमेश्वरले कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरालाई बुझ्नुहोस्। यदि कुनै कारणवश तपाईँ अहिले जस्तो व्यक्ति हुनुहुन्छ त्यो मन पर्दैन भने परमेश्वरले तपाईँलाई को भन्नुहुन्छ भन्ने कुरामा आफ्नो मनलाई नवीकरण गर्न आवश्यक कदम चाल्नुहोस्, ताकि तपाईँ आफ्नो विचार र कार्यहरूमा त्यो व्यक्ति बन्न सक्नुभएको होस्। जब हामी अर्को व्यक्तिबाट स्थायी प्रेम पाउँदैनौ तब हामी निराश हुन्छौ, किनभने हामी गलत ठाउँमा खोजिरहेका हुन्छौ। हामी परमेश्वरको सन्तानको रूपमा को हौ भन्ने आधारमा जब हामी भित्र चाहिँ त्यो महसुस गरिरहेका हुँदैनौ, हामी अरू कसैबाट प्रेम खोज्ने प्रयास गरिरहेका हुन्छौ। हामीले आफूलाई प्रेम गर्न सिक्नु आवश्यक छ। दोस्रो कोरिन्थीको पुस्तक 3:18 पद, हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौ, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै उहाँको रूपमा बदलिँदै जान्छौ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। हामीले आफ्नो बारेमा के विश्वास गर्ने छनौट गर्छौ त्यो हाम्रो दैनिक जीवनमा हामीले अन्तर्क्रिया गर्ने मानिसहरूमा प्रतिबिम्बित हुन्छ। जब हामी परमेश्वरले हामी प्रति राख्नु भएको निस्वार्थ प्रेममा विश्वास गर्छौ। यसले परमेश्वरको प्रेम र उहाँको महान महिमालाई प्रतिबिम्बित गर्छ, ताकि हाम्रा वरपरका मानिसहरूले हामी मार्फत उहाँको प्रेम अनुभव गर्न सकुन्। एफिसीको पुस्तक एक अध्यायको सात पद, उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा पाउँछौ। प्रिय श्रोता, विगतमा गरेका कुनै पनि गलत कामको कारणले आफूलाई निराश हुन नदिनुहोस्। परमेश्वरको सामु आफ्नो पाप स्वीकार गर्नुहोस्। यीशु ख्रीष्टको रगतको बलिदानद्वारा उहाँले तपाईँलाई प्रदान गर्नुभएको पूर्ण क्षमा प्राप्त गर्नुहोस्। परमेश्वरको प्रेमलाई तपाईँको हृदयमा पुनस्थापित हुन दिनुहोस्। त्यसपछि तपाईँ अरूको लागि उहाँको प्रेम र महिमाको निरन्तर प्रतिबिम्बित हुनुहुनेछ। आफूलाई क्षमा गर्नुहोस् र आफ्नो जीवनलाई अरूको लागि आशाको ज्योतिको रूपमा चम्कन दिनुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन हो।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98।

0: 95 11 25 6 38 95 11 25 6 38
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: ओहो, अरूको बोझ बन्नु। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। मलाई अरूको बोझ बन्नुमा कुनै आपत्ति छैन। के यो सुन्दा अलि अनौठो लाग्छ? लाग्नुपर्ने हो, किनभने असल विश्वासीहरूले पनि तुरन्तै यसो भनिहाल्छन्। म आफ्नो परिवारका लागि बोझ बन्न चाहन्न र म बोझ नबन्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु। हामी सोच्छौ कि यसो गरेर हामीले आफ्नो परिवारलाई ठूलो गुण लगाइरहेका छौं, एउटा ख्रिष्टीय सेवा गरिरहेका छौं, मानव कि कसैको मदतमा भर नपर्नु नै उनीहरूको कर्तव्य हो। तर परिवारको रचना यसरी नै एकअर्कालाई मदत गर्नका लागि गरिएको हो, विशेष गरी क्रिश्चियन परिवारको। क्रिश्चियन परिवारले संसारलाई यो देखाउँछ कि त्याग र सेवा गर्नु एउटा सामान्य कुरा हो। क्रिश्चियनहरूले त आफ्नो मन दुख्दा वा गाह्रो हुँदा पनि अरूलाई दिनुपर्छ। हामी थकित हुँदा पनि सेवा गर्छौं। हामी आफ्नो स्वार्थ भन्दा पहिले अरूको हित र भलाइलाई हेर्छौं। र यदि हामीलाई आफूमाथि धेरै भार परेको जस्तो लाग्छ भने हामी ख्रिस्टमा आफ्नो उदाहरण भेटाउँछौ, जसले आफूले भोगेका कष्टहरूबाट आज्ञाकारिता सिक्नुभयो। यो कुरा तपाईँले हिब्रूको पुस्तक 5:8 हेर्न सक्नुहुन्छ। चारैवटा हात खुट्टा नचल्ने अपाङ्गता भएको कारणले गर्दा मैले धेरै वर्षदेखि अरू मानिसहरूको मदत पाउँदै आएकी छु। मेरा हेरचाह गर्ने साथीहरू र मेरा श्रीमान केन आफैलाई गाह्रो हुँदा र शरीर थकाईले चूर हुँदा पनि निस्वार्थ रूपमा सेवा गर्नमा सिपालु भइसकेका छन्। साँचो भन्नुपर्दा मेरो मनको एउटा कुनामा यसबारे अलि दोषी महसुस हुन्छ, तर परमेश्वरले मेरो अपाङ्गतालाई मलाई स्वावलम्बी अर्थात कसैको मदत नचाहने बनाउन होइन, तर परस्पर निर्भर अर्थात एकअर्काको मदत चाहिने बनाउन प्रयास गर्नुभयो। र मेरा श्रीमानको प्रेम पाउने व्यक्तिको रूपमा म कृतज्ञताका साथ उनलाई र मेरा हेरचाह गर्नेहरूलाई सहयोग गर्न सक्दो प्रयास गर्छु। साथै उनीहरूको थकाई र कमजोरीमा उनीहरूका लागि प्रार्थना गर्छु। मैले गर्न सक्ने सबैभन्दा सानो कुरा यही नै हो। परिवारमा गरिने कुरा पनि यही नै हो। मैले भर्खरै एउटा म्यागजिनमा यसै विषयमा एउटा लेख पढेकी थिए। लेखकले लेखेका थिए, यदि परिवारले हामीलाई एकअर्कामाथि अधिकार र हक दिँदैनथ्यो भने हाम्रो जीवनमा परिवारको कुनै ठूलो महत्व हुने थिएन। हामी आफ्नो फाइदाको लागि सम्झौता गर्ने स्वतन्त्र व्यक्तिहरूको रूपमा मात्र सँगै आएका होइनौं। बरु परमेश्वरले हामीलाई एउटै परिवारमा राख्नु भएको छ ताकि हामी जीवनका भारहरू सँगै बोक्न सिकौं र एकअर्काको हेरचाह गर्न सिकौं। दुःखको कुरा, मेरा धेरै अपाङ्गता भएका साथीहरू छन् जसले आफ्नो परिवारलाई आफ्नो हेरचाह गर्ने भारबाट बचाउनका लागि वृद्धाश्रम वा स्याहार केन्द्रमा बस्ने निर्णय गरे। उनीहरू परिवारका लागि बोझ बन्न चाहँदैनन्, तर जब यस्तो सोच सामान्य बन्दै जान्छ तब परिवार भनेको एकअर्काको भार बोक्ने, दुःख सुखमा साथ दिने र प्रेमपूर्वक हेरचाह गर्ने ठाउँ हो भन्ने कुराको साँचो अर्थ नै हराउन थाल्छ। आजकल भने कहिलेकाहीँ मलाई यस्तो लाग्छ कि हामी क्रिश्चियनहरू पनि आफ्ना वृद्ध वा अपाङ्गता भएका प्रियजनहरूको हेरचाह गर्ने झन्झटबाट बस्नका लागि उनीहरूलाई संस्था वा केयर सेन्टरहरूमा पठाउन हतार त गरिरहेका छैनौं। मेरो भन्नुको मतलब यो हो, मण्डलीमा कोही पनि एक्लो सिपाही होइन, कोही पनि एक्लै हिँड्ने मान्छे होइन। हामी आफैले मात्र सबै कुरा व्यवस्थापन गरेर एकअर्कालाई अहो म त स्वावलम्बी छु, मलाई कसैको मदत चाहिँदैन भन्दै खमण्ड गर्दैनौ। बरु हामी त एउटै शरीरका अंगहरू हौं, हामी आत्मिक रूपमा जोडिएका छौं, हामी ख्रिस्टका हौं र हामी एकअर्काका हौं। र एउटा शरीरको रूपमा बढ्नका लागि परमेश्वरले हाम्रो जीवनमा विशेष गरी परिवारहरूमा हाम्रा योजनाहरूलाई बिथोल्ने असहज र नचाहिँदा बाधाहरू ल्याउनुहुन्छ। यो जीवन नै बदलिदिने कुनै अपाङ्गता हुन सक्छ वा हाम्रा आमा बुवालाई बुढेसकालमा लाग्ने बिर्सने रोग हुन सक्छ। ख्रिस्टमा बढ्नु भनेको यस्ता बाधाहरूको सामना नैतिक रूपमा र करूणाका साथ गर्न सिक्नु हो। क्रिश्चियन जीवनको सबैभन्दा ठूलो सद्गुण भनेको प्रेम हो। उमेर ढल्कदै गएकी एउटा अपाङ्गता भएको व्यक्तिको रूपमा मेरो मनको एउटा भागले मेरा श्रीमान केनका लागि बोझ बन्न चाहँदैन, तर मेरो मनको अर्को भागले यो बुझ्दछ कि जीवनको यो कठिन र असहज चरणले वास्तवमा एउटा दम्पति र परिवारको रूपमा हाम्रो लागि परमेश्वरको उच्च उद्देश्यलाई देखाउनुपर्छ र ख्रिस्टीय प्रेमको साँचो अर्थ नै यही हो। र केनले मलाई माया गर्ने भएको हुनाले उनले मेरो बोझ उठाउनेछन् र यसरी प्रेमको व्यवस्थालाई पूरा गर्दछन्। यसबाहेक स्वयं परमेश्वरले हाम्रो लागि कति ठूलो उदाहरण छोड्नु भएको छ। यसैकारण भजन संग्रह 68 अध्यायले भन्छ, परमप्रभुको प्रशंसा होस् हाम्रो उद्धारक परमेश्वरको, जसले दिनहुँ हाम्रा बोझा उठाउनुहुन्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: किन आँखा मिचेको मिचै गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर सधैँ छ नि।
4: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
6: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94।
4: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस, किशोर अफसेट प्रेस।
12: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
13: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
14: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
15: गल्कुपाका 29 थमेल, काठमाडौँ।
16: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
13: फोन नम्बर 40225444
17: 40225572 40225572। हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
17: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
17: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
20: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

मैले तिमीलाई भनेकै थिएँ, तिमीलाई छोड्ने छैन न त त्याग्ने नै छु। तिम्रो नाउँलाई मैले मेरो हत्केलामा खोपेर राखेको छु।

प्रभु तपाईँको बाटो हेर्नका लागि काम गर्ने परमेश्वर अरू कुछ केवल तपाईँसँग रहनलाई पवित्र स्थानको

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा।
13: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
14: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
13: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
14: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
13: ए हो र बाबु?
14: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
13: ए
14: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
13: हस् हस् बाबु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह म कलाकार आशा खड्का तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल
2: यहाँ बाइबल भजन गीत र सेवाकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम सुर संगीतमा। आदरणीय श्रोता, कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र विजय र म ब्रह्म उपस्थित भइसकेका छौं र भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र तपाईँले पनि हामीलाई कार्यक्रममा साथ दिनुपर्ने हुन्छ विशेष गरिकन फोन गरेर। र कार्यक्रममा हामी एउटा कहिले काहीँ संगीतकारको नाम, कहिले गायकको नाम, कहिले गायिकाको नाम, कहिले शब्दकारका नामहरू बताउने गर्छौं र आज पनि तपाईँको निम्ति कार्यक्रम सुर संगीतमा एउटा गीतको स्वर कसको भनेर एउटा प्रश्न त मैले लिएर आइसकेको नै छु र हजारौं कारणहरू छन् यसो तपाईँलाई धन्यवाद दिन बोलको गीत गाउने गायिकाको नाम के हो। हजारौं कारणहरू छन् यसो तपाईँलाई धन्यवाद दिन बोलको गीत कसले गाउनु भएको हो। अप्सन एमा गायिका लिदिया राई, अप्सन बीमा गायिका मुना ठट्टाल र अप्सन सीमा गायिका दिपा लामा। र हामीलाई फोन गर्न सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो शीर्ष गीत राखेर। गीतको बोल रहेको छ हजारौं कारण छन् यसो तपाईँलाई धन्यवाद दिन।

0: निकै नै मिठो गीत राखे, यो शीर्ष गीत गाउने गायिकाको नाम के हो भनेर मैले सोधिरहेको छु। अप्सन एमा हुनुहुन्छ गायिका लिडिया राई, अप्सन बीमा हुनुहुन्छ गायिका मुना ठटाल र अप्सन सीमा हुनुहुन्छ गायिका दिपा लामा। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर सर, जयमसी हजुर।
0: जयमसी हजुर, आरामै हुनुहुन्छ हजुर?
1: एकदम आरामै छु सर, अनि परमेश्वरको अनुग्रह कृपाले हजुरहरूको प्रार्थना मण्डलीको प्रार्थनाले अलि बिरामी थिए, अहिले अलि निको भइरहेको छु सर।
0: धनुषी हाम्रो माया मगरजी होइन?
1: होइन नि सर, को होला सर भन्छ न?
0: लक्ष्मीजी हो क्या?
1: हजुर सर हजुर,
0: लक्ष्मी मगरजी होइन?
1: हजुर सर।
0: कहिले काहीँ अब झुकिन्छ आवाजमा, कतिको आवाज सेम सेम भएको कारणले पनि है। लक्ष्मी लक्ष्मीजी अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
1: हजुर सर, म अप्सन सी भन्न चाहन्छु।
0: अप्सन सी भन्न चाहनुहुन्छ?
1: हजुर सर।
0: दिपा लामा भन्न चाहनुहुन्छ?
1: हजुर सर, अप्सन सी दिपा लामा भन्न चाहनुहुन्छ।
0: धेरै धेरै धन्यवाद साथ दिनुभयो। अप्सन ए बी सी के हो अन्तिमै थाहा हुन्छ, अहिलेलाई चाहिँ हामी छुटौँ है त।
1: हुन्छ सर, धन्यवाद
0: जयमसी। आउनुहुन्थ्यो लक्ष्मी मगरजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम शुभ संगीतमा तपाईँ हुनुहुन्छ र अप्सन सी लक्ष्मी मगरजीले भन्नुभएको छ। यदि तपाईँलाई हामी कार्यक्रमको अन्तिममा भने गोला प्रथाबाट विजेता पनि बनाउनेछौँ र विजेताले चाहिँ स्पेशल गिफ्ट ह्याम्पर प्राप्त गर्नुहुनेछ र यो गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ वरदान बुक्स कोपन्डलले। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो
2: नमस्ते, राजु काभ्रा विराटनगरबाट।
0: राजुजी ठिकै हुनुहुन्छ?
2: ठिक छ, प्रश्न भनिदिनुहोस् न।
0: हजारौं कारण छन् यीशु तपाईँलाई धन्यवाद दिन, बोलको गीत गाउने गायिका को हुनुहुन्छ भनेर सोधेको छु। अप्सन एमा हुनुहुन्छ लिडिया राई, अप्सन बीमा हुनुहुन्छ मुना ठटाल र अप्सन सीमा हुनुहुन्छ दिपा लामा। अप्सन ए भन्न चाहनुहुन्छ? धन्यवाद साथ दिनुभयो। राजु काभ्रा चाहिँ हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको विराटनगरबाट, भने तपाईँ हामी संसारैभरिबाट जोडिन सक्नुहुन्छ है हामीसँग र कार्यक्रम सुर संगीतमा हुनुहुन्छ। हजारौं कारण छन् यीशु तपाईँलाई धन्यवाद दिन, बुलको गीत कसले गाउनु भएको हो भनेर मैले प्रश्न राखिरहेको छु। अप्सन एमा हुनुहुन्छ गायिका लिडिया राई र अप्सन बीमा हुनुहुन्छ गायिका मुना ठटाल र अप्सन सीमा हुनुहुन्छ गायिका दिपा लामा। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो सर,
0: जयमसी हजुर। भनेपछि हन्नाजी।
3: हजुर सर।
0: हन्नाजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु, तपाईँ कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर अहिलेसम्म। अनि हन्नाजी अप्सन एबीसी कुन बताउन चाहनुहुन्छ हजुर?
3: म अप्सन सी भन्छु नि सर।
0: अप्सन सी भन्नुहुन्छ? धेरै धेरै धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ
3: हस्।
0: धन्यवाद जयमसी। हन्ना बिकजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। जयमसी हजुर। भनेपछि हन्नाजी।
3: हजुर सर।
0: हन्नाजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु, तपाईँ कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु।

हामी एकदमै खुल्ला रहेको जानकारी मैले कार्यक्रममा गराइसकेको छु र तपाईँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रम सुर संगीत र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: देखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो
0: जय मसी पम्फाजी, आरामै होइसिन्छ? म पनि ठिकै होइसिन्छ हजुर।
1: हजुर धन्यवाद परमेश्वरलाई।
0: अनि खाना भइसक्यो हजुरको?
1: ए छैन नि हजुर, 12 बजीतिर होइसिन्छ।
0: ए हजुर हजुर, मेरो पनि भइसक्यो हजुर।
1: ए धन्यवाद धन्यवाद।
0: पम्फाजी अप्सन एबीसी कुन?
1: म बी गेस गर्छु नि हजुर, गेस मात्रै हजुर।
0: बी बी है
1: हजुर
0: हजुर, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ
1: धन्यवाद।
0: पम्फा रोकाजी कोटेश्वरबाट हामीसँग जोडिनु भएको थियो र कार्यक्रम सुसंगीतमा तपाईँ हुनुहुन्छ, हजारौं कारणहरू छन् यीशु, तपाईँलाई धन्यवाद दिन बोलको गीत मलाई चाहिँ एकदमै मनपर्ने गीतमा पाउँछ र यो गीतको गायिकाको नाम पनि मैले खोजे, कति मिठो गाउनु भएको रहेछ भनेर भरे यसो बुझ्दै जाँदा त जोस हाम्रो स्टुडेन्ट हुनुहुँदो रहेछ, जोस हामीले पढाएको स्टुडेन्ट हुनुहुँदो रहेछ, अनि खुसी लाग्यो। तर मैले नाम चाहिँ भन्दिनँ अहिले, किनभने अहिले कार्यक्रमको अन्तिममा भन्छु म। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: कुमार सर, जयमसी।
0: जयमसी हजुर, हरिबोल जी
2: हजुर, होइन म सुनसरीबाट एडमन पराजुले बोल्दै।
0: ए हजुर, एडमन जी कस्तो हुनुहुन्छ?
2: एकदम ठिकठाक छ, तपाईँलाई कस्तो छ?
0: म पनि ठिकठाक छु हजुर। अनि त्यताको हालखबर बताउनुहोस् हजुर।
2: यतातिर त अस्ति 2 दिन चाहिँ खपिन सक्नु थियो होइन,
0: गर्मी है,
2: आज 2 दिन जसो भयो, एकदम सामान्य राम्रै छ, घाम एकदम धेरै लागे तापनि।

0: चाहिँ परिरहेको छ कि छैन?
1: पानी चाहिँ आज लगभग आज परेन, हिजो चाहिँ पानी मजाले परेर हावा चलिरहेछ, आज पनि घाम सँगसँगै हावा पनि चलिरहेको कारणले अलिक शीतल छ भन्नुपर्छ।
0: ए हजुर हजुर, मलाई चाहिँ के लाग्छ भने सर, यो हामी काठमाडौँमा पनि अति धेरै गर्मी भयो क्या, झन् यहाँ त यस्तो छ भने तराईतिर कस्तो होला हाम्रो दाजुभाइ दिदीबहिनीलाई, कति गाह्रो होला।
1: यस्तो पनि हो, यस्तो हो, खास त अब हामी मान्छेहौ, अब हामी पढे लेखेका मान्छे छौँ, हामीलाई के सही के गलत राम्ररी थाहा छ कि।
0: हजुर हजुर,
1: तर त्यो हुँदा हुँदै पनि हामीले आफ्नो जाने खाल्टो आफै खनिरहेछौँ क्या, किनभने जति बोट बिरुवाको मात्रा धेर भयो त्यति जस्तै बाढी रोक्नेदेखि लिएर अक्सिजन हावा आउने एउटा समय भन्नाले हुन्छ नि, ल्याउने चिज हुन्छ नि,
0: हो
1: तिनै चिजलाई मजाले मासै काम मासै छौँ, जता पाए त्यतै फोहोर गरेका छौँ, घर बनाएका छौँ, मेन त हामी नै हौ, यो कारक चाहिँ हामी नै हौ साँच्चै।
0: हो त्यो मलाई पनि यो मन चित्त बुझ्ने कुरा बताउनु भयो हो। जस मलाई चाहिँ धेरै नै हामी यस्तो गर्मी भोगिरहेको छौँ कस्तो होला है तराईमा भन्ने मनमा त लाग्छ क्या, र पनि अब जस अब परमेश्वरले जे चाहनुहुन्छ त्यो त हुने हो नि होइन, हामीले के गरे के सक्छौँ र। हुन्छ हजुर, अब अप्सन एबिसीमा कुन बताउन चाहनुहुन्छ?
1: मैले त अघि कार्यक्रम ठ्याक्कै सुरु भएर पोस्ट तपाईँले गर्ने बित्तिकै मैले सुरुमै पोस्ट पनि गरेर त्यहाँ सेयर गरिसकेको छु, एन्सर पनि मैले फेसबुकमा अलरेडी दिएको छु, फोन चाहिँ अलिक ढिलो लागेको मेरो होइन।
0: हजुर हजुर,
1: म त एकदम आवाज एकदम चिन्छु, अघि गीत ठ्याक्कै सुन्ने बित्तिकै पनि चिने, म चाहिँ अप्सन सी दिपा लामा।
0: हजुर धेरै धेरै धन्यवाद,
1: एकदम बेस्ट गायिका हो उहाँ चाहिँ होइन,
0: है
1: उहाँको हरेक गीत मनपर्छ मलाई चाहिँ।
0: हजुर हजुर,
1: उहाँको आवाज अलिकति एउटा शब्द उच्चारण गर्ने बित्तिकै म चाहिँ चिनिहाल्छु उहाँको आवाज।
0: हजुर हो नि, आफूले मन पराएको गायक गायिका त थाहा पाइहालिन्छ होइन।
1: हजुर
0: हजुर धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ।
1: हुन्छ हजुर, हस्
0: धन्यवाद। जय मसी, हाम्रो एडमन्डजी हुनुहुन्थ्यो, हामीलाई साथ दिनुभएको थियो, र तपाईँ पनि जोडिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। कार्यक्रम सुर संगीतमा तपाईँ हुनुहुन्छ र कार्यक्रम सुर संगीतमा आज हजारौं कारणहरू छन् यसो, तपाईँलाई धन्यवाद दिन बोलको गीत गाउने गायिका को हुनुहुन्छ भनेर प्रश्न सोधिरहेको छु, र अप्सन एमा हुनुहुन्छ गायिका लिडिया राई, अप्सन बीमा हुनुहुन्छ गायिका मुना ठटाल, र अप्सन सीमा हुनुहुन्छ दिपा लामा। यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी अब्राम सर।
0: जय मसी,
2: खाना आउनुभयो?
0: खाना त खाइसके मैले, समिताजीले
2: चिन्नु भएन,
0: समिताजी होइन त? ठिक छ हजुर हजुर,
2: नबोले भएर कि क्या
0: ए होइन होइन, समिता रिजालजी होइन त?
2: रिमाल हो त?
0: ए रिमाल रिमाल रिमाल रिमाल र त म यही कुरामा अलिक अकमके जस्तो लाग्यो, रिमाल हो कि रिजाल हो?
2: रिमाल भन्नु
0: हजुर, ल भन्नुहोस् अप्सन एबिसी कुन बताउन चाहनुहुन्छ समिताजी?
2: हजुर,
0: अप्सन कुन बताउन चाहनुहुन्छ? हजुर हजुर, उहाँ त आवाज एकदमै काटेर आइरहेको छ अहिलेलाई भने। हजुर,
2: अप्सन बी भन्न जान्छु ल?
0: होइन डी छैन, हामीसँग एबिसी मात्रै छ।
2: एबिसी
0: हजुर, उहाँले बी भनेको भन्दै हुनुहुन्छ मलाई प्राविधिक मित्रहरू, तर बाहिरिसक्नु भएको छ। र श्रोता तपाईँ पनि जोडिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9823446446 9823446446। हजुर कार्यक्रम सुसंगीतमा हुनुहुन्छ यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, हजुर नमस्कार, हजुर
0: हजुर, भनेपछि जोर पार्टीबाट सुरेश जी?
3: होइन, म विराटनगरबाट जीवन भर्तला बोलेको।
0: जीवन जी आरामै हुनुहुन्छ?
3: आरामै छ, मङ्गल कुशल आराम। विराटनगरमा पनि हावा चलिरहेछ कि,
0: विराटनगरतिर पनि
3: गर्मी त छैन,
0: विराटनगर पनि धेरै गर्मी ठाउँ नि है।
3: अस्ति तिन चार दिन त पुरा उदुमै गर्मी थियो, 35-38 पुगेर
0: काठमाडौँमा पनि धेरै नै गर्मी भइरहेको छ,
3: आज शीतलै छ, बिहानदेखि हावा चलेर।
0: जीवन सर, अब अप्सन एबिसी कुन बताउन चाहनुहुन्छ? हजारौं कारण छन् यसो तपाईँलाई धन्यवाद दिन बोलको गीत गाउने गायिका को हुनुहुन्छ भनेर मैले सोधिरहेको छु। अप्सन एमा हुनुहुन्छ लिदिया राई, अप्सन बीमा हुनुहुन्छ मुना ठटाल र अप्सन सीमा हुनुहुन्छ दिपा लामा। अप्सन सी भन्नुहुन्छ। हजुर धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
3: नमस्कार।
0: सेवा हुँदै जीवन बर्तौला जी विराटनगरबाट जोडिनु भएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो।
4: हजुर
0: जय मसी। उत्तम जी आरामै हुनुहुन्छ?
4: हजुर म ठिकठाक छु, प्रभुलाई धन्यवाद। हजुरलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु। अनि खाना भयो हजुरको?
4: भएको छैन, अब बाँकी छ,
0: अब तयारी हुँदै होला होइन?
4: तयारी।
0: उत्तम जी हजुर अप्सन एबीसीमा कुन बताउन चाहनुहुन्छ?
4: प्रश्न भन्नु त एकपल्ट।
0: हजारौं कारण छन् यसो तपाईँलाई धन्यवाद दिन बोलको गीत गाउने गायिका को हुनुहुन्छ भनेर सोधिरहेको छ। अप्सन एमा हुनुहुन्छ लिडिया राई, बीमा हुनुहुन्छ मुना ठटाल र अप्सन सीमा हुनुहुन्छ दिपा लामा। अप्सन बी भन्नुहुन्छ। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। वहाँ हुनुहुन्थ्यो उत्तम सेवा कोटीजी। अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ राख्न चाहन्थे तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो। बाहिरिसक्नु भएको छ वाट्सएपमा कोही मित्र। हेलो।
5: हेलो जय मसी सर।
0: जय मसी हजुर पम्फाजी।
5: हजुर हजुर पक्कै पनि हो सर।
0: पम्फाजी अनि खाना भयो हजुरको?
5: मेरो भयो, हजुरको भयो कि भएन?
0: मेरो पनि भयो पम्फाजी, भयो। अनि चितलाङको हाल खबर के छ, गर्मी कस्तो छ?
5: एकदमै शीतल छ, र आउनु यता शीतल ताप्नलाई त्यता साह्रै गर्मी जस्तो छ
0: है। हामी
5: यता त बादल लागिरहेछ, अहिले त शीतल छ। हिजो अस्ति अलिअलि गर्मी भएको थियो, अस्ति अस्ति दुई दिन पानी परेपछि चाहिँ अहिले नि फेरि पानी पर्ला जस्तो भइरहेछ, एकदमै शीतल।
0: हजुर हजुर शीतलै रहोस् किनभने धेरै गर्मीले होइन गाह्रो पनि हुन्छ, मान्छे बिरामी पनि हुन्छन् होइन। पम्फाजी हजुर अप्सन एबीसीमा कुन बताउन चाहनुहुन्छ?
5: म नि सी भन्न चाहन्छु सर।
0: अप्सन सी भन्नुहुन्छ। धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
5: हुन्छ सर। जय मसी।
0: पम्फा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो दाई, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: उमेश रेग्मी, विराटनगरबाट।
0: ए, उमेश सर आरामै हुनुहुन्छ?
1: आरामै छु। तपाईँलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु। अनि खाना भयो हजुरको?
1: मेरो खाना भइसक्यो, यही पसलमा बस्यो, ग्राहकको सेवा गरेँ, यही त हो।
0: हजुर, जे भए पनि सेवा गर्ने मौका पाउनु भएको छ, होइन? एउटा अवसर मौका पनि हो हाम्रो लागि। अनि अप्सन एबिसीमा कुन बताउन चाहनुहुन्छ हजुर?
1: अप्सन सी दिपा लामा भन्छु, कमेन्टमा सुरुमै पठाएको थिएँ, अब फोन लगाउनै गाह्रो पर्न थालो।
0: हजुर हजुर, धेरै धेरै धन्यवाद साथ दिनुभयो हजुर। उमेश सर अहिलेलाई छुटौँ
1: ल भाइ।
0: उहाँ हुनुहुन्थ्यो उमेश रेग्मीजी, विराटनगरबाट जोडिनु भएको थियो। भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770754। कोही हुनुहुन्छ फोन लाइनमा? हेलो
2: हेलो
0: हजुर, जय मसी।
2: हेलो
0: हजुर, जय मसी।
2: नमस्कार
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: पर्वतबाट शोभा आचार्यजी।
0: आरामै हुनुहुन्छ?
2: हजुर आरामै।
0: अनि अप्सन एबीसी कुन बताउन चाहनुहुन्छ शोभाजी?
2: सी।
0: अप्सन सी भन्न चाहनुहुन्छ?
2: हजुर।
0: धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। शोभा आचार्य हुनुहुन्थ्यो, पर्वतबाट हामीसँग जोडिनु भएको थियो। भने यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौँ। हेलो
3: हजुर, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म यता प्युठानबाट ऋषि राम पाण्डे।
0: ए, ऋषिजी आरामै हुनुहुन्छ?
3: हजुर आरामको छ हजुरलाई।
0: म पनि एकदमै ठिकठाक छु हजुर। अनि खाना भयो हजुरको?
3: हजुर
0: खाना भयो हजुरको?
3: हजुर
0: ऋषि सर अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ? अप्सन सी भन्नुभयो। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। नमस्ते, वहाँ हुनुहुन्थ्यो ऋषिराम पाण्डेजी, हामीलाई पर्वतबाट फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम सुसङ्गीतमा हुनुहुन्छ। र कार्यक्रमको अन्त्यमा हामी एकजनालाई विजेता पनि बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुन्छ गिफ्ट ह्याम्पर, हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ वरदान बुक्स कुपन टोलले। यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
4: हेलो, जयमसी सर। हजुर
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: सिक्किमबाट हजुर, अर्जुन प्रधान।
0: ए अर्जुनजी, धेरै लामो पछि पो भेटघाट भयो त हौ।
4: भेटघाट लामै पछाडि भयो।
0: म पनि एकदमै ठिकठाक छु हजुर। कता हराउनु भयो त हौ आजभोलि?
4: हराएर छैन, कार्यक्रम त सुनिरहेको छु, त्यही नेटवर्कले गर्दा मात्रै साथ दिएर।
0: हजुर हजुर, अनि अर्जुन सर अप्सन एबिसी कुन बताउन चाहनुहुन्छ? अर्जुनजी, अर्जुन सर उहाँ बाहिरिसक्नु भएको जस्तो लाग्यो मलाई, केही छैन, तपाईँ जोडिन सक्नुहुन्छ। र अहिलेलाई पनि एउटा अर्थपूर्ण सङ्गीतको साथ राखौँ भन्दै थिए, कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: कार्यक्रम सुसंगीतमा तपाईँ हुनुहुन्छ र यतिखेर भने फोन लाइनमा कोही पनि मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो,
3: नमस्ते।
2: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रमा सापकोटा है।
3: हजुर,
2: कस्तो हुनुहुन्छ? रमाजी अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ? अप्सन सी दीपा लामा भन्नुहुन्छ है। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय श्री। उहाँ हुनुहुन्थ्यो रमा सापकोटाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने यतिखेर कोही मित्र हुनुहुन्छ, फेरि पनि उहाँलाई स्वागत गरौं। हेलो,
4: नमस्कार।
2: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: राधाराम आचार्य।
2: राधारामजी आरामै हुनुहुन्छ?
4: ठिक छु हजुर।
2: म पनि एकदमै ठिकठाक छु हजुर। अनि खाना भयो हजुरको?
4: हजुर भयो।
2: अनि अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ राधारामजी?
4: अप्सन सी।
2: अप्सन सी भन्न चाहनुहुन्छ, गायिका दीपा लामा भन्न चाहनुहुन्छ है?
4: हजुर
2: हजुर। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभएको खुसी लाग्यो। अहिलेलाई छुटौ। उहाँ हुनुहुन्थ्यो राधाराम आचार्यजी, हामीलाई पर्वतबाट फोन गरेर साथ दिनुभएको थियो भने यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
5: ठ्याक्कै मैले थिएन जानेको मिल्छ कि नै झट रहनेको, म पनि अप्सन सी भने रश्मिला भएर। जयमसी सर।
2: जयमसी रश्मिलाजी, अप्सन सी नै भन्नुभयो नि त?
5: हजुर।
2: अहिलेलाई छुटौ। जयमसी लक्ष्मी रश्मी रश्मिला बोहराजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र अहिलेलाई भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
6: हेलो सर। जयमसी।
2: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? महेन्द्र राई। हजुर हजुर, रूपन्देहीबाट महेन्द्र राई। अप्सन कुन बताउन चाहनुहुन्छ महेन्द्रजी? हजारौं कारणहरू छन् यसो तपाईँलाई धन्यवाद दिन। बोलको गीतमा कसले स्वर दिनुभएको छ? अप्सन एमा गायिका लिडिया राई, अप्सन बीमा मुना ठटाल र अप्सन सीमा दिपा लामा। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जयमसी महेन्द्रजी हुनुहुन्थ्यो, हाम्रो कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र अप्सन ए बताउनु भएको छ। अब भने म फोन कल लिने छैन, एउटा गीत राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु कार्यक्रमलाई। कार्यक्रममा भने शीर्ष गीत नै म राख्न चाहन्छु, कार्यक्रम सुर संगीतमा तपाईँ हुनुहुन्छ। हजारौं कारण छन् यसो तपाईँलाई धन्यवाद दिनु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपनडोल।
1: यहाँ बाइबल, भजन गीत र सेवाकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपनडोल।
2: आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। हजारौं कारण छन् यसो तपाईँलाई धन्यवाद दिन। बोलको गीत कसले गाउनु भएको होला र धेरैभन्दा धेरैले सही जवाब दिनुभयो। अब सबैलाई त विजेता बनाउन सकिन्न। अप्सन एमा हुनुहुन्थ्यो लिडिया राई, अप्सन बीमा हुनुहुन्थ्यो मुना टटाल र अप्सन सीमा हुनुहुन्थ्यो दिपा लामा। एकदमै मिठो मिठो गीत गाउने गायिकाको नाम छ आज लिस्टमा र आजको गीत चाहिँ हजारौं कारण छन् यसो तपाईँलाई पाउने गीत गाउने गायिकाको नाम चाहिँ थियो अप्सन सी दिपा लामाले गाउनुभएको गीत हो भने आजको विजेता लगभग हामीलाई 15-16 जना श्रोताले फोन गरेर साथ दिनुभयो। सबैलाई त विजेता बनाउन सकिन्न तर एकजनाको नाम हाम्रो लिस्टमा परिसकेको छ। कोला प्रथाबाट उहाँलाई हामीले चुनिसकेका छौं। उहाँ हुनुहुन्छ एडमन पराजुली।
3: कंग्रेचुलेशन
2: एडमन पराजुलीजी, इटलीबाट हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर उहाँले साथ दिनुभयो। उहाँलाई बधाई दिन चाहन्छु, उहाँ विजेता बनिसक्नु भएको छ। र अरू जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र एकदमै गर्मी छ, एकदमै सुरक्षित रहनुहोला, स्वास्थ्य रहनुहोला, व्यस्त रहनुहोला भन्दै प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म कुमार अब्राहम अहिले बिदा हुन्छु। धन्यवाद छ, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन गाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
4: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
3: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98140201996, 98140201996
6: र सरिता महर्जन 98141910994, 98141910994।
5: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्युज एफएम 105.1 मेगाहर्ज बाट।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी सोमबार 11 बजेदेखि 12 बजेसम्म तपाईँलाई साथी आइरहेको छौं। तपाईँले रोज्नुभएका मीठा मीठा भजन गीत संगीतहरू हामी सुनाउँदै आइरहेको छौं। कुनै भजन गीतहरू सुन्न चाहनुहुन्छ र आफ्ना प्रियजनहरूलाई सम्झेर उहाँलाई सुनाउन डेडिकेट गर्न चाहनुहुन्छ भने कार्यक्रम तपाईँकै फोन गरेर साथी सक्नुहुनेछ र 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-43-6-46 फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँले आफूलाई मन परेका मिठा मिठा भजन गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ। फोन गर्न सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म। हेलो जय श्री सुमनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, एकदमै प्रभुको अनुग्रह कृपाले हजुरको अन्तर्विन्दुर प्रार्थनाले बाँचेको छु, आजको दिनसम्म बाँचेको छु। प्रभुलाई धेरै धेरै धन्यवाद अनि हजुरहरूलाई धेरै धेरै धेरै धन्यवाद। हाम्रो बहिनीको के छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र सुमनजी, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: भजन चाहिँ म यस्तो सङ्गतको सुन्दाई अति नै रमाइलो भन्ने
0: हजुर यीशुसँगको हेराइ
1: सुनाउन चाहन्छु। आशिष मिलेको होस् भन्न चाहन्छु। अनि सम्पूर्ण गुल्मी इस्लाम हाम्रो पुनम बोलेको लागि हाम्रो विजय सर भने सुनाएको थियो, सुजन सरलाई, हाम्रो शरद सरलाई, जनस्थान गिरीलाई, हाम्रो सञ्जीव, हाम्रो सञ्जीव भाइलाई, सन्ध्या बहिनीलाई, हाम्रो ज्ञानु बहिनीलाई, अबराम अबराम सरलाई, अनि हाम्रो सुनिल दास सरलाई, अनि यसै गरी हाम्रो चारजना गुरुङ सरलाई, अन्जु खटेडा, केज रोका, सुमन पाण्डे, हरिपिक, अनि यसै गरी हाम्रो राज सर जुन ठाउँमा हुनुहुन्छ उहाँलाई, उहाँको निम्ति पनि, यसै गरी राजा निपाने सर जुन ठाउँमा हुनुहुन्छ र जहाँ हुनुहुन्छ उहाँको लागि म सम्झेर सुनाउन चाहन्छु। अनि सम्पूर्ण गुनी एफएमलाई म सुनाउन चाहन्छु, गुनी एफएम परिवारलाई, अनि विशेष गरी हाम्रो हरिरोका सावित्री रोगका चन्द्रमा बहिनी, यसै गरी हाम्रो रुजेन राई, आशिष राई, अनि अजय राई, कतिना राईको परिवार, रामकुमार राई, सन्तोष राई, अनि यसरी हाम्रो भारतबाट कन्दा कोने हो हाम्रो हाम्रो कुमार राई दाई, अनि यसै गरी सिक्किमबाट कन्दा कुमार राई, अर्जुन प्रधान, यसै गरी हाम्रो तेजबहादुर प्रधान, यसै गरी हाम्रो सङ्गीता रिमाल रिमाल, हाम्रो पम्पा रोका, हाम्रो पम्पा गुप्पाले, सारा बहिनी, सुना दिदी, अनि हाम्रो अमिता बहिनीलाई सुनाउन चाहन्छु, मिश्रा बहिनीलाई सुनाउन चाहन्छु, माया बहिनीलाई, अनि हाम्रो इसलम शोभा मिश्र बहिनीलाई सुनाउन चाहन्छु, लक्ष्मी मगर बहिनीलाई सुनाउन चाहन्छु, अनि सुन्तली तामाङ, हाम्रो सुन्तली तामाङ, अनि विशेष गरी हाम्रो सुमित्र बहिनी, हाम्रो तारा बहिनी, हाम्रो यसै गरी सानो बहिनी, हाम्रो शान्ता बहिनी, अनि सम्पूर्ण यसै गरी विशेष गरी हाम्रो शर्मिला गौतम, हाम्रो शर्मी, हाम्रो यसै गरी लक्ष्मी सुन्दास बहिनी, जमुना राणा, इलिसिबा जी, अनि इलिसिबा इलिसा बहिनी, हाम्रो हन्दा बहिनी, अनि हाम्रो रूपा बहिनीलाई सुनाउन चाहन्छु पोखराबाट, कन्ट्याक्ट हुनुहुन्छ, अनि यसै गरी राजु काब्रा, भोक्तम काब्रा, अनि यसै गरी हाम्रो सुशील मगर या चित्र मगर, रामरी कचेल, रामरी सिफै, लालमान तामाङ, राजकुमार तामाङ, अनि सम्पूर्ण हरिबोल बुढा छोटीलाई सुनाउन चाहन्छु, अनि सम्पूर्ण गुन्ने स्तरमा कन्ट्याक्ट गर्नुहुने, भाग लिनुहुने मित्रहरू अब सबैलाई टाइम लिएर त धेरै नै टाइम पनि लाग्छ, टाइम चाहिन्छ, अनि कति अब कति कुरा त अब धेरैजनाको नाम लिँदाखेरि कति नै धेरैजनाको नाम लिनुपर्ने भएर भने जस्तो पनि हुँदोरहेछ, तर प्रेरणा भनेदेखि आत्मा र सत्यतामा दिएको कारणले परमेश्वरको सत्यले परमेश्वरको एउटा दया र प्रेम र सम्झनाको कारण हो पनि भन्न चाहन्छु म। अनि सम्पूर्ण सुनिराख्नु हुने मित्रहरूलाई म सबैलाई म सुझाइकन म सुनाउन चाहन्छु बहिनी,
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद सुमनजी, खुसी लाग्यो। र अहिलेलाई चाहिँ हामी छुटाउँ, जय मसी। हजुर, हाम्रो सुमन राईजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको यो निकै नै अर्थपूर्ण गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ र फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रम मार्फत हामी तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू सुनाइरहेको छौं र फोन लाइनमा कोही श्रोता आउनु भएको जानकारी मैले पाइसकेको छु। उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हरिबोल जी बोल्दै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ तपाईँ?
1: आरामै छु, अलिक गर्मी छ आज।
0: हजुर, एकदमै। र गर्मीमा पनि अब यसरी नै आफ्नो ख्याल राख्नु होला भन्न चाहन्छौ हरिबोलजी। र कुन भजन गीत सुन्न चाहनुहुन्छ आज?
1: यो कस्तो विश्वासी भन्ने।
0: हजुर, र कसलाई सुनाउन चाहनुहुन्छ यो भजन गीत?
1: सर्वप्रथम हजुरलाई अनि टेक्निसियन मित्रलाई, त्यसै गरी सुमन राईलाई, कुमार नैना थापा, अर्जुन प्रधान, चन्द्रिका रिमाल, पम्पा गोपाली, चन्द्रमाया मगर, कुमार राई, अर्जुन प्रधान, अनि सावित्री खड्का, अनि त्यसै गरी सुमन राई भनिहाल्ने, पम्फा रुका, पम्फा कोपाली, रुबेन राई, लक्ष्मी मायाजी, यसो भक्त गौतमले एकदम मिस गरिरहेका छौँ हामीले, उहाँ बोल्नुहुन्न, लक्ष्मी बोहरा, तेजबहादुर गदाल, दिल कुमार, रेखा शर्मा, अनि ज्ञानो म्याम, कुशेर कुमार, अब्राहम सर, पावल थापा, पावल दुमी राई लगायत सबै श्रोताहरूलाई म सुनाउन चाहन्छु यो गीत।
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनु भएको लागि। र अहिले हामी छुटौँ हरिबोलजी। जय मसी। हजुर, हाम्रो हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो र उहाँले यो कस्तो विश्वासी बोलको भजन गीत रोज्नु भएको छ र तपाईँले पनि यसरी नै मिठा मिठा भजन गीत संगीतहरू सुन्न र सुनाउन सक्नुहुनेछ कार्यक्रम रिफ्रेश मार्फत। फोन गर्दै गर्नुहोला, यो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम रिफ्रेस हुँदै हुनुहुन्छ र यसरी नै तपाईँले रोज्नुभएका मिठा मिठा गीत संगीतहरू तपाईँको लागि राखिरहेको छौ र कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, धन्यवाद। हाम्रो संगीताजी बोल्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, एकदमै राम्रो छु म त।
0: हजुर,
1: कस्तो हुनुहुन्छ? बाउले जीवन दिनुभएको छोरी हो पो।
0: हजुर, हामी नामी एकदमै आरामै छौ संगीताजी। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: मैले चाहिँ 242 लौ दाजु सुन न, लौ बहिनी सुन न, मलाई यो भजन चाहिँ अघि आयो, त्यही भएर त्यहाँ छ कि छैन मलाई थाहा छैन, तर यो भजन चाहिँ छ।
0: हजुर, अवश्य पनि यो भजन गीत तपाईँ को कसलाई सुनाउन चाहनुहुन्छ?
1: परमेश्वरलाई धन्यवाद, पुनमलाई नै सुनाउन जान्छु।
0: धन्यवाद,
1: खुसीसँग सुनिदिनु होला। अनि अबराम सर, गानु मेम, अनि सुदन घिमरे आज जति जाना पनि त्यहाँ हुनुहुन्छ, त्यहाँ पनि है साधन सर, के अरे अनि सबै सन्ध्यालाई पनि, अनि त्यहाँ सुनिल सरलाई पनि सुनाउन जान्छु। अनि हाम्रो बाहिर गुड्नी चासम्म जति पनि बोल्नुहुन्छ उहाँहरू है, दिदी बहिनी दाजुभाइ सबै, अब नाम पनि उहाँले नाम भन्नु
0: थियो,
1: उहाँलाई धन्यवाद। नामैबाट चिन्नुहुन्छ प्रभुले हजुरले समय दिनको कारणले। अनि सबैलाई

0: है पूर्व पश्चिम उत्तर दक्षिण हाम्रो गेटमणि मण्डल परिवारदेखि शान्ता पनि जोडिया छ क्या हो सबैलाई सुनाउन जान्छु परमेश्वरलाई अनुग्रहले कृपाले मुकुरले भरिदिनु भएको साथीदेखि भरिदिनु भएको म आशिषै दिँदैछु कि जहिले पनि आशिषले नै भर्नु भएको होस् भनेर
1: हुन्छ हस् धेरै धेरै धन्यवाद खुसी लाग्यो सङ्गीताजी र यसलाई चाहिँ छिटो हामी चाहिँ र उहाँ हुनुहुन्थ्यो सङ्गीता रिमालजी र निकै नै मिठो भजन गीत उहाँले रोजिसक्नु भएको छ श्रोता र तपाईँ पनि यस्तै कुनै भजन गीत सङ्गीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ र यो समयमा यो अर्थपूर्ण गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौं।

निकै नै अर्थपूर्ण भजन गीत हाम्रो संगीता रिमालजीको रोजाईमा कार्यक्रम रिफ्रेश मार्फत तपाईँको लागि हामीले राखेको छौ र तपाईँले पनि यसरी नै मिठा मिठा अर्थपूर्ण भजन गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र जो जति हामीलाई अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98 023 44 46 98 023 44 46 र फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँलाई मन परेका मिठा मिठा भजन गीत संगीतहरू कार्यक्रम मार्फत सुन्न सक्नुहुनेछ, सुनाउन सक्नुहुनेछ, डेडिकेट गर्न सक्नुहुनेछ। र यो समयलाई हामी एकदमै गीत संगीतमय बनाइरहेको छौं र एउटा मिठो गीतको साथ हामी फेरि पनि तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि हामी उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np कार्यक्रम रिफ्रेश तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँको यो समयलाई भजन गीत संगीतहरू सुनाएर एकदमै गीत संगीतमय पनि बनाइरहेको छौं र रिफ्रेस बनाउने प्रयास पनि कार्यक्रम मार्फत गरिरहेको छौं। कुनै भजन गीत संगीतहरू छ जो तपाईँलाई एकदमै मन परिरहेको छ, सुन्न तपाईँ चाहिरहनु भएको छ भने फोन मार्फत तपाईँले आफूलाई सुन्न मन लागेका भजन गीत संगीतहरू कार्यक्रम मार्फत सुन्न र सुनाउन सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र 98 23 44 96 98 44 44 हाम्रो वाट्सएप नम्बर रहेको छ। फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र आफूले मन परेका आफूलाई सुन्न मन लागेका भजन गीत संगीतहरू सुन्न र सुनाउन सक्नुहुनेछ र एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ र फोन गर्दै गर्नुहोला। गीतपछि हामी उपस्थित हुने नै छौं।

0: यहोवे मेरो गोठालो निकै नै अर्थपूर्ण भजन गीत तपाईँको निम्ति राख्यो र भजन संग्रह 23 अध्यायले पनि हामीलाई चाहिँ परमप्रभु हाम्रो असल गोठाला भन्ने विषयमा स्पष्टसँग बताएको छ र कोही परमेश्वरको जनले एउटा सभामा चाहिँ भन्नुभएछ अरे भजन संग्रहको पुस्तक 23 अध्यायको एक पदलाई उहाँले उद्धृत गर्दै परमप्रभु मेरो गोठाला हुनुहुन्छ मलाई केही कुराको अभाव हुँदैन र यतिकैमा सबै कुराहरू नै त सकिन्छ यहाँभन्दा उता मैले केही बताउनु नै पर्दैन भनेर उहाँले भन्नुभयो अरे र नभन्दै पनि हुन पनि हो परमप्रभु हाम्रो असल गोठाला हुनुहुन्छ मलाई केही कुराको अभाव हुँदैन वास्तवमा भन्ने हो भने तपाईँ हामीलाई सबै कुराहरू चाहिँ परमप्रभु परमेश्वरबाट नै हामीले प्राप्त गरेको छौं र उहाँ नै हाम्रो गोठालो हुनुहुन्छ हामीलाई कसरी जुटाउनुपर्छ हामीलाई कसरी उहाँले तृप्त पार्नुपर्छ सबै कुरा उहाँलाई स्पष्टसँग थाहा छ र उहाँले गर्नु पनि हुन्छ र वचनमा हामीले अर्को खण्डमा मत्तीको पुस्तकमा नै हामीले हेर्न सक्दछौं कि उहाँले चाहिँ आकाशका चराचुरुङ्गीहरूलाई होइन र जमिनमा चलहल गर्ने सबै जनावरहरूलाई सबै कुराहरूलाई चाहिँ उहाँले उचित समयमा उहाँले चाहिँ खुवाउनु भएको छ उनीहरूलाई सम्हाल्नु भएको छ भने झन् हामी त उहाँले आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा सृजना गर्नुभएको मानिसहरू हामीलाई कति धेरै उहाँले वास्ता गर्नुहुन्छ र सम्हाल्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले वचनमा पाउँदछ। यसै कारणले पनि हामीले चिन्ता फिक्री गर्ने होइन तर परमप्रभु परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्दै उहाँमाथि भरोसा गर्नुपर्ने कार्य चाहिँ गर्नुपर्दछ। उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ जसले हामीलाई सम्हाल्नु पनि हुन्छ जसले हामीलाई जुटाउनु पनि हुन्छ जसले हामीलाई सबै कुराहरूमा आशिषित पनि बनाउनुहुँदछ। तर पहिला चाहिँ उहाँको खोजी गर्ने उहाँको नजिक जाने र उहाँसँग समय बिताउने कार्य चाहिँ हामीले गर्नुपर्दछ। बाँकी सबै कुराहरूमा प्रभुले तपाईँ हामीलाई आशिष दिँदै लानुहुन्छ अनि यो कुरा चाहिँ वचनमा नै हामीले प्राप्त गर्दछौँ र परमेश्वर स्वयंले नै ती कुराहरूलाई चाहिँ बताउनु भएको छ व्यक्त गर्नुभएको छ। तपाईँ हामीलाई उहाँले कति धेरै वास्ता गर्नुहुन्छ हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ कति धेरै हाम्रो विषयमा उहाँलाई चासो छ कति धेरै उहाँ हामीलाई चाहना गर्नुहुन्छ भन्ने कुराहरू चाहिँ हामीले यसरी वचनहरूबाट नै पत्ता लगाउन सक्दछौँ र हाम्रो परमेश्वर वास्तवमै महान हुनुहुन्छ असल हुनुहुन्छ असल गोठाला हुनुहुन्छ। हामीलाई उहाँले हरेक अवस्था परिस्थितिहरूमा सुरक्षा दिने जुटाउने आशिषित बनाउने कार्यहरू गर्नुहुन्छ र यही कुराहरूलाई चाहिँ हामीले यो भर्खरै मात्र हामीले सुनेको भजनबाट पनि महसुस गर्दछौँ र यही भजन अनुसार जुन वचन छ वचनमा पनि हामीले चाहिँ महसुस गर्ने गर्दछौँ। भजन सङ्ग्रहको पुस्तक 23 अध्यायबाट र उहाँको भलाइ र करुणा जीवनभरि हाम्रो पछि लाग्ने उहाँले प्रतिज्ञा पनि गर्नुभएको छ। फोनलाइनमा कोही श्रोता आउनु भएको जानकारी मैले पाएको छु। म कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो
0: जय मसी चन्द्रमायाजी जय मसी कस्तो हुनुहुन्छ तपाईँ? हजुर हामी एकदमै आरामै छौँ र चन्द्रमायाजी आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: मैले भजन रोजेको छु सरलाई भनेको छु यदि पाएन भने सरले कुनै न कुनै एउटा गीत त बजाउनुहुन्छ
0: अवश्य पनि र तपाईँले रोज्नु भएको भजन गीतको कसलाई आज सुनाउन चाहनुहुन्छ?
1: विशेष परमेश्वरलाई धन्यवाद अनि हजुरलाई सुनाउन चाहन्छु हाम्रो अजीलाई सुनाउन
0: चाहन्छु एकदमै धन्यवाद
1: विजय सरलाई अनि हाम्रो सुजन सरलाई अनि हाम्रो सन्ध्या म्यामलाई अनि हाम्रो अब्राम सरलाई ज्ञानु म्यामलाई साजन गुरुङ सरलाई अनि हाम्रो सुनिराज सरलाई सुनाउन चाहन्छु दुनियाँ सम्पूर्ण परिवारलाई नछुटाइ पनि सुनाउन चाहन्छु अनि मेरो मण्डली परिवारलाई सुनाउन चाहन्छु अनि यतिखेर गुड न्युट्रिन सुनिरहनु भएको छ जो जति फोन गरेर मिठो मिठो भजनहरू रोजाइमा हामीलाई सुनाएर जानु भइसकेको छ उहाँहरूलाई पनि सुनाउन चाहन्छु जो जति सुनिरहनु भएको छ यतिखेर सबैजनालाई सुनाउन चाहन्छु हाम्रो सुमन दाईलाई अनि हरिबोल दाईलाई हाम्रो सङ्गीता रिमाल पनि सुनाउन चाहन्छु अनि हाम्रो पम्फा रोका पम्फा गोपाली दिज्यूलाई अनि हाम्रो अमिता महर्जन दिज्यू हाम्रो मिसा महर्जन दिज्यू विद्या श्रेष्ठ दिज्यूलाई दिज्यू अनि हाम्रो शर्मिला तोङ्पो दिज्यूलाई लक्ष्मी मगरलाई अनि हाम्रो माया मगरलाई अनि हाम्रो साथीलाई पनि सुनाउन चाहन्छु अनि हाम्रो सारा तामा साथीलाई पनि सुनाउन चाहन्छु अनि हाम्रो हरिरोका दाई अनि हाम्रो सुशील मकैया अनि हाम्रो जति पनि यतिखेर गुनेको सुनिरहनु भएको छ हाम्रो उत्तम शिवाकोटीको रूपालाई अनि हाम्रो माधव विश्वकर्म दाईलाई पनि सुनाउन चाहन्छु अनि हाम्रो चित्र मगर दाईलाई पनि सुनाउन चाहन्छु। यतिखेर जो जति सुनिरहनु भएको छ हाम्रो नैना थापा रोरा अनि सावित्री खड्काजीलाई अनि जो जति सुनिरहनु भएको छ सबैजनालाई हाम्रो अनिल पदार्थ सरलाई नै सुनाउन चाहन्छु, हाम्रो यशु भक्त दाईलाई नै सम्झिन चाहन्छु, सबैलाई सुनाउन चाहन्छु म्याम।
0: हुन्छ, धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र चन्द्रमायाजी अहिलेलाई छुट्टौँ हामी, जय मसी। हजुर, हाम्रो चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको गीतको साथ यो समय हामी तपाईँलाई दिन चाहन्छौ।

गीत हाम्रो चन्द्रमाया मगरजीको रोजाइमा राख्यौं र श्रोताहरू आउँछ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र कार्यक्रम सुनेर अनि कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेश पार्टीको समयमा पुनः बिदा हुन्छु। जय मसी।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार स्वयं सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।

0: मार्टिन लुथर सुधारवादी ईश्वर शास्त्री साथै लेखक भन्नुहुन्छ। सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।
1: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
2: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
1: अनि यी सबै कहाँ पाउने त दाई?
2: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
1: कार्यक्रम मुक्तिको मार्ग?
2: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
3: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
4: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज टक्स मा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज टक्स लिएर प्राविधिक मित्र विजय र म अब्राम फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र अब भने एक घण्टा एकदमै अर्थपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा म राख्ने नै छु। त्यसको निम्ति त तपाईँले मलाई एक घण्टाभरि कार्यक्रम सुनेर साथ दिनु पर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्त्वपूर्ण कुरा हाम्रो व्यक्तिगत जीवनमा अथवा तपाईँ र मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरो तपाईँ र म कसरी आज परमेश्वरमा समर्पित भइरहेका छौँ अथवा परमेश्वरले नि तपाईँ र मलाई यति धेरै समय दिनुभएको छ 24 घन्टा जुन समय तपाईँ र मलाई दिनुभएको छ त्यो समयलाई हामीले कसरी सदुपयोग गरिरहेका छौँ होइन समय परमेश्वरलाई पनि दिने समय होइन जस्तो हाम्रो व्यक्तिगत समय काम गर्ने समय कसरी तपाईँले यो समयलाई म्यानेज गरेर राख्नु भएको छ र समय बहुमूल्य छ समयमै समयलाई चिन्न सकेन भने फुर्सदमा चाहिँ हामी पछताउनुपर्छ तपाईँलाई थाहा छ कुनै पनि पत्रिका तपाईँ किन्नुभयो नि आजको पत्रिका किन्नुहोस् त्यसको मूल्य कति हुन्छ थाहा छ 10 रुपियाँ पर्छ एउटालाई तर भोलिपल्ट त्यो पत्रिका किन्दाखेरि त्यसको मूल्य कति हुन्छ थाहा छ 10 रुपियाँमा 1 केजी पाउनुहुन्छ भनेपछि कुनै समय एउटा तपाईँ र मेरो समय छ क्या यो समयलाई चाहिँ तपाईँ र मैले 100% सदुपयोग गर्नुपर्छ समयमा कतिको यस्तो इच्छा होला म चाहिँ यो सिक्न चाहन्छु यो गर्न चाहन्छु समयमै गर्नुहोस् भोलि तपाईँ जिम्मेवारीमा बाँधिनुहुन्छ भोलि तपाईँको धेरै योजनाहरू होलान् त्यतिखेर चाहिँ तपाईँ एकदमै गर्न सक्नुहुन्न क्या एकजना मित्र हुनुहुन्छ केही समय अगाडि उहाँसँग मेरो भेटघाट भयो उहाँले भन्दै हुनुहुन्थ्यो मलाई पहिलेदेखि नै यो मिडिया क्षेत्रमा काम गर्ने ठुलो सपना थियो तर मैले त्यतिखेर गरेको भए गरे भए गरे हुन्थ्यो तर पछि वैवाहिक जीवनमा बाँधे होइन जिम्मेवारी बढ्यो परिवार हेर्नु पर्यो फेरि छोराछोरी भए मैले त केही गर्न सकिनँ यो दिनहरूमा तर म अब चाहिँ केही गर्न चाहन्छु भनेर उहाँले भन्दै हुनुहुन्थ्यो क्या तर यो कुरामा किन जोड्दैछु भने उहाँले त्यतिखेरै पनि सुरु गर्नुभएको भए हुन्थ्यो होइन आफ्नो इच्छा शक्ति छ भने चाहिँ त्यसलाई हामीले मार्नु हुँदैन म यस्तो गर्ने तपाईँको सपना छ भने म सक्दिनँ भन्ने कुरा चाहिँ नगर्नुहोस् किनभने सम्भव छ सबै कुरा सम्भव छ नि होइन मैले एकजना भाइको बारम्बार गवाई भन्ने गर्छु दिपेन्द्र घिसिङ जो अहिले अमेरिकामा पाइलट अध्ययन गरिराख्नु भएको छ उहाँ एउटा एकदम निम्न वर्गको मान्छे त्यो पाइलट पढ्नको लागि परिवारले नसक्ने अवस्थाको मान्छे उहाँको होइन आमा पनि बुवा पनि उहाँको साथमा हुनुहुन्न थियो र पनि के भयो भने उहाँले आफ्नो पाइलट बन्ने सपनालाई मैले कसरी पुरा गर्न सक्छु भनेर उहाँले सोच्दै गर्दाखेरि म अब यो नेपालमा भएका प्रत्येक नेपालीसँग म 1-1 रुपियाँ पैसा कलेक्सन गर्छु होइन 3 करोड नेपालीले होइन सबैले दिँदा त कस्तो नहोला भनेर उहाँले चाहिँ यो काम सुरु गर्नुभयो क्या अब अहिले उहाँलाई अब 1 रुपियाँको केको कुरा मान्छेले लाखौँ लाख उहाँलाई सहायता गरिन् त्यो इच्छा शक्ति क्या उहाँलाई अनि उहाँको योजना चाहिँ के भने म नेपाली आकाशमा नेपाली जहाज उडाउन चाहन्छु होइन मान्छे विदेश जान्छन् विदेशै तर म चाहिँ सिक्नको लागि जाने हो तर म नेपालमा आएर सेवा गर्न चाहन्छु उहाँले भन्दै हुनुहुन्थ्यो र अहिले अमेरिकामा सिकिराख्नु भएको छ यो कुरा म किन जोड्दैछु भने सम्भव रहेछ नि त होइन हामी सोध्छौँ मसँग यो छैन त्यो छैन सबैभन्दा ठुलो चाहिँ तपाईँसँग इच्छा शक्ति हुनुपर्छ जब तपाईँसँग इच्छा शक्ति छ तपाईँ निर्धक्क साथ तपाईँले गर्न सक्नुहुन्छ काम होइन अहिले उहाँले कति फोटोहरू हालिराख्नुहुन्छ म आज मेरो यो ठाउँबाट यहाँ म प्लेन उडाउँदैछु होइन म यो पाइलटसँग छु आज मेरो यतिखेर मेरो क्लास छ होइन म यसरी होइन गर्दैछु उडाउँदैछु आज म प्लेन उडाउँदैछु भनेर उहाँले अपडेट गरिराख्नुहुन्छ हिजो असम्भव थियो नि त तर आज त सम्भव भयो नि त भन्नु खोजेको कुरा के हो भने सबैभन्दा ठुलो कुरो तपाईँ र ममा यो गर्छु भन्ने तपाईँको इच्छा छ भने इच्छा शक्ति चाहिँ चाहिन्छ क्या गरिरहेको छन् त मान्छेले मान्छे चन्द्रमामा बस्ती बसाउने योजना बनाइरहेका छन् केही समयपछि तपाईँ पैसा भयो भने तपाईँ
चन्द्रमा जान सक्नुहुन्छ, सम्भव छ त। तर भन्न खोजेको कुरा के भने, इच्छा शक्ति जुन मान्छेले म चन्द्रमामा बस्ती बसाउँछु भनेर जुन उहाँले इच्छा राख्नु भने त्यो इच्छा शक्तिले नै उहाँलाई के गर्यो, त्यहाँ पुर्यायो। त्यो र म यो गर्न सक्दिनँ, म त्यो गर्न सक्दिनँ भन्ने कुरा चाहिँ तपाईँ र मैले कहिले पनि गर्नु हुँदैन, हामी देख्न सक्छौँ होइन। धेरै वैज्ञानिकहरूको पृष्ठभूमि हेर्दा उनीहरू एकदमै नाजुक अवस्थाका मान्छेहरू पनि थिए कतिजना होइन। यसले के गर्ला भनेर मानिसहरू भन्थे, तर आज यति शक्तिशाली वैज्ञानिकहरू हुने भने, अब वैज्ञानिकलाई त जहिले पनि प्रयोगशाला चाहिन्छ, प्रयोगशाला बनाउनको लागि होइन धेरै आर्थिक कुराहरू चाहिन्छ, तर उहाँहरू जिरोबाट सुरु गरेर आज संसारको हिरो बनिसक्नुभएको अवस्थाहरू छ। त्यो भएर तपाईँ र मैले इच्छा शक्ति चाहिँ राख्नुपर्छ, सम्भव छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा यतिखेर तपाईँले मेरो निम्ति र जस्तो हामीले के छोड्नुपर्छ भने हिजोका खराब कुरालाई सम्झेर आजको राम्रो दिन बिगार्नु हुँदैन। त्यो भएर हिजो जे भयो त्यसलाई बिर्सिने क्या, कति मान्छेहरू यस्ता हुन्छन् कुनै पनि कुरा बिर्सिँदैन, त्यो कुराले चाहिँ तपाईँलाई गाह्रो बनाइरहेको छ। र एउटा भनाइ पनि छ नि त, फर्गिभ एन्ड फर्गेट, होइन, हामीले क्षमा दिनुपर्छ अनि बिर्सिनुपर्छ। बारम्बार एउटा झगडाको कुराहरू, अब परिवारका कुराहरू मनस्पटलमा राखिरह्यौँ भने त यसले हामीलाई राम्रो गर्दैन। हिजोका खराब कुराहरू चाहिँ होइन कुराहरू सम्झेर आजको दिन बिगार्नु हुँदैन। जहिले पनि अब मानिलिउँ हिजो मेरो कसैसँग मनमुटाव भयो, नराम्रो भयो, आज पनि भोलि पनि त्यसमै गऱ्यो भने आफूलाई हानि हुन त छ, होइन। त्यो भएर त्यस्ता कुराहरूलाई चाहिँ हामी छोड्नु पर्दछ तुरुन्तै, होइन, एउटा रिकन्सिलिएसनका कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा हुँदछ। अरूका सबै कुरा नसुन्नुहोस्, आफ्नो जीवनमा ध्यान दिनुहोस्। हामी

खालि अरूका कुराहरू मात्रै सुन्छौँ हामी, यति धेरै व्यस्त हुन्छौँ नि, आफ्नो लागि चाहिँ समय नै छैन क्या, व्यक्तिगत समय छैन। कहिलेकाहीँ चाहिँ तपाईँ घरमा बस्नुहोस् होइन, एक्लो जीवन हुन्छ नि, जस्तो एक्लै कहिलेकाहीँ एक्लै घुम्न जानुहोस्, एक्लै रमाउनुहोस्, त्यो पनि आवश्यक छ। मान्छेहरू यति धेरै व्यस्त आफ्नो लागि टाइम नै दिँदैनन् क्या, कहिलेकाहीँ तपाईँको पनि त व्यक्तिगत कुराहरू हुन्छ नि, कति मनभित्रका कुराहरू हुन्छन्, कतिचोटि यस्तो ठाउँमा घुम्न जाने, यस्तो कुरा खाने लाउने भन्ने कुराहरू हुन्छ नि त, कहिलेकाहीँ आफ्नै लागि मात्रै सपिङ गर्न हिँड्नुहोस् तपाईँ, मेरो लागि भने होइन, एक प्रकारको हुन्छ नि, कहिलेकाहीँ आफै खाना खान जानुहोस् क्या, एक्लै जानुहोस् होइन, त्यो कुरा पनि एकदमै राम्रो, यसले पनि जीवनमा धेरै ठुलो पाठहरू सिकाउँछ, आफ्नो जीवनलाई जिउनको लागि सहजताका पाइलाहरू पनि यसले तय गर्छ जस्तो लाग्छ मलाई। र समय लिनुहोस्, अनि समय लिनुहोस् र समय पनि दिनुहोस्, समयले नि सबै घाउहरू निको पार्छ, यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुँदछ। तपाईँ र मैले जहिले पनि यी कुराहरूलाई मनमा राख्नु पर्दछ, र समयले सबै घाउ निको पार्छ, समय दिने कुरा पनि त एकदम महत्त्वपूर्ण कुरा छ। एउटा प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई समय दिनुपर्छ, अनि एउटा श्रीमानले श्रीमतीलाई समय दिनुपर्छ, श्रीमतीले पनि श्रीमानलाई समय दिनुपर्छ, अनि मात्रै सम्बन्धहरू चाहिँ टिक्न सक्छन्। नत्र भने आजको सम्बन्धहरू चाहिँ, आजका सम्बन्धहरू चाहिँ एकदमै धरापमा होइन गइरहेको अवस्थाहरू छ। भोलि के हुने थाहा हुँदैन, कारण के हो भन्दा समय नदिएको कारण होइन। कुनै पनि मान्छेलाई तपाईँ र मैले यति धेरै साथ सपोर्ट गर्छौँ नि, अनि समयले त्यो मान्छेलाई अलिकति माथि उचाल्दियो भने अतीत बिर्सिने स्वभावका मानिसहरू हुन्छन् नि, ती मानिसहरूदेखि चाहिँ तपाईँ र म होसियारी हुनु पनि पर्छ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा, अनि तुलना गर्न छोड्नुहोस् होइन, अरूसँग होइन, हिजोको आफूभन्दा आज राम्रो भन्ने प्रयास गर्नुपर्दछ, हामीले कोसिस गर्नुपर्दछ, तुलना गर्नुहोस् अरूसँग होइन, होइन अरूसँग आफैसँग, हिजो म यस्तो थिएँ, आज म यस्तो हुँदैछु, अझै धेरै मैले आफूलाई परिष्कृत अथवा अपडेट गर्दै जानुपर्छ भन्ने कुरा चाहिँ कहिले पनि नबिर्सिनुहोस्, किनभने समयअनुसार हामी आफूलाई चलाउन ढाल्न सक्नुपर्छ कि। हिजोको हिजो मात्रै सम्भव थियो, तर आज त नयाँ कुरा आइसकेको हुन्छ नि त, त्यो भएर तपाईँ र मैले समयअनुसार पनि आफूलाई चाहिँ परिष्कृत गर्दै लानुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम।

0: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
3: र 98-18-25-12-40, 98-18-25-12-40।

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्नु न बजे कोटा
7: सामान नभेटेर बेपत्ता।
6: होइन सामान चाहिँ के चारो ल्याएको?
7: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
7: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
9: र फोन नम्बर 01513010 छ। 01513010 छ।
8: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
11: हरेक किसिमका छपाईहरू एउटै छाना मुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
12: फोन नम्बर 40225444
10: र 40225742 40225572।
9: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
13: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
9: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
13: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
9: अधिक जानकारीका लागि
13: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602 9141867602 र 9818251240 9818251240।
14: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा नै हाम्रो निम्ति मैले राखिरहेको छु र जहिले पनि बोल्दाखेरि मुस्कुराउनुहोस् होइन। र कतिको स्वभाव चाहिँ कस्तो हुन्छ भने अलिकति नबोल्ने क्या, अलिकति घमण्डी प्रकारको होइन अलिकति मुस्कुराउन नसक्ने, खुल्न नसक्ने स्वभावका पनि हुन्छौँ कतिजना। त्यो चाहिँ धेरै राम्रो होइन। हामी खुल्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ, मुस्कुराउन सक्नुपर्छ, हाँस्न सक्नुपर्छ, आफ्नो कुरा राख्न सक्नुपर्छ। कतिचोटि हामी आफैभित्र ती सबै कुराहरू गुम्सेर रह्यो भने नि त्यसले चाहिँ हामीलाई झन् धेरै रोगी बनाउँछ, समस्यामा बनाउँछ। त्यो भएर कहिलेकाहीँ तपाईँसँग मन मिल्ने साथीहरू हुनुहुन्छ होइन, जो विश्वास पात्र हो भने सेयर गर्नुहोस् होइन, प्रार्थनामा प्रभुसँग राख्नुहोस्। त्यो कुराले चाहिँ तपाईँ र मलाई अलिकति हल्का बनाउँछ होइन। कतिचोटि धेरै देख्छौँ क्या, कतिले भन्नुहुन्छ मलाई जब गाह्रो हुन्छ म चाहिँ ढोका धुनेर रुन्छु, एकदमै रुन्छु, रुइसकेपछि मलाई आफूलाई चाहिँ एकदम हल्का महसुस गर्छु भनेर कतिले भन्नुहुन्छ। त्यो पनि एकदम राम्रो लाग्छ मलाई चाहिँ, किनभने कति मनमा कुरा लुकाएर राख्नुभन्दा होइन, जस्तो कसैसँग तपाईँको सम्बन्ध बिग्रियो मानिलिउँ, बस्नुहोस्, बोलाउनुहोस् र कुरा फाइनल गर्नुहोस् किन यस्तो भइरहेको छ होइन। त्यो कुराले के गर्छ भने तपाईँ र मलाई पनि आत्मिकी रूपमा हेल्दी बनाउँछ क्या, नत्र त हामी एउटा व्यवहारमा एउटा, बोलीमा एउटा हुन्छ नि त। हामी निकै ठुल्ठुलो कुरा गर्छौँ होइन, आफूलाई स्वर्गदूत जस्तै सम्झिन्छौँ, अथवा म स्वर्गदूतै हो भन्न पनि बेर लगाउँदैन, तर उनीहरूको व्यवहार भने राम्रो देखिँदैन। त्यो भएर तपाईँ र म उदाहरण, एउटा उदाहरणीय व्यक्ति भन्नु चाहिँ आवश्यक छ। बोलीमा जस्तो छ व्यवहारमा पनि त्यो हुनु आवश्यक छ। र सकेसम्म मुस्कुराउनुहोस् होइन, मनका कुराहरू खुल्ने गर्नुहोस्। त्यो कुराले तपाईँ र मलाई धेरै फाइदा गर्छ। र कुनै पनि जिम्मेवारी तपाईँको काम हो भने नि तपाईँ गर्नुहोस्, अरूलाई नहराउनुहोस्। तपाईँ अति धेरै व्यस्त हुनुभयो भने ठिक छ, हराउनुहोस्, होइन भने आफै कोसिस गर्नुहोस् होइन। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको शान्त रहनुहोस्, कहिलेकाहीँ एकान्त ठाउँमा गएर समय बिताउनुहोस्, टक्क हावा आओस् होइन। हुन्छ नि त एक प्रकारको शान्त स्वभाव, जस्तो मेरो बारेमा भन्नुपर्दा चाहिँ मलाई एकदमै त्यो मनाङ मुस्ताङ प्रकारको ठाउँहरू हुन्छ नि, त्यस्तो ठाउँहरू चाहिँ एकदमै घुम्न मन लाग्छ मलाई होइन, त्यो आनन्द लिन मन लाग्छ। त्यस्ता कुराहरू कति देखिन्छ, त्यस्तो नेपालको ठाउँ यति राम्रा राम्रा ठाउँहरू छन्, जस्तो इलाम जाँदाखेरि यति धेरै आनन्द आउँछ। त्यो अब म त पहिलोचोटि जुन स्कुलबाट हामीलाई इलाम लगेको थियो त्यतिखेर नै मैले सम्झेको थिएँ, अब नेपालमा नेपाल पनि यस्तो छ भन्ने लागेको थियो क्या। वास्तवमा त्यति सुन्दर ठाउँहरू छन्, कहिलेकाहीँ घुम्नुहोस्, सकिन्छ एक्लै घुम्नुहोस् होइन, तर परिवारसँग घुम्न झनै राम्रो होइन। अनि त्यो कारणले पनि जब तपाईँ घुम्न जानुहुन्छ मान्नु एक्लै परिवारसँग, त्यो कुराले नि सम्बन्ध एकदमै राम्रो बनाउँछ। तपाईँ एक्लै जानु भने एक्लै माया हुन्छ, आफ्नो माया अथवा आफूलाई स्वास्थ्य राख्नको लागि पनि यो कुरा आवश्यक हुन्छ क्या। कतिचोटि एक्लै किन भन्दैछु भने परिवारसँग लामो समय बसिरहेका हुन्छौँ, अफिसमा लामो समयसम्म हुन्छ, त्यसले तपाईँ र मलाई एक प्रकारको दिगदारी बनाइरहेको हुन्छ क्या। त्यो भएर कहिलेकाहीँ मजाले एक्लै एक्लै बिन्दास तरिकाले होइन घुम्न जानुहोस्, इन्जोय गर्नुहोस्। ड्राइभिङ गर्नुहुन्छ भने गाडीमा घुम्नुहोस् होइन, बाइक होइन, त्यो कुराले पनि एकदमै आनन्द चाहिँ आउँछ। र अर्को महत्त्वपूर्ण कुरा, कसैसँग तुलना नगर्नुहोस्। मैले यो मान्छे जस्तो बन्न सकिनँ, त्यो मान्छे जस्तो यस्तो गर्न सकिनँ, त्यो नगर्नुहोस्। तपाईँमा जे छ त्यसैमा सन्तुष्टि रहनुहोस् क्या होइन। समय आउँछ नि एकैचोटि कहाँ 10 आउँछ त होइन, पहिले 1 आउँछ, 2 आउँछ, 3 आउँछ, अनि पो 10 आउँछ त होइन त। त्यो भएर तपाईँको पनि दिन आउँछ। र त्यो भएर मैले चाहिँ यो मानिस जस्तो बन्न सकिनँ, तेरो म सँगै पढेको, त्यसले यस्तो गर्यो उस्तो गर्यो, मैले के गर्नुहोस्, यो प्रकारको तुलना कसैसँग नगर्नुहोस्। त्यसले चाहिँ तपाईँ र मलाई नै समस्या दिन्छ। त्यो भएर म जे छु त्यसैमा सन्तुष्टि छु भन्दै अघि बढ्नुपर्ने चाहिँ त्यो कुराले चाहिँ तपाईँ आफैलाई के गर्छ, यसले ऊर्जा प्राप्त गर्छ। तर तुलना गर्न थाल्नुभयो भने चाहिँ तपाईँ कमजोर हुँदै जानुहुन्छ, निराश हुन्छ, निन्द्रा लाग्दैन प्रकारको हुन्छ नि होइन। त्यो भएर तपाईँ र म सानो सानो कुरामा पनि धन्यवाद दिँदै प्रभुमा अघि बढ्यौँ भने चाहिँ तपाईँ र मैले सफलताको सिँढी चढ्न धेरै बेर लाग्दैन। मैले भने नि एउटा व्यक्तिगत जीवन, पारिवारिक जीवन, साथीभाइसँगको जीवन एकदमै महत्त्वपूर्ण कुरा छ। कहिलेकाहीँ घुम्न जानुहोस्, मन मिल्ने साथीहरू हुन्छ नि, दुःख सुख सेयर गर्ने। तपाईँ साथी त चिनिहाल्नेछन् होइन, को साथी मैले बनाउँदा यो साथीले चाहिँ मलाई साथ दिन्छ भन्ने त हुन्छ नि त। त्यस्ता साथी बनाउनुहोस्, आफ्नो साथी सर्कल बनाउनुहोस्, घुम्न जानुहोस् कहिलेकाहीँ होइन, दुःख सुख सेयर गर्नुहोस्, त्यो कुरा पनि एकदमै राम्रो हो। र परिवारलाई पनि समय दिनुहोस् होइन, परिवार कहिले छोराछोरी श्रीमती लिएर घुम्न जानुहोस्, आफ्नो आमा बुवालाई होइन घुमाउनुहोस् डुलाउनुहोस्। अब वृद्ध हुनुभएका आमा बुवा छन् भने उनीहरूको पनि सपना हुन्छ, यो ठाउँ घुम्ने मन छ, यो कुरा खाने मन छ, यो कुरा लाउने मन छ, पुरा गरिदिनुहोस् होइन। त्यो नै त हो नि जिन्दगी जस्तो लाग्छ मलाई। हजुर, अहिलेलाई पनि अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल्नु।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेन।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
8: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
8: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98140201996, 98140201996
9: र सरिता महर्जन 98141910994, 98141910994।
7: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा। आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार हामी एक बजेदेखि दुई बजेसम्म तपाईँलाई साथी चाहिरहेको छौं र विशेष गरिकन हामी परमेश्वरको वचनहरूबाट उत्साह सँगसँगै मिठा मिठा गीत संगीतको साथ कार्यक्रममा अवधिभर दिँदै आइरहेको छौं र आज पनि तपाईँलाई यसरी नै हामी कार्यक्रममा अवधिभर साथ दिन गइरहेको छौं र यो समयमा एउटा गीतबाट कार्यक्रमलाई म शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी परमेश्वरको वचनहरूबाट सँगसँगै यसकै अर्थपूर्ण मिठा मिठा गीत संगीतहरूको साथ कार्यक्रम मार्फत तपाईँलाई दिँदै आइरहेको छौं र उनीहरूसँग बाँडचुड गर्नुहोस् भन्ने शीर्षकमा म केही कुराहरू तपाईँको लागि राख्न चाहन्छु। युहन्ना 4:14 पदले भन्दछ, ज जसले मैले दिने पानी पिउँछ त्यो कहिले तिर्खाउने छैन, जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। एक दिन फरिसीहरूले चाहिँ यसोलाई सोधे, तिमी किन यस्तो पापीहरूसँग खान्छौ र पिउँछौ, यस्तो घृणा त्यो पनि ती मानिसहरूबाट जो प्रेम र दया देखाउनमा पहिलो हुनुपर्ने थियो। यसोले चाहिँ मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो, हेर्नुहोस् उहाँले इनारमा भेट भएकी स्त्रीसँग कसरी व्यवहार गर्नुभयो। पहिलो उहाँले नियम तोड्नुभयो, यहुदीहरूले अन्य जातिहरूसँग सम्बन्ध राख्दैनथे र उनीहरूले ती स्त्री जस्ता व्यक्तिहरूसँग त अवश्य सम्बन्ध राख्दैनथे। तिनको 5 पटक सम्बन्ध विच्छेद भइसकेको थियो। ती स्त्रीलाई भेट्न यीशु कसौं हिँडेर जानुभयो। उहाँ तिनलाई आफ्नो संसारमा ल्याउन तिनको संसारमा जानुभयो। उहाँ तिनीबाट फाइदा लिन वा तिनी जस्तै बन्नको लागि तिनी कहाँ जानु भएन, तर तिन कहाँ पुग्न चाहिँ छुटकारा दिन र तिनलाई पुनर्स्थापित गर्नको लागि जानुभयो। त्यसैकारण त उहाँलाई पापीहरूका मित्र भनियो। के मानिसहरूले तपाईँको बारेमा त्यसो भन्न सक्छन्? उहाँले दोस्रो कुरा के गर्नुभयो भन्दाखेरि असहज सम्वादको वातावरण तोड्नुभयो। यीशुले तिनको चासोको बारेमा कुरा गर्नुभयो, पानीको बारेमा। तपाईँले मानिसहरू जहाँ छन् त्यही बाटो सुरु गर्नुपर्छ, उनीहरू जहाँ हुनुपर्छ भनी तपाईँले सोच्नु भएको ठाउँ बाटो होइन। तपाईँले ती शब्दहरू प्रयोग गर्नुपर्छ जुन तिनीहरूले बुझ्दछन् अनि तपाईँले अस्वीकृतिको डरमाथि विषय पाउनुपर्छ। उनीहरूले इन्कार गरे भने तपाईँको केही इज्जत गुम्न सक्ला, तर सोच्नुहोस् तिनीहरूले कहिल्यै सुसमाचार ग्रहण गर्ने मौका पाएनन् भने तिनीहरूले के गुमाउनेछन्। तेस्रो कुरा भनेको उहाँले मुख खोलेर समाचार सुनाउनु भयो। उहाँले मृत धर्मको सट्टा तिनलाई जीवित पानी उपलब्ध गराउनुभयो। तपाईँले कसरी भन्न सक्नुहुन्छ कि तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ तर तिनीहरूलाई भेटाउने तपाईँले भेटाउनु भएको सबैभन्दा ठूलो कुरा अर्थात मुक्तिको कुरा बताउनुहुन्न? तपाईँले भेट्नुहुने हरेक व्यक्ति विगतका कुरामा चाहिँ फसेको छ, भविष्यको बारेमा चिन्तित छ वा एक वास्तविक मित्रको खाँचोमा छ। उनीहरू कुन ढोकामा छन् भन्ने कुरा तपाईँले थाहा पाउनु भएपछि प्रेम र संवेदनशीलता साथ त्यहाँ प्रवेश गर्नुहोस्। तिनीहरू जीवित पानीको लागि तिर्खाएका छन्, उनीहरूसँग यो बाँडचुड गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आफ्नो हृदयबाट प्रार्थना गर्नुहोस् भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई म दिन चाहन्छु। मत्ती 6:5 भन्दछ, जब तिमी प्रार्थना गर्दछौ तब ढुङ्गीहरू जस्तो नहौ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूको कुनामा मानिसहरूले देखुन् भने खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। यसोले भन्नुभयो कि फरिसीहरूले प्रार्थनालाई ढोङको रूपमा परिणत गरेका थिए अनि त्यो कुराले परमेश्वरलाई छुँदैन थियो। लेखक जोन अर्टबर्गले तिनीहरूको बारेमा चाहिँ 5 कुरा बताएका छन्। पहिलो, तिनीहरूको प्रार्थना गहिरो सम्बन्ध निर्माण गर्ने बन्नुको सट्टा एक सतही अभ्यास बनेको थियो। दोस्रो, तिनीहरू प्रेमिलो हृदयको साँचो अभिव्यक्तिको सट्टा कर्मकाण्ड बनेका थिए। तेस्रो, तिनीहरू लामो र शब्द जालले भरिएका थिए जुन अरूलाई प्रभाव पार्न लक्ष्य थिए। चौथो भनेको, तिनीहरू अर्थहीन अभिव्यक्तिले भरिएका थिए। पाँचौं, तिनीहरू परमेश्वरमा भरोसाको विनम्र अभिव्यक्ति बन्नुको सट्टा घमण्डको कारण बनेका थिए। के तपाईँ आफ्नो सन्तान तपाईँको सामु यहाँ र हजुर जस्ता शब्दहरू सहित तपाईँको नजिक आएको कल्पना गर्न सक्नुहुन्छ? यसले तपाईँलाई कस्तो महसुस गराउनेछ? प्रार्थनाको सन्दर्भमा यीशुले यसो भन्नुभयो, तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रो पितालाई प्रार्थना गर र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरू जस्तो व्यर्थे नबरबराओ, किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाई हुन्छ भन्ने तिनीहरू चाहिँ विचार गर्दछन्। कारण तिनीहरू जस्तो नहौ, किनभने तिमीहरूले उहाँसँग माग्न भन्दा अघिबाटै तिमीहरूलाई कुन कुराको खाँचो छ सो तिमीहरूको पिता जान्नुहुन्छ। तपाईँले कुनै पनि समय जहीँ पनि प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँको कारमा, बाथरूममा, ओछ्यानमा ढल्केर, तपाईँले व्यायाम गर्दै गर्नुहुँदा वा काममा, सबै परमेश्वरले जान्नुहुन्छ र उहाँले चाहनुहुने चाहिँ यति हो कि तपाईँ स्वाभाविक, व्यक्तिगत र इमान्दार बन्नुहोस्। अर्को शब्दमा भन्नुपर्दा आफ्नो हृदयबाट प्रार्थना गर्नुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र प्रार्थनाको विषयमा नै हामी हेरिरहेको छौं र प्रार्थना गर्ने विभिन्न तरिकाहरूको विषयमा हामी अब केही कुराहरू चर्चा परिचर्चाहरू गर्नेछौ। रोमी 8:27 भन्छ, पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ। तपाईँभन्दा प्रभावकारी प्रार्थना गर्ने व्यक्ति पहिले तपाईँको निम्ति काममा छ। त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ र मानिसहरूको हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूको निम्ति मध्यस्थता गर्नुहुन्छ। ध्यान दिनुहोस्, पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ। कहिलेकाहीँ हामीलाई प्रार्थनामा सम्पूर्ण रूपमा डुब्न कठिन हुन्छ। हामी सबैलाई थाहा छ कि उसको मन लाखौं कोष टाढा भएको कुनै व्यक्तिसँग रहँदा कस्तो महसुस हुन्छ, यसको समाधान के हो त? तपाईँले प्रार्थना गरिरहँदा कुन कुन मनमा कुन कुराहरू चाहिँ मनमा आउँछ र त्यो चाहिँ तपाईँले रिपोर्ट गर्नुहोस्। सफलतापूर्वक प्रार्थना गर्नदेखि रोक्ने दुईवटा साधारण बाधा चाहिँ यस्तो प्रकारको छ कि पहिलो चाहिँ तपाईँको मन अन्य विचारहरूद्वारा सजिलै विचलित हुन्छ, दोस्रो भनेको तपाईँ थकित बन्नुहुन्छ। जब लेखक जोन ओर्टबर्गले एक मित्रसँग यी दुईवटा निराशा बताए, तिनले जोनलाई एक्लै बाहिर जान र यीशुलाई आफूसँगै आउने निम्ति दिन सुझाव दिए। ओर्टबर्ग लेख्छन्, अर्को दिन म समुद्रतिर गए, मेरा जुत्ता फुकाले अनि यीशुलाई मसँगै आउन निमन्त्रणा दिए। तब मैले अति अनौठो कुरा पाएँ। जब मैले म उहाँसँग कुरा गर्नुपर्छ भनी सोच्दा त्यो काम गर्न प्रयत्न गर्नुपर्ने र कठिन पनि थियो, तर अब त मैले गर्नुपर्ने काम भनेको उहाँलाई निमन्त्रणा दिनु मात्रै थियो। यसकारण मैले उहाँको बारेमा नसोचिरहन सकिन। मेरो मनले उहाँ मसँग हुनुहुन्थ्यो भन्ने कुरामा चिन्तन गरिरह्यो। मैले उहाँलाई समुद्रका पेलिकन चरा र छालहरूतर्फ औलाइरहेको थिएँ। मानिसहरू र चिन्ताहरू मेरो मनमा आउँथे अनि मैले यीशुलाई तिनीहरूको बारेमा बताउँथे। यसले सबै कुराहरू चाहिँ बदलियो। त्यसकारण आज यीशुलाई तपाईँसँगै आउन निम्त दिनुहोस् र तपाईँले

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। म पुनम तपाईँलाई साथी रहेको छु। प्राविधिक मित्र विजयजी हुनुहुन्छ र प्रार्थना गर्ने विभिन्न तरिकाहरूको विषयमा हामी हेरिरहेको छौं र यसैको पुस्तक 37 अध्यायको 14 पदले भन्दछ, हिजकियाले दूतहरूको हातबाट पत्र पाएर पढे र परमप्रभुको सामुन्ने त्यो पत्र खोलेर राखिदिए। इजरायलका राजा हिजकियाले चाहिँ निकै शक्तिशाली असुरका राजाबाट धम्कीपूर्ण पत्र पाए। असुरी सम्राटले निशर्त आत्मसमर्पणको माग गरे र हिजकियालाई परमेश्वरलाई भरोसा नगर्न आदेश दिए। पत्र स्पष्ट थियो, जसले चेतावनी दिन्थ्यो कि प्रतिरोध गरेको गरेमा चाहिँ इजरायलीहरूले मर्नु अघि आफ्नै मलमूत्र खानुपर्ने थियो। यसकारण हिजकिया मन्दिरमा गए अनि परमप्रभुको सामुन्ने त्यो पत्र खोलेर राखिदिए। त्यसपछि तिनले यसो भनेर प्रार्थना गरे, हे सर्वशक्तिमान परमप्रभु इजरायलका परमेश्वर, करूबहरूका बीचमा विराजमान हुनुहुने पृथ्वीका राजा राज्यहरूको तपाई मात्र परमेश्वर हुनुहुन्छ। स्वर्ग र पृथ्वी तपाईँले नै सृष्टि गर्नुभएको हो। हे परमप्रभु आफ्नो कान थापेर सुन्नुहोस्। हे परमप्रभु आफ्नो आँखा खोलेर हेर्नुहोस्। सनहेरिबले जीवित परमेश्वरको निन्दा गर्नलाई पठाएको सबै कुरा ध्यानसित सुन्नुहोस्। हामीले यसैया 37:17-18 कुराहरूलाई पाउँदछौ र हिजकियाले शाब्दिक रूपमा यसो भने, प्रभु तपाईँले यो पढ्नुहोस्, यसको बारेमा केही गर्नुहोस्। अनि परमेश्वरले त्यसै नै गर्नुभयो। वास्तवमा उहाँले जे गर्नुभयो त्यो उद्देश्यको थियो। तब परमप्रभुका दूत गएर असुरीहरूको छाउनीमा 185,000 मानिसहरूलाई चाहिँ मारे। मानिसहरू बिहान उठ्दा उनीहरूले ती सबै लासहरू देखे भनेर यसाया 37:36 हामीले पाउँदछौ। यसकारण तपाई परमेश्वरको सामु कस्तो समस्या राखिदिन चाहनुहुन्छ? विचलित तुल्याउने आर्थिक विवरण, सम्बन्ध विच्छेदको निर्णय, कुनै रोगको पहिचान, रिस व्यक्त गर्ने कुनै इमेल, तपाईँलाई तनाव पुर्याउने कुनै पनि समस्या, प्रार्थना गर्नको निम्ति निमन्त्रणा र परमेश्वरको सामु खोलेर राखिदिने पत्र बन्न सक्छ। यदि यो तपाईँको लागि महत्वपूर्ण छ भने यो उहाँको लागि पनि महत्वपूर्ण छ। तपाईँले भन्नुहोला, मैले पहिले यस्तो गरेको छैन। यो प्रयत्न गर्नुहोस्, यसलाई परमेश्वर कहाँ दिनुहोस्, उहाँमाथि भरोसा राख्नुहोस् र हेर्नुहोस् कि उहाँले तपाईँको लागि कसरी सबै कुराहरू चाहिँ व्यवस्थित गर्नुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र प्रार्थना गर्ने विभिन्न तरिकाहरूको विषयमा हेरिरहेको छौं हामी। व्यवस्था 9:25 पदले भन्दछ, म परम प्रभुको सामु पसिरहे। तपाईँको लागि उपयुक्त प्रार्थना गर्ने शैली चाहिँ खोज्नुहोस्। धर्मशास्त्रमा मानिसहरूले चाहिँ खड़ा भएर, घुँडा टेकेर, भुइँमा बसेर अनि त्यस्तै गरिकन पस्रिएर होइन आफ्नो हातहरू फैलाएर आकाशतिर मुहार फर्काएर पृथ्वीतिर झुकेर प्रार्थना गरेको उदाहरणहरू छन्। तपाईँको लागि उपयुक्त प्रार्थना गर्ने शैली पत्ता लगाउनुहोस् र त्यसलाई प्रयोग गर्नुहोस्। केही मानिसहरू चलायमान रहँदा राम्ररी प्रार्थना गर्छन्। यदि तपाईँ तिनीहरूमध्ये एक हुनुहुन्छ भने हिँड्नुहोस्, गाड़ी कुदाउनुहोस् वा दौड़िनुहोस्। तपाईँ आफ्नो शरीर र शैलीलाई प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ, जसले तपाईँलाई आफ्नो मन र हृदय परमेश्वरतिर फर्काउन मदत गर्दछ। आफ्नो मन र हृदयलाई परमेश्वरतिर फर्काउन प्रयोग गर्न स्वतन्त्र हुनुहोस्। आफ्नो पाप स्वीकार गरिरहँदा तपाईँले आफ्नो शिर झुकाएर घुँडा टेक्न सक्नुहुन्छ। त्यसले तपाईँलाई त्यो क्षणको नम्रता सम्झन र अनुभव गर्न मदत गर्नेछ। आराधना, तपाईँले आफ्नो मुहार आकाशतर्फ फर्काउन सक्नुहुन्छ। अगुवाईको लागि सहायता माग्दा तपाईँले आफ्नो हातमाथि फर्काएर आफ्नो शरीरद्वारा यस्तो भाव व्यक्त गर्न सहायक सिद्ध पाउन सक्नुहुन्छ। हे प्रभु, तपाईँ जे चाहनुहुन्छ। कसैको लागि रेस्टुरेन्टमा प्रार्थना गर्दा तपाईँले त्यस व्यक्तिलाई आँखामा हेर्दै परमेश्वरसँग कुरा गर्दैछु भन्न सक्नुहुन्छ। पिता, म यिनको लागि धेरै आभारी छु। उनलाई के चाहिन्छ तपाईँलाई थाहा छ। उनले हृदयबाटै चाहेका कुरा उनलाई दिनुहोस्। परमेश्वरको प्रशंसा गर्दा आराधनाका भजन गीतहरू बजाउनुहोस् र त्यो सँगै गाउनुहोस्। मुख्य कुरा यही हो कि तपाईँले आनन्द, उत्साह र सरलता साथ परमेश्वरको नजिक जानुपर्छ। जसरी कुनै बालक प्रेमीला आमा बुबाको अंगालोमा जान्छ, जसरी तपाईँसँग अरू कसैको औठा छापहरू मिल्दैनन्, त्यसरी नै तपाईँसँग अरू कसैको स्वभाव मिल्दैन। त्यसकारण तपाईँको निम्ति स्वाभाविक, सहज र आरामदायी तरिकाले परमेश्वर कहाँ जानुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राख्यो र प्रार्थना गर्ने विभिन्न तरिकाहरूमा नै हामी रहेर हेरिरहेको छौं र भजन संग्रह 91 को 15 पदले भन्दछ, त्यसले मेरो पुकारा गर्नेछ र म त्यसलाई उत्तर दिनेछु। र जब हामी प्रार्थनामा लामो समयहरू बिताउन प्रयास गर्छौ हाम्रो मन बरालिन्छ। के त्यस्तो हुँदा परमेश्वर हामीसँग बेखुसी बन्नुहुन्छ? होइन, तपाईँको मन बरालिँदा पनि परमेश्वरको आत्मा तपाईँसँग नै हुनुहुन्छ। कहिलेकाहीँ तपाईँको बरालिने विचारहरूले वास्तवमा तपाईँलाई प्रार्थना गर्नेतर्फ लैजान सक्छन्। एक लेखकले यस्तो लेखेका छन्, म प्रार्थना गर्न शुरू गर्छु अनि त्यसपछि आफैलाई धेरै असफल बनेको चाहिँ कल्पना गर्छु, अथवा म असन्तुष्ट भएको कुनै व्यक्तिसँगको कुराकानी फेरि याद गर्छु, अथवा म चिन्तित बनेको समस्या कसरी समाधान गर्ने भन्ने कुराहरू चाहिँ पत्ता लगाउँछु। मैले त्यस्तो प्रकारको विचारहरूलाई प्रार्थनाको बाधाहरूको रूपमा सोच्ने गर्थे, तर अब मैले तिनलाई परमेश्वरमा चढाइनको लागि चाहिँ पर्खिरहेको प्रार्थनाको रूपमा दिन्छु। सायद ती कुराहरू मेरो मनमा आउनुको कारण मेरो ध्यान छोटो अवधिमै भंग हुने भएर मात्र होइन, तर मेरो मनले तिनको बारेमा चाहिँ वास्तवमै फिक्री राखेको कारणले हो। त्यसकारण यस्तो विचारहरूलाई दमन गर्न प्रयास गर्नुको सट्टा तिनीहरूको बारेमा परमेश्वरसँग कुरा गर्न शुरू गर्नु असल हुन्छ, अनि त्यसरी नै म प्रार्थनाको प्रवाहमा फर्कन्छु। वास्तवमा हामी परमेश्वरको उपस्थितिको आनन्दित अनुभूतिमा जिउन सहायता गर्ने तरिकाले प्रार्थना गर्न स्वतन्त्र छौं। स्पष्टै छ, केश काट्ने वा कार मर्मत गर्ने जस्तो विचार मनमा आउनाले चाहिँ प्रार्थनामा बाधा दिन्छन्। जब यस्तो विचार उठ्छन् तिनलाई रिपोर्ट गर्नुहोस् र भन्नुहोस् त्यो काम पछि गर्नेछु, त्यसपछि प्रार्थनामा फर्किनुहोस्। गहिरो र फलदायी प्रार्थनाको जीवन विकास गर्नु रातारात हुने कुरा होइन, तपाईँले यसको लागि चाहिँ परिश्रम गर्नुपर्छ, तर यसको इनामहरू प्रयत्न गर्न लायकका छन्। तपाईँलाई मात्र प्रार्थनामा समस्या हुने होइन, प्रत्येक व्यक्तिले प्रार्थना गर्न बाधाको विरूद्धमा संघर्ष गर्छन्। सफल ती व्यक्तिहरू हुन् जसले यस्तो बाधाको सामना गर्न सिकेका छनृ।

आफ्नै निम्ति गीत तपाईँको निम्ति राख्यौं र श्रोता आज भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
6: सूचना, के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहमको।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105 थुप्रो मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हालिरहेका छौं। कार्यक्रम नयाँ उदय लिएर म आइसकेको छु। आज सोमबार हो, हामी 2-3 बजीसम्म यो कार्यक्रममा रहनेछौ। सदा मीठा मीठा गीत संगीतहरू हजुरहरूलाई सुनाउनेछौ। सदा झैं परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो यो। हाम्रो दिनानुदिनको जीवनमा हामीलाई उत्साहको खाँचो पर्छ, मलाई पर्छ, तपाईँलाई पर्छ, त्यस्तै कुराहरू बाइबलले हामीलाई बताएको छ। ठिक विविध कुराकानीहरू नै म लिएर आइसकेको छु र कार्यक्रममा मलाई सहायता गर्नुभएको छ प्रविधि क्षेत्रबाट सुजनजीले। कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

हामीले विज्ञान प्रहरीको आवाजमा निकै नै अर्थपूर्ण भजन हामीले सुन्यौं श्रोताभित्र कार्यक्रमलाई आउँदै सुन्दै हुनुहुन्छ र प्रभु येशूको मृत्युको भजन थियो यो गीत थियो र हामीलाई एफिसीको पुस्तक 2:13 भन्दछ र तिमीहरू जो बेला ख्रिस्ट येशूबाट टाढा थियो अब ख्रिस्टको रगतले नजिक भएका छौ भनिएको छ। क्रुसको बोझ प्रभुले जसरी बोक्नुभयो एउटै उद्देश्य थियो तपाईँ र मलाई पापबाट मुक्त गर्नको निम्ति र हामीलाई अनन्त जीवन दिनको लागि अनन्ततामा प्रवेश गराउनको निम्ति उहाँले बगाउनु भएको रगत अर्थपूर्ण थियो। त्यसैले गर्दा नै आज उहाँको रगतलाई हामीले जब विश्वास गर्छौं अनि हामी सम्पूर्ण पापहरूबाट शुद्ध पार्दछ भनिएको छ। त्यस्तै नै पहिलो योहन्नाको पुस्तक हामीले 1:7 हेर्यो भने यति राम्रो कुरा हामी पाउँछौं कि तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने एकअर्कासित हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध भनिएको छ। र आज हामी सुन्दर पवित्र पारिएका मानिसहरू हौं भनेर भन्ने गर्छौं श्रोता, तर हाम्रो जीवन कस्तो छ भन्ने कुरा चाहिँ जहिले पनि निहाल्नुपर्ने हुन्छ किनभने हामी अनज्ञाकारितामा रहनु मिल्दैन। हाम्रो जीवनलाई दिनानुदिन हामीले जहिले पनि एउटा पारख गर्नु नै पर्ने हुन्छ। म कसरी चलिरहेको छु बिहान उठेदेखि मेरो दिनचर्या कसरी बितिरहेको छ, मेरो परिवारको दिनचर्या कसरी बितिरहेको छ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। जसरी कुरा गर्नुपर्दाखेरि पनि समग्रमा भन्नुपर्दा के हुन्छ भनेदेखि व्यक्तिगत जीवन सुधारिएको हुनुपर्छ। प्रभुले यही चाहनुहुन्छ किनभने परमेश्वरले भन्नुहुन्छ तिमीहरू पवित्र हो म पवित्र छु भनेर भन्नुहुन्छ र हामी कस्ता छौं भन्ने कुरा चाहिँ आफूले बाहेक अरूले थाहा पाउँदैन। कसैलाई भनेर हिँड्ने कुरो पनि होइन र तपाईँले कसैलाई म कस्तो छु भनेर सोध्न पनि त्यति उपयुक्त हुँदैन र हामीले आफूले आफूलाई प्रश्न गर्नुपर्छ म कस्तो छु, प्रभुले त मलाई पवित्र भएर हिँड भन्नुभएको छ म चाहिँ कस्तो छु भन्ने कुरा हुँदछ। मैले थाहा पाएको चाहिँ एउटा व्यक्तिगत मेरो विचारमा चाहिँ जब म पवित्र भएर हिँड्न खोज्छु धेरै बाधा विघ्नहरूले सताएका हुन्छन्। कहिलेकाहीँ पारिवारिक टेन्सनहरू हुन्छ अनि कहिलेकाहीँ व्यक्तिगत तनावहरू अनि आर्थिक अभावहरू हरेक कुराले गर्दा प्रभुको बाटोमा काँडा भनेर हरेक कुराहरू आइरहेको हुन्छ जीवनमा र कति वचनले जित्न खोज्दा पनि कहिलेकाहीँ हामीले सकिरहेका हुँदैनौ। यो सबैलाई नै हुन्छ पक्कै पनि, तर पनि हामी प्रभुका जन हौं। हामीले ख्रिस्ट येशूको रगतमा बप्तिस्मा लिएका छौं, हामीले पानीको बप्तिस्मा लिएर परमेश्वरलाई विश्वास गरेका छौं, प्रभुलाई विश्वास गरेका छौं भने हामीले त्यही अनुरूप हिँड्नु पनि पर्छ। हाम्रो जीवन परिवर्तन भएको हुनुपर्छ पक्कै पनि श्रोता। कति मानिसहरूले जीवन परिवर्तन गर्न चाहँदैनन्, यो गलत निर्णय हो। जब हामी जीवन परिवर्तन गर्छौं अनि परमेश्वरको काम हाम्रो जीवनमा हुन थाल्छ, तपाईँले संसारलाई आफ्नो जीवनमा काम गर्न दिनुभयो भने परमेश्वरले काम गर्नुहुन्न। तपाईँले चाहिँ आफ्नो जीवन संसारबाट निकालेर परमेश्वरलाई जुन दिनदेखि दिन थाल्नुहुन्छ साँचो रूपले त्यहाँदेखि प्रभुले तपाईँको जीवनमा काम गर्न सक्नुहुन्छ। तपाईँ र म आज यसरी रेडियो मार्फत मैले तपाईँमा जे कुराहरू भनिरहेको छु आज परमेश्वरले दिनुभएको ज्ञान अनि उहाँले गर्नुभएको वरदान अनुसार नै हामीले यी कामहरू गरिरहेका छौं। त्यसैले तपाईँलाई पनि कुनै न कुनै रूपमा परमेश्वरले वरदान दिनुभएको छ अनि चुन्नु भएको छ। हामी त्यसै चुनावमा परेका छैनौं किनभने हामी प्रतिज्ञाका सन्तानहरू हौं। अब्राहमले जब तम्बुदेखि बाहिर निस्केर बेलुकी राति आकाशतिर हेर्दाखेरि लटरम्म त्यो बनाउन तारा देखेका थिए अनि परमेश्वरले भन्नुभयो आकाशमा हेर, जति ताराहरू छन् ती भन्दा बढी नै म तलाई चाहिँ सन्तान दिनेछु भन्नुभयो र आज ती सन्तान मध्ये तपाईँहरू म पनि पर्नेछौ। मलाई एउटा घटना याद आउँछ श्रोता, हामी संगति गएर फर्किँदै गर्दाखेरि बेलुकी भएको थियो, लकडाउनको समय थियो, भन्नाले लकडाउन होइन नेपाल बन्दको समय थियो। त्यो समय हामी नारायणथानसम्म हिँडेर गएका थियौं अनि फर्केर आउँदाखेरि चाहिँ रात परेको थियो अनि आकाशभरि तारा देख्दा मलाई व्यक्तिगत धारणा मेरो के भयो भने अब्राहमलाई पनि यसरी नै प्रभुले भन्नुभयो अनि आकाशमा हेर, ती ताराहरू मध्ये हामी पनि एउटा हौं भन्ने हामीले भन्न सक्छौं किनभने परमेश्वरले त्यो तपाईँ र मलाई चाहिँ प्रतिज्ञा दिनुभएको छ। अब्राहमका सन्तान हौ हामी पनि। जीवनमा आउने हरेक कठिन चुनौतीहरू अप्ठ्यारो परिस्थितिहरू हामीमा छन्, तर पनि हामी प्रतिज्ञाका सन्तान भएको हुनाले हामी डराउँदैनौ, आशीर्जन भएको हुनाले हामी खुसी हुन्छौं, सधैँ आनन्द हुन्छौं। परमेश्वरको वचनले पावलले पनि भन्नुहुन्छ सधैँ आनन्द गर यो प्रभुको इच्छा हो, तर किन हामी आनन्द गरिरहन सकेका छैनौं र हामीलाई आनन्दमा रोकआउट गर्ने तत्वहरू के छन् त भन्ने कुरा केलाउनु पर्दाखेरि चाहिँ हाम्रो जीवनका समस्याहरू नै हुन् मैले चाहिँ थाहा पाएको।
हामी सबैजनाले विभिन्न किसिमका संघर्षहरूको सामना पक्कै पनि गर्नुपर्ने हुन्छ। अहिले पनि हामीहरू मध्ये धेरैजना संघर्षबाट भएर गइरहेका छौं होला। जीवन यस्तै नै हो, यसमा हामीले विभिन्न किसिमका संघर्षहरूलाई अंगाल्नुपर्ने पक्कै हुन्छ। आर्थिक संघर्ष, सांसारिक संघर्ष, आत्मिक संघर्ष र योजनामा विफल, अध्ययन अध्यापनमा असफलता, पेसा व्यवसाय र बेरोजगारमा चुनौती आदि मध्ये हामी सबैले कुनै न कुनै कुराको सामना गर्नु परेकै हुन्छ। तपाई र म सायद परिवारमा एक्लो विश्वासी पनि छौ होला। हामीले सोचेका कुराहरू पूरा भइरहेका छैनन् होला। सायद सेवकाईमा पनि तपाई हामी संघर्ष पनि गर्दै गरेका छौं होला। यी सबै अवस्थाहरूमा तपाईं र मलाई बारम्बार आउने एउटा प्रश्न चाहिँ के हो भने, परमेश्वरको नजरबाट, दृष्टिकोणबाट मेरो बाटो लुकाइएको छ कि क्या हो भन्ने एउटा शंका उपशंका बढ्नु स्वाभाविक पनि हो। म यो संघर्षमा हुँदा खोइ त परमेश्वर कहाँ हुनुहुन्छ? कहिलेकाहीँ हामीले प्रार्थना गर्छौं अनि प्रार्थनाको तुरन्तै जवाब नआउँदाखेरि हामीलाई सबै कुराहरू फास्ट फूड चाहिन्छ, हतारमा चाहिन्छ। अहिले हामीले घरमा भोक लाग्यो भने पनि घरको खानेकुरा नभएर चाहिँ बाहिरको खानेकुराहरू मगाएर खान्छौं। यस्तो किसिमको समय छ अनि हामीलाई परमेश्वरको वचन पनि फास्ट चाहिन्छ, होइन, तुरन्तै चाहिन्छ। अनि परमेश्वरले पनि मेरो प्रार्थना चाहिँ चाँडै सुन्नुभएको होस् भनेर नै हामी चाहन्छौं। तर त्यस्तो नहुँदो रहेछ अनि हामीलाई त इच्छा लाग्छ, हाम्रो आकांक्षाहरू असीमित हुन्छन्, हाम्रा इच्छाहरू धेरै नै हुन्छन् र ती इच्छा मध्येमा हामीले गरेका इच्छाहरू नै पूरा हुनुपर्छ भन्ने छैन। परमेश्वरको पनि समय छ, उपदेशको पुस्तकले भन्दछ सबै कुराको समय छ। म चाहिँ त्यही विश्वास गर्छु, आज प्रार्थना गर्छु तर पूरा भएन भने प्रभु कुन दिन ठहराउनु भएको छ, उपदेशक तीन अनुसार तपाईँको समय मेरो जीवनमा पूरा होस् भनेर प्रार्थना गर्नुपर्ने हुन्छ। यसरी नै हामी अगाडि बढ्दै गर्नेछौ र विविध कुराकानी लिएर म फेरि पनि आउनेछु। अहिले भने कार्यक्रम नै आउँदैमा फेरि पनि निकै नै मिठो गीत हामी सुन्छौं, त्यसपछि म आउँछु।

निगा तपन्न भजन हामीले सुनिरहेका थियौं श्रोता मित्र, जसले रुँदै आज बिउ छर्नेले भोलि राम्रो कटनी गर्छ भनिएको छ। रुँदै रुँदै बिउ रोकेर छर्न जानेले कटनी पनि त गर्न सक्छ भनेर चाहिँ हामीले भजनहरू पनि सुन्छौं होइन त। हामीले गरेको परिश्रम खेर जाँदैन, परमेश्वरले भन्नुहुन्छ भलाइ गर्न मन नथाक किनभने तिमीहरूले त्यसको इनाम पाउनेछौ, खेताला ज्यालाको योग्य हुन्छ पनि भन्नुभएको छ। परमेश्वरका खेतालाहरू हो हामी, उहाँले हामीलाई खेताला बनाउनु भएको छ। हामीले उहाँको बिउहरू छर्नुपर्छ, वचनका बिउहरू, र हामीले गरेका कामहरू कुनै पनि खेर जाँदैनन्, परमेश्वरले चाहिँ त्यसको इनाम दिनुहुन्छ भनेर भनिएको छ। कतिपटक हाम्रो पारिवारिक जीवनमा अभाव, कष्ट, अस्वस्थता यति साह्रो बलियो भएर आउँदछ कि हामीलाई परमेश्वरको कामप्रति नै शंका लाग्न थाल्छ। समस्याहरू यति साह्रो डरलाग्दो भएर आउँछन् कि परमेश्वरको दृष्टिबाट मेरो बाटो, जीवन, परिवार, दैनिक आवश्यकताका कुरा लुकेका छन् कि क्या हो जस्तो लाग्दछ कहिलेकाहीँ। हामी सबैजनालाई पटक पटक यस्तो हुन्छ, हामी सबैजनाको जीवनमा कुनै न कुनै काँडो हुन्छ। यस संसारमा भएका सबै मानिसले आफ्नो जीवनमा कुनै न कुनै काँडोलाई महसुस गरेकै हुन्छन्। हामी इसाईहरू अथवा परमेश्वरका जनहरू पनि यस कुराबाट अलग रहन सक्दैनौं। क्रिस्टियन जीवनका हरेक पाटाहरूमा विभिन्न प्रकारका आँधी हुरी आइरहन्छन् र उनीहरूको जीवन बलियो काठे काठले बनेको पहाड़ जस्तो हुन्छ अथवा प्रचण्ड वेगसहित हावाहुरी आउँदा पनि स्थिर रहन्छ भन्ने हुँदैन। क्रिस्टियनहरू पनि एउटा मानिस नै हो जस्तो अयुब थिए। अयुबको कुराहरू सम्झदाखेरि श्रोता मलाई सबै कुराबाट साहस त्यहीँबाट आउँछ हामी सबैलाई, किनभनेदेखि अयुब चाहिँ संसारमा धर्मी व्यक्ति थिए भनेर परमेश्वरको वचनले भनेको छ। एकदम सोझो, इमान्दार, परमेश्वरको आज्ञाकारीमा कार्यतामा बिताउने, जीवन बिताउने व्यक्ति थिए। तर त्यस्तै व्यक्तिलाई चाहिँ अप्ठ्यारो परिस्थितिहरू आएको हामीले देख्छौ, अप्ठ्यारो पनि सही नसक्नु नै भएको हामीले देख्दछौ। अयुबलाई जसरी समस्याहरू आए तर ती कुनै कुराले पनि उनको आत्मालाई हानि गर्न सकेन। उनले आफ्नो जीवन र परिवारलाई परमेश्वरको वचनको धरातलमा बलियोसँग स्थापना गरेका थिए र आफ्नो परिवारका सदस्यलाई उनले दिनदिनै परमेश्वरको वचन पालन गर्न सिकाएर परिवारप्रतिको आफ्नो कर्तव्य पनि पूरा गरेका थिए। र यसो भन्दै गर्दा एउटा प्रश्न हाम्रो जीवनमा आउँछ, हामी पनि कतिजना परिवार भएका व्यक्तिहरू हुन्छौं, हाम्रो परिवारलाई चाहिँ हामीले कस्तो किसिमको स्कुलिङ गरिरहेका छौं परमेश्वरको वचनमा भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। र हाम्रा छोराछोरीहरूलाई चर्च जानमा जान नमान्दाखेरि चर्च जानुपर्छ भन्ने प्रोत्साहन गर्छौं कि गर्दैनौं, अनि परमेश्वरको वचन पढ्न नमान्दा अनि प्रार्थना गर्न नमान्दाखेरि हामी त्यसमा प्रश्न गर्छौं कि गर्दैनौं छोराछोरीहरूलाई, त्यो पनि महत्वपूर्ण कुरा हो। किनभने सदा हामी मात्रै बाँचेर हुँदैन, परमेश्वरको वचनले भन्दछ अमिलो अङ्गुर खाने बुवा दाँत कुडिने छोरो हुँदैन, सबैले आफ्नो आफ्नो पापको लेखा दिनै पर्छ भनिएको छ। र जस्तो काम गर्छौं त्यस्तै किसिमको लेखा हामी प्रत्येकले दिनुपर्छ र कसैलाई पनि छुट छैन। हामीले गरेको सेवकाई र हामीले गरेको विश्वासले छोराछोरीहरूलाई पुग्ने भएदेखि प्रशस्त हुन्थ्यो नि होइन। मेरो आमा बुवा पनि त इसाई थिए होला, मेरो आमा बुवा असल विश्वासी, अनि मैले त विश्वास नगरी पनि पुग्ने थियो, त्यो हुँदैन। हामी सबैले चाहिँ त्यो बाटो हिँड्नु नै पर्छ, त्यसैले गर्दा सबैलाई प्रोत्साहन दिनुपर्छ, सबैलाई परमेश्वरको बाटोमा ल्याउन चाहिँ जरूरी छ। त्यसरी नै हामीले कहिलेकाहीँ हाम्रो घर गहनाहरू प्रभुमा नबाँच्दाखेरि उनीहरूको निम्ति धेरै प्रार्थना गरेको घटनाहरू पनि छ, अनि हामी प्रार्थना गर्छौं उनीहरूको जीवन प्रभुमा सुरक्षित रहन सकोस्, अनन्त जीवन उनीहरूले

पाउन सकुन् भन्ने हाम्रो इच्छा उद्देश्य पक्कै पनि हुन्छ र हामीले धेरै प्रार्थनामा बिताएका पनि हुन्छौं र कति प्रार्थना पूरा भएर हाम्रा सन्तान दर सन्तानहरूले प्रभुलाई पछ्याउँछन् पनि र कतिजनाले पछ्याउँदैनन्। त्यो कुरा चाहिँ बेग्लै नै हो, तर पनि हामीले गर्नुपर्ने काम चाहिँ एउटा अभिभावक भएर चाहिँ एउटा असल स्कूलिङ आफ्ना छोराछोरीहरूलाई दिनु नै पर्ने हुन्छ। जुनसुकै क्षेत्रमा पनि समस्याले गर्दा नै हामी आफ्नो जीवनको महत्वपूर्ण समय निराश, तनाव, शोक, अशान्ति र पीड़ामा बिताइरहेका हुन सक्छौ। कतिजना त आफ्नो अस्तित्व हुनुभन्दा नहुनु नै ठिक हो भनेर पनि हरिस खाएर मृत्युलाई अपनाउन पनि अंगाल्न पनि पुगेको हामीले देख्छौ। जीवनमा चुनौतीहरू, समस्याहरू, कठिनाईहरू बिजाउने काँडाहरू जस्तै भएर आउँछन्। यद्यपि परमेश्वरले मा गरिएको विश्वासद्वारा हामीले समस्याहरूको समाधान चाहिँ पक्कै पनि पाउँछौ, तर धैर्य गर्न गाह्रो हुन्छ। हामीले याकुबको पुस्तकलाई पढ्दै गर्दा शुरूआतको खण्डमा भनिएको छ, धैर्यतालाई आफ्नो काम गर्न देऊ भनेर भनिएको छ। म आफै पनि धैर्यतालाई काम गर्न दिइरहेको हुन्न कति अवस्थामा छ त, धैर्य गर भनेर परमेश्वरको वचनले भन्दछ, तर छिटै चाहिन्छ अघि भनेको जस्तो। त्यसैले गर्दाखेरि धैर्यता चाहिँ हामीमा खाँचो पर्दछ, किनभने परमेश्वरले पक्कै पनि हाम्रो समस्याहरू समाधान गर्नु नै हुन्छ। परमेश्वरमा भएको हाम्रो विश्वास र उहाँको वचनमा भएका प्रतिज्ञाहरूले हामीलाई साहसका साथ समस्याहरूको सामना गर्न र अलौकिक समाधान खोज्न उत्प्रेरणा दिने गर्दछन्। पवित्र धर्मशास्त्र बाइबलले प्रभु येशु ख्रीष्टले हामीलाई अलौकिक आशा र समाधानको प्रतिज्ञा गर्नुभएको छ भनेर भन्दछ। येशु ख्रीष्टमा जुनै पनि समस्याको उत्तम समाधान छ। हो, ती काँडाहरूले हाम्रो जीवनलाई अवश्य कठिन बनाउँछ, तर तीनै काँडाहरूले हामीलाई बलियो पनि त बनाउँदछ। यसरी परमेश्वर प्रतिको हाम्रो विश्वास अझ सुदृढ हुन्छ। व्यक्ति नै पछि चाहिँ क्षमतामा फरक देख्छु म चाहिँ श्रोता, म अलिकति आफैलाई भन्छु, अलिकति कातर डरपोक व्यक्ति नै हुँ म। मृत्युसँग डराउने धेरै अरू व्यक्तिहरूभन्दा बढी म डराउने व्यक्ति हुँ। धेरै अवस्थाहरूमा मलाई डर लागिरहेको हुन्थ्यो, तर परमेश्वरले दिनुभएको उत्साहद्वारा म बलियो हुन सके, आज म त्यो महसुस गर्न सक्छु। र कतिजना व्यक्तिहरू चाहिँ समस्या आउँदाखेरि अडिग भएर पहाड़ जस्तो भएर चाहिँ उनीहरू त्यो सामना गर्न सकिरहेका हुन्छन्, धैर्य गर्न सकिरहेका हुन्छन्। कतिजना चाहिँ समस्या आउँदाखेरि डरिहाल्छन्। त्यसैले गर्दा हामी विभिन्न क्याटेगोरीका मानिसहरू छौं, विभिन्न सोच बोकेका मानिसहरू छौं, हाम्रो एउटै क्षमता छैन। परमेश्वरले हामीलाई विभिन्न किसिमको लेभल राखिदिनु भएको छ। अनि कहिले कोही चाहिँ समस्यामा अझ बलियो भएर निस्कन्छ त्यो व्यक्ति, अनि सफलतातिर जान्छ। कोही व्यक्तिलाई चाहिँ समस्याले चाहिँ पुरै अस्तित्व नै भेटाउने सम्म बनाइदिन्छ। त्यसैले गर्दा यो मन हो, मन बलियो बनाऊ। परमेश्वरको वचनले भन्दछ, साहस गर, मैले संसारलाई जितेको छु भनेर भन्नुभएको छ ख्रीष्टले। त्यसै नै हाम्रो विजयको जीवन छ पक्कै पनि श्रोता। गोपनीजेसनको प्रसारमा कार्यक्रम नै आउँदै सुन्दै हुन्छ। कार्यक्रम नै आउँदैमा हामी मिठो गीतहरू पनि सुनाउँछौ तपाईँलाई, र यतिखेर फेरि पनि गीतको पालो भएको छ। हामी गीत सुन्छौं, त्यसपछि फेरि पनि आउँदैछौं।

भक्त भण्डारीको आवाजमा निकै नै मिठो गीत हामीले सुनिरहेका थियौं। उहाँको सृष्टि एल्बमबाट लिएको थिएँ मैले गीत। निकै नै मिठो गीत छ यो पनि। निराश नहौ तिमी श्रोता, आज किनभने निराशाका गीतहरू किन सुनाइरहेको छ भनेर सोच्नु होला। किनभने हाम्रो जीवनमा दिनदिनैको जीवन उत्साहको खाँचो पक्कै पनि पर्छ, अनि हामीलाई गीत भजनहरूले पनि यति धेरै उत्साहित बनाउँछ कि प्रभुको नजिक बनाउँदछ, अनि हामीलाई आराधना स्तुतिमा लाँदछ। एउटा एकदम ठूलो एउटा सूत्र चाहिँ के छ भनेदेखि, जब समस्या पर्छ जीवनमा त्यतिखेर स्तुति प्रशंसा गर्न थाल्नुपर्छ भनेको भनेर कतिजना व्यक्तिहरूले भन्ने गर्छन्। तर दुःख पर्दा कसरी स्तुति प्रशंसा गर्ने, कसरी गीत गाउने, कसरी भजन गाउने, होइन? तर पनि हामीले चाहिँ त्यस्तो एउटा व्यक्ति हुनु पर्यो, समस्या हुँदाखेरि पनि धन्यवाद यीशु, धन्यवाद यीशु भन्न सक्नुपर्छ हामीले। अनि त्यसपछि परमेश्वरले विस्तारै काम गर्नुहुन्छ हाम्रो दुःखमा पनि। हामीले धन्यवाद यीशु भनेर परमेश्वरको महिमा गर्दा चाहिँ ठूल्ठूलो कामहरू हुन्छन्। जस्तै पावल र सिलासका कुराहरू हामीले सम्झौँ न, उनीहरू झ्यालखानमा थिए अनि उनीहरूले स्तुति प्रशंसा गरिरहेका थिए, परमेश्वरलाई आराधना चढाइरहेका थिए। त्यहाँ के भएको छ भन्दाखेरि बन्धनहरू टुटेको छ। त्यसले गर्दा श्रोतामित्र, स्तुति प्रशंसाले चाहिँ बन्धनहरू टुटाउने काम गर्छ, हाम्रो जीवनमा भएका समस्याहरूलाई हटाउने काम गर्छ। त्यसैले गर्दा दुःख पर्यो भन्दैमा रोएर बस्नुभन्दा कुनै एउटा भजन कोरस गाएर साँची र हृदयदेखि परमेश्वरलाई स्तुति आराधना गर्न थाल्यौं भने त्यसको उत्तर पक्कै पनि आउँछ। तर नआउने कारण चाहिँ के हो भन्दाखेरि, हामी चाहिँ संसारकै मान्छे जस्तो फिक्री गरेर बस्ने भएको कारणले नै त्यो समस्या हाम्रो जीवनमा अझ बढी तेजिलो भएर आउँछ। कार्यक्रम नयाँ उदयमा परमेश्वरले अनन्त जीवनका कुराहरू, आशाका कुराहरू राखिदिनु भएको छ। बाइबलले नै हामीलाई भन्नुभएको छ, नडराओ म तिमीसँग छु भनेर भन्नुभयो, र मैले संसारलाई जितेको छु भनेर पनि भन्नुभएको छ। अनि धेरै कुराहरू बाइबलले चाहिँ हामीलाई साहसका कुराहरू पनि भनिदिएको छ, र विगतका जति हाम्रा पुर्खा, हाम्रा व्यक्तिहरूले चाहिँ प्रभुमा जति दुःखहरू भोग्नुभयो अनि ती दुःखहरूको सामना गर्दै परमेश्वरमा अगाडि बढ्नुभयो उहाँहरूले, अयुबको कुराहरू हामीले गरिरहेका थियौं। जस्तै जब अयुबको जीवनमा अत्यन्त कष्टकर शारीरिक र मानसिक समस्या आइलागे, उनले आर्तनाद गरे तर परमेश्वरप्रतिको आफ्नो विश्वासमा कति पनि विचलित भएनन्। कारणै बिना आफूमाथि घोर समस्या आइपर्दा पनि उनले परमेश्वरको विरूद्धमा पाप गरेनन्। बरू भूइँमा घोप्टो परेर उहाँलाई आराधना नै गरिरहे। कति महान विश्वास! परमेश्वरले मात्रै आफ्ना छोराछोरीहरूलाई विभिन्न किसिमका समस्या परीक्षाहरूबाट उद्धार दिनुहुन्छ भन्ने कुरा अयुबले राम्रोसँग जानेका थिए। वचनले पनि त भन्दछ, धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छ तर परमप्रभुले ती सबैबाट उद्धार दिनुहुन्छ, भजन संग्रह 34:19। परमेश्वरले हामीलाई कहिले पनि समस्याहरू आउँदैनन् भनेर भन्नुभएको छैन। हामीले प्रभुका चेलाहरूलाई हेर्यौं भने 12 चेलाहरूको मृत्यु बेग्लै बेग्लै तरिकाले भएको छ, कष्टकर तरिकाले मृत्यु भएको छ। पत्रुसलाई त उल्टो तरिकाले क्रुसमा टाँगिएको थियो भन्ने हामीले इतिहासमा थाहा पाउँछौ। प्रभुसँगै हिँड्ने चेलाहरू अनि प्रभुका चेलाहरूले त दुःख नपाउनु पर्ने भने त होइन, किनभने उहाँ चाहिँ उद्धारकर्ताको चेलाहरू हो नि त। तर दुःख भयो उनीहरूलाई, त्यसैले बाइबलले कहिले पनि तिमीहरूलाई कष्ट आउँदैन, दुःख आउँदैन चाहिँ भनेको छैन, तर त्यहाँबाट उम्किने उपाय म दिन्छु, अनन्तताको जीवन तिमीहरूलाई दिन्छु, र तिमीहरूले जे कुराहरू पृथ्वीमा बाँच्छौ स्वर्गमा बाँधिनेछ, जे कुराहरू पृथ्वीमा फुकाउँछौ ती कुराहरू स्वर्गमा फुकाइनेछ भनेर पनि हामीलाई मिठो वचन दिनुभएको छ। दुःख, समस्याहरू, चोटहरू हामी कहाँ आउँछन् है, तर हाम्रो हृदयलाई मलमपट्टि लगाइदिने, निको पारिदिने प्रतिज्ञा उहाँले आफ्नो वचनमा हामीलाई गर्नुभएको छ। चिकित्सकहरूले केवल हाम्रो भौतिक शरीरको रोग बिमारलाई पहिचान र इलाज गर्न सक्छन् श्रोता, तर हृदयका ठूल्ठूला गहिरा चोटहरू परमेश्वरले मात्र आफ्नो वचनद्वारा निको पारिदिन सक्नुहुन्छ। यति मात्र होइन, परमेश्वरको वचन त हाम्रो लागि दुईधारी तरवार भन्दा धारिलो तरवार पनि हो। यसलाई अध्ययन, मनन, विश्वास र घोषणा गरेर हामीले खाँचो परेको समयमा प्रयोगमा ल्याउन पनि सक्छौ। यो हाम्रो लागि परमेश्वरको प्रतिज्ञा हो। जब दियाबोलसले तपाईँको र मेरो जीवनमा विभिन्न किसिमको नैराश्यता ल्याउँछ, त्यति बेला परमेश्वरको वचनद्वारा त्यस्ता कुराहरूलाई हामी हकारेर प्रभुमा विजय पाउन सक्छौं।
त्यसले गर्दा आज हाम्रो विजयको जीवन छ भनेर फेरि पनि भन्न खोज्दछु म अनि भन्दछु पनि विजयको जीवन हो। तपाईँलाई मैले उत्साहका कुरा दिइरहँदाखेरि म पनि त्यतिकै उत्साहित भइरहेको छु श्रोता। केही मेरो बाँच्ने साहसहरूमा थप फाइदाहरू मिलेका छन्। त्यस्तै आज तपाईँ र मैले एकले अर्कालाई उत्साह दिँदै एकले अर्कालाई प्रार्थनामा उठाउँदै अगाडि बढ्ने जीवन पक्कै पनि हो। कार्यक्रम नयाँ उदयमा हामी यस्तै कुराकानीहरू गर्ने गर्छौं। अहिले भने फेरि पनि मिठो गीतको पालो भएको छ, हामी गीत सुन्छौं, त्यसपछि म फेरि पनि आउनेछु।

हजुर, निकेतापूर्ण भजन हामीले सुनिरहेका थियौँ। लिटिया राईको आवाजमा थियो सम्भवतः यो भजन। हामीले गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम नयाँ उदय सुन्दैछौँ। श्रोता, कार्यक्रम नयाँ उदयमा यस्तै अर्थपूर्ण भजनको साथमा अर्थपूर्ण कुराहरू नै हामीले गरिरहेका छौँ। जब हामी दुःखमा हुन्छौं, परमेश्वर कहाँ हुनुहुन्छ भन्ने प्रश्नहरू हाम्रो जीवनमा आउँदाखेरि के गर्ने भन्ने उपायहरू पनि मैले केही बताएको छु तपाईँलाई। जब एउटा सानो बच्चा उसको आवश्यकताको निम्ति चिच्याउँछ, उसको आमा बाबुले आफ्नो ध्यान उसप्रति लगाउँछ र उसको स्याहार सुसार गर्दछ, त्यसरी नै एउटा क्रिस्चियनले साँचो परमेश्वरलाई क्रन्दन र सहायताको निम्ति पुकारा गर्दा उहाँले सुन्नुहुन्छ। हामी कोही पनि छैन होला कि नरुने, प्रभुको अगाडि, यीशुको अगाडि घुँडा टेकेर नरोएका व्यक्तिहरू विरलै हौला, किनभने हामीलाई जीवनमा कुनै न कुनै समय त्यस्तो मोड आएको छ, हामीलाई यीशुले रुवाउनु भएको छ, प्रभुले रुवाउनु भएको छ, कुनै न कुनै कारणले हुन सक्छ, किनभने एउटा खुसीको आँसु पनि हुन सक्छ, प्रभुलाई मैले पाएँ, म जस्तो एउटा हराएको बिलाएको व्यक्तिलाई प्रभुले रोज्नुभयो भनेर एउटा खुसीको आँसु पनि हुन सक्छ, प्रभुको मृत्युलाई सम्झेर पनि हामी रुन सक्छौं, अनि कुनै न कुनै समय चाहिँ हाम्रो समस्याहरूलाई लिएर प्रभु कहाँ क्रन्दन साथ आँसु सरी हामीले प्रार्थना गरेका छौँ होला पक्कै पनि। न ढाँटी भन्नुहोस् श्रोता, तपाईँ हामीलाई त्यो छ नै पक्कै पनि, म रोएको छु पक्कै, कुनै न कुनै आवश्यकतालाई लिएर प्रभुको अगाडि बसेर म रोएको छु, बिस्तरी रोएको छु, अनि ती कुराहरू परमेश्वरले दिनुभयो। अहिले मैले भर्खरै एउटा सानो बालकको कुरा गरिरहेको थिएँ। सानो बालकलाई उसको आवश्यकता उसलाई थाहा हुँदैन, इभन उसले टोयलेट गर्दाखेरि पनि भनौँ न, दिसा पिसाब गर्दाखेरि पनि कुन समय गरे भन्ने उसलाई थाहा नहुँदा हुँदै पनि एउटा प्यारेन्टिङ लभ भनिन्छ नि, पारिवारिक मायाले आमा बुवाले चाहिँ वास्ता गरेर यो समय उसले यो गर्छ त्यो गर्छ भनेर सबै जानेको हुन्छ। एउटा शारीरिक आमा बुवाले यसरी सबै कुराको कन्सियसनेस राख्नुहुन्छ भनेदेखि तपाईँ र मलाई परमेश्वरले पक्कै पनि गर्नुहुन्छ। श्रोता, हामीले प्रभुको अगाडि रुँदाखेरि हाम्रो क्रन्दनलाई उहाँले पुस्नु, हाम्रो आँसुलाई उहाँले पुस्नुभएको कति त्यस्ता घटनाहरू छन्। त्यसैले त मानिसहरूले मण्डलीमा चाहिँ दोहाइदिने गर्छन्, म यस्तो थिएँ, प्रभुले मलाई यस्तो गर्नुभयो, आज आशिषका कुरा बोल्नुहोस् न भन्दाखेरि म यस्तो थिएँ, मलाई यति धेरै आशिष दिनुभयो भनेर भन्छौ। हाम्रो परमेश्वर साँच्चै नै कति महान हुन्छ। हामीलाई लाग्छ हामीले ठुल्ठुला काम गरेका छौं, हामी धेरै पढेका छौं, तर होइन श्रोता, हामी नम्रतामा आउनुपर्छ। हामीसँग केही पनि छैन, परमेश्वरले यदि दिनु भएन भने हामी चाहिँ रित्तो छौं। त्यसैले परमेश्वरले नम्र र चूर्ण हृदयलाई मन पराउनुहुन्छ। आज धेरै जसो हामी मानिसहरू आफ्नो बडपन देखाउन खोज्छौं, कतै न कतै हाम्रो घमण्ड देखा परिहाल्छ, म चाहिँ अलिकति यस्तो हो नि त, म चाहिँ अलिकति त्यस्तो हो नि त भन्ने हाम्रो नाम राख्न मन लाग्छ। तर येशु ख्रीष्टले जति पनि काम गर्नुभयो उहाँले चेलाहरूलाई भन्नुभयो, कसैलाई नभन्नु है भन्नुभयो। तपाईँ र मैले त कसैलाई केही कुरा सहायता गर्यौँ भने हामी माइकिङ गरेर चाहिँ सबैले थाहा भइरहेको हुन्छ, हामी पिक्चरहरू पनि सामाजिक सञ्जालमा राखिरहेका हुन्छौँ, तर प्रभु येशु त्यस्तो हुनुहुन्थ्यो जसले महान महान काम गर्नुभयो, अनि उहाँले भन्नुभयो कसैलाई नभन्नु। किन प्रभुले यस्तो भन्नुभयो भन्दाखेरि चाहिँ तपाईँ र मैले पनि गरेका कामहरू कसैलाई पनि थाहा नहोस् परमेश्वरलाई बाहेक, र त्यसैले गर्दा हाम्रो जीवनबाट घमण्ड जाओस्। आज मानिसहरूलाई परमेश्वरको वचनले के भन्दछ भन्दाखेरि, जब ज्ञान बढ्दछ मानिसमा घमण्ड आउँदछ भन्दछ, अनि जब घमण्ड आइसकेपछि के हुन्छ भने पतन हुन्छ भनेर भनिएको छ। डर लाग्छ, डराउनु पर्दैन हामी जब हामी घमण्डी हुन्छौँ, घमण्ड गर्छौँ। पावलले भन्छ नि, घमण्ड गर्नुमा ख्रिस्टमा घमण्ड गर्ने, घमण्ड गर्ने भने मैले परमेश्वरमा घमण्ड गर्न परोस्। त्यसैले आज धेरै मानिसहरूले आफूले गरेका कामहरू बढाइ चढाइ गरेर, अनि ठूल्ठूला व्यक्तिहरूलाई चाहिँ मेरो आफन्तहरू भनेर, हामी धनाढ्य व्यक्तिहरूसँग, सम्पन्न भएको व्यक्तिहरूसँग, बुद्धिजीवी व्यक्तिहरूसँग चाहिँ टाँसिन चाहन्छौँ, हामी जोडिन चाहन्छौँ, नभएको नाता पनि लगाउन चाहन्छौँ, तर एउटा भाइ गरिब छ, एउटा भाइले खाना पाएको छैन, एउटा भाइले पढेको छैन भने उसका कुराहरू हामी सुन्दैनौँ। समाज त्यस्तरी गइरहेको छ श्रोता, तर परमेश्वरको वचनको विरुद्ध हो यी सबै कुराहरू। त्यसैले हामी जोसमा होस गुमाउनु हुँदैन। हामीले परमेश्वरले जस्तो जीवन चाहनुहुन्छ त्यस्तो जीवन चाहिँ हामीले जिउने कोसिस पक्कै पनि गर्नुपर्छ। प्रभुले जस्तो सिद्ध जीवन जिउन नसके पनि कोसिस त हाम्रो हुनुपर्छ।
जब हाम्रो जीवनमा परीक्षाहरू आउँछन् त्यति बेला परमेश्वरको वचनलाई हामीले राम्रोसँग प्रयोगमा ल्याउनुपर्छ। वचनद्वारा हामी हरेक किसिमका दुःख र कष्ट पार गर्न सक्छौं। जब हामी उहाँको वचनप्रति होसियार भएर आफ्ना कुमार्गहरू त्याग्छौं, उहाँले हामीलाई प्रशस्त आशिष दिनुहुन्छ। भजन लेखकले यसरी भनेका छन्, परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। आफ्नो मानिस आफ्नो कुमार्गमा फलिफाप हुँदा र त्यसको युक्ति खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान भनेर वचन संग्रह 37:7 भन्दछ। चाहे जस्तो सुकै परिस्थितिमा पनि धन्यवादी हुन चाहिँ परमेश्वरको वचनले हामीलाई सिकाउँछ। हुन्छ, यस समय फेरि पनि मिठो गीत सुनाउँछु, त्यसपछि फेरि पनि आउँछु। समय दौड़िरहेको छ, हामी विविध कुराकानीहरू छन्, अहिले भने एउटा गीत सुनाऊ।

कृष्णबिन्दुकै अर्पण भजन सुनिरहेको छ श्रोता। हामीले अब भने समय सकिएको छ, विविध कुराकानीहरू त बाँकी थिए तर पनि अर्को समयमा गरौंला है त भन्दै अब भने छुट्टिनुपर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धन्यवाद दिँदै म भने छुट्टिन चाहन्छु। धन्यवाद जय श्री।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता ख्रीष्ट यीशुको पवित्र र उच्च नाउँमा ख्रिष्टे अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट यीशु ख्रीष्टको चेला युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 3:11 24 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। तिमीहरूले शुरूदेखि नै सुनेको सन्देश यही हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। कैन जस्तो नहो, जो दुष्ट थियो, उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसको आफ्ना कामहरू दुष्ट थिए अनि उसको भाइका कामहरू चाहिँ धार्मिक थिए। भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान। हामी जान्दछौ कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौ, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौ। जसले प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ। आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो र कुनै हत्यारासँग आनन्द जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ। र प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौ कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूको निम्ति आफ्नो प्राण दिनुपर्छ। कसैसित संसारका धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं तर काम र सत्यताले प्रेम गरौं। यसैबाट हामी जान्न सक्छौ कि हामी सत्यका हौ र यसरी उहाँको सामुन्ने हाम्रा हृदयलाई ढाडस दिन सक्छौ। जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ, हामी जान्दछौ परमेश्वर हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र उहाँले सब कुरा जान्नुहुन्छ। प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ अनि हामी जे माग्छौ सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँका आज्ञा पालन गर्छौ र उहाँलाई मन पर्ने कामहरू गर्छौ। अनि उहाँको आज्ञा यही हो कि हामीले उहाँको पुत्र यीशु ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभए बमोजिम हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौ कि उहाँ हामीमा बास गर्नुहुन्छ। आदरणीय श्रोता, यहाँनिर हामीहरू स्पष्ट रूपमा के देख्छौ भन्दा लेखकले एक अर्का प्रतिको प्रेमको बारेमा यहाँ लेखकले प्रस्ताएका छन्। यहाँनिर स्पष्ट रूपमा के कुरा राखिएको छ भन्दा कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरामा शुरूमै यो कुराहरू राखिएको छ। कैनको भाइ हाबिलका कामहरू धार्मिक थिए भने कैनको कामहरू दुष्ट थिए। यी बाइबलमा भएका यी दुई दाजुभाइहरूको बीचमा भएको द्वन्द लडाई अथवा एक अर्कामा भएको यो दुश्मनी हामी यहाँ देख्छौ। आफ्नो आफ्नै दाजुभाइको बीचमा भएको यो द्वन्द अथवा समस्या हामी देख्छौ। कसरी समस्या आयो त, समस्या के भयो त यो परिवारमा दाजुभाइको बीचमा भन्दाखेरि एकजना धार्मिक थिए भने अर्को चाहिँ दुष्टको प्रतिनिधित्व गरेका थिए। हाबिलले धार्मिक लाइनलाई धार्मिक बाटोलाई अप्नाएका थिए भने र कैनले चाहिँ दुष्ट मार्गलाई अप्नाएका थिए र दुवैले एउटै मार्ग अप्नाएनन् जसले गर्दाखेरि द्वन्द भयो र आफ्नै दाइले भाइको हत्या गरे र यो बडो नमिठो घटना हामी बाइबलमा देख्छौ। र त्यसै कारणले यहाँ यही कुरा भन्छ, जब दुष्ट र धर्मी धार्मिक कुरा र दुष्ट कुरा जब सँगसँगै हिँड्छ त्यसमा द्वन्द पक्कै पनि हुन्छ। त्यसकारणले यहाँ लेखकले भन्नु खोजेको कुरा के छ भन्दाखेरि प्रेम के हो र प्रेमले के गर्छ भन्ने कुरा यहाँ लेखकले बताउँछन् र आफ्नो दाजुभाइहरूलाई प्रेम गर्नेहरू चाहिँ मृत्युबाट जीवनमा सरी सकेका हुन्छन् भनेर यहाँ हामी देख्छौ। दाजुभाइहरूलाई घृणा गर्नेहरू हरेक हत्यारा हो, उनीहरूमा आनन्द जीवन रहँदैन। दाजुभाइहरूलाई घृणा गर्ने, आफ्नै दाजुभाइहरूलाई घृणा गर्नेहरू, समाजमा भएका दाजुभाइहरूलाई घृणा गर्नेहरू चाहिँ उनीहरूमा आनन्द जीवन हुँदैन। आफ्नो दाजुभाइहरूलाई आफ्नो प्राण दिन सक्ने हुनुपर्छ भनेर यहाँ वचनले उल्लेख गरेका छन्। वचन मुखले मात्र प्रेम गर्नु नगरौं तर काम र सत्यताले प्रेम गरौं भनेर यहाँ यसरी उल्लेख गरिएको हामी पाउँछौ। उहाँको आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। जब परमेश्वरको आज्ञा पालन गर्छन् एउटा व्यक्तिले, परमेश्वरको वचन अनुसार जिउँछन् एउटा व्यक्ति, त्यो व्यक्तिले परमेश्वरबाट धेरै आशीर्वाद प्राप्त गर्न सक्छ। उहाँको आज्ञा भनेको नै एक अर्कालाई प्रेम गर्नु हो र एक अर्कालाई प्रेम गर्नु नै परमेश्वरलाई परमेश्वरको आज्ञा पालन गर्नु हो भनेर यहाँ उल्लेख गरिएको छ। आफ्ना दाजुभाइहरूलाई घृणा गर्ने होइन तर आफ्नो दाजुभाइहरूलाई प्रेम गर्नेहरू मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। त्यसरी उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर परमेश्वरको प्रेम अथवा आज्ञालाई पालन गर्ने व्यक्तिहरू हुनु पर्दछ भनिकन हामी यहाँ विशेष देख्छौ। यहाँ के देख्छौ भन्दाखेरि उहाँको आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। यहाँ के भन्छन् भन्दाखेरि प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामान्य हामीलाई साहस हुन्छ अनि हामी जे माग्छौ सो उहाँबाट पाउँछौ किनभने हामी उहाँका आज्ञा पालन गर्छौ। र उहाँलाई मन पर्ने कामहरू गर्छ। परमेश्वरको आज्ञा पालन गर्नु र उहाँले मन परेका कुराहरू गर्नु नै एउटा आशीर्वाद प्राप्त गर्नु हो। मानिसहरूलाई धेरै कुराको खाँचो छ, मानिसहरूलाई धेरै कुराको आवश्यकताहरू छन् र मानिसहरू खाँचोमा छन्। मानिसहरू आफ्नो खाँचो पूरा गर्नका लागि भौतारिरहेको हामी देख्छौं। उनीहरूको शारीरिक खाँचोहरू छ, उनीहरूको मानसिक खाँचोहरू छ र उनीहरूको आत्मिक खाँचो पनि छ र सामाजिक खाँचोहरू छ र शरीरमा उसको लागि स्वास्थ्य शरीर चाहिन्छ काम गरेर खानको लागि र मानसिक रूपमा पनि स्वास्थ्य मानसिकता चाहिन्छ ठिक कुरा सोच्नका लागि असल कुराहरू सोच्नका लागि भलाइका कुराहरू सोच्नका लागि र आत्मिक रूपमा उसले सत्यलाई उसले चिनेको हुनुपर्छ। सत्य परमेश्वरसँग उसको सम्बन्ध बलियो हुनुपर्छ। त्यसकारण आत्मिक रूपमा पनि ऊ स्वास्थ्य चाहिन्छ र समाजमा ऊ सबै किसिमका समाजमा भएका सम्पूर्ण व्यक्तित्वहरूसँग मिलापमा बस्न सक्नुपर्छ र बिना पक्षपात जिउनुपर्छ र एकले अर्कालाई आदर गरेर आफूभन्दा श्रेष्ठ ठानेर जिउन सक्नुपर्छ। यी सबै खाँचोहरू मानिसहरूको जीवनमा एकदमै आवश्यक देखिन्छ, खाँचोहरू देखिन्छ। एउटा पक्ष मात्र होइन मानिसहरूको खाँचो, चौतर्फी छ। त्यसकारण यहाँ भन्छ, हामी जे माग्छौ सो उहाँबाट पाउँछौ। कसरी पाउँछौ भन्ने कुरा यहाँ प्रश्न छ। जे माग्छौ हामी पाउँछौ कसरी? किनभने यहाँ यसरी लेखिएको छ, हामी उहाँका आज्ञा पालन गर्छौ अनि उहाँको आज्ञा भनेको नै एक अर्कालाई प्रेम गर्नु हो भनेर यहाँ बताइएको छ। आदरणीय श्रोता, मुखले प्रेम गर्छु भन्नेहरू धेरै नै हुन्छ, तर मुखले प्रेम गरेर मात्रै पुग्दैन। यहाँ त मानिसहरूले मुखले त प्रेम गर्छु भन्छ, तर यहाँ यसरी लेखेको छ कसैसित, यहाँ यसरी लेखेको छ प्रेम के हो भन्ने हामी यसैबाट थाहा पाउँछौ कि उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूको निम्ति आफ्नो प्राण दिनु पर्छ। यहाँ यसरी व्याख्या गरेको छ, कसैसित संसारको धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइहरूलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं तर काम र सत्यताले प्रेम गरौं। यसैबाट हामी जान्न सक्छौ कि हामी सत्यका हौ र यसरी उहाँको सामुन्ने हाम्रो हृदयलाई ढाडस दिन सक्छौ। आदरणीय श्रोता, दाजु भाइहरूलाई प्रेम गर्नु, एक अर्कालाई प्रेम गर्नु आज्ञा पालन गर्नु हो, परमेश्वरको आज्ञा पालन गर्नु। यदि हामीले एक अर्कालाई प्रेम गर्यौं भने, मुखले मात्र होइन व्यवहारले हामीले प्रेम गर्यौं भने, हाम्रो अथवा एउटा व्यक्तिको चौतर्फी खाँचोहरू पनि पूरा हुन्छ। किनभने परमेश्वरको आज्ञा पालन गर्नु भनेको एक अर्कालाई प्रेम गर्नु हो भने, जब एउटा व्यक्तिले एक अर्कालाई प्रेम गर्न थाल्छ, बलिदानिक रूपमा प्रेम गर्छ, उसको शारीरिक खाँचोहरूमा ध्यान दिन्छ, सहयोग गर्छ, उसको मानसिक क्षेत्रहरूमा सहयोग गर्छ, उसको आत्मिक क्षेत्रमा सहयोग गर्छ र उसले आफ्नो सामाजिक क्षेत्रमा सहायता गर्छ, त्यो व्यक्तिले आफ्नो दाजु भाइहरूलाई अथवा एकले अर्कोलाई प्रेम गरेको हुन्छ, परमेश्वरको आज्ञा पालन गरेको हुन्छ। जब परमेश्वरको आज्ञा पालन गरेको हुन्छ एकले अर्कालाई प्रेम गरेर, तब त्यो व्यक्तिको सबै खाँचोहरू उहाँले पूरा गरिदिनुहुन्छ। हामी जे माग्छौं सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँको आज्ञा पालन गर्छौं र उहाँलाई मनपर्ने कामहरू गर्छौं। अनि उहाँको आज्ञा यही हो कि हामीले उहाँको पुत्र यीशु ख्रीष्टको नाममा विश्वास गर्नुपर्छ। उहाँले हामीलाई आज्ञा दिए बमोजिम हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन् र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौ कि उहाँ हामीमा बास गर्नुहुन्छ। जसले एकअर्कालाई प्रेम गर्छ त्यो व्यक्तिसँग परमेश्वर बास गर्नुहुन्छ। आदरणीय श्रोता, के परमेश्वर तपाईसँग भएको के चाहना गर्नुहुन्छ? के पवित्र परमेश्वर, स्वर्ग र पृथ्वी बनाउनु हुने परमेश्वर तपाई भित्र बास गरेको के यहाँहरू चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् भनेर यहाँ लेखिएको छ र उहाँले हामीलाई दिनु भए बमोजिम हामीले एकअर्कालाई प्रेम गरौं। यसरी उहाँको आज्ञा पालन गर्नेहरूसँग उहाँ साथमा हुनुहुन्छ र पवित्र आत्माद्वारा उहाँ हामी हरेकसँग बास गर्न चाहनुहुन्छ। आउनुहोस्, उहाँलाई विश्वास गर्नुहोस्। उहाँका पुत्र यीशु ख्रिस्टको नाउँमा विश्वास गर्नुहोस् र एकले अर्कालाई प्रेम गर्नुहोस् र यो आज्ञा हुन् र यो आज्ञा पालन गर्नेहरूले जे मागे पनि उहाँबाट प्राप्त गर्न सकिन्छ। उहाँलाई विश्वास गर्नुहोस् र सबै किसिमको आशीर्वादहरू प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। आमेन।

हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनबस रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा र रोचक रोचक जानकारी राख्ने क्रममा आज पनि केही महत्वपूर्ण कुराहरू म तपाईँको निम्ति कार्यक्रममा राख्दैछु। अहिले चर्चा परिचर्चामा रहेको जेनजी भनेको के हो होइन, यस्तै कुराहरू म राख्न चाहन्छु आज तपाईँलाई। र जेनजी भनेको के हो, समाजशास्त्रीय तथा प्रविधिको दृष्टिकोणबाट मानिसको पुस्तालाई हालसम्म मुख्य पाँच भागमा विभाजन गरेको पाइन्छ। मानिसको पुस्तालाई हालसम्म पाँच भागमा विभाजन गरिएको पाइन्छ। अब यो पाँच भागमा तपाईँ कुन भागमा पर्नुहुन्छ? जेनेरेशन एक्स, जेन एक्स भनेर भनिन्छ। सन् 1965 सन् 1980 जन्मेको पुस्तालाई, अर्थात् डिजिटल प्रविधि उन्मुख पुस्ता हो, रेडियो, टेलिभिजन, टेलिफोन र कम्प्युटरको जानकार पुस्ता, जसलाई हामी जेनेरेशन एक्स भनेर भनिन्छ। जेन एक्स, अब जेन वाई, जन्मेको हिसाबले सन् 1981 1997 जन्मेको पुस्ता, जुन समय विज्ञान प्रविधिको क्रान्तिको पुस्ता थियो, इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँग परिचित पुस्ता, जसलाई जेन वाई भनेर भनिन्छ। र अर्को पुस्ता रहेको छ, तेस्रो पुस्ता, जेन जी। जेन जी सन् 1997 2012 दशकमा जन्मेको पुस्ता, युट्युब, स्मार्टफोन, एप्स, टिकटक, इन्स्टाग्राम, च्याट जीपीटी लगायतका आधुनिक जमानाका अथवा आधुनिक समयमा हुर्केका पुस्ता, जसलाई जेन जी भनेर भनिन्छ। अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ, त्यसपछि फेरि जानकारीमूलक सामग्री लिएर उपस्थित हुने नै छु।

यो अर्थपूर्ण भजन पछि भने तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम रोचक जानकारीमा। र जेन एक्स, जेन वाई, जेन जेड अथवा जेन जी को बारेमा बताए, अब भने जेन अल्फा कुन पुस्ता हो त? सन् 2013 देखि 2024 सम्म जन्मे हुर्केको पुस्ता, बाल्यकालदेखि नै स्मार्टफोन, ट्याब्लेट, एआई, इन्टरनेट, युट्युब लगायत भिडियोहरूसँग खेल्दै हुर्केका, शिक्षा लिएका, अनलाइन र स्मार्ट क्लास लिएको पुस्ता अर्थात् प्रविधिमै जन्मे हुर्केका पुस्तालाई जेन अल्फा भनिन्छ। जेन बिटा भनेको सन् 2025 देखि सन् 2039 सम्म जन्मिने पुस्ता, स्मार्ट परिवारमा जन्मने र हुर्कनेछ, एआईसँग मित्रता गाँस्नेछ, रोबोटसँग सहकार्य गर्नेछ, उनीहरूको लागि च्याट जीपीटी, सोरा, अत्याधुनिक प्रविधि प्लेटफर्मको प्रयोग सामान्य हुनेछ। यो पुस्ताको अवधिमा स्वास्थ्य, शिक्षा, सेवा, मनोरञ्जन, सुरक्षा जस्ता कार्य एआईमा आधारित हुनेछ। पारिवारिक र सामाजिक सम्बन्ध भन्दा डिजिटल संसारमा घुलमिल हुने पुस्ता जसलाई जेनबिटा भनेर भनिन्छ। र जुन कुरा मैले तपाईँलाई बताए विभिन्न स्रोतबाट प्राप्त जानकारी नै मैले बताए, अहिले चर्चा परिचर्चामा रहेको विषय पनि यही हो। र जेनजी भनेको के रहेछ भन्ने कुरा तपाईँले थाहा पाइसक्नु भयो र हामी कुन पुस्तामा छौं भन्ने कुरा पनि हामीले थाहा पाइसकेका छौं। र अहिलेका आधुनिक पुस्ताको बारेमा पनि मैले तपाईँलाई बताइसके र जेनजी भनेको के रहेछ भन्ने कुरा पनि तपाईँ र मैले थाहा पाइसकेका छौं। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सरोजजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सरगम।
2: जय मसिंह नमस्ते। गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्र, म आज कार्यक्रम सरगम लिएर आइसकेको छु। हामी प्रत्येक सोमबार 4-5 बजीसम्म यो कार्यक्रममा रहने गर्छौं। निकै निकै मीठा मीठा गीतहरू तपाईँलाई सुनाउँछौं। परमेश्वरको महिमा पनि हुनेछ भनेर हामीले आशा गरेका छौं। आज प्राविधिक मित्र सरोजराज वंशीज्यू र म भएर तपाईँ माझ एलबी बराइलीज्यूले गाउनुभएका निकै सुन्दर भजनहरू तपाईँ माझ प्रस्तुत गर्न गइरहेका छौं। शुरूआतमा निकै नै मिठो यो भजन राख्न चाहन्छु।
3: वाचा भयो तिमीलाई असीम मायाको, जीवनभरिलाई

हाम्रो जोडीलाई देख्दै गर्दा अविवाहितले विवाहको इच्छा गरोस्, विवाहितले गहिरो प्रेमको आभास गरोस्, तोडिनु लागेको

हजुर, निकै अर्थपूर्ण भजनहरूले सुन्यो। ख्रिस क्रुसलाई बुझाउन, ख्रिसमा बाँचेर अरूलाई पनि बचाउन। यहुन्ना तीनको स्वरले पनि भन्छ, परमेश्वरले यस्तो प्रेम संसारलाई गर्नुभयो जसमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। परमेश्वरको प्रेमले गर्दा आज हामीले एकले अर्कालाई यसरी परमेश्वरको प्रेम बाँड्नुपर्छ। कार्यक्रम सरगम सांगीतिक कार्यक्रम भएको हुनाले हामी संगीतमय बनाउँछौ, आनन्दित र आशिषित पनि हुन्छौं र विभिन्न गायक गायिकाले गाउनुभएका भजनहरू हामी सुनाउने क्रममा आज एलबी बरालीज्यूका भजनहरू सुनिरहेका छौं। हामी अर्को भजन सुन्न जाँदैछौं।

निकै नाताबाट हजुर हामीले सुन्यौं. हुन सकौं तपाईँ जस्तै प्रभु येशूको पाइलामा टिकेर हिँड्ने चाहिँ हाम्रो कर्तव्य हो श्रोता. जब हामी प्रभुको पाइला पछ्याउँछौं अनि हाम्रो जीवन सुन्दर बन्छ, अनि हाम्रो जीवन परिवर्तित हुन्छ, अनि हाम्रो जीवन महिमातिर जाँदछ, त्यसैले परमेश्वरले हाम्रो जीवन मन पराउनुहुन्छ जब हामी उहाँको पाइलामा टेकेर हिँड्छौं. त्यसैले प्रभु जस्तै भएर हिँड्नु चाहिँ ख्रिस्ट जस्तै बन हजुर वचनले पनि भन्दछ, किनभने म पवित्र छु तिमीहरू पनि पवित्र मान्नुपर्छ. हामी कार्यक्रम सरगममा छौं, निकै मिठा मिठा वचनहरू सुनिरहेका छौं. एलबी बराइलीज्यूले गाउनुभएको अब फेरि अर्को वचन सुन्दैछौं.

हजुर, निकै नै मिठो भजन हामीले सुनेका छौँ अहिले फेरि श्रोता। अनि हामीलाई भरतनाथको पुस्तकले पनि भन्दछ, हे तारा पृथ्वीका मानिस हो, परमप्रभुको जय जयकार मनाओ, आनन्द साथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामान्य आओ। आज हामीले परमेश्वरको निम्ति हर्षका गीतहरू अनि मधुर गीतहरू, आनन्दित गीतहरू, आश्रित गीतहरू गाउनुपर्छ, परमेश्वरको महिमा गर्नुपर्छ। कार्यक्रम सरगममा फेरि पनि अर्को गीतको पालो भएको छ। हामी लिबरालीज्यूकै आवाजमा यो गीत सुन्छौं।

आज श्रोतापक्कै पनि हाम्रो रमाउने कारण यीशु नै हुनुहुन्छ। रमाउने कारण यीशुको नाम पनि हो र मानिस विभिन्न तरिकाले रमाउन चाहन्छन्, संसारमा रहेर मोज मस्ती रमाइलो गर्न चाहन्छन्। तर प्रभुमा रमाउनु भनेको चाहिँ निकै नै एउटा स्वर्गीय आनन्द र एउटा अचम्मको अनुग्रह पनि हो। हामीलाई परमेश्वरको वचनले भन्दछ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँकै हौं, उहाँका खर्कका भेडाहरू र उहाँका हामी प्रजा हौं। र परमेश्वरको प्रजा भएको हुनाले हामीले परमेश्वरको महिमा गर्ने हाम्रो कर्तव्य हो। कार्यक्रम सरगममा यस्तै अर्थपूर्ण भजनहरू हामी सुन्ने क्रममा नै छौं। फेरि पनि दोस्रो भजन, अर्को भजन हामी सुन्छौं।

विश्व युवा निकै नै मिठो भजन सुन र सुनाउँदै कार्यक्रमको लगभग समयको अन्ततिर आइसकेका छ। छुट्टिनु पर्ने हुन्छ सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई फेरि पनि धन्यवाद दिँदै कार्यक्रम

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: न्यूज एफएम 105.1 अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
4: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
4: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
3: अधिक जानकारीका लागि
4: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
5: सुन्न न बजे कोता
6: सामान नभेटेर बेपत्ता
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छोडे छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
3: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
7: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
6: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: कार्यक्रम गोस्पल एक्सप्रेसको प्रतीक्षामा रहनुहुने तपाई सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम गोस्पल एक्सप्रेसको साथमा म कार्यक्रम प्रस्तोता सुनिल राज लामा र प्रविधिमा सन्ध्याजी, हामी दुईजना तपाईँ समक्ष उपस्थित भइसकेका छौं र तपाईँसँग रहनेछौ हामी 6 बजेसम्म। र कार्यक्रम गोस्पल एक्सप्रेस तपाईँले यदि आज मात्र सुनिरहनु भएको छ भने तपाईँले यो कार्यक्रम प्रत्येक हप्ताको सोमबार साँझ 5 देखि 6 बजेसम्म आउने गर्दछ। यहाँ एउटा प्रश्न राख्ने गर्छौ, 3 विकल्पहरू हुनेछन्, अप्सन ए, अप्सन बी र अप्सन सी, र तपाईँले एउटा टिपाउन सक्नुहुनेछ अथवा गेस गर्न सक्नुहुनेछ। कहिले काहीँ अप्सन एबीसी पनि हुनसक्छ होइन, त्यस कारणले गर्दा तपाईँलाई गेस ठ्याक्क आउँछ भने त तपाईँले टिपाउनै सक्नुहुनेछ अप्सन भनेर, अथवा गेस गर्न चाहनुहुन्छ भने तपाईँले गेस गर्न मजाले सक्नुहुनेछ। र आजको कार्यक्रम भाग 333 मैले प्रश्न तपाईँ समक्ष लिएर आइसकेको छु र हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौं, 3 विकल्प मैले बताइसकेको छु र हाम्रो कार्यक्रममा 3 तवरले भाग लिन सक्नुहुनेछ। एउटा सिधै तपाईँले कल गर्न सक्नुहुनेछ 4770754, तपाईँले नम्बर पनि टिप्न सक्नुहुनेछ 4770754 रहेको छ, र अर्को रहेको छ वाट्सएपको लागि नम्बर 9803446646 रहेको छ, 9803446646। यसमा वाट्सएपमा तपाईँले कल पनि गर्न सक्नुहुनेछ अथवा मेसेज गर्न सक्नुहुनेछ र कहाँदेखि सुन्दै हुनुहुन्छ तपाईँले बताउन पनि सक्नुहुनेछ, र तपाईँले भोइस अडियो चाहिँ होइन, तपाईँले लेखेर चाहिँ तपाईँले पढ्न सक्नुहुनेछ। अर्को रहेको छ तपाईँले टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860666374 रहेको छ है, र कतिले हाम्रो पात्र मार्फत सुनिरहनु भएको छ, कतिले अनलाइन मार्फत सुनिरहनु भएको छ, कतिजना श्रोताहरूले फेसबुकमा प्रत्यक्ष प्रसारण अडियो कार्यक्रम सुनिरहनु भएको छ। र अब भने म तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु र त्योभन्दा अगाडि फेरि एउटा कुरा बताउन चाहन्छु, आज 4 श्रोताहरू आज पनि हामीले विजेता गराउनेछौ। सबैभन्दा शुरू म सही जवाब टिपाउनुहुने श्रोता स्वत विजेता बन्नुहुनेछ। अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामीले एकजनालाई विजेता घोषणा गर्नेछौ जसले सही जवाब टिपाउनु भएको हुनुपर्नेछ, र अर्को रहेको छ हाम्रो सन्ध्याजीको तर्फबाट हामी एकजनालाई श्रोतालाई विजेता घोषणा गर्नेछौ। त्यसै गरी आज जो प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ भाग लिनुहुन्छ उहाँहरूबाट, जसले मेसेज गर्नुहुन्छ जसले कल गर्नुहुन्छ उहाँहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी 4 श्रोताहरू विजेता बन्नुहुनेछ है। र अब भने म तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु, फटाफट जानेछौ आज भने हामी आजको कार्यक्रम भाग 333 प्रश्न यस प्रकार रहेको छ, मलाई पुकार र म तलाई जवाब दिनेछु र तैले नजानेका गहिरा र गुप्त कुरा म तलाई बताउनेछु, यो कुन पुस्तकमा पुस्तकको कुन अध्यायमा लेखिएको छ भनेर प्रश्न राखिरहेको छु र राखे मैले, र प्रश्नको जवाब अप्सन एमा यस प्रकार रहेको छ, भजन संग्रह 33:3, अप्सन बीमा रहेको छ एसैया 33:3, अप्सन सीमा रहेको छ एर्मिया 33:3। अब तपाईँले टिपाउन सक्नुहुनेछ सही जवाब कुन होला भनेर। यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने पहिलो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म पर्वतदेखि राधाराम आचार्य।
0: हजुर राधारामजी, कस्तो हुनुहुन्छ?
1: म एकदम ठिक छु, म आज हस्पिटलमा छु, त्यही पनि फोन लाग्यो।
0: उता पर्वतकै हस्पिटलमा हुनुहुन्छ?
1: पोखराको हस्पिटलमा।
0: ए हजुर, ल कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। प्रश्न सुन्न पाउनुभयो त?
1: हजुर प्रश्न सुनिसके, अप्सन सी।
0: हस्, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् हटौँ।
1: नमस्कार,
0: उहाँ हुनुहुन्थ्यो राधाराम आचार्य, पोखराको हस्पिटलमा हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो, तर मैले अलिकति लामो कुराकानी गर्न चाहेको थिएँ तर मैले आफैले गरिनँ किनभने हाम्रो अर्को श्रोताले फेरि ढिला होला भनेर भन्नु होला भनेर। यतिखेर दोस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
2: हेलो,
0: हजुर सुरजी बोल्दै हुनुहुन्छ?
2: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
2: सन्चै छु हजुरलाई।
0: हामी पनि सन्चै छौ, अनि प्रश्न सुन्न पाउनुभयो?
2: प्रश्न भनिदिन न।
0: आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, मलाई पुकार र म तलाई जवाफ दिनेछु र तैले नजानेका गहिरा र गुप्त कुरा म तलाई बताउनेछु, यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ? अप्सन एमा भजन संग्रह 33:3, एसैया 33:3, एर्मिया 33:3।
2: म अप्सन ए लाई गेस गर्छु।
0: हस, मैले अप्सन ए टिपाइदिए, कार्यक्रममा आउनुभयो सुरजी, आउँदै गर्नुहोस् छुटौं। हजुर, उहाँ हुनुहुन्थ्यो सुरज पन्त र उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ, र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
3: हेलो नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, कस्तो हुनुहुन्छ ताराजी तपाईँ? ल खुसी लाग्यो, अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? हस, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो ताराजी, आउँदै गर्नुहोस् हटौँ। सभा हुनुहुन्थ्यो, तारा रेग्मी हुनुहुन्थ्यो, विराटनगरदेखि हुनुहुन्थ्यो र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। यतिखेर चौथो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
4: हेलो, जयमसी सर।
0: हजुर जयमसी, हजुर पम्फाजी बोल्दै हुनुहुन्छ।
4: पक्कै पनि हो सर।
0: अनि आरामै हुनुहुन्छ नि?
4: म एकदम ठिक छु। हजुर कस्तो हुन्छ सर?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ। अनि चितलाङतिर पानी परिरहेको छ कि कस्तो भइरहेको छ?
4: पानी परिरहेको छ सर, अघिदेखिको पानी पर्यो, अहिले चाहिँ अलि रह्यो जस्तो भएको छ, अहिले त ठुलो पर्यो।
0: हजुर, अनि प्रश्न सुन्न पाउनुभयो? हजुर, यता पनि परिरहेको छ हाम्रो अनामनगर एरियामा पनि, जो सिंहदरबार एरियामा।
4: परमेश्वरलाई यस्तो पानीमा पनि हाम्रो लागि भनेर उहाँ सम्मान गरेर यो कार्यक्रम ल्याइदिनु भएको लागि परमेश्वरलाई धन्यवाद, हजुरलाई धेरै धन्यवाद।
0: हजुर तपाईँलाई पनि धेरै धन्यवाद। यसो झरीमा पनि तपाईँ आवाज मार्फत आउनुभयो, पानीलाई छिचोलेर, बादललाई, आकाशलाई छिचोलेर होइन आउनुभयो,
4: हजुरलाई
0: धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो होला, अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
4: म अप्सन सी भन्न चाहन्छु सर।
0: मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
4: हुन्छ सर,
0: जयमसी। हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो, चितलाङबाट हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पार जानुभएको छ। यतिखेर पाँचौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु र आज धेरै श्रोताहरूको फोन कल लिने कोसिस गर्नेछु र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, हजुर जयमसी। हजुर अर्जुनजी बोल्दै हुनुहुन्छ?
5: हजुर,
0: अर्जुन थापा है?
5: हजुर,
0: काठमाडौँतिरै हुनुहुन्छ कि बाहिर हुनुहुन्छ?
5: हजुर म काठमाडौँतिरै हो।
0: ल, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो? मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। जयमसी, हजुर उहाँ हुनुहुन्थ्यो अर्जुन थापा हुनुहुन्थ्यो, अप्सन सी टिपाएर जानु भइसकेको छ र यतिखेर म छैटौँ नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
6: हेलो, जयमसी
0: जजोलोपा। हजुर जजोलोपा, अमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
6: हजुर ठिकै छ।
0: मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
5: जयमसी,
0: हजुर उहाँ

0: सबैलाई धन्यवाद।
1: हल्ला उहाँ सुन्नु भएको छ होला कति श्रोताहरूले, र तपाईँलाई पनि धन्यवाद है त। अनि प्रश्न सुन्न पाउनु भयो त,
0: अप्सन सी एर्निया टेटिसको टिन भन्न चाहन्छु।
1: हुन्छ, कार्यक्रममा आउनुभयो अमिताजी, पाटनबाट आउँदै गर्नुहोस् छुटाउँ।
0: हुन्छ, धन्यवाद। जयमसी।
1: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो अमिता महर्जन हुनुहुन्थ्यो, पाटनबाट हुनुहुन्थ्यो, पाटन ललितपुरबाट, र उहाँले अप्सन सिटी पार जानु भइसकेको छ। यतिखेर म सातौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो, जयमसी।
1: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हरिबोल बुढा छ, हरियो खर्क मण्डलीबाट।
1: नाम नामसँगै तपाईँको मण्डलीको नाम पनि ठ्याक्क मिल्दो रहेछ है।
2: हजुर हजुर, हवाबाट सुरु हुन्छ।
1: फेरि अहिले त हरियो हरियो परियोको सिजन पनि हो है।
2: हो नि,
1: काँक्रोहरू मुलाहरू खाने समय पनि हो। अनि ठिक छ हरिबोलजी, अनि प्रश्न सुन्न पाउनुभयो?
2: सुने।
1: अनि अप्सन एबीसीमा कुन टिपाउन जानुहुन्छ?
2: म अप्सन ए भजन संग्रह भन्न चाहन्छु सुनिल सर।
1: हस् हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो हरिबोलजी, आउँदै गर्नुहोस् छुटाउँ।
2: हस् त, नमस्ते।
1: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थोकी हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ, र तपाईँ पनि आउन सक्नुहुनेछ र तपाईँले टिपाउन सक्नुहुनेछ है। र यतिखेर पनि आठौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, जयमसी हजुर, चिनेकै व्यक्ति हुनुहुन्छ जस्तो लाग्यो आवाजमा। हजुर, नाम बताइदिनुहोस् त हजुरको। सङ्गीताजी, हजुर, सङ्गीत सङ्गीतको धुन निकाल्दै आउनुहोस् भनेको थियो तपाईँलाई है। हजुर हजुर, हजुर ल,
3: मलाई एउटा भनिदिन्छु है त।
1: हजुर,
3: मलाई प्रभुले बोलाउनु भयो भनेर भनिदिन्छु नि त
1: है,
3: खुसीको खबर दिन सुनाउनलाई। यो पहिले मैले प्रभुलाई विश्वास गर्दाको हो।
1: हजुर, तर लामो हुन्छ होला फेरि है सुनाउँदाखेरि सङ्गीतको धुन।
3: होइन, थोरै भनिदिए नि त,
1: अर्को श्रोताले मार्नु होला फेरि।
3: सपनामा भन्दाखेरि सपनामा गाइरहेको त्यो भजन सङ्ग्रह 22 मात्रै रहेछ क्या। म के अरे सानो छोटो मात्रै भनिदिन्छु है त।
1: हजुर,
3: छोटो भनिदिन्छु।

0: ल धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो?
1: हजुर भन्नु न। हजुर
0: संगीता रिमाला है? हजुर ल प्रश्न चाहिँ यस प्रकार भएको छ। मलाई पुकार म तलाई जवाफ दिनेछु, तैले नजानेको गहिरा र गुप्त कुरा म तलाई बताउनेछु। यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ? अप्सन एमा भजन संग्रह 33:3, अप्सन बीमा रहेको छ एसैया 33:3, अप्सन सीमा रहेको छ एर्मिया 33:3। हजुर सी हवस्, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, आउँदै गर्नु छुटौ। संगीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा कोही श्रोता आउँदै हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न गइरहेको छु। उहाँ चाहिँ हुनुहुन्छ 9 नम्बरको श्रोता। हेलो
2: हेलो सर, जय मसी।
0: हजुर जय मसी। हजुर रूपन्देहीबाट आउनुभयो धर्मेन्द्रजी।
2: हजुर सर, म महेन्द्र।
0: ए माफ गर्नुहोस् महेन्द्रजी, कस्तो हुनुहुन्छ
2: सर? म एकदम ठिक ठाक छु भन्नुभयो।
0: ल नयाँ नौलो खबर सबै ठिकै छ है?
2: नयाँ नौलो खबर सर के छ? पानी आए छैन, हामीले रोपाई गर्ने सर बहुत दुःख छ। के यो सिजनमा पानी हो जो आएन? आधार पारको 22 गते गइसकेको होइन, पानी जो आएन के पम्पुसिट मिसिन लगाएर बल्ल बल्ल स्टार्टिङ गर्ने लागेको।
0: ए भनेपछि त्यो त पानी परिरहेको छैन है?
2: परे छैन सर, पानीको बहुत दुःख छ।
0: यो आवाज लिएर तपाईँको आवाजले पानीलाई तपाईँकोतिर धकेल्न पर्ला जस्तो छ है? अब हामीले हातले त धकेल्न सक्दैनौ है?
2: हजुर हजुर सर।
0: ल पर्नेछ तपाईँकोतिर भने पानी कुनै दिन। अनि महेन्द्रजी प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ आज? प्रश्न चाहिँ यस प्रकार रहेको छ। मलाई पुकार म तलाई जवाफ दिनेछु, तैले नजानेको गहिरा र गुप्त कुरा म तलाई बताउनेछु। यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ? अप्सन एमा भजन संग्रह 33:3, अप्सन बीमा एसैया 33:3, अप्सन सीमा एर्मिया 33:3। सी भन्नुभयो? हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुहोस् धर्मेन्द्रजी, सरी माफ गर्नुहोस् महेन्द्रजी, आउँदै गर्नुहोस् छुटौ।
2: हुन्छ सर।

0: हस् उहाँ हुनुहुन्थ्यो महेन्द्र पासवान हुनुहुन्थ्यो, माफ गर्नुहोस् महेन्द्र चमार हुनुहुन्थ्यो, उहाँले रूपन्देहीबाट अप्सन सिटी पारेर जानु भइसकेको छ र यतिखेर दशौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? नैनाजी कस्तो हुनुहुन्छ तपाईँ?
1: पानी परेको भयो भाइ, तपाईँको कार्यक्रम त ढिलो आयो जस्तो लाग्यो मलाई।
0: हजुर ठिकै आयो जस्तो लाग्यो, ठिकै छ, तपाईँ पनि अलिकति ढिला आउनु भएको जस्तो लाग्यो है पानीले गर्दा होला।
1: हजुर
0: ल ठिकै छ, केही छैन। नैनाजी अनि प्रश्न सुन्न पाउनुभयो?
1: हजुर।
0: अप्सन एबिसीमा कुन टी बोल्न चाहनुहुन्छ?
1: अप्सन सी।
0: हस् मैले अप्सन सी टी पाएँ, कार्यक्रममा आउनुभयो नैनाजी, आउँदै गर्नुहोस् छुटाउ। नैना थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाएर जानु भइसकेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने एघारौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो जयमेश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? स्नेहाजी कस्तो हुनुहुन्छ? गोर्खातिरको हालखबर सबै ठिक छ? स्नेहा लामा भन्नुभयो है? हजुर प्रश्न सुन्न पाउनुभयो? हस् मैले अप्सन सी टी पाएँ, कार्यक्रममा आउनुभयो स्नेहाजी, आउँदै गर्नुहोस् छुटौ। हजुर जयमिश हजुर, उहाँ हुनुहुन्थ्यो गोर्खाबाट हुनुहुन्थ्यो, स्नेहा लामा हुनुहुन्थ्यो र उहाँले अप्सन सी टी पाएर जानु भइसकेको छ र यतिखेर बाह्रौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो भाइ नमस्कार।
0: नमस्कार हजुर, उमेशजी।
2: उमेश रेग्मी बिराजनगरबाट।
0: हजुर कस्तो हुनुहुन्छ उमेशजी तपाईँ?
2: ठिकै छ, बिहान र अहिले पनि हल्का गर्मी घाम लागेको छ तर हावा चलेको छ, ठिकै छ। दिउँसो चाहिँ अलिक गर्मी गर्मी हुन्छ।
0: हजुर
2: अरू त के हुनु र, खेतीपातीको काम बिहान बिहान एकछिन अलि छाँच्ने लगाउने गइन्छ अनि दिउँसो नजाने।
0: हजुर
2: बिहान बिहान ठिक हुन्छ, बिहान बिहानै ठिक काम गर्न राम्रो छ,
0: शीतल पनि हुन्छ है। हजुर अनि प्रश्न सुन्न पाउनुभयो हजुरले?
2: सुनिसके अप्सन सी भन्छु।
0: हस् मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो उमेश सी, आउँदै गर्नुहोस् छुटौ। बाई बाई हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ विराटनगरबाट र यतिखेर तेह्र नम्बरको श्रोता टेलिफोन सम्पर्कमा आउनु भइसकेको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
3: हेलो जयमेशी हजुर।
0: जयमेशी हजुर, पुनाजी
3: हजुर
0: कस्तो हुनुहुन्छ? खुसी लाग्यो अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? हजुर आजको कार्यक्रम भाग 333 प्रश्न यस प्रकार रहेको छ, मलाई पुकार म तलाई जवाब दिनेछु, तैले नजानेका गहिरा र गुप्त कुरा म तलाई बताउनेछु, यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ? अप्सन एमा रहेको छ भजन संग्रह 33:3, अप्सन बीमा रहेको छ एसैया 33:3, अप्सन सीमा रहेको छ एर्मिया 33:3।
3: कहाँनिर पर्यो यस्तै छ, अन्ध अन्धो छु म त है, म नि यसलाई गेस गर्छु, सीलाई गेस गर्छु,
0: सीमा जानुहुन्छ है?
3: हजुर सीमा।
0: ल ठिक छ, एकदमै केही फरक पर्दैन, सही जवाफ त म कार्यक्रमको अन्त्यमा बताइ नै हाल्छु, तपाईँले गेस गर्न पाउनुहुन्छ नै होइन? ल ठिक छ, र यदि जानिएन भन्दैमा अन्धो अथवा दृष्टिबिन भन्ने पनि हुँदैन होइन, सबै जान्ने व्यक्ति त को हुन्छ र होइन, हुँदै हुँदैन होइन, अहिले के फरक पर्दैन। ल है त कार्यक्रममा आउनुभयो, माया गरिदिनु भयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
3: हजुर जयमेशी
0: हजुर, उहाँ हुनुहुन्थ्यो पुरा थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाएर जानु भएको छ र गेस गरेर जानु भएको छ र तपाईँ पनि गेस गर्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। यतिखेर 14 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
4: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: जयमसी सर।
0: हजुर जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: म साइप्रसदेखि सीता नेपाली।
0: सीताजी हजुर धेरै पछि आउनुभयो अनि सायद व्यस्त हुनुहुन्थ्यो होला है?
4: हजुर सर।
0: ल खुसी लाग्यो, अनि साइप्रसतिरको हालखबर के छ?
4: साइप्रसमा हालखबर एकदमै राम्रो छ सर, अनि धेरै गरिमी छ, जाडो महिनामा पानी पर्छ, जाडो महिनामा पानी पर्छ, गरम महिनामा पानी पर्दैन, गर्मी छ।
0: ल स्वास्थ्यको ख्याल राख्नुहोस्। गर्मी अलिकति बढेको महसुस सबैतिर भएको छ है, अनि स्वास्थ्यको ख्याल गर्नुहोस् भन्न चाहन्छु। सीताजी त्यत्रो टाढादेखि आउनुभयो, लामो कुराकानी गर्ने मन त थियो, तर फेरि हाम्रो अरू श्रोताहरू पनि कुरिरहनु भएको छ, यता टेलिफोन सम्पर्कमा आएर कुरिरहनु भएको छ। अनि तपाईँ सीताजीसँग त्यस्तो लामो कुरा गर्नुहुन्छ भनेर भन्नु होला भने डर पनि छ कता कता, त्यसैले तपाईँ आउँदै गर्नुहोस्, कुराकानी गर्दै गरौँला सीताजी। अनि प्रश्न सुन्न पाउनु भयो त,
4: प्रश्न एकचोटि भन्नु न सर।
0: आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, मलाई पुकार म तलाई जवाब दिनेछु, तैले नजानेका गहिरा र गुप्त कुरा म तलाई बताउनेछु, यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ? अप्सन एमा रहेको छ भजन संग्रह 33:3, अप्सन बीमा रहेको छ यसैया 33:3, अप्सन सीमा रहेको छ एर्मिया 33:3।
4: सर मैले त यो त बाइबल पद कण्ठ नै गरेको छु, यो त एर्मिया 33:3 हो सर।
0: ए हो हजुर, ल मैले अप्सन कति टिपाइदिउँ,
4: अप्सनल सी
0: सी हजुर। तपाईँले खुसी साथी पाउनु भएको जस्तो लाग्यो, तर गेस गराउनु सक्नुहुनेछ होइन, ठिकै छ, केही छैन। अनि सीताजी आउँदै गर्नुहोस्, अहिलेलाई छुटाउ।
4: हुन्छ, धन्यवाद सर।
0: उहाँ हुनुहुन्थ्यो सीता नेपाली हुनुहुन्थ्यो, साइप्रसबाट हुनुहुन्थ्यो, धेरै पछि उहाँसँग कुराकानी भयो र हामी धन्यवाद दिन चाहन्छौ। यतिखेर भने 15 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
5: हेलो,
0: हजुर जयमिसी हजुर, हजुरको नाम बताइदिनुहोस् न। साराजी हजुर, आज तपाईँको आवाज अलिकति परिवर्तन भएको जस्तो लाग्यो, त्यसैले चिनिन है, अनि प्रश्न सुन्न पाउनु भयो त
5: अहिले
0: हजुरले भनेपछि सुनि मैले। ए हजुर, अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
5: 33:3 भन्न
0: चाहन्छु हजुर। भनेपछि अप्सन सी टिपाउन चाहनुहुन्छ है, हस्, धेरै धन्यवाद साराजी कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौ।
5: हुन्छ, मेरो त्यहाँ आज वचन दिनुभएको छ गुरुआमाले, वचन चाहिँ असल तरिकाले भन्नु सकौँ भनेर प्रार्थना गरिदिनु।
0: हजुर हस्, हुन्छ, ल धन्यवाद, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। उहाँले प्राप्त विषय पनि राखेर जानु भइसकेको छ। सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो, 15 नम्बरमा हुनुहुन्थ्यो भने अब म 16 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, हेलो हजुर,
6: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: म भक्तपुर गुन्डोबाट सावित्री खनका।
0: सावित्रीजी कस्तो हुनुहुन्छ तपाईँ?
6: एकदम आरामै छु, पानी चाहिँ ठुलो परिचय है यहाँतिर।
0: हजुर, हाम्रो यतातिर चाहिँ अलिअलि परिरहेको छ, त्यस्तो ठुलो त परेको
6: आज भनौँ न, यसपालिको ठुलो पानी परेकै आजै हो।
0: भनेपछि त्यहाँ ठुलो पानी परेको छ हजुर,
6: ठुलो परेछ। अहिले चाहिँ अलिक कम कम भयो, नत्र त मैले त घरभित्रै छिरेछ, म बाहिर निस्केको
0: थिएँ,
6: जानु भएछ।
0: भनेपछि सफा गर्दै हुनुहुन्छ होला?
6: हजुर।
0: ए हजुर, यस्तो अब हुन त घरभित्र पानी पानी छिर्दा कति टेन्सन हुन्छ, त्यो त घरभित्र पानी छिर्नेहरूलाई मात्र थाहा छ होइन,
6: है झ्याल फुल्दै थियो, फुल्दै राखेको थियो, पानी पर्ला जस्तो थिएन नि त, है मकै ढले सुक्कै भएछ, हावा हुरी पनि आएछ।
0: एक हिसाबले दुःखको कुरा पनि हो, अब कति फर्निचरको सामानहरू कति फाइलहरू हुनसक्छ है, र सुरक्षितसँग सफा सुरु गर्न सक्नुहुनेछ। र अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ तपाईँ? एकदमै हतारमा हुनुहुन्छ जस्तो छ है, प्रश्न चाहिँ यस प्रकार रहेको छ, मलाई पुकार म तलाई जवाब दिनेछु, तैले नजानेको गहिरा र गुप्त कुरा म तलाई बताउनेछु, यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ? अप्सन एमा रहेको छ भजन संग्रह 33:3, अप्सन बीमा रहेको छ यसैया 33:3, अप्सन सीमा रहेको छ एर्मिया 33:3। मैले अप्सन सी टिपाए र कार्यक्रममा आउनुभयो यति धेरै व्यस्तताको बावजुद पनि, आउँदै गर्नुहोस् अहिलेलाई छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो सावित्री खड्का हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाएर जानु भइसकेको छ र उहाँले भन्दै गर्दाखेरि तपाईँ हामी पनि कतिपल्ट सचेत हुनुपर्छ, अब घाम लागिरहेको छ, झ्याल खुल्ला गरिहालौँ न त भनेर, खुल्ला गरेर पनि नजानुहोस् अब तपाईँको झ्यालबाटै पानीभित्र छिर्यो भने त होइन, कति कोठामा कति पानी भरिन्छ होला, कार्पेटहरू ओछ्याउनु भएको छ भने कति हुन्छ होला है, त्यो कारणले गर्दाखेरि तपाईँ पनि सचेत हुनुहोस् भन्न चाहन्छु। यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने 17 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
7: नमस्कार, राजु काभ्रा विराटनगरबाट।
0: राजुजी कस्तो हुनुहुन्छ? हजुर, यतातिर पानी ठुलो परेर मानिसको घरभित्र पनि छिरेको समाचारहरू खबरहरू तपाईँले सुन्नुभयो होइन? अनि प्रश्न सुन्न पाउनु भयो त? सिटी पाएँ राजुजी, कार्यक्रम आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुट्टा हौ। हजुर, उहाँ हुनुहुन्थ्यो विराटनगरबाट हुनुहुन्थ्यो, राजु काभ्रा हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाएर जानु भइसकेको छ, गेस्ट गर्नु भएको छ। यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 18 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
7: हेलो जयमसी।
0: हजुर विद्यार्थी जयमसी, हजुर कस्तो हुनुहुन्छ?
7: ठिक छु हजुरहरूलाई।
0: हजुर, हामी पनि एकदमै सन्चै छौ। अनि प्रश्न सुन्न पाउनुभयो?
7: हजुर,
0: प्रश्न सुन्न पाउनुभयो? ट्राई गर्दा गर्दा अठार नम्बरमा पुग्नुभयो। हजुर, अनि प्रश्न सुन्न पाउनु भयो त? के अरे, अप्सन एबिसीमा कुन टिप भन्न चाहनुहुन्छ उसो भए? अप्सन सिटी भन्न चाहनुहुन्छ है? हस्, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, खुसी लाग्यो छुटौँ अहिले। ल, धेरै धन्यवाद। अठार नम्बर भए पनि है, तपाईँको नाम पनि यहाँ मैले टिपिसके र तपाईँको मेहनतको लागि धेरै धन्यवाद है त। हजुर, उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले आफ्नो सिटी पाएर जानु भइसकेको छ र कति मेहनत गर्नुभएको रहेछ उहाँले चाहिँ कल गर्नलाई बताउनु भयो। र उहाँसँग कुराकानी गर्दा गर्दै मैले पम्पा रोकाजीको मेसेज टिपेको छु, उहाँ चाहिँ 19 नम्बरमा हुनुहुन्छ। पम्पाजीले चाहिँ हजुर, हामी सबैजना सन्चै छौँ र तपाईँ पनि सन्चै हुनुहुँदो रहेछ, खुसी लाग्यो। र उहाँले चाहिँ अप्सन सिटी पाउनु भएको छ। पम्पाजीको नाउँ चाहिँ मैले 19 नम्बरमा राखेको छु भने म 20 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
8: नमस्कार।
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कमला थापा, कोटेश्वरबाट भन्नुभयो? हजुर, के गर्नुहुन्छ कोटेश्वरतिर? हजुर, ल, तपाईँ हाम्रो कार्यक्रममा पहिलोचोटि त होइन है? हजुर, कोटेश्वरबाट कमलाजी भनेपछि पहिलोचोटि हो कि जस्तो लाग्यो। यदि हुनै रहेछ भने दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ कमलाजी। तपाईँले देख्नु भएको छैन होला तर हाम्रो प्राविधिक मित्र सन्ध्याजीले देख्नु भएको छ र आउने दिनमा पनि आउन सक्नुहुनेछ है त। अनि प्रश्न सुन्न पाउनु भयो त? अप्सन एबिसीमा कुन टिप भन्न चाहनुहुन्छ? हस्, मैले अप्सन सी टिप पाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो कमला थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। उहाँ चाहिँ कोटेश्वरबाट हुनुहुन्थ्यो र अब भने म 21 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
9: हेलो दादा, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
9: विराटनगरबाट लक्ष्मी रेग्मी।
0: लक्ष्मीजी, कस्तो हुनुहुन्छ तपाईँ, खाजा खानुभयो?
9: ठिकै छ,
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
9: हजुर,
0: अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ?
9: अप्सन सी।
0: हस, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो लक्ष्मीजी, विराटनगरदेखि आउँदै गर्नुहोस् छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र अब भने म 22 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। अब हामी फोन कलमा कुराकानी हुने 10 मिनट मात्र समय छ बाँकी, त्यसैले भट्टाभट म कल लिइहाल्छु। र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुनेछ 22 नम्बरको श्रोता। हेलो, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, तपाईँको आवाज नेटवर्कको कारणले गर्दाखेरि अलिकति अड्के अड्के आइरहेको छ, तर पनि नाम बताइदिनुहोस् न, फेरि बताइदिनुहोस् न। उपासना घिसिङ सर्लाहीबाट, आज नेटवर्क त्यति चलिरहेको छैन जस्तो है तपाईँकोतिर पनि। अनि प्रश्न सुन्न पाउनुभयो उपासनाजी? अप्सन एबिसीमा कुन टिप भन्न चाहनुहुन्छ? सी भन्नुभयो है, सी भन्नुभएको हो, ल, मैले सी टिपाएँ, कार्यक्रममा आउनुभयो उपासनाजी, नेटवर्क नहुँदा नहुँदा पनि कुराकानी भयो, खुसी लाग्यो। र उहाँ हुनुहुन्थ्यो सर्लाहीबाट हुनुहुन्थ्यो र उपासना घिसिङ, अब मौसम यस्तो छ त्यही कारणले गर्दाखेरि पनि होला उहाँकोमा नेटवर्क नदिएको र हामीले बल्ल बल्ल बल्ल बल्ल आवाज सुन्यौं। कतिपल्ट अब फेरि भन्नुहोस् त, फेरि भन्नुहोस् त भन्दा भन्दा कतिलाई त रिस उठ्न पनि सक्ला, तर माफ गर्नुहोस्, नरिसाउनुहोस् है, कहिलेकाहीँ चाहिँ नबुझेर सोधिएको हो। र यतिखेर भने 23 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
10: हेलो जयमिसी दाई।
0: जयमिसी हजुर, कहाँदेखि हुनुहुन्छ हजुर, तपाईँको नाम?
10: सुनिता।
0: सोनीजी, कस्तो हुनुहुन्छ तपाईँ?
8: ठिकै छ, पानी परिरहेछ यतातिर।
0: ए हजुर, ल बताइदिनु भएको लागि धन्यवाद। र यतातिर पनि परिरहेको छ, अनि प्रशासन पाउनु भयो अप्सन सी टी पाएँ। कार्यक्रममा आउनुभयो सुनिजी, कार्यक्रममा आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। जय मिसेश्वर। उहाँ हुनुहुन्थ्यो सोनी तामाङ किर्तिपुरबाट हुनुहुन्थ्यो, र यतिखेर टेलिफोन सम्पर्कमा कोही आउनुहुने श्रोतालाई म स्वागत गरिहाल्छु। र हाम्रो सन्ध्याजीले आइसक्नु भएको छ, भन्नुभएको छ उहाँ हुनुहुन्छ 24 नम्बरको श्रोता। हेलो, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
11: म सबिन तामाङ हो नि हजुर, खोटाङबाट।
0: सबिनजी कस्तो हुनुहुन्छ? अनि त्यतातिर पानी परिरहेको छ खोटाङतिर?
11: पानी परेको छैन भनौँ न, अरू ठिकै छ। हजुरहरूकोतिर के कस्तो छ?
0: हजुर, हाम्रोतिर चाहिँ पानी परिरहेको छ, र धेरै धन्यवाद त्यहाँको बारेमा बताइदिनु भएको लागि। प्रशासन पाउनुभयो
11: हजुर, म अप्सन सी भन्नु।
0: हस्, मैले अप्सन सी टी पाएँ। सबिनजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, खोटाङबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 25 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
12: हजुर,
0: जयमिसी हजुर, चन्द्रमायाजी हजुर, खुसी लाग्यो आउनुभयो। पानी परिरहेको बेलामा पनि चन्द्रमायाजी आउनुभयो, अनि अब खुसी त मान्न परिहाल्यो नि होइन? ल जे होस्, अब बादलभित्र पनि चन्द्रमा लुकेको हुन्छ भन्ने कुरा चाहिँ महसुस गर्न सक्छ हामीले, नदेखे तापनि होइन? ल, अनि प्रश्नको जवाब अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ? हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। मैले आज कुरा अलिकति छोटो गरेको छु, र कुराकानी गर्दै गरौँला आउने दिनहरूमा है।
12: धन्यवाद।
0: जयमिसी हजुर, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्छ, र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र यतिखेर टेलिफोन सम्पर्क वाट्सएप मार्फत आउनुहुने 26 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
13: हजुर, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
13: पर्वतदेखि गोविन्द आचार।
0: गोविन्दजी कस्तो हुनुहुन्छ तपाईँ?
13: ठिक छु,
0: ल खुसी लाग्यो। अनि प्रश्न पाउनुभयो
13: हजुर, अप्सन सी।
0: हस, मैले अप्सन सी टिपाएँ र कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य हुनुहुन्थ्यो पर्वतबाट, र यतिखेर भने 27 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। सन्ध्याजीले भन्नुभएको छ छिटो कल लिइहाल्नुहोस् भनेर। उहाँ हुनुहुन्छ, हेलो।
14: हेलो हजुर, नमस्कार सुनिल दाई। नमस्कार।
0: नमस्कार हजुर, जीवन जी कस्तो हुनुहुन्छ?
14: म जीवन बर्दला विराटनगरबाट हजुर।
0: अनि कस्तो हुनुहुन्छ तपाईँ?
14: यो भन्दा अगाडिको हप्तामा फोनै लागेन थियो
0: हजुर, अगाडिको हप्ता झन्डै झन्डै हामीले अझ दुईजनाको त टिप्न भ्याएनौ, झन्डै झन्डै 50 सहभागिता थियो।
14: अनि फोन पनि लागेन, मैले कमेन्ट गरिदिएको थिएँ।
0: ए हजुर, ल र पनि
14: 5 बजेदेखि 6 बजेसम्म गरे, फोनै लागेन।
0: हजुर, यति धेरै मेहनत गर्नुभएको लागि धेरै धन्यवाद, र क्षमा पनि चाहन्छौ तपाईँको फोन।
14: मैले के अरे मिलाए पनि आजकल पुरस्कारै पाउँदैन, के हो पुरस्कार पर्दैन?
0: धेरै श्रोताहरू हुनुहुन्छ, अनि गोला प्रथामा जाँदाखेरि है भन्न सकिँदैन, तपाईँलाई थाहा छ है। तर हाम्रो चाहना चाहिँ कतिपल्ट सबै श्रोतालाई विजेता बनाऊ बनाऊ जस्तो लाग्छ, अब मनमा ढुकचुक ढुकचुक हुन्छ है। अनि अब मलाई जस्तो तपाईँहरूलाई पनि हुन्छ, किन म भइनँ जस्तो त हुन्छ पक्का नै। हजुर, ल तपाईँले बताइदिनु भएको लागि धन्यवाद। अनि जीवनजी प्रश्न सुन्न पाउनुभयो है?
14: एकचोटि प्रश्न भन्दैन,
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ। मलाई पुकार, म तलाई जवाफ दिनेछु, तैले नजानेका गहिरा र गुप्त कुरा म तलाई बताउनेछु। यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ? अप्सन एमा रहेको छ भजन संग्रह 33:3, अप्सन बीमा रहेको छ यसै या 33:3, अप्सन सीमा रहेको छ एर्मिया 33:3।
14: म पनि अप्सन सी नै भन्छु,
0: अप्सन सी भन्नुभयो है। हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
14: नमस्कार।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो विराटनगरबाट, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर सन्ध्याजीले भन्नुभएको छ 4770754 र तपाईँ पनि आउन चाहनुहुन्छ भने यो नम्बर तपाईँले लिइहाल्नुहोस्, र यहाँ हाम्रो जुन श्रोताले टक्क काट्नुहुन्छ त्यसपछि तपाईँले डायल गरिहाल्नुहोस्, अनि त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न सक्छौँ है त। र यतिखेर भने म 28 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, हेलो हजुर, सुन्दै हुनुहुन्छ मेरो आवाजलाई? हजुर, उहाँको आवाजलाई हामीले सुन्न सकेनौ, तर मेरो आवाजलाई तपाईँले सुन्नुभयो होला। तर फेरि तपाईँले ट्राई गर्नुहोस् है, र हामीले उहाँको फोन लाइन हामीले काटिसकेका छौँ। र फेरि तपाईँ आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र वाट्सएपको नम्बर चाहिँ 9803446646 रहेको छ। र यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9960666374 रहेको छ। यतिखेर कोही हुनुहुन्छ सन्ध्याजी? हजुर, उहाँले हुनुहुन्न भन्नुभएको छ, र उहाँले हुनुहुन्न भन्नुभएको कारणले गर्दाखेरि मसँग यहाँ महिमाजी हुनुहुन्छ, उहाँले मेसेज गर्नुभएको छ। उहाँ चाहिँ गोर्खाबाट हुनुहुन्छ र उहाँले चाहिँ म सी भन्न चाहन्छु भन्नुभएको छ। महिमाजी, तपाईँको नाउँ चाहिँ मैले 28 नम्बरमा राखेको छु है, महिमा गुरुङ हुनुहुँदो रहेछ उहाँ चाहिँ, र उहाँले अप्सन सिटी पाउनु भएको छ गोर्खाबाट, र टेक्स्ट मेसेज गर्नुभएको थियो। र अब भने म 29 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो, हेलो हजुर, मेरो आवाज सुन्दै हुनुहुन्छ? तपाईँको आवाज त हामीले सुनिरहेका छौँ अहिले चाहिँ। हेलो हजुर, उहाँको फोन लाइन काटिएको छ किनभने हामी उहाँसँग कुराकानी गर्न सकेनौँ। सायद मेरो आवाज उहाँले नसुन्नु भएको होला, उहाँहरूको पछाडिको आवाज चाहिँ हामीले बल्ल तल्ल चाहिँ सुन्यौं, हल्ला खल्ला चाहिँ हामीले सुन्यौं। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 29 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
12: हेलो हजुर, नमस्कार।
0: नमस्कार हजुर, धेरै पछि आउनुभयो जस्तो लाग्यो है, तपाईँ परिचित व्यक्ति हुनुहुन्छ।
12: धेरै पछि आयो, धेरै पछि
0: आएँ। हजुरको नाम पछाडि पाण्डे भने चाहिँ थाहा छ जस्तो लाग्यो, तर मैले मिस्टेक भनिन भने।
12: हजुर, ऋषिराम पाण्डे हो।
0: हजुर, ऋषिराम पाण्डेजी, हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
12: ठिकै छ, जात्रै मोटो छैन, दुब्लो दुब्लो छ।
0: धेरै पछि आउनुभयो, कुराकानी त गर्न मन थियो तर समयको कारणले गर्दाखेरि हामीले अलिकति छुट्याइरहेका छौँ। अनि प्रश्न सुन्न पाउनुभयो?
12: हजुर, थाहा छैन सर, यस्तै दुई वर्ष मात्र बाटोमा हिँडिरहेको छु, त्यही पनि सम्झना गरेको।
0: हजुर, प्रश्न चाहिँ यस प्रकार रहेको छ, मलाई पुकार म तलाई जवाफ दिनेछु, तैँले नजानेको गहिरा र गुप्त कुरा म तलाई बताउनेछु, यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ? अप्सन एमा रहेको छ भजन संग्रह 33:3, अप्सन बीमा रहेको छ एसैया 33:3, अप्सन सीमा रहेको छ एर्मिया 33:3। अप्सन सी टिपन चाहनुहुन्छ है? हजुर, धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौं। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो ऋषिराम पाण्डेजी हुनुहुन्थ्यो, र उहाँ प्युठानबाट हुनुहुन्छ। उहाँ चाहिँ धेरै पहिला आउनुहुन्थ्यो, निरन्तर आउनुहुने श्रोता हुनुहुन्छ, तर धेरै समय पछाडि, सायद एक वर्ष त भएको छैन होला, धेरै समय पछाडि कुराकानी भयो, खुसी लाग्यो ऋषिरामजी। आउने दिनमा पनि हामी कुराकानी गर्दै गरौँला, र आज बाटोमा हिँड्दै गर्दाखेरि उहाँले सम्झिनु भएर कल लगाउनु भएको रहेछ। र उहाँसँग कुराकानी गर्दा गर्दै मैले टेक्स्ट मेसेज टिपेको छु, हाम्रो अश्विन तामाङ हुनुहुन्छ, खोटाङबाट हुनुहुन्छ, र उहाँले चाहिँ अप्सन सी टिपाउनु भएको छ। अश्विनजी, तपाईँको नाउँ चाहिँ मैले 30 नम्बरमा राखेको छु है, र धेरै धन्यवाद टेक्स्ट मेसेज गर्नुभएको लागि। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 31 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
15: नमस्कार हजुर, जय मसी।
0: हजुर, नमस्कार जय मसी, मैयाजी बोल्दै हुनुहुन्छ।
15: हजुर सर, मेरो त 2-3 पटक फोन काटियो जस्तो लाग्यो, त्यहाँबाट खोइ के भयो कि यो पानी परेर एकदम पानी परिहाल्छ।
0: हजुर, त्यो कारणले गर्दा पनि होला। अनि प्रश्न सुन्न पाउनुभयो मैयाजी?
15: हजुर सर, मैले सुनिरहेको छु।
0: अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ? हस् मैले अप्सन सी टिपाए, कार्यक्रममा आउनुभयो मैयाजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
15: नमस्कार हजुर,
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो मैया परियार हुनुहुन्थ्यो, अप्सन सिटी पाएर जानु भइसकेको छ, र उहाँसँग कुराकानी गर्दा गर्दै मैले 32 नम्बरमा अशोकजीको मेसेज टिपेको छु। उहाँ चाहिँ अशोक तामाङ हुनुहुन्छ, ठाउँको नाम चाहिँ लेख्नु भएको छैन, र उहाँले अप्सन सी भनेर टिपाउनु भएको छ। सायद हामी टेलिफोन सम्पर्कमा आउनुहुने एकजना श्रोतालाई मात्र समय दिन्छौँ होला, नत्र हामी अब सायद हामी फोन कल लिने छैनौँ यदि आउनुहुन्छ भने। सन्ध्याजीले टक्क हात टेलिफोनमा राखिराख्नु भएको छ, यदि आउनुभयो भने पठाउनलाई, नत्र भने चाहिँ अब होल्डमा राख्नलाई भनेर होला। र ठिक छ, हामी नत्र जतिजनाले प्रत्यक्ष प्रसारण कार्यक्रम सुन्नु भएर भाग लिनुभएको छ उहाँहरूको नाउँ पनि हामी बताउन गइरहेका छौँ, जतिजनाले वाट्सएपमा मेसेजमा भाग लिनुभएको छ र उहाँहरूको नाउँ पनि हामी टिप्न गइरहेका छौँ। सञ्जित गुइडेल हुनुहुन्छ, पालुङबाट हुनुहुन्छ। सञ्जितजी, तपाईँलाई धेरै धन्यवाद, तपाईँको नाउँ चाहिँ मैले 33 नम्बरमा टिपेको छु र उहाँले अप्सन सी टिपाउनु भएको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौँ सञ्जितजीलाई। र हाम्रो कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ, अनि देविन
16: हिङमाङ हुनुहुन्छ, ग्याङटोकबाट हुनुहुन्छ, इण्डियाबाट हुनुहुन्छ र उहाँले अप्सन सी टिपाउनु भएको छ देविनजी है, र धेरै धन्यवाद दिन चाहन्छौ। क्या तपाईँको नाउँ चाहिँ 34 नम्बरमा राखेको छु है त। अब भने 35 नम्बरमा चाहिँ हुनुहुन्छ ज्ञान आचार्य हुनुहुन्छ, ज्ञान आचार्यजीले पनि अप्सन सी टिपाउनु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र जतिजनाले प्रत्यक्ष प्रसारण कार्यक्रम सुन्नु भएर भाग लिनु भएको छ उहाँहरूको नाम चाहिँ मलाई सन्देशजीले अनियरमा पठाउनु हुँदैछ र यो गीत चाहिँ तपाईँ समक्ष राख्न चाहन्छु। त्यसपछि छुटेको नाउँहरू र विजेताको नाउँ सही जवाफ लिएर म आउने नै छु।

0: हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र प्रत्यक्ष प्रसारण कार्यक्रम सुन्नुभएर सुन्नुहुने धेरै श्रोताहरू हुनुहुन्छ, भाग लिनुहुने श्रोताहरू, तर माफ गर्नुहोस् तपाईँको नाम मैले टिप्न भ्याइन र एकजना श्रोताको चाहिँ मैले टिप्न भ्याएँ, रमेश रोग्मी हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ, उहाँको नाम चाहिँ 35 नम्बरमा छ। र अब भने कार्यक्रममा म सही जवाब राख्न गइरहेको छु, सही जवाब चाहिँ के हो भनेर आजको कार्यक्रम भाग 333 प्रश्न रहेको थियो, मलाई पुकार म तलाई जवाब दिनेछु, तैले नजानेको गहिरा र गुप्त कुरा म तलाई बताउनेछु, र यो कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ भनेर चाहिँ प्रश्न तपाईँ समक्ष राखिरहेको थिएँ भने अप्सन एमा रहेको थियो भजन संग्रह 33:3, अप्सन बीमा रहेको छ यसैया 33:3, अप्सन सीमा रहेको छ एर्मिया 33:3 रहेको छ थियो। र अब सही जवाब चाहिँ कुन हो भन्दाखेरि आज एपिसोड 333 भएको कारणले गर्दाखेरि मैले पनि 333 भएको चाहिँ उहाँलाई लिएर आएको छु, अनि कुन चाहिँ रहेको छ भन्दाखेरि सही जवाब चाहिँ मैले यो प्रश्न तयार पारेको थिएँ एर्मिया 33:3 नै तयार पारेको थिएँ, त्यहाँ लेखिएको छ मलाई पुकार म तलाई जवाब दिनेछु तैले नजानेको गहिरा कुरा म तलाई बताउनेछु भनेर लेखिएको छ। भनेपछि अब यहाँ शुरूमा नै अब मैले तयार पारेको थिएँ भनेर तपाईँलाई बताएँ होइन, त्यसैमा नै सही जवाब तपाईँले सुन्न पाउनुभयो, भनेपछि अप्सन ए होइन, अप्सन बी पनि होइन, अप्सन सी सही जवाब रहेको छ। र ज जसले अप्सन गेस गर्नुभयो धन्यवाद, र ज जसले सी टिपाउनुभयो र सही जवाब मिलेको छ। र सबैभन्दा सुरुमा हुनुहुन्छ राधाराम आचार्य हुनुहुन्छ पर्वतबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो, र सबैभन्दा सुरुमा सही जवाब टिपाउनु हुने श्रोता उहाँ हुनुभएको कारणले गर्दाखेरि उहाँ स्वत विजेता बन्नु भएको छ है। र त्यसै गरी हुनुहुन्छ सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्दाखेरि उहाँले अप्सन सी भनेर कमेन्ट गर्नुभएको छ, विजय राई हुनुहुन्छ र उहाँ विजेता बन्नु भएको छ। र हाम्रो प्राविधिक मित्र सन्ध्याजीले चाहिँ 14 नम्बर टिपाउनु भएको छ, 14 नम्बरमा हुनुहुन्छ सीता नेपाली हुनुहुन्छ साइप्रसबाट हुनुहुँदो रहेछ, उहाँले अप्सन सी टिपाउनु भएको छ, यस कारणले गर्दाखेरि सही जवाब मिलेको कारणले गर्दाखेरि उहाँ विजेता बन्नुभएको छ है सीताजी। र तपाईँले पनि कार्यक्रम सकिएपछि तपाईँले खबर गर्न सक्नुहुनेछ अथवा नेपाली नम्बर तपाईँले टिपाउन सक्नुहुनेछ। र त्यसै गरी अब आजको कार्यक्रममा जम्मा 35 नाम मैले टिपेको छु, र त सही जवाब टिपाउनु हुनेहरूबाट तपाईँको नाउँ मैले तान्न गइरहेको छु। मेरो हातमा नम्बर परिसकेको छ, 17 नम्बरको श्रोता हुनुहुन्छ, 17 नम्बरको श्रोताले सही जवाब टिपाउनु भएको रहेछ, र उहाँ हुनुहुन्छ राजु काभ्रा हुनुहुन्छ, र तपाईँलाई धेरै धेरै बधाई दिन चाहन्छु, र कार्यक्रममा सकिसकेपछि तपाईँले नम्बर टिपाउन सक्नुहुनेछ। र कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धेरै धन्यवाद दिन चाहन्छु, र जतिजनाले भाग लिनुभयो तपाईँलाई पनि धन्यवाद, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा बिदा हुन चाहन्छु। गुड न्युज एफएम 105.1 MHz सुन्दै गर्नुहोस्।
1: टाइम चेक यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जुनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको सामुन्ने जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको उद्देश्य तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलसँग नजिकतामा लिएर जानु, अर्थात् बाइबलका भित्र लुकेर रहेका रहस्यहरूलाई तपाईँको अगाडि प्रस्तुत गर्नु हाम्रो एकमात्रै कार्यक्रमको उद्देश्य रहेको छ। प्रेसरता, यदि तपाईँ बाइबललाई नजिकबाट चिन्न चाहनुहुन्छ र बाइबलका कुराहरू सिक्न चाहनुहुन्छ तर त्यसको लागि तपाईँले उचित मौका अवसर मिलेको छैन भने यो कार्यक्रम तपाईँको निम्ति तपाईँको आत्मिक तृष्णालाई मेटाउनको लागि एउटा वरदान साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौं। साधारण श्रोता, त्यसैले यस कार्यक्रमलाई तपाईँले अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी अनुरोध गर्दछौ र साथसाथै यो कार्यक्रम सुनिसकेपछि आउने दिनहरूमा यो कार्यक्रमलाई कसरी अझै थप परिमार्जित र परिष्कृत गर्नुपर्ने हो त्यसको विषयमा समेत हामीलाई तपाईँले उचित सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनको लागि पनि हामी अनुरोध गर्दछौ र जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ र अहिलेलाई भनी कार्यक्रमको आरम्भमा सुनौ एउटा सुमधुर भक्ति गीत र गीतपछि आजको कार्यक्रमको विषय वस्तुभित्र म प्रवेश गर्नेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। आदरणीय श्रोता, हामीले एउटा श्रृंखलाबद्ध रूपमा एउटा विषयमाथि हामीले कुराकानी गर्दै आइरहेका छौं। त्यो के हो भने, मानिसले किन मुक्ति पाउनुपर्छ, मानिसले किन उद्धार पाउनुपर्छ भन्ने विषयमा हामीले कुराकानी गर्दै आइरहेका छौं। जबसम्म एउटा मानिसले मैले उद्धार पाउनुपर्छ र मैले म एउटा पापी हुँ र म कमजोर मानिस हुँ भनेर स्वीकार्दैन, तबसम्म उसले आफूलाई मुक्ति पाउनु पर्ने व्यक्ति हो भन्ने कुरामा चाहिँ उसले स्वीकार गर्दैन। ऊ आफ्नै अभिमानमा आफ्नो जीवन आफ्नो तरिकाले जिइरहेको हुन्छ, जसले गर्दा सबैभन्दा पहिला उसले ईश्वरीय आज्ञाहरूलाई भङ्ग गर्छ। जब उसले ईश्वरीय आज्ञाहरूलाई भङ्ग गरेको हुन्छ, त्यसपछि उसले समाजमा अन्य मानिसहरूलाई पनि असर पुर्याएको हुन्छ। अनि जब उसले समाजमा अन्य मानिसहरूलाई नकारात्मक असर पुर्याउँछ, तब त्यो एउटा व्यक्तिको कारणले गर्दा सिङ्गो समाज र पछि गएर सिङ्गो राष्ट्र नै प्रभावित हुन जान्छ। त्यसकारणले गर्दा कोही पनि मानिसलाई आफूलाई मन लागे अनुसार आफ्नो इच्छा अनुसारको जीवनशैली अप्नाएर जिउने छुट छैन। प्रेसरता, तपाईँले विचार गर्नुपर्ने कुरा, मानौ तपाईँलाई धुम्रपान गर्नु खुब मनपर्छ र तपाईँ धुम्रपान गर्नुहुन्छ। अब त्यही धुम्रपान तपाईँको इच्छाले गर्दै हुन्छ, त्यो तपाईँको स्वतन्त्रता हो। तर तपाईँले याद गर्नुपर्छ, तपाईँले गरेको धुम्रपानले सबभन्दा पहिला तपाईँ आफैलाई असर गर्दैछ, जसले तपाईँलाई जीवनको उत्तरार्धमा आएर ठूलो कष्ट दिनेवाला छ। फेरि त्यसपछि तपाईँको वरपर रहेका अन्य समुदायहरू, अन्य मानिसहरू जो धुम्रपान गर्दैनन्, उनीहरूलाई समेत तपाईँले प्रभावित तुलाइराख्नु भएको हुन्छ। अब म तपाईँलाई बताउन चाहन्छु, तपाईँले आफ्नो स्वतन्त्रतालाई प्रयोग गर्दा तपाईँलाई अनि फेरि तपाईँको समुदायलाई कति ठूलो असर परेको छ, यसबाट सिक्नुहोस्। तपाईँ आफूले त आफ्नो स्वास्थ्यलाई हानि पुर्याइराख्नु भएको छँदैछ र तपाईँको पछि गएर उपचारको क्रममा आफ्नो रुपियाँ पैसा तपाईँको बर्बाद हुनेवाला छँदैछ। साथसाथै जसले धुम्रपान गर्दैनन् र आफ्नो स्वास्थ्यलाई आफ्नो स्वास्थ्यप्रति सचेत छन्, तिनीहरूलाई समेत तपाईँले श्वास प्रश्वास सम्बन्धी रोगमा बिस्तारै घिसार्दै तपाईँले फसाइराख्नु भएको छ। परिणाम स्वरूप अब उनीहरूले पनि आफ्नो उपचार गर्नु पर्दा ठूलो धनराशि खर्चिनु पर्ने हुन्छ, अनि त्यो धनराशि खर्चिसकेपछि औषधिको नाममा ती धनराशिहरू विदेश पलायन हुन्छन्, अनि फेरि यसले राष्ट्रको अर्थतन्त्रमा सानै ठाउँबाट भए पनि नराम्रो धक्का लाग्न पुग्छ। प्रेसरता, अब विचार गर्नुहोस्, तपाईँको एउटा स्वतन्त्रताले कति धेरैलाई प्रभाव पारेको रहेछ भन्ने कुरा एउटा मैले सानो उदाहरण तपाईँको बीचमा प्रस्तुत गरे। यसै कारणले गर्दा तपाईँले अब के बुझ्नु पर्दछ भन्दा, तपाईँसँग यदि धुम्रपान गर्ने बानी छ भने यो मेरो दासत्व हो र मैले यसबाट मुक्ति पाउनु पर्छ भन्ने कुरा चाहिँ तपाईँले सोच्नु पर्ने हुन्छ। जब तपाईँले यो कुरालाई हृदयदेखि बोध गर्नुहुन्छ, तब त्यसपछि तपाईँले त्यसबाट छुटकारा पाउने उपायहरू अवलम्बन गर्न थाल्नुहुन्छ, जुन तपाईँको निम्ति, तपाईँको परिवार र समुदायको निम्ति सकारात्मक परिणामको एउटा संकेत हो। त्यस्तै कुराहरू आत्मिक जीवनमा पनि लागू हुन्छ। श्रोता, कुनै एउटा व्यक्तिले पाप गर्छ अनि फेरि त्यो पापले चाहिँ पहिले उसको परिवारलाई पिर्यो, अनि फेरि त्यो उसको परिवारको त्यो पीडालाई लिएर उसले सिङ्गो समाज र सिङ्गो देश र सिङ्गो राष्ट्रलाई प्रभावित पार्छ। ठिक त्यस्तै भएको थियो हाम्रो पहिलो पुर्खा आदम र हब्बाको जीवनमा पनि। हब्बाले परमेश्वरले दिनुभएको स्वतन्त्रतालाई दुरुपयोग गर्दै, जो सर्पको रूपमा आएको थियो दियाबोलस, उनको कुरा सुनिन् र परमेश्वरको आज्ञालाई नमानिकन परमेश्वरको वचनको विरुद्धमा काम गरिन्। परिणाम स्वरूप उनीसँगै रहने पहिले त आदमलाई, पहिला उनी आफैलाई प्रभाव गर्यो, अनि फेरि उनकै श्रीमान आदमलाई प्रभावित पार्यो, र जब आदमलाई प्रभावित पार्यो अनि त्यसपछि उनको छोराछोरी र उनको छोराछोरी गर्दै आज त्यो पाप हामीसँग र यो संसारको अन्तिमसम्म सबै मानिससम्म बगेर जान्छै जान्छ। श्रोता, वास्तवमा आदम र हब्बा जो थिए उनीहरू अनन्तसम्म रहनको लागि सृजिएका अमर प्राणीहरू थिए र हामी उनीहरूकै सन्तान, हामी पनि अमर थियौं। तर त्यही गल्तीको कारणले गर्दा आज संसारमा जतिसुकै धर्मी र सन्तहरू पवित्र सन्त बनेर जिउने कोशिश गर्दा पनि
यस्तो भयावह स्थिति आए कि मानिसले आफूले आफूलाई बचाउनै नसक्ने अवस्था यहाँ सृजना भएको हामी पाउँदछौ। आदरणीय श्रोता, र जसले यो कुरालाई बोध गर्छ उसले सोच्छ अब मैले मुक्ति पाउनु पर्छ। जब उसले अब मैले मुक्ति पाउनु पर्छ भनेर सोच्दछ तब उसले उपाय गर्न थाल्छ। जब उसले उपाय गर्न थाल्दछ तब उसले सही बाटो भेट्टाउन थाल्दछ। श्रोता, यदि आजको यो दिनमा तपाईँले पनि आफूले आफूलाई म पापी हुँ र मैले मुक्ति पाउनु पर्छ भन्ने बोध भएको छ भने आज परमेश्वरले तपाईँलाई यताउता भौतारिएर उपाय खोज्नको लागि चुन्नु भएको छैन, तर तपाईँको निम्ति अगाडि नै परमेश्वरले एउटा उपाय खडा गरिदिसक्नु भएको छ। त्यो के हो भन्दा ख्रिस्ट येशूको अनमोल रगत वा उहाँको बलिदान। जसले उहाँको बलिदानमाथि विश्वास गर्छ त्यो व्यक्तिले मुक्ति र उद्धार भन्ने कुरा चाहिँ पाउँछ, र त्यो व्यक्ति यीशुको माथि विश्वास गर्न पुग्छ जसले साँचो हृदयदेखि उद्धार र मुक्तिको बाटो खोजिरहेको हुन्छ। श्रोता, अनि यहाँ आज हामी उत्पत्ति 3 अध्यायको 16 19 हेर्दै हामी थप अगाडि बढ्नेछौ, जहाँ यसरी लेखिएको छ, स्त्रीलाई उहाँले भन्नुभयो, तेरो वेदना म ज्यादै गरी बढाइदिनेछु, दुःखसँग तैले बालक जन्माउने छेस र तेरो इच्छा पति तर्फ नै हुनेछ र त्यसले तलाई अधीनमा राख्नेछ। 17 त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैले तेरो पत्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ र तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैले खानेछस्। 18 त्यसले तेरो निम्ति काँडा र सिउँडीहरू उमार्नेछ र तैले खेतको सागपात खानेछस्। 19 माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालिएको थिइस् र त माटै होस् र माटैमा फर्किजानेछस् भनेर यहाँ यो कुराहरू लेखिएको हामी पाउँदछौ। श्रोता, र यो एउटा कुनै काल्पनिक दन्ते कथा होइन, यो क्रम आजको दिनसम्म हामीसम्म बग्दै आइरहेको कुरा हो र यो हाम्रो वास्तविकता बनेको छ। श्रोता, मानिस किन मर्छ, मानिस किन बिमारी हुन्छ, मानिसले दुःख किन बेहोर्छ र दुःख के हो भन्ने विषयमा थुप्रै हामीभन्दा अगाडिका फरक विश्वास भएका सन्तहरूको जवाफ यो सवाल हो, जसको जवाफ उनीहरूले कहीँ पनि पाउन सकेनन्। यो एउटा उनीहरूको निम्ति अनुत्तरित प्रश्न हो, तर सृष्टिकर्ता परमेश्वरको वचनले हामीलाई ती सदियौंदेखि हाम्रा फरक विश्वासका पुर्खाहरूले खोजिरहेका जवाफको उत्तर दिएको छ। प्रेसरता, यदि यो जवाफले तपाईँलाई चित्त बुझ्दैन भने अब तपाईँले यो भन्दा अर्को सटीक जवाफ तपाईँले कहीँ पनि भेट्नुहुन्न। बाइबलले अगाडि भनेको छ, मानिसमा दुःख किन आयो, दुःख के हो र मानिस किन बिरामी हुन्छ, किन मृत्यु वरण गर्नुपर्छ भन्ने कुराको जो जवाब सदियौंदेखि चाहिएको थियो सो मिलेको छ। श्रोता, र यसको पछाडि न सृष्टिकर्ताको योजना थियो न मानिसको इच्छा नै, तर एउटा हाम्रो पुर्खाको एउटा संसारको पहिलो मानिस हाम्रो पुर्खाको निहित ईश्वर बन्ने एउटा कु अभिलाषाको कारणले गर्दा डियाबोलसको आवाज सुनेर एउटा सानो एउटा आज्ञालाई लत्याउँदाको बखत आज तपाईँ र मसम्म यो नियति यो वास्तविकता बग्दै आइरहेको छ। आदरणीय श्रोता, यसकारणले गर्दा यो कुरालाई सुनिसकेपछि तपाईँले मनमा सोचिसक्नुभयो होला, मैले मृत्युबाट छुटकारा पाउनु पर्ने रहेछ, मैले रोगबाट सदाको लागि छुटकारा पाउनु पर्ने रहेछ भन्ने तपाईँको मनमा विचार आयो होला, र मैले मृत्युको बन्धनबाट मृत्युको भयबाट छुटकारा पाउनु पर्ने रहेछ भन्ने कुराको सोच पनि आयो होला। यदि यस्तो सोच आएको छ भने तपाईँमा सही सोच आएको छ, किनभने आज वास्तवमा मानिसलाई नभई नहुने अनि मुख्य कुरा चाहिँ यही हो श्रोता, र यो काम अब ख्रिस्ट येशूले पूरा गरिसक्नु भएको छ। श्रोता, मर्कुस 2:5-12 पदमा हेर्ने भने त्यहाँ एउटा घटना घटेको छ, र त्यहाँ येशूले आफूले आफूलाई त्यो पुस्तादेखि सर्दै आएको पापहरूलाई क्षमा गर्ने अधिकार भएको कुरा यहाँ येशूले बताउँदै हुनुहुन्छ। आदरणीय श्रोता, म तपाईँलाई त्यो खण्ड पढिदिनेछु। प्रसङ्ग हो, एकजना पक्षघाती जो ख्रिस्ट येशू भएको ठाउँमा ल्याइन्छ। जतिखेर येशू ख्रिस्टले आफ्नो परमेश्वरको राज्यको बारेमा मानिसहरूलाई वचन प्रचार गर्दै हुनुहुन्थ्यो र परमेश्वरको राज्यको बारेमा बताउँदै हुनुहुन्थ्यो, तब त्यही बखत 4 मानिसहरूले उक्त पक्षघातीलाई लिएर येशु कहाँ ल्याएको कुरा हामी देख्न सक्छौ, र येशुको वरिपरिको भीड यति ठूलो थियो कि त्यो बिमारीलाई बोकेर येशुको अगाडिसम्म पुर्याउन सम्भव थिएन। श्रोता, त्यही कारणले उनीहरूले एउटा काम गरे, येशु जुन घरभित्र जुन कोठामा हुनुहुन्थ्यो त्यो
घर कोठाको माथिल्लो छानामा गएर त्यो छानालाई उतारेर अनि यीशुको अगाडि त्यो मानिसलाई उसको खाटै समेत ओह्राली दिएको कुरा हामी पाउँदछौँ। श्रोता, अब हामीले विचार गरौं, त्यो व्यक्तिले के ठानेको रहेछ? यीशुले निको पार्नुहुन्छ र मलाई निको हुन खाँचो छ भन्ने कुरा उसले भित्री हृदयबाट त्यो खाँचोलाई महसुस गरेर यीशुमाथि आशा र विश्वास राखेको कुरा हामी पाउँछौ। र त्यो विश्वास पनि यति साह्रो गहिरो विश्वास कि कुनै पनि हालतमा म यीशुको अगाडि पुगे भने उहाँले मलाई मुक्ति दिनुहुन्छ। लर्तर किसिमले सानोतिनो किसिमको विश्वासले छानासम्म उतार्न सक्ने साहस दिँदैन, किनभने जुन घर त्यो जसको थियो त्यो मानिसले कहिले पनि अर्काको भलाइको निम्ति त्यो छाना उतार्ने वा भत्काउने अनुमति दिँदैन। हामी देख्छौ कहीँ बाटो बढ्दैछ बढाउँदैछ भने पनि सहजै कसैले आफ्नो घर कम्पाउन्डको पर्खाल भत्काउन वा जग्गा बाटोमा मिलाउनको लागि दिँदैन। त्यहाँ धेरै प्रकारका विवादहरू आउँछ र त्यसलाई समाधान गर्न गाह्रो छ भने कोही व्यक्ति बिमारी होस् या नहोस् अर्काको भलाइको निम्ति आफ्नो घर र आफ्नो सम्पत्तिलाई विनाश गर्न किन अरूले अनुमति दिन्छ? कदापि दिँदैन श्रोता। तर त्यो कुरालाई त्यो पक्षघातले पसरिरहेको मानिस र उसका मानिसहरू जसले उसलाई बोकेर ल्याए ती मानिसहरूले त्यो कुरालाई व्यवस्था गरे। उनीहरूले सोचेको हुनुपर्छ, यदि त्यो घरबेटी करायो भने हामी उसको छानालाई फेरि जस्ता तस्तै बनाएर बनाइदिउला, मर्मत गरिदिउला वा उसले भने बमोजिम पैसा दिउँला, तर अहिलेलाई चाहिँ हामीले जसरी हुन्छ यो व्यक्तिलाई यीशुको अगाडि लिएर जानुपर्छ। श्रोता, यदि सामान्य विश्वास भएको मान्छेले मात्र यो काम गरेको थियो भने ऊ सायद भिडलाई देखेर फर्कन्थ्यो र यीशुसम्म पुग्दैन थियो। तर यिनीहरूको विश्वास गहिरो देखेको कारण यीशुले भन्नुभयो, तिम्रा पाप क्षमा भए। श्रोता, यस्तै प्रकारका गहिरो विश्वासको कारणद्वारा प्रभु यीशु ख्रीष्टद्वारा तपाईँ हाम्रो पाप र अधर्म क्षमा हुन सक्छ र यसैलाई मुक्ति भनेर भन्न सकिन्छ। श्रोता, लुका 7 अध्यायको 48 पदमा पनि उहाँले पक्षघातीलाई होइन अर्को स्त्री जो चाहिँ पूर्ण रूपले बिमारी थिए र उसबाट भूतहरू निकालिएको थियो अनि फेरि उसले आफ्नो बहुमूल्य अत्तर ल्याएर यीशुको पाउमा हालेर उसले प्रभु यीशुको पाउलाई चुम्बन गर्दै उनले प्रभु यीशुप्रति जुन विश्वास र भक्ति देखाए त्यसलाई पनि प्रभुले भन्नुभयो, तिम्रा पापहरू क्षमा भएका छन्। हामीले सुसमाचारका पुस्तक भरि हेर्ने भने यीशु ख्रीष्ट आफैले पनि भन्नुभएको छ, मानिसको पुत्रलाई पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार दिइएको छ। त्यसकारणले गर्दा आजको दिन तपाईँलाई मुक्ति चाहिएको छ, मलाई मुक्ति चाहिन्छ भन्ने खाँचो देख्नु भएको छ भने यीशु ख्रीष्टले तपाईँलाई पापको क्षमा गर्न सक्नुहुन्छ। श्रोता, यहाँ म तपाईँको निम्ति यो खण्ड पढेर सुनाइदिँदैछु। 2:5 पददेखि यीशुले तिनीहरूको विश्वासलाई देखेर त्यस पक्षघातीलाई भन्नुभयो, ए छोरा, तिम्रो पापहरू क्षमा भए। तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए र आफ्नो मनमा यसो भनेर विचार गरिरहेका थिए, यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर निन्दा हो। केवल एक अर्थात परमेश्वर बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ? अनि तिनीहरूले आपसमा यसरी विचार गर्दैछन् भन्ने यीशुले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, किन तिमीहरू आफ्नो मनमा यस्तो विचार गर्दैछौ? पक्षघातीलाई तिम्रो पाप क्षमा भए भन्नु कि उठ तिम्रो खाट उठाएर हिँड भन्नु कुन चाहिँ सजिलो छ? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरूले जान। तब उहाँले तिनीहरूलाई त्यस पक्षघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु, उठ तिम्रो खाट उठाऊ र घर जाऊ। त्यो उठ्यो र तुरुन्तै खाट उठाएर सबैको सामुन्ने गइहाल्यो। यहाँसम्म कि सबैजना आश्चर्यचकित भएर हामीले यस्तो त कहिल्यै देखेका छैनौ भन्दै परमेश्वरको महिमा गरे भनेर उल्लेख गरिएको छ। श्रोता, हामीले मुख्य गरी 10 पदलाई ध्यान दिउँ। यीशुले भन्नुभयो, मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ। यसको मतलब आज तपाईँ र मैले आफ्नो पापहरू मानिलिन्छौ र म एक पापी हुँ भनेर नम्रताको साथ यीशुको चरणमा जान्छौ भने उहाँले हामीलाई क्षमा दिनुहुन्छ र हाम्रा कष्ट र दुर्भाग्य पाप चाहिँ सबै पाप र श्रापको परिणाम भएको कारणले गर्दा जब हामी पाप र श्रापको परिणामबाट मुक्ति पाउँछौ तब हाम्रा कष्ट र दुर्भाग्यबाट पनि हामीले मुक्ति पाउँछौ। श्रोता,
यसरी तपाईँ हामीले विभिन्न पाप र अधर्मको बन्धनमा रहेको कारण हाम्रो जीवन पूर्ण रूपले तितो भएको छ र हामीले कष्ट भोगेका छौं। प्रेसवता सृष्टिकर्ता परमेश्वरले जब हामी उहाँको चरणमा जान्छौं उहाँले हाम्रो पाप यसरी मेटिदिनुहुन्छ कि यसैया 43:25 उहाँले भन्नुभएको छ, म उही हुँ जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ र तेरा पापहरूलाई सम्झाउँदैन भनेर भन्नुभएको छ। उहाँले तपाईँ र मेरो पापहरूलाई यसरी मेटिदिनुहुन्छ कि उहाँले हाम्रा पापहरूलाई फेरि कहिले नसम्झिने गरी, कहिले पनि उहाँले हाम्रा पापहरूलाई स्मरणै नगर्ने गरी आफ्नो स्मृति पत्रबाट र आफ्नो दिल र दिमागबाटै उहाँले हाम्रा पापहरूको बारेमा सबै सम्झना मेटाउनुहुनेछ भन्ने प्रतिज्ञा गर्नुभएको छ। वास्तविक क्षमा यही हो र वास्तविक मुक्ति पनि यही नै हो कि हामीले जति पनि जानी नजानीकन गरेका पापहरू अधर्महरू छ त्यो अधर्महरूलाई प्रभु येशूले आफ्नो पापको राख्ने ढड्डाबाट हाम्रो नामबाटमा रहेका पापका कुराहरू हटाइदिनु त्यो सबभन्दा राम्रो कुरा हो। प्रेसवता त्यसकारणले गर्दा यहुना 5:14 येशूले एउटा पक्षघाती जसलाई उहाँले निको पार्नु भएको थियो बेथेस्दाको जल कुण्डमा उहाँले त्यसलाई भन्नुभयो, हेर तिमी निको भएका छौ र फेरि पाप नगर, तिमी माथि अझ बढी खराबी आई नपरोस् भनेर उहाँले आज्ञा दिनुभयो। यसको अर्थ के हो भन्दा प्रभु यीशु ख्रिस्टले जब एकचोटि पाप क्षमा गर्नुहुन्छ र पनि हामी बारम्बार फेरि पनि पाप गर्छौ भने हाम्रो जीवनबाट दुःख र कष्टले कहिले पनि छोड्दैन भन्ने कुराको यो एउटा उदाहरण उहाँले प्रस्तुत गर्नु भएको छ। आदरणीय श्रोता, हामीले ख्रिस्ट येशूलाई विश्वास गरिसकेपछि पनि किन घरिघरि हाम्रो जीवनमा दुःख कष्ट रोग बिमार जस्ता कुराहरू आउँछन् भन्दा यसको उत्तर सहज छ, किनभने हामीले एकपटक पापको क्षमा पाइसकेपछि हामीले फेरि पनि पाप गरेको कारण। येशूले हाम्रो हरेक पटक पाप क्षमा गर्नुहुन्छ जब हामी पश्चाताप गर्छौं र फेरि हामीलाई त्यही भन्नुहुन्छ, फेरि पाप नगर। तर हामी विश्वासी जन घरिघरि त्यो आज्ञालाई हामी तोड्छौ र हामी घरिघरि विभिन्न कुराको बसमा आएर पाप गरिबस्छौ। त्यसै कारणले गर्दा हाम्रो जीवनमा फेरि पनि खराबीहरू समस्याहरू आइ नै रहन्छ। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टले यहुना 8:11 हेर्ने हो पनि एउटा व्यभिचारमा पक्रेको स्त्रीलाई उहाँले त्यही कुरा भन्नुभयो। प्रसंग हो त्यहाँ विभिन्न सदुकी फरिसीहरू सब छ जब हामी पश्चाताप गर्छौ र फेरि हामीलाई त्यही भन्नुहुन्छ, फेरि पाप नगर। तर हामी विश्वासी जन घरिघरि त्यो आज्ञालाई हामी तोड्छौ र हामी घरिघरि विभिन्न

भन्नुभयो, तिमीहरू मध्ये जसले अहिलेसम्म पाप गरेको छैन त्यसले पहिले ढुङ्गा हानोस्। परिणाम के भयो? सबै मानिसले यसुको वचन अनुसार आफ्नो आफ्नो हृदयको तलास गरे र उनीहरू आफूले आफूलाई पापी र दोषी भेट्टाए। त्यसपछि उनीहरूले त्यो स्त्रीलाई यीशुसँग एक्लै छोडेर सबैजना गए। श्रोता, प्रभु यीशु ख्रीष्टको एउटा वचनले त्यो स्त्री मारिनबाट जोगी, मृत्युदण्डको न्यायबाट उसले छुटकारा पाए। यद्यपि यहुदीहरूले त्यहाँ एउटा अन्याय गरिरहेका थिए, त्यो व्यभिचारमा पक्रेको स्त्री एक्लैले व्यभिचार गरेकी थिइन, उसँग केटा पनि थियो र त्यो केटा चाहिँ त्यहाँ देखिएको छैन। त जे होस्, अब यहाँ यीशु ख्रीष्टले उसलाई त्यो व्यभिचारको कारण जुन दोष लागेको थियो त्यसबाट छुटकारा दिनुभएको हामी पाउँछौ। र प्रभुले पनि भन्नुभयो हामीले 10 पदमा कि तिमीलाई कसैले दण्ड दिएन, अनि स्त्रीले भने अह कसैले दिएन। अब प्रभु यीशु ख्रीष्टले भन्नुहुन्छ म पनि तिमीलाई दण्ड दिन्न, जाऊ अनि फेरि पाप नगर। अर्थात त्यस स्त्रीले त्योभन्दा अगाडि जति पनि व्यभिचारका पापहरू गरेको थिए त्यो सबै प्रभु यीशुले एक पलमा क्षमा गरिदिसक्नु भएको कुरा हामी देख्न सक्छौ। आदरणीय श्रोता, यसकारणले गर्दा ख्रीष्ट यीशुसँग पाप क्षमा गर्ने अधिकार छ। उहाँले ठूला भन्दा ठूला पापहरूलाई मेटाउन सक्नुहुन्छ र छुटकारा दिन सक्नुहुन्छ, र हामीलाई उहाँको छुटकाराको खाँचो छ। हामीले उहाँको पापको क्षमा पाउनु आवश्यकता छ। तपाईँले आवश्यकतालाई महसुस गर्नु भएको छ भने प्रभु यीशुको क्षमा दिने अनुग्रह र शक्ति आज पनि तपाईँहरू बीचमा बग्दै रहेको छ, र त्यसलाई प्राप्त गर्नलाई हामीले गर्नुपर्ने काम यही हो कि हामीले ख्रीष्ट यीशुलाई पूर्ण रूपले आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु, र उहाँ मरेकाहरूबाट जीवित भई उठ्नु भएको परमेश्वरको पुत्र हो भनी हृदयले विश्वास गर्नु। हामीले गर्नुपर्ने काम यति नै हो, र यदि हामीले यो काम गरेका छौ भने हाम्रो मुक्ति हुन्छ, उद्धार हुन्छ, र हामीले उहाँको नाउँ लिनु हो लिनुपर्छ, एकान्त हाम्रो उद्धार हुन्छ। श्रोता, यति भन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ, र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्थ श्रोता, भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई बिदा दिनुहोस्, र हामी फेरि अर्को कार्यक्रममा भेट्नेछौ। अवस्थ, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, हामीले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययन यात्रालाई चाहिँ निरन्तर रूपमा अघि बढ़ाइरहेका छौं र अघिल्लो अध्ययनमा पनि हामीले मानिसको विद्रोह परमेश्वरको योजना भन्दा ठूलो हुन सक्दैन भन्ने सत्यलाई चाहिँ हामीले सिक्दै थियौं, जसले हामीलाई धेरै उत्साह चाहिँ दिएको थियो। अनि आजको अध्ययनमा चाहिँ कुन चाहिँ विषय वस्तुमा आधारित भएर चाहिँ हामी यो अध्ययन यात्रालाई अगाडि बढाउनेछौ दाई?
2: भाइ, आज हामी भजन संग्रह 3 र 4 अध्ययन गर्नेछौ। यी अध्ययनहरूमा दाउदको व्यक्तिगत संघर्ष, उहाँका आँसु र प्रार्थना, परमेश्वरमाथिको भरोसा र कठिन परिस्थितिमा पाएको शान्तिको बारेमा हामीले सिक्नेछौ।
1: भनेपछि दाई, हामी पनि जीवनमा धेरै समस्या, दुःख र विरोधको सामना गर्छौं। कहिले काहीँ त झन् मेरो जस्तो दुःख कसलाई नै होला जस्तो हामीलाई लाग्छ। यस्तो अवस्थामा यो अध्ययनले धेरै हौसला दिन्छ जस्तो मलाई लाग्छ दाई।
2: बिल्कुलै सही कुरा भन्नुभयो भाइ तपाईँले। हो, यस संसारमा हरेक मानिस कुनै न कुनै संघर्षबाट गुज्रिरहेका छन्। धेरैको मनमा बेचैनी छ, निन्द्रा हराएको छ र साँचो शान्तिको खोजी छ। भजन संग्रहको यो अध्ययनले यस्ता थाकेका र पीड़ित मनहरूलाई परमेश्वरतर्फ डोर्याउनेछ।
1: दाइ, तपाईँका यी कुराहरू सुन्दै गर्दाखेरि आजको अध्ययनतर्फ झन् मलाई उत्साह जागेको छ। तर एउटा प्रश्न पनि छ कि भजनको अध्ययनले भावनात्मक चोट र मनका घाउहरूबाट निको हुने बाटो पनि देखाउँछ?
2: तपाईँले धेरै राम्रो प्रश्न गर्नुभयो। भजन संग्रहको पुस्तकमा केवल गीतहरू मात्र होइनन्, ती मानिसको मनका गहिरा पीड़ा र परमेश्वर प्रतिको भरोसाका साँचीहरू पनि छन्। दाउदले आफ्नो दुःख, डर र आँसु परमेश्वरको सामु पोखेका थिए। जब हामी पनि आफ्ना बोझहरू परमेश्वरलाई सुम्पन्छौ, उहाँले हामीलाई साँचो शान्ति र आनन्द दिनुहुन्छ। आजको अध्ययनले पनि हामीलाई त्यही उद्धार र आशाको केन्द्रतर्फ डोर्याउनेछ।
1: साँच्चै नै दाई, यी सबै कुराहरू सुन्दै गर्दाखेरि आजको अध्ययनमा प्रवेश गर्नको निम्ति चाहिँ म एकदमै धेरै उत्साहित र उत्कट इच्छा चाहिँ राख्दछु। त्यसैले आउनुहोस् आदरणीय श्रोताहरू, खुल्ला हृदय र सिक्ने मन लिएर आजको अध्ययनको यात्रालाई हामी शुरू गरौं र यस अध्ययनमा हामी सबैजना सहभागी बनाऊ।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन 3 र 4 अध्यायबाट देख्नेछौ। मित्र, भजन 3 देखि 7 अध्यायले एक पुलको आकार दिँदछ, जुन म सोच्दछु कि दुई मसीह सम्बन्धको भजनहरू बीच मसायनिक साम्स बीच सिडी यानि भर्याङ हो। भजन 2 अध्याय चाहिँ परमेश्वरको अभिषिक्त जनको अगमबाडिक अस्वीकार यानि इन्कार हो भने भजन 8 चाहिँ एक मानिसको रूपमा उहाँको अन्तिम विजय हो। यो भजनहरूले बीचमा ग्लूको गमको प्रदान गर्दछ, जुनले यी दुई मसीह सम्बन्धको भजनहरूलाई मसायनिक साम्सहरूलाई आपसमा एकसाथमा बाँध्दछ। तिनीहरूले प्राथमिक रूपमा पृथ्वीबाट मसीहको अनुपस्थितिको समय अवधिमा इसरायलको ईश्वरीय बाँकी भक्तजनहरूलाई वर्णन गर्दछ, विशेष गरी त्यस समयको वर्णन गर्दछ जुनलाई हाम्रा प्रभुले महान क्लेश अवधिको रूपमा यानि ग्रेट ट्रिबुलेसन पिरियडको रूपमा नाम दिनुभएको छ। मित्र, यी 5 भजनहरूमा हामीसँग इसरायलको कष्टहरू, दुःखहरू, अन्यलताहरू, समस्याहरू र पापहरूको रेकर्ड छ। अनि त्यहाँ हामी तिनीहरूको परमेश्वरमा आत्मविश्वास, भरोसा, परमेश्वरको प्रतिज्ञा र छुटकाराको निम्ति तिनीहरूको प्रार्थनाहरूको पनि देख्छौ। कष्टहरू र दुःखहरू त्यो एक कुरा हो जुन सबै ईश्वरीय भक्तजनहरूले पनि भोगेका छन्, चाहे तिनीहरू इतिहासको कुनै युगको अवधिमा किन नरहेका हुन् र तिनीहरू जोसुकै जुन देशको वासी नै किन नहुन्। यी भजनहरूमा दिएको सान्त्वना सम्पूर्ण परमेश्वरका सन्तानहरूको लागि हो। यी भजनहरूमा हेर्ने तीन तरिकाहरू छन् अनि निश्चय नै प्राथमिक अर्थ खुलाई यानी अर्थ लगाउने कुरा चाहिँ दाउदको व्यक्तिगत अनुभवसँग सम्बन्ध राख्छ। त्यसपछि महाक्लेशमा ईश्वरीय बाँकी भक्तजनहरू रहेको ईश्वरहीन राष्ट्रसँग सिधै लागू छ अनि विश्वको इतिहासमा कहीँ कतै रहने परमेश्वरका सन्तानहरूको निम्ति पनि लागू छ। यदि हामीले भजनहरूमा यी दृष्टिकोणहरूबाट हेर्छौं भने तिनीहरू हाम्रो निम्ति अझ धेरै अर्थपूर्ण हुन्छन्। भजन तीनलाई आफ्नो छोरा अफसालोमदेखि दाउद भाग्दाको भजन भनिएको छ अनि यसको ऐतिहासिक रेकर्ड दोस्रो समुएल 15-18 अध्यायमा छ। यो शीर्षकले हामीलाई यो भजनको सारको बताउँछ। यसले हामीलाई यो बताउँछ कि जब दाउदको विरूद्ध आफ्नो छोरा अफसालोमले विद्रोहको अगुवाई गरेको बेला यरूसलेमबाट भाग्नु पर्दा उसको हृदयमा के भएथ्यो, के गुजरिरहेको थियो। यो भजन दाउदको व्यक्तिगत अनुभवबाट आएको थियो। उनी कठिन परिस्थितिमा थिए। उनी आफ्नै सहर यरूसलेमबाट बहिष्कृत भए र शरणार्थी बने। उसलाई ती मानिसहरूबाट खेदाइएका थिए जसमाथि उसले शासन गर्थे। उसको छोरा अफसालोम उसको विरूद्धमा खड़ा भएर उसलाई खोजी गरिरहेको थियो। अफसालोमको खास इरादा आफ्नो पिता दाउदलाई खत्तम पार्नु थियो। तपाईँको हृदयले सहायता गर्न सक्दैन, तर यस हृदय टुटाउने अनुभवको समयमा दाउदतिर जान्छ। जब दाउद यरूसलेमबाट भागिरहेका थिए त्यसबेला उसको शत्रुले उसलाई श्रापिरहेको थियो अनि दाउदको एकजना महान वीर मानिस अभिसेल भन्नेले भने म त्यसलाई मारौं। दाउदले भने त्यसो गर्नु हुँदैन। अगमवक्ता नातानले दाउदलाई भनेका थिए कि परमेश्वरले उसलाई उसको पापको निम्ति दण्ड दिनुहुनेछ। दोस्रो समुएल 12:11 पदमा नाथनले दाउदलाई भने परमप्रभु भन्नुहुन्छ म तेरो आफ्नै घराना भित्रबाट दुःख ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाहरूका सामने अर्को मानिसलाई दिनेछु र त्यो दिउँसै त्यससित सुत्नेछ। यो किन घट्नेछ भन्दा दाउदले अति नै ठूलो पाप गरे र उनी त्यसबाट बिना दण्ड उम्कने थिएनन्। परमेश्वरले अनुग्रही रूपमा उसलाई क्षमा दिनुभयो र पुनस्थापन गर्नुभयो। तर दाउदले आफ्नो पापहरूको परिणामको कटनी गर्नुपर्नेछ अनि यो उसको छोराको विद्रोहद्वारा उसले आफ्नो पापको कटनी गर्दछ। हामी यो पत्ता लगाउँछौं कि शत्रुहरू हरेक दिशामा हरेक क्षेत्रमा बढ़िरहेका थिए अनि इसरायलका ती मानिसहरूले अफसालोमलाई पछ्याए। शास्त्रले हामीलाई भन्छ दोस्रो समुएल 15:13 पदमा इसरायलका मानिसहरूले आफ्नो राजभक्ति अफसालोम तर्फ फर्काए। अफसालोम आकर्षक सुन्दर जवान व्यक्ति थिए अनि ऊ चलाक चतुर राजनीतिज्ञ पनि थिए जुनले जनताहरूलाई सबै असल कुराहरू विकासका कामहरू गरिदिने प्रतिज्ञा दिन सक्थे तर जुनको कहिले पनि व्यवहारिक रूपमा गर्दैनथे। त्यस्तै किसिमको व्यक्ति चलाक चतुर राजनीतिज्ञ तिनी थिए। अफसालोमको विद्रोहको समयमा त्यहाँ थुप्रै अन्य मानिसहरू थिए जो दाउदको विरूद्धमा उठे। दाउद यरूसलेमबाट नङ्गै खुट्टाले हिँडेर रुँदै रुँदै गए। उसले किद्रोन खोल्सा पार गरे। यो यस्तो देखिन्थ्यो मानौ उसको निम्ति कुनै सहायता थिएन। यस पृष्ठभूमिलाई मनमा राखेर हामी भजन संग्रह 3 अध्यायलाई हेर्नेछौ। 3:1 भनिएको छ हे परमप्रभु मेरा विरोधीहरू कति धेरै भएर बढेका छन्, मेरो विरूद्धमा खड़ा हुनेहरू धेरै छन्। दाउद यरूसलेम छोड्दाखेरि आफ्नो हृदयभित्रबाट आफ्नो व्यथाहरूको चित्कार छोड़िरहेका छन् अनि 2 पदमा भन्छन् मेरो प्राणको विषयमा यसो भन्नेहरू धेरै छन्। त्यसको निम्ति उद्धार परमेश्वरमा छैन। सेला। धेरैले भन्ने धेरैजनाले भने कि दाउदले परमेश्वरबाट सहायता पाउने छैनन्। परमेश्वरले उसलाई त्याग्नुभयो, तर परमेश्वरले उसलाई त्याग्नु भएको थिएन। जब कसैले मलाई यो भन्छ, म कति पनि यो कुरा बुझ्न सक्दिन कि किन दाउद जस्तो मानिसलाई परमेश्वरले सहनुभयो, तब म सधैँ यो भन्न मन लाग्छ, यदि परमेश्वरले दाउदलाई सहनुभयो भने उहाँले तपाईँ र मलाई पनि सहनुहुन्छ। मित्र, हामीसँग यस्तो प्रकारको परमेश्वर पाएको निम्ति धन्यवादी हुनुपर्छ। उहाँले दाउद जस्तो मानिसलाई सहनुहुन्छ र क्षमा दिनुहुन्छ भने पश्चातमा उहाँका आउने कुनै विश्वासीलाई उहाँ क्षमा दिनुहुनेछ। यसको मतलब यो होइन कि दाउदले आफ्नो पापको लागि परिणामको तिरेनन्। उसले तिर्नु पर्यो अनि तिरे पनि। अनि यो पद दुईको अन्तिममा सेला शब्द लेखिएको छ। अमित्र, यो शब्दको अर्थ के हो भन्ने बारेमा धेरै मानिसहरूका धेरै छलफलहरू विचारहरू छन्। यो शब्द भजनहरूमा करिब 71 पल्ट उल्लेख भएको छ। म विश्वास गर्दछु कि भजनहरूलाई संगीतबद्ध बनाइएका थिए, अनि मलाई यो कुरामा निश्चित छ कि यरुसलेम पूरा विश्वभरि यसमा प्रसिद्ध थियो र मानिसहरू टाढा नजिकबाट यी भजनका गीतहरू र संगीतहरू सुन्न आउँथे। मलाई लाग्छ सेला सम्भवत संगीत विश्राम, संगीत विराम हो। साधारण मानिस जसले संगीतको बारेमा त्यति धेरै जान्दैन, बुझ्दैन, उसको निम्ति यसको मतलब हो रोक, हेर र सुन। रोक, हेर र सुन। अनि त्यही किसिमको चिन्ह संकेत तपाईँ रेलवे क्रसिङमा देख्नुहुन्छ, दो बाटोमा देख्नुहुन्छ। अनि यसको याद गर्न अति नै आवश्यक छ। जब हामी यी अद्भुत भजनहरूमा आउँछौ, हामी रोकिएर, हेरेर अनि सुन्नुपर्छ। सेलाले त्यो गर्न हामीलाई याद दिलाउँछ। त्यही नै हामीले गर्नुपर्छ जब हामी परमेश्वरको वचनतिर अध्ययन गर्न आउँछौ। सेला शब्दले सम्भवत यो भजनको पहिलो स्टेन्जा गीतको एक अंशको अन्त गर्दछ। अहिले दाउद भन्दछन् आगे पद 5 र 6 म पल्टे र निदाए, म उठे किनकि परमप्रभुले मलाई सम्भाल्नुभयो। मेरा चारैतिर मेरो विरुद्धमा मलाई घेरा हाल्ने 10,000 मानिसहरूसँग पनि म डराउने छैन। यसलाई बिहानको भजन भनिन्दछ। दिनको आरम्भ गर्न यो असल भजन हो। दाउदसँग तमाम कठिनाईहरू समस्याहरू भए तापनि उसले परमप्रभुमा विश्वास र भरोसा गरे। ऊ रातमा सुत्न सके। उसले निन्द्रा लगाउने ट्याब्लेट खानु परेन। उसले खाली परमेश्वरमा विश्वास गरे र परमेश्वरको प्रतिज्ञामा आफ्नो शिरको निम्ति सिरानी बनाए र सुत्न गए। भनिएको छ, म पल्टेर निदाए, म उठे किनकि परमप्रभुले मलाई सम्भाल्नु भयो। त्यसपछि दाउद भन्छन् ऊ कति पनि डराउने छैन। यदि 10,000 मानिसहरूले उसको वरिपरि घेर हाले पनि, यद्यपि पूरा संसार उसको विरूद्ध भए पनि, दाउद भन्छन् उनी डराउने छैनन्। धेरै मानिसद्वारा विचार गरिएको छ, क्रोमवेल विश्वमा सबभन्दा साहसी मानिस थिए। कसैले उसलाई सोधे, तिम्रो वीरताको स्पष्टीकरण के हो? क्रोमवेलले उत्तर दियो, उसको यही उत्तर थियो, म परमेश्वरमा भरोसा राख्ने मानिस भएकोले म कुनै मानिससँग डराउँदिन। म परमेश्वरमा भरोसा राख्ने मानिस भएकोले म कुनै मानिससँग डराउँदिन। अनि मार्टिन लुथरले पनि त्यही स्थानको लिएथे। मित्र, तपाईलाई साहस दिने कुरा नै परमेश्वरमा तपाईँको भय हो। यदि तपाईँ परमेश्वरमा भय राख्नुहुन्छ भने तब तपाईसँग डराउनु पर्ने कुनै मानिस हुँदैन। दाउदले परमेश्वरमा भरोसा गरे। यो विचार गर्दै कि परमेश्वरले हरेक कुरा उनको निम्ति सम्भाल्नुहुनेछ। अनि 7 पदमा भनिएको छ, हे परमप्रभु उठ्नुहोस्, हे मेरा परमेश्वर मलाई बचाउनुहोस्, किनकि तपाईँले मेरा सबै शत्रुहरूका गालामा चट्काउनु भएको छ, तपाईँले दुष्टहरूका दाँत भाँच्नु भएको छ। मित्र, गालामा चट्काउँदा थुप्रै दर्द हुन्छ, दुःख हुन्छ। जब तपाईँको गालामा चटकाउ पर्छ, यसले तपाईँलाई रन फनाउँछ। अनि दाउदले सम्भवत त्यस कुराको अनुभव गरेथे आफ्नो जीवनमा। उसले भन्छन् कि परमेश्वरद्वारा उसका शत्रुहरूको गाला चटकाइएको छ, अनि परमेश्वरले दुष्टहरूको दाँतहरू भाँचिदिनुभयो। तिनीहरूले दाउदलाई कति पनि टोक्न सकेनन्। अनि आगे आठ पदमा भनिएको छ, उद्धार परमप्रभुमा छ, तपाईँको आशीर्वाद तपाईँको प्रजामाथि रहोस्, सेला। मित्र, उद्धार परमप्रभुमा छ, परमप्रभु उद्धारको कर्ता हुनुहुन्छ। दाउदले कहिले पनि उद्धारलाई एक सिक्काको रूपमा सोचेनन्, जुनलाई तपाईँ आफ्नो गोजीमा बोक्न सक्नुहुन्छ र हराउन सक्नुहुन्छ। उसले कहिले पनि कति पनि सोचेनन्। यो नै एक कुरो हो जुनको निम्ति तिनले काम गर्नुपर्छ। अह, उद्धार परमेश्वरको सित्तैको उपहार थियो र उपहार हो। उद्धार परमप्रभुमा छ, तपाईँको आशीर्वाद तपाईँको प्रजामाथि रहोस्। त्यसपछि फेरि सेला शब्द आउँदछ। हामीले रोकेर हेरेर सुन्नुपर्छ। दाउदले यस भजनमा अद्भुत कुराहरू भनेका छन्। उदाहरणको निम्ति पद तीनमा दाउद उहाँलाई ढाल भन्छन्। ढालको रूपमा परमेश्वरले आफ्नाहरूलाई ढाक्नुहुन्छ। एफिसी छ अध्याय सोह्र पदमा हामीलाई विश्वासीको नातामा विश्वासको ढाल उठाउन भनिएको छ। दाउदले ढालले के गर्नेछ त्यसको बारेमा राम्ररी जान्दथे। उसले धेरै ठाउँमा परमेश्वरको निम्ति यो ढाल शब्द प्रयोग गरे, अनि परमेश्वर उसको महिमा पनि हुनुहुन्थ्यो। यसको मतलब दाउदले परमेश्वरको उपस्थितिमा विश्वास गरे। तपाईंलाई यादै होला, महिमाको बादल इसरायलमाथि फैलिएको थियो। त्यो आफ्ना जनहरूको बीचमा परमेश्वरको उपस्थितिको सदृश्य देखिने चिन्ह थियो। आज हामी विश्वासद्वारा हिँड्छौं र परमेश्वरको महिमा हामीसँग छ। उहाँले आफै स्वयंलाई ती मानिसहरू कहाँ वास्तविक बनाउनु हुन्छ जो उहाँका हुन्। साथै परमेश्वर दाउदको शिरको ठाडो गराउने वाला पनि हुनुहुन्थ्यो। त्यो कसरी हुन सक्यो? परमेश्वरले दाउदलाई एक घरको निर्माण गर्ने र उसलाई आशिष महिमा र राज्य दिने प्रतिज्ञा गर्नुभएको थियो। दाउदले भन्यो, उहाँले तिनको शिर ठाडो गराउनुहुनेछ। यो अद्भुत सुन्दर भजन हो मित्र। यसपछि चार अध्यायतिर पनि हाम फालौं। यो छोटो भजन हो र यो आफै स्वयंमा यस प्रकारले विभाजन हुन्छ। पुकार यानि चित्कार पद एकदेखि तीन पदसम्ममा, सुधार पद चारदेखि पाँच पदसम्ममा, र आत्मविश्वास पद छदेखि आठ पदसम्ममा। यस भजनसँग संगीत लेख्छ जुन यस प्रकार छ, वाद्य नायिकेको निम्ति तारको बाजामा बजाउने दाउदको भजन। अहिले यो भजन महान चित्कार यानि पुकारसँग आरम्भ हुन्छ। कष्टको समयमा परमेश्वरका जनहरूका शरण सधैँ प्रार्थना हो र परमेश्वर तिनीहरूको ढाल हुनुहुन्छ, तिनीहरूको ढाल हुनुहुन्छ जुन हामीले देखिसकेका छौं। चार अध्याय एक पदमा भनिएको छ, हे मेरो धार्मिकताका परमेश्वर, मैले पुकार गर्दा मलाई जवाब दिनुहोस्, दुःखमा पर्दा तपाईँले मलाई ठाउँ दिनुभएको छ, म माथि अनुग्रह गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। यस पदमा उल्लेखित दुःखले चाहिँ चाप दबाउको प्रेसरको संकेत गर्दछ। जीवनको चाप दबाउ भयानक कुरा हो, तिनीहरू हाम्रा दिनहरूमा आम कुरा भएका छन् र हामीलाई उत्साहको सान्त्वनाको आवश्यक पर्छ जुन परमेश्वरको वचनमा पाइन्दछ। भजन संग्रह 145:18 पदले भन्छ, उहाँमा पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैको नजिक। फेरि भजन संग्रह 50:15 पदमा हामी पढ्छौ, औ संकष्टको दिनमा मलाई पुकार, म तलाई छुटाउनेछु र तैले मेरो महिमा गर्नेछस्। यसैया 65:24 पदमा परमेश्वर हामीलाई भन्नुहुन्छ, तिनीहरूले विन्ती गर्न अघि नै म उत्तर दिनेछु, तिनीहरूले बोल्दा बोल्दै म तिनीहरूका कुरा सुन्नेछु। अनि भजन संग्रह 18:6 पद चाहिँ एकदम व्यक्तिगत छ, भनिएको छ, मेरो आपतमा मैले परमप्रभुलाई पुकार गरे, र मेरा परमेश्वरमा चित्कार छोडे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो। उहाँको सामने को मेरो पुकार उहाँका कानमा पुग्यो। अनि भजन संग्रह 55 अध्यायकै 16 पदमा हामी पढ्छौं, म चाहिँ त परमेश्वरमा पुकार गर्नेछु र परमेश्वरले मलाई बचाउनुहुनेछ। भजन 86 को 7 पदले भन्छ, मेरो दुःखको दिनमा म तपाईँको पुकार गर्नेछु किनकि तपाईँले जवाब दिनुहुनेछ। अन्तिममा भजन 91 अध्याय 15 पदले भन्छ, उनले मेरो पुकार गर्नेछ र म उनलाई उत्तर दिनेछु, उनको दुःखमा म उनीसित हुनेछु, म उनलाई छुटकारा दिनेछु र आदर गर्नेछु। मित्र, बाइबल यी सुन्दर प्रतिज्ञाहरूले भरिएको छ जुन हामी हरेकको निम्ति सान्त्वनाको कुरा हो। अनि भजन 4 अध्यायमा भजनकारको पुकार यो हो, परमेश्वर उससँग हुन्। 2 पदमा भनिएको छ, हे मानिसका सन्तान हो, मेरो गौरव कहिलेसम्म अनादरमा परिणत होइरहला? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ? कहिलेसम्म झुर्को पछि लाग्नेछौ? सेला। अनि 3 पदमा भनिएको छ, तिमीहरूलाई थाहा होस् कि जो भक्त छ तिनलाई परमप्रभुले आफ्नो निम्ति अलग्गै राख्नु भएको छ। उहाँ कति भला परमेश्वर हुनुहुन्छ, उहाँले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ। त्यसपछि भजनकारले सुधारका 2 पदहरू दिन्छन् जुन एक प्रकारको चेतावनी पनि हो। 4 पदमा भनिएको छ, रिस त गर तर पाप चाहिँ नगर, तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुण र चुपचाप रहो। ओ, यो कस्तो व्यवहारिक शिक्षा छ। अनि 5 पदमा भनिएको छ, धार्मिकताको बलिदान चढाओ र तिमीहरूको भरोसा परमप्रभुमा राख। पावलले पनि यही विचारलाई एफिसियन ख्रिस्टियनहरू कहाँ व्यक्त गरे। एफिसी 4 अध्याय 26 पदमा भन्छन्, रिस त गर तर पाप चाहिँ नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। अहिले उसको आत्मविश्वास र विश्वासको निश्चयताको हेर्नुहोस्। 6 पदमा भनिएको छ, यसो भन्ने धेरै छन्, हामीलाई असल कुरा कसले देखाउला? हे परमप्रभु, तपाईँको मुहारको ज्योति हामीमाथि प्रकाश गर्नुहोस्। धेरै मानिसहरू भन्छन्, केही पनि अब असल बाँकी रहेन। ओ, हामीलाई कति धेरै हामीमाथि उहाँको मुहारको ज्योतिको चम्कन आवश्यक छ। अनि 7 पदमा भनिएको छ, तिनीहरूका अनाज र दागमद प्रशस्त भएको बेला भन्दा तपाईँले मेरो हृदयलाई अझै आनन्दित तुल्याइदिनु भएको छ। दाउद पनि हामी धेरै जस्तै थिए। उसको हृदय कष्टको समयमा डगमगायो। उसका वरिपरि आफ्नै जाति अविश्वासीहरू थिए जसले उसलाई मजाक उडाइरहेका थिए। यो भन्दै कि परमेश्वरले उसको निम्ति केही पनि गर्नुहुने छैन, तर परमेश्वरले उसको निम्ति केही गर्नुभयो। अहिले दाउद भन्छन्, तपाईँले मेरो हृदयलाई अझै आनन्दित तुल्याइदिनु भएको छ। दाउदले यो पत्ता लगाए, थाहा गरे कि परमेश्वर उनीप्रति असल, भला, करुणामय, कृपालु प्रभु हुनुहुन्छ। अनि मित्र, परमेश्वर हामी प्रति पनि असल र भला हुनुहुन्छ। सायद तपाईँ हरेकले यो आफ्नो दिन प्रतिदिनको जीवनमा, व्यावहारिक जीवनमा, पारिवारिक जीवनमा, हरेक क्षेत्रमा अनुभव गर्नुभएको होला। दाउदले यो कुरा अनुभव गरे। अनि 8 पदमा भनिएको छ, शान्तिमा म पल्टोला र निदाउँला किनकि हे परमप्रभु, तपाईँले मात्र मलाई सुरक्षित रहन दिनुहुन्छ। मेरो मित्र, तपाईँलाई रातमा निन्द्रा लगाउने दवाईको आवश्यकता परिरहेको छ? के तपाईँको हृदय अशान्ति र विश्रामहीन छ? त तपाईँले कहिले भजन 4 अध्यायको अध्ययन गर्न कोसिस गर्नुभएको छ? मित्र, तपाईँले प्रार्थना गरेको कुनै प्रकारको निन्द्रा लगाउने ट्याब्लेट यानी दवाई भन्दा उत्तम छ, असल छ। ओ, यी भजनहरू आज हाम्रो निम्ति कति अद्भुत सुन्दर छन् र कति धेरै संकष्टहरूको दिनमा सान्त्वनाको कुरा छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: साँच्चै नै दाई, आजको दिन एकदमै धेरै आशिषमय र व्यवहारिक मलाई लाग्यो। आफ्नै छोरा अप्सालोमले मार्न खोज्दा र आफ्नै मानिसहरू विरोधमा उभिरा पनि दाउदले परमेश्वरमाथि भरोसा गुमाएनन् भन्ने कुरा एकदमै आशिषमय र हाम्रो जीवनमा चाहिँ लागू गर्नुपर्ने कुराहरू चाहिँ मैले पाएँ। यसले चाहिँ हाम्रो जीवनलाई पनि ठूलो उत्साह चाहिँ आज दिएको छ।
2: हो भाइ, दाउदले आफ्नो दुःखको समयमा परमेश्वरमा भरोसा राख्दै प्रार्थना गरे। उनले आफ्नो जीवन परमेश्वरको हातमा सुम्पिए। यसले हामीलाई सिकाउँछ कि जीवनका हरेक परिस्थितिमा परमेश्वरको नजिक आउनु र उहाँमाथि भरोसा गर्नु अति नै आवश्यक छ।
1: साँच्चै नै दाई, अनि भजन संग्रह चारले पनि कठिन समयमा परमेश्वरतर्फ फर्कने मानिसले सान्त्वना पाउँछ भन्ने कुरा चाहिँ हामीलाई सिकाउँछ। मनको पीड़ाले मानिसलाई बेचेन बनाउँछ, तर परमेश्वरको वचनले शान्ति र आशा दिन्छ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। यसायाको पुस्तक 65 अध्यायको 24 पदमा परमेश्वरले भन्नुहुन्छ, तिनीहरूले पुकार्नु अघि नै म जवाफ दिनेछु, हाम्रो प्रार्थना सुन्नुहुने र हाम्रो मनलाई साँचो शान्ति दिनुहुने परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीलाई उद्धारको लागि बोलाइरहनु भएको छ। प्रश्न के छ भने, के हामीले आफ्ना दुःख, डर र चिन्ताहरू उहाँलाई बताएका छौं?
1: साँच्चै नै दाई, र आदरणीय श्रोताहरू, यदि तपाईँ पनि कठिन परिस्थितिमा हुनुहुन्छ भने निराश नहुनुहोस्। तपाईँको वरिपरि समस्या र विरोधहरूको भण्डार भए तापनि परमेश्वर तपाईँको साथमा र मेरो साथमा हुनुहुन्छ, र परमेश्वरको सुरक्षा र शान्ति सधैँभरि हाम्रो माझमा रहिरहनेछ। उहाँतर्फ हामी फर्कन आवश्यक छ र उहाँले तपाईँ र मेरो पुकार सुन्नुहुन्छ।
2: हजुर, र आदरणीय श्रोताहरू, दाउदको प्रार्थना सुन्नुहुने परमेश्वर आज पनि तपाईँ र मेरो प्रार्थना सुन्नको लागि तयार हुनुहुन्छ। उहाँको सामु नम्र र समर्पित हृदय लिएर आउनुहोस्। यदि आजको अध्ययनले तपाईँलाई आशिष दिएको छ भने आफ्नो अनुभव, गवाही वा प्रार्थनाका विषयहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईँहरूको लागि निरन्तर रूपमा प्रार्थना गर्नेछौ र अर्को अध्ययनमा हामी फेरि पनि भेट्ने आशासहित परमेश्वरको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू हरेकसँग रहिरहोस्।
1: आजको दिनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौं र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, जय मसीह। श्रोताहरू, आजको विषयमा हामीहरूले पवित्र वचनबाट नवौं आज्ञा अन्तर्गत हामीले किन हाम्रो छिमेकीसित सत्य बोल्नुपर्छ या सत्य बोल्न आज्ञा गर्नुहुन्छ भनेर हेर्नेछु। शुरूआतमा एउटा प्रार्थना गर्नेछौ। आउनुहोस् प्रार्थना गरौं। हे पिता, धन्यवाद यो वचनको लागि, धन्यवाद सबै आशिषको लागि, धन्यवाद प्रभु तपाईँ येशू ख्रीष्ट हाम्रो खातिर क्रुसीकरण हुनुभयो, धन्यवाद प्रभु, धन्यवाद सबै यो अनुग्रहको लागि, यो वचनको लागि। विशेष गरी प्रभु, हामी छिमेकीको विरूद्धमा गवाही नदिएका हौ, झुटो कुरा नबोलेका हौ, र त्यो गर्नको लागि हामीलाई सही सद्विवेक दिनुभएको होस्। येशूको नाम, आमेन। मित्रहरू, नवौं आज्ञाले झुटो कुरालाई निन्दा गर्दछ। तैले झुटो गवाई नदिनु, झुटो कुरा र झुटो बोल्नेहरू, यसको अस्वीकारमा परमेश्वरको वचन बलियो छ। परमेश्वरले झुटो बोल्नेहरूलाई विनाश गर्नुहुनेछ। हाम्रो छिमेकीसित उहाँले हामीलाई सत्य बोल्न आज्ञा गर्नुहुन्छ, Efesios 4:25। तर झुटो कुरा भनेको चाहिँ के हो? हिब्रू शब्द स्क्वेयर झुटोलाई प्रस्थान 20:16 प्रयोग गरिएको छ। यससँग झुटो कुरा, छली अथवा जाली साक्षीको विचार छ। व्यवस्था 5 अध्यायमा 10 आज्ञाहरूको पुनर्वाक्य पवित्र आत्माले सो शब्दलाई प्रतिस्थापना गर्नुहुन्छ। 20 पद जसको अर्थ व्यर्थ, शून्य वा आधारहीन भन्ने हुन्छ। छोटकरी रूपले ती शब्दहरूले हामीलाई प्रस्तुत गर्दछ परमेश्वरले झुटो बोल्नु भन्नुको अर्थ के हो भन्ने। असत्य कुरालाई सत्य भन्नु वा सत्य कुरालाई असत्य भन्नु झुटो बोल्नु। दोस्रो, विचारपूर्वक छल चाहिँ झुटा कुरा हो। झुटा कुराहरू हृदयबाट उत्पन्न गर्नु वा बोल्नु चाहिँ मानिसले चलाकी कूटनीतिका रूपमा देख्ला, तर परमेश्वरको न्याय चाहिँ बिल्कुलै फरक छ। छल कपट गर्ने मानिस मेरो घरमा बस्न पाउने छैन। स्वेच्छाचारी छलले प्रश्नहरू गर्दछ कि नैतिकवादीहरूले लामो बस गरेका छन्, के नैतिक रूपले छल सधैँ स्वीकार योग्य छ। उदाहरणको लागि, के प्रष्ट रूपले बिरामीलाई त्यसको अवस्थाको पूर्ण विवरण दिनुपर्छ? त्यही पनि यस्तो ज्ञानले त्यसको बिरामीसित लड्ने शक्तिलाई कमजोर बनाउँछ। आंशिक रूपले त्यसका प्रश्नको जवाब सत्य छ, तर पूर्ण भने छैन। असत्य कुरा झुटो बोलेर सत्य बन्दैन, सत्य सधैँ सत्य नै हुन्छ भने असत्य सधैँ असत्य नै हुन्छ। शब्दावली, लेखन शैली अथवा भाषणको रूप प्रयोग गरेर वक्ताले यसलाई गर्न सक्छ, जसको श्रोता चाहिँ अनभिज्ञ हुन्छ। प्रभु येशू ख्रीष्ट सत्य, Yuhanna 14:6, अनि विश्वास योग्य र साँचो साक्षी हुनुहुन्छ, Prakash 3:14। तर विचारपूर्वक उहाँले इच्छासित सत्यलाई बताउनु भयो ताकि उहाँको श्रोताहरूले यसलाई बुझ्न सकुन्। Markus 4:11-12 भन्दछन्, उहाँले तिनीहरूलाई भन्नुभयो, परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई दिएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ, कि तिनीहरू हेर्न त हेर्छन् तर देख्दैन, सुन्न त सुन्छन् तर बुझ्दैन, नत्र तिनीहरूले पश्चाताप गर्ने थिए र तिनीहरूको पाप क्षमा हुने थियो। जे होस्, शैलीमा हामीले सत्य बताउँदा हाम्रो श्रोताहरूले बुझ्दैनन् भने हामीले सत्यलाई हाम्रो विवेकमा राख्नु पर्दछ। पहिलो, सत्य बताउनका निम्ति हामीसित असल ज्ञान हुनु पर्दछ। हामी तल केही उदाहरणहरू हेर्नेछौ, तर दिन दिनको जीवनमा यो बिल्कुलै अपरिवर्तनीय नियम हो, जुन हामीले यस प्रकारले सत्यलाई उल्लेख गर्नुपर्दछ कि त्यहाँ कुनै पनि शंका हुन नसकोस्, जसलाई हाम्रो श्रोताहरूले वास्तवमा बुझ्न सकुन्। दोस्रो, हामीले जे भन्छौ त्यो ठिक हुनुपर्छ। स्वेच्छाचारी छललाई हामीले अस्वीकार गर्नु राम्रो हुन्छ। तेस्रो, आंशिक जानकारी प्रदान गर्नु भनेको चाहिँ झुटो कुरा होइन, तर त्यो सत्य हुनुपर्दछ। जब परमेश्वरले समूहलाई इजरायलमाथि राजा हुन दाउदलाई अभिषेक गर्न आज्ञा गर्नुभयो। अगमवक्ता डराए कि साउलले उसको कामलाई सुन्नेछन् र उसलाई मार्नेछ। समस्याप्रति परमेश्वरको समाधान चाहिँ साउललाई आंशिक सूचना प्रदान गर्नु थियो, तर समयले भने म कसरी जान सक्छु, साउलले यो कुरा सुनेर मलाई मार्नेछ। परमप्रभुले भन्नुभयो एउटा कोरली तँसँग लैजा, परमप्रभुले निम्ति बलिदान चढाउनलाई आएको हुँ। पहिलो सामेल 16 दुई। हामी हाम्रो समाजमा विभिन्न किसिमको झुटो कुराहरू पाउँछौ। शिष्ट झुटो कुरा हामी हाम्रा साथी सङ्गी आफन्तको मनमा चोट नपुगोस् भनेर सेतो झुट बोल्छ। साँच्चै नै सेतो झुटा झुटहरू पनि कालो झुटहरू नै हुन्। हामी कहिले काहीँ अर्काको भावनामा चोट नपुगोस् भन्ने हेतुले शिष्ट झुटो कुरा बोल्दछ। उदाहरणको लागि कहिलेकाहीँ हामी आफ्नो आफन्त वा साथी सङ्गीहरूसँग खानपान गर्न जान्छौँ। त्यस समयमा खाना मिठो छैन भने पनि हामीले आफ्नो आफन्त वा साथीहरूलाई खाना एकदम मिठो छ भनेर बताउँछौँ ताकि उनीहरू खुसी हुन सक्छ। द्वेषपूर्ण झुट कुराहरू सधैँ दुष्ट र गल्तीहरू। साउलबाट दाउदको भलाइमा भ्रम पार्ने काम र दाउदका निम्ति अहिमेलक परमेश्वरसित सल्लाह मागेको कुरा चाहिँ स्वेच्छाचारी गलत प्रतिनिधित्व र व्यक्तिगत फाइदाका उद्देश्यका निम्ति उल्लेख गरियो। पहिलो सामेल 22:7-9 पदर। व्यक्तिगत लाभका निम्ति झुटो बोलीहरू राजनीतिक झुटका बोलीहरूसँग समाहित छ। केही व्यक्तिहरूद्वारा नीति सम्बन्धी उठाएका कुराहरूलाई हामी विचार गर्नेछौँ। राजा फारोह प्रति मिश्री सुडेनीहरूको जवाब, जसरी यी राहाबले एरियोको राजाबाट यहोशूका जासुसहरूलाई लुकाए, यहोशू 2:4 छ, र एउटी अर्की स्त्री जसले आफसुलोमका मानिसहरूबाट दाउदका मानिसहरूलाई लुकाए, दोस्रो सामेल 17:19-20। अगस्टिन क्याल्भिन र अरू धेरै इसाई नीतिशास्त्रीहरूले ती स्त्रीहरू र जसले तिनीहरूलाई तिनीहरूको उदाहरणलाई अनुकरण गर्दछन्, तर धेरै तिनीहरू सबैका विरूद्धमा नराम्रोसँग निन्दा गरे। मित्रहरू, यस्तो छल कपटलाई इन्कार गर्नु चाहिँ धर्मशास्त्र भन्दा फरक हुन्छ, किनभने यस्ता मानिसहरूलाई परमेश्वरको वचनले आलोचना गर्दैन, तर उहाँले राहाबलाई चाहिँ आशिष गर्नुहुन्छ। वास्तवमा यसले जासुसहरूलाई लुकाएकोमा उनको विश्वासलाई प्रशंसा गर्दछ। हिब्रू 11:31। हामीले छललाई सधैँ पाप हो भनेर मान्नु हुँदैन। परमप्रभु आफूले यहोशूलाई उनको शत्रुहरूलाई छल्न सैनिकी रणकौशलतालाई प्रयोग गर्न आदेश गर्नुभयो। यहोशू 8:1-19। तब छल्ने कुरा खराब हो भने हामीलाई निर्देशन गर्ने नियम के हो त? नौ आज्ञाले जवाब प्रस्तुत गर्दछ। आफ्ना छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु। प्रस्थान 20:16। मेरो छिमेकी को हो त? असल सामरीको दृष्टान्तले हामीलाई सिकाउँछ कि मेरो छिमेकी जसलाई हामीले असल गर्न सक्छौ भने ऊ मेरो असल छिमेकी हो। गलत नेतृत्व गरेर मेरो छिमेकीलाई बचाउनु असल हो। जसले त्यसलाई हानि गर्न खोजी गर्दछ त्यसको शिकारबाट बचाउनु चाहिँ पाप होइन तर सेवा हो। हामी एउटा जीवित उदाहरणलाई हेरौँ। दोस्रो विश्वयुद्धमा होल्यान्डमा इसाईहरूले यहुदीहरूलाई तिनीहरूको नाजी सताउनेहरूबाट लुकाए। जब जर्मन सिपाहीहरू इसाईहरूको घरहरूमा आए, इसाईहरूले छलपूर्ण यहुदीहरूलाई लुकाए। के ती इसाईहरूले नवौं आज्ञालाई उल्लङ्घन गरे त? अह, होइन, किनकि तिनीहरूले धेरै यहुदीहरूको जीवन बचाएका थिए। यो असल र ग्रहण योग्य काम थियो। हामीले हाम्रो छिमेकीसित झुटो बोल्नु हुँदैन, जसरी अब्राहम र इसाकले आफ्नो जीवन बचाउनलाई झुट कुरा बोले। त्यहाँ यस्तो समय हुन सक्छ जब दुष्ट मानिसलाई छल गरेर हामीले हाम्रो कर्तव्य पूरा गर्नुपर्ने हुन्छ। लडाईँको समयमा शत्रुलाई छल्नु यो हाम्रो कर्तव्य हुन्छ। तर कति विद्वानहरूले झुटा कुरा बोल्ने कुनै पनि बहानालाई घृणा गर्दछ। वास्तवमा हामीले रूपियाँ, लाभ, सुविधा र अरू यस्ता कुराहरूका निम्ति भने हामीले झुटो बोल्नु हुँदैन, किनकि नवौं आज्ञाले झुटो बोलीलाई निन्दा गर्दछ। अब हेरौं मिथ्यावाद अर्थात अपवाद। यसले अपवादलाई पनि निन्दा गर्दछ, किनकि त्यो झुटो कुराको अर्को नमूना हो। वचनले बताउँछ जसले अपवाद फैलाउँछ त्यो मूर्ख। हितोपदेश 10:18। पावलले तितसलाई सतर्क गरे कि स्त्रीहरूले झुटो दोष लगाउनु हुँदैन। तितस 2:3। तिनले ग्रीक शब्द डियाबोलस भनेर प्रयोग गरे। अंग्रेजीमा यसलाई डेविल भनिन्छ भने नेपालीमा डियाबोलस भनेर भनिन्छ। डियाबोलस भनेको भाइहरूलाई अपवाद र दोष लगाउने, प्रकाश 12:10। र झुटो आरोप अपवाद चाहिँ दुष्टको काम हो। यो डियाबोलसबाट उत्पन्न हुन्छ, किनकि कुनै पनि झुटो सत्यताबाट आउँदैन। पहिलो युहन्ना 2:21। अब हेरौं कुरा काट्ने। नव आज्ञाले कुरा काट्नेहरूलाई पनि निन्दा गर्दछ। भजन संग्रह 15:1-3 पदले हामीलाई सचेत गर्दछ कि कुरा काट्ने वा चुप्ली लगाउने ले परमेश्वरसितको संगतिलाई नष्ट गर्छ। यो विशेष गरी विनाशकारी पाप हो। हितोपदेश 25:23 पदले हिब्रू शब्द सेथेर भन्ने प्रयोग गर्छ, जसको अर्थ गोप्य भनेर कुरा काट्ने जिउरोलाई वर्णन गरेको छ। त्यो शब्दले तथ्यलाई जोड दिन्छ कि कुरा काट्नेहरूले गुप्तमा प्रेमको खोल ओढेर काम गर्छ। नयाँ करारमा चुप्लीलाई भन्ने शब्द प्रयोग गर्दछ, जसको अर्थ दुष्ट कुरा बोल्ने भन्ने हुन्छ। रोमित 1:30 पदमा चुप्लीलाई परमेश्वरले घृणा गर्ने, घमण्ड गर्ने र दुष्ट कुरा रची हिँड्ने भनेर जोडिएको छ। परमेश्वरका जनहरूको बीचमा यो व्यापक रूपमा फैलिएको पाप हो। कुरा काट्नेहरू जसले गोप्य जानकारीहरूलाई प्राप्त गर्न र फैलाउन प्रेम गर्ने अथवा जो गुप्त रूपले कृत्रिम कथाहरू फैलाउन खुसी हुने नव आज्ञाको न्याय मुनि पर्दछ। धेरैजसो कुरा काट्नेहरूले झुटको महसुस गर्दछन्, किनकि तिनीहरूले आफैलाई सोझो भएर सत्यलाई प्रेम गर्ने र सत्यलाई भन्ने भनेर अभिमान गर्दछ, चाहे अरूहरूले यसलाई मन पराउ वा मन नपराउ। तिनीहरूको विषयमा परमेश्वरको वर्णन बिल्कुलै फरक छ। यो सत्यको प्रेम होइन। कुरा काट्नेहरूले परमेश्वरका निम्ति घृणित हुन्छ र स्वास्थ्य, खुशी र ख्रिस्टको मण्डलीको पवित्रताको निम्ति हानिकारक हो, किनकि चुप्लीको कुनै स्थान छैन। वचन यस बारेमा प्रष्ट छ, भाइयो एउटाले अर्काको विरूद्धमा खराब कुरा नगर। जसले आफ्नो भाइको विरूद्धमा खराब बोल्छ अथवा आफ्नो भाइलाई दोष लगाउँछ त्यो उसको विरूद्धमा बोल्छ र त्यसले व्यवस्थाको दोष लगाउँछ देखाउँछ। तर यदि तिमीले व्यवस्थाको दोष देखाउँछौ भने तिमी व्यवस्था बमोजिम चल्ने भएन। तर आफ्नो छिमेकीलाई दोष लाउने तिमीहरू को हो? याकुब 4:1। अब हेरौं कुरौटे बानी भनेको के हो। नव आज्ञाले कुरोटी बानीलाई पनि निन्दा गर्दछ। मानिसहरूका बीचमा निन्दा नफैलाऊ, लेवी 19:16। हामी सधैँ अपमान फैलाउनेहरूसित होसियार हुनुपर्दछ। जसले झुटो कुरा प्रचार प्रसार गर्दछ ऊ व्यापारी झैं यता र उता जान्छ र त्यसको व्यापार भनेको बदनाम हो। आज उसले उसको सूचना सहित हामीलाई चापलुसी चिल्लो घस्न सक्छ, तर भोलि हाम्रो अस्मितालाई हत्या गर्न सक्छ। विशेष गरेर कुरोटीहरूबाट हामीले हाम्रो रक्षा आफै गर्नुपर्दछ। प्राय प्रार्थनाको निम्ति खाँचो बाँड्ने बहानाका साथ ऊ हामी कहाँ आउँछ। यस्तो कुरोटी बानीलाई बचाउने ठूलो खराब भनेर उल्लेख गर्दछ। दाउरा बिना आगो निप्छ, कुरोटी बिना खिचलो शान्त हुन्छ। हितोपदेश 26:2। अन्तत श्रोताहरू, यिनीहरू र जिब्रोको गलत प्रयोग उदाहरणका निम्ति चापलुसी, व्यर्थको अभिमान, अरूहरूको कुरा काटेर शब्दहरू बंगाएर मानिससित व्यवहार गर्दछ। तर परमप्रभुले उहाँको व्यवस्थाको अवज्ञाहरू हुन् भनेर तिनीहरूलाई उद्घोष गर्नुहुन्छ र त्यसैले यो परमेश्वरको विरूद्धको अपराध हो। झुटो गवाईका अरू श्रेणीहरू पनि त्यहाँ छन्, त्यसले प्रभु आफैलाई ठाडे आक्रमण गर्दछ। हामी श्रोताहरू, आजको पाठले हाम्रो आफ्नो छिमेकीको र किन आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाई दिनु हुँदैन भनेर उदाहरणहरू सहित प्रष्ट जवाब दिएको छ। तसर्थ आजको वचनले तपाईँहरूलाई आशिष मिलोस् भन्दै म विदा भए। जय मसीह।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ। र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन त यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्ते। न्यू होप फर अल 2013 newhopeforall@yahoo.com वा पोस्ट

0: आज म तपाईँहरूसँग बाँड्न चाहन्छु कि परमेश्वरले तपाईँलाई धेरै माया गर्नुहुन्छ। उहाँले तपाईँलाई यति धेरै माया गर्नुहुन्छ कि उहाँले तपाईँको सट्टा आफ्नो एकमात्र छोरालाई क्रुसमा मर्न दिनुभयो। पहिलो योहन्नाको पुस्तक 4:9-10 पद, परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका निम्ति आफ्नो पुत्र पठाउनुभयो। तपाईँको जीवनमा अहिले भइरहेको हरेक ठूलो र महत्वपूर्ण कुराको परमेश्वरले वास्ता गर्नुहुन्छ र उहाँले तपाईँको जीवनमा साना कुराहरूको पनि वास्ता गर्नुहुन्छ। लुकाको पुस्तक 12:7 पद, तर तिमीहरूका त शिरका केस समेत गनिएका छन्, यसकारण नडराउ, तिमीहरू धेरै भँगेरा भन्दा बढी मूलका छौ। यो परमेश्वरले तपाईँको बारेमा जान्नुभएका सानो कुराहरूको उदाहरण हो। यी कुराहरू जसले तपाईँ प्रति उहाँको गहिरो प्रेम प्रदर्शन गर्दछ र अब उहाँको प्रेमलाई स्वीकार गर्दै उहाँले तपाईँलाई प्रेम गर्नुभए झैं तपाईँले आफूलाई प्रेम गर्ने निर्णय गर्नु तपाईँको हातमा छ। परमेश्वरको लागि तपाईँ कति अद्भुत र बहुमूल्य हुनुहुन्छ भनेर तपाईँले चिन्नु धेरै महत्वपूर्ण छ। जब उहाँले तपाईँलाई तुच्छ ठान्नुहुन्छ, उहाँले तपाईँलाई सृष्टि गर्नुभएको अद्भुत व्यक्ति देख्नुहुन्छ र तपाईँ उहाँद्वारा प्रेम पाउन योग्य हुनुहुन्छ, किनभने तपाईँका सबै पापहरू येशु क्रिस्टको रगतले धोइएका छन्। घमण्डले भरिने तरिकाले होइन, तर आफूमा ठूलो विश्वास देखाउने तरिकाले तपाईँ आफ्नो पिता परमेश्वरका लागि कति बहुमूल्य हुनुहुन्छ भन्ने कुराको तपाईँको बुझाइमा आधारित आत्मविश्वासले आफ्नो शिर माथि उठाउनुहोस्। गलातीको पुस्तक 3:26-27 पद, किनकि विश्वासद्वारा तिमीहरू सबै क्रिस्ट येशूमा परमेश्वरका सन्तान हौ, किनकि तिमीहरू मध्ये जतिको क्रिस्टमा बत्तीसमा भयो तिमीहरू सबैले क्रिस्टलाई धारण गरेका छौ। प्रिय श्रोता, तपाईँ परमेश्वरको प्यारो सन्तान हुनुहुन्छ। उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ, यसकारण तपाईँले नकारात्मक विचारहरू मनमा राख्नुहुँदैन। जब तपाईँ आफ्नो बारेमा बोल्नुहुन्छ, स्वस्थ शब्दहरू बोल्नुहोस् र जब तपाईँ काम गर्नुहुन्छ, स्वस्थ कार्यहरू गर्नुहोस्। आफूले सोच्ने विचार, आफूले बोल्ने शब्द र आफूले गर्ने सबै काम परमेश्वरले तपाईँलाई कसको रूपमा सृष्टि गर्नुभएको छ भन्ने कुरासँग मिल्दोजुल्दो बनाउनुहोस्। तपाईँलाई परमेश्वरले कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरालाई बुझ्नुहोस्। यदि कुनै कारणवश तपाईँ अहिले जस्तो व्यक्ति हुनुहुन्छ त्यो मन पर्दैन भने परमेश्वरले तपाईँलाई को भन्नुहुन्छ भन्ने कुरामा आफ्नो मनलाई नवीकरण गर्न आवश्यक कदम चाल्नुहोस्, ताकि तपाईँ आफ्नो विचार र कार्यहरूमा त्यो व्यक्ति बन्न सक्नुभएको होस्। जब हामी अर्को व्यक्तिबाट स्थायी प्रेम पाउँदैनौ, तब हामी निराश हुन्छौ, किनभने हामी गलत ठाउँमा खोजिरहेका हुन्छौ। हामी परमेश्वरको सन्तानको रूपमा को हौ भन्ने आधारमा जब हामी भित्र चाहिँ त्यो महसुस गरिरहेका हुँदैनौ, हामी अरू कसैबाट प्रेम खोज्ने प्रयास गरिरहेका हुन्छौ। हामीले आफूलाई प्रेम गर्न सिक्नु आवश्यक छ। दोस्रो कोरिन्थीको पुस्तक 3:18 पद, हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लदै उहाँको रूपमा बदलिँदै जान्छौ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। हामीले आफ्नो बारेमा के विश्वास गर्ने छनौट गर्छौ त्यो हाम्रो दैनिक जीवनमा हामीले अन्तर्क्रिया गर्ने मानिसहरूमा प्रतिबिम्बित हुन्छ। जब हामी परमेश्वरले हामी प्रति राख्नुभएको निस्वार्थ प्रेममा विश्वास गर्छौ, यसले परमेश्वरको प्रेम र उहाँको महान महिमालाई प्रतिबिम्बित गर्छ, ताकि हाम्रा वरपरका मानिसहरूले हामी मार्फत उहाँको प्रेम अनुभव गर्न सकुन्। इफिसीको पुस्तक 1:7 पद, उहाँको अपार अनुग्रह अनुसार क्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा पाउँछौ। प्रिय श्रोता, विगतमा गरेका कुनै पनि गलत कामको कारणले आफूलाई निराश हुन नदिनुहोस्। परमेश्वरको सामु आफ्नो पाप स्वीकार गर्नुहोस्। यीशु ख्रीष्टको रगतको बलिदानद्वारा उहाँले तपाईँलाई प्रदान गर्नुभएको पूर्ण क्षमा प्राप्त गर्नुहोस्। परमेश्वरको प्रेमलाई तपाईँको हृदयमा पुनस्थापित हुन दिनुहोस्। त्यसपछि तपाईँ अरूको लागि उहाँको प्रेम र महिमाको निरन्तर प्रतिबिम्बित हुनुहुनेछ। आफूलाई क्षमा गर्नुहोस् र आफ्नो जीवनलाई अरूको लागि आशाको ज्योतिको रूपमा चम्कन दिनुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूलाई माया गर्न सिक्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 55 मा यहाँहरूलाई स्वागत छ।

हो हले मन।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, सम्बन्ध स्थापित गर्न हतार नगर्नुहोस् भन्ने शीर्षकमा केही उत्साहका कुरा तपाईँको लागि राख्न गइरहेको छु। उत्पत्तिको पुस्तक 2:22 भन्छ, परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। सम्बन्धको प्रसंगमा धैर्य अपनाउने कठिन काम हो। तपाईँले एक्लो, रित्तो र अपुरो महसुस गर्नुभएको समयमा यो कुरा अझै बढी लागू हुन्छ। त्यस्तो हुँदा तपाईँले हतार गर्न सक्नुहुन्छ अनि अझै धेरै जानकारी संकलन गर्ने र धैर्यपूर्वक पर्खन्दा देखिने ठूलो तस्विरको आधारमा भन्दा आफ्नो सीमित दृष्टिकोणको आधारमा निर्णय लिन सक्नुहुन्छ। तपाईँको बाँकी जीवनलाई नकारात्मक रूपमा असर पार्न सक्ने गल्ती गर्नबाट तपाईँलाई बचाउन सम्बन्ध निर्माण गर्ने बारेमा केही कुराहरू अथवा केही महत्वपूर्ण कदमहरू यहाँ हामी भन्न गइरहेको छौं। पहिलो कदम भनेको चाहिँ तपाईँले सही प्रश्नहरू गर्नुपर्छ। यसको बारेमा सबै कुरा बुझ्न चासो राख्नुहोस् र उत्सुक हुनुहोस्, सधैँ प्रश्न गर्नुहोस्। दोस्रो कुरा, तपाईँले ती प्रश्नहरूको उत्तर पाउनुपर्छ। तपाईँले देख्नुहुने र सुन्नुहुने बाहिरी कुराहरू भन्दा भित्रसम्म गएर विचार गर्नुहोस् र तपाईँले अझ स्पष्ट तस्विर देख्न सुरु गर्नुहुनेछ। त्यो तस्विर यी दुईवटा कुरासँग मिल्नुपर्छ। पहिलो, यो सम्बन्धमा तपाईँको सहभागिता छ। दोस्रो, तपाईँको जीवनको निम्ति परमेश्वरको इच्छा र उद्देश्य। तेस्रो, तपाईँले उपयुक्त समयमा काम गर्नुपर्छ र उपलब्ध भएको मध्ये सर्वोत्तम र विस्तृत जानकारीको आधारमा आफूले काम गर्दैछु भन्ने कुरा थाहा पाउनुपर्छ। यदि तपाईँको काम सफल भएन भने पनि विवेकशील निर्णय लिन आफूले सक्दो प्रयास गरे भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ। तथ्याङ्क हेर्ने हो भने लगभग आधा जति वैवाहिक सम्बन्धहरू विच्छेदमा गएर टुङ्गिन्छन्। तर यदि तपाईँले यी तीनवटा कदम उठाउनु भयो भने तपाईँले यो समस्यामाथि विजय पाउन सक्नुहुन्छ अथवा तपाईँको सम्बन्ध अन्त्य भए तापनि त्यसबाट पाउनु भएको ज्ञान र बुद्धि पछिल्लो सम्बन्धमा ल्याउन सक्नुहुन्छ। परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। आज तपाईँलाई कुन कुराको खाँचो छ परमेश्वरलाई थाहा छ, यसकारण उहाँको मार्ग निर्देशन खोज्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नुभएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: ल दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि विदा हुन्छौ। हवस् त, जय मसीह।